सरकारले दशैं तिहार छठ लगायत चाडपर्वमा हुने कालो बजारी र मूल्यवृद्धि नियन्त्रण गर्दै बजार अनुगमनलाई तीव्र बनाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता हेमराज अर्यालले सिंहदरबारमा हिजो आयोजना गरिएको नियमित मीडिया ब्रिफिङमा बोल्दै उक्त जानकारी दिनुभएको हो। प्रवक्ता अर्यालले चाडपर्वको मौका छोपेर कालोबजारी र मूल्य वृद्धि गर्ने प्रवृत्ति भएकाले अनुगमन गरेर नियन्त्रण गरिने जानकारी दिनुभयो। उहाँले मनसुनका कारण सडक अवरुद्ध हुन नदिन तथा अत्यावश्यक सार्वजनिक सेवाहरू सहज रूपमा सञ्चालन गर्न निर्देशन दिइएको बताउनुभयो। चाडपर्वको समयमा मल अभाव भएको र सवारी चालक अनुमति पत्र नपाएको जस्ता गुनासा हेलो सरकारमा समेत बढी आएको उहाँले बताउनुभयो। यो समाचार गोरखापत्र दैनिकमा कालोबजारी रोक्न अनुगमन तीव्र शीर्षकमा प्रकाशित छ। बाढीले खोसेको बालापन शीर्षकको समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख खबरका रूपमा प्रकाशित छ। दस भदौको विनाशकारी बाढी एक निमेषमा रसुवा र नुवाकोटका नदी किनार आसपासको दृश्य बदलियो अनि फेरियो बाल बालिकाका घर, स्कुल, खेलमैदान र आसपासका सबै चिज। बितेर जानेहरू सम्झनामा मात्रै बाँकी भए अनि बाँचेकाहरू साथीभाइ र परिवारका प्रियजन गुमाउँदाको गहिरो चोटसहित अघि बढ्ने सङ्घर्षमा छन्। यो सङ्घर्ष सबैभन्दा धेरै हुर्किँदै गरेका बालबालिकाले गर्नुपर्ने देखिएको छ। उनीहरूले आमा बुवा भाइ बहिनी हजुरबुवा हजुरआमा गुमाएका छन्। उनीहरूको रिक्तता अब कसरी पूरा होला? विभिन्न स्थानका होल्डिङ सेन्टर गुम्बा र आफन्त कहाँ आश्रय लिइरहेका उनीहरूलाई थाहा छैन। पढाइलाई निरन्तरता दिँदै भविष्य कसरी तय गर्ने यस्तै प्रश्नबीच अन्यल र छटपटी उनीहरूको दैनिकी भएको छ। बाढीबाट प्रभावित केही बालबालिकाले पढाइका लागि काठमाडौँ लगायत स्थानमा जान अनिच्छा देखाएको पनि यो समाचारमा उल्लेख छ। उनीहरूमध्ये धेरै हाल बसिरहेको सुरक्षित स्थानमा बसाइदेखि पढाइसम्मको व्यवस्था भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरै बालबालिकामा अझै पनि झस्किने, टोलाउने र सुत्न नसक्ने समस्या देखिएका छन्। त्यसैले उनीहरूलाई मनोपरामर्श पनि आवश्यक देखिएको छ। बाढी प्रभावित क्षेत्रका बालबालिकाहरू सम्बन्धीको यो प्रसङ्ग बाढीले खोसेको बालापन शीर्षकमा आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भट्टचन्दका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। बर्खायाम र त्यसपछिको समयमा घाँसपात तथा झाडीमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस बढेको हो। यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ। काङ्ग्रेस महाधिवेशनमा इतिहासमै धेरै प्रतिनिधि शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। काङ्ग्रेसको 15 महाधिवेशनमा अहिलेसम्मकै धेरै अर्थात 7700 प्रतिनिधि सहभागी हुँदैछन्। संविधान र पार्टी विधान अनुसार 33% न्यूनतम महिला प्रतिनिधि सुनिश्चित गरिएको छ। यसबाहेक खुलासहित अन्य क्षेत्रबाट पनि प्रतिनिधित्व हुने भएकाले महिलाको संख्या अझै बढ्न सक्ने काङ्ग्रेसले जनाएको छ। महाधिवेशन काठमाडौँको खुला मञ्चमा आइतबारदेखि सुरु हुँदैछ। काङ्ग्रेस प्रवक्ता देवराज चालिसेका अनुसार सबैतिरबाट प्रतिनिधि चयन भइसकेका छन्। सभापतिले 75 प्रतिनिधि मनोनित गर्न सक्ने वैधानिक व्यवस्था छ। मूलधारमा आउन बाँकी साथीहरूलाई सभापतिले मनोनित गर्नुहुनेछ। 75 मनोनित गर्ने वैधानिक व्यवस्था छ, चालिसेले भन्नुभयो। काङ्ग्रेस नेताहरूका अनुसार प्रतिनिधिहरूको काठमाडौँ आउने क्रम पनि सुरु भइसकेको छ। यो समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

काङ्ग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मञ्चमा शीर्षकको अर्को समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौँ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनैतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। असोज 18 गते काठमाडौँको खुला मञ्चमा हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने काङ्ग्रेसले जनाएको छ। श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि सहभागी हुने काङ्ग्रेस प्रवक्ता एवं महाधिवेशन सूचना संचार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले बताउनुभयो। काङ्ग्रेसले शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा पुगेर निमन्त्रणा दिएको छ। सहमहामन्त्री उदय शमशेर राणाले लामिछाने, ओली र प्रचण्डलाई उनीहरूको निवासमै पुगेर निमन्त्रणा गर्नुभएको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा प्रकाशित छ। चुनिएको दोधारा झोलुङ्गे पुल अध्ययन गर्दै प्राविधिक टोली शीर्षकको समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिँदैछौँ। 14 असोज बुधबार एका बिहानै चुडिएर दोधाराको झोलुङ्गे पुल क्षेत्रमा प्राविधिक टोलीले स्थलगत अनुगमन गरेको छ। शुक्रबार भौतिक तथा पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको स्थानीय पूर्वाधार विकास विभागको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको हो। स्थानीय पूर्वाधार विकास विभाग उपमहानिर्देशक तथा इन्जिनियर कमल कुमार अधिकारी र वरिष्ठ डिभिजनल इन्जिनियर डाक्टर हुमाकान्त मिश्रसहितको प्राविधिक टोलीले क्षतिग्रस्त पुलको स्थलगत अनुगमन गर्दै बाढीबाट भएको क्षति, पुलको वर्तमान अवस्था तथा तत्काल गर्नुपर्ने मर्मत र पुननिर्माणका सम्भावनाबारे अध्ययन गरेको सम्बन्धी यो प्रसङ्ग नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। आजको नागरिक दैनिकले पनि किचलोबीच काङ्ग्रेस महाधिवेशन गठनदेखि श्रृङ्खलाबद्ध विवाद सम्बन्धीको प्रसङ्गलाई प्रमुख समाचारका रूपमा प्रकाशन गरेको छ। कहाँ छन् 3700 भगौडा कैदी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। गत वर्षको भदौ 24 गते जेन्जी आन्दोलनका क्रममा सिंहदरबार अदालत संसद भवन प्रहरी कार्यालयदेखि निजी घर व्यापारिक प्रतिष्ठानसम्म जलाइए। सार्वजनिक सम्पत्तिदेखि निजी सम्पत्ति र ऐतिहासिक दस्तावेजमा आगो लगाउनेहरू कहिले जेल पुग्छन् ठेगान छैन, तर त्यसै दिन विभिन्न जेलबाट भागेका कैदीबन्दी सम्पर्कमा नआएपछि राज्यका लागि थप सुरक्षा चुनौती बनेका छन्। देशभरका जेलबाट भदौ 24 गते 14,555 कैदीबन्दी भागेका थिए। तीमध्ये धेरैजसो आफै फर्किएर जेलमा आए, तर हत्या, बलात्कार, लागु औषध कारोबार, सुन तस्करी जस्ता गम्भीर अपराधमा सजाय भोगिरहेका 3742 कैदीबन्दी अहिले पनि फरार छन्। उनीहरूको खोजीका लागि प्रहरीले विशेष कारवाही भने चलाइ नै रहेको छ। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। कमैले गर्छन् नियमित योगदान सामाजिक सुरक्षा कोष सम्बन्धीको यो प्रसङ्ग आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सामाजिक सुरक्षा कोषमा नियमित योगदान गर्ने वैदेशिक श्रमिकको संख्या अत्यन्त कम रहेको छ। कोषका अनुसार अहिले बढीमा 13% मात्र नियमित योगदान गर्दै आएका छन्। वैदेशिक रोजगारीमा श्रम स्वीकृति लिनुपूर्व कोषको योजनामा आबद्ध हुनुपर्ने बाध्यकारी व्यवस्था छ। कोषका अनुसार 2076 साउन 1 गतेदेखि 2083 असोज 15 गतेसम्म औपचारिक क्षेत्र, वैदेशिक रोजगार, स्वरोजगार र अनौपचारिक समेत गरेर 32,13,903 योगदानकर्ता योजनामा जोडिएका छन्। त्यसमध्ये 24,29,161 योगदानकर्ता वैदेशिक रोजगारीमा जाने रहेका छन्। वैदेशिक रोजगारका जानकार रामेश्वर नेपाल वैदेशिक रोजगार मा जानेलाई कोषमा नियमित योगदान गर्दाका फाइदाका विषयमा पर्याप्त जानकारी नहुँदा यस्तो अवस्था भएको बताउनुहुन्छ। तर कोषका प्रवक्ता कृष्ण प्रसाद अधिकारीले भने नेपालीका लागि प्रमुख श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरब, मलेसियामा नियमित योगदानका लाभबारे नेपाली दूतावास र कूटनीतिक नियोग मार्फत जानकारी गराउँदै आएको दावी गर्नुहुन्छ। यो समाचार गोर्खापत्र दैनिकमा प्रकाशित छ। वीरको आकस्मिक कक्षमा एक बेड एक बिरामी शीर्षकको समाचार नागरिक दैनिकबाट लिँदैछौँ। राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान वीर अस्पतालको आकस्मिक कक्षमा पुग्दा अहिले पहिलेको भन्दा भिन्न दृश्य देख्न सकिन्छ। न भिड छ, न एउटै शय्यामा 2-3 बिरामी, त्यहाँ 1 बिरामी र आवश्यक चिकित्सक मात्र देखिन्छन्। अस्पतालले 1 महिनादेखि आकस्मिक कक्षमा 1 शय्यामा 1 मात्र बिरामी राख्ने व्यवस्था मिलाएपछि उपचारका लागि पुग्ने बिरामीले शान्त वातावरणमा उपचार पाउन थालेका छन्। वीर अस्पतालको आकस्मिक कक्ष प्रमुख डाक्टर सुरेश नेपालका अनुसार 1 महिनादेखि अस्पतालले आकस्मिक कक्षमा आउने बिरामीका लागि 1 शय्या 1 बिरामी नीति लागू गरेको हो। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। भिडन्तको पासोमा नेपाली चलचित्र शीर्षकको प्रसङ्ग गोर्खापत्र दैनिकमा प्रकाशित छ। सुकृत नेपालको यो विचारलाई लिँदैछौँ। नेपालको चलचित्र बजार परिधिमा साँघुरो र सपनामा ठुलो छ भन्दा फरक पर्दैन। सिनेमाघरमा सो पाउन सङ्घर्ष गर्नुपर्छ, दर्शक भेट्टाउन हम्मे हम्मे पर्छ। वर्षभरि थोरै मात्र दर्शक हलसम्म पुग्छन्, त्यसैले हामी कहाँ चलचित्र निर्माण गर्नु आफैमा एउटा ठुलो जोखिम हो। तर जब चाडबाड वा कुनै विशेष साइत जुट्छ, तब त्यही सानो मैदानमा एकैपटक धेरै चलचित्र उत्रन्छन्। परिणाम दर्शक बाँडिन्छन्, हलहरू रित्तै हुन्छन्, निर्माताको लगानी बालुवामा पानी बन्न पुग्छन्। यो उद्योग एउटा यस्तो अनौठो चक्रव्यूहमा फँसेको छ जहाँ विदेशी चलचित्रसँग होइन घरेलु चलचित्र आफै जुझ्न विवश छ। यो प्रसङ्ग गोर्खापत्र दैनिकमा प्रकाशित छ। विद्यार्थी भिसामा अस्ट्रेलियाले गर्यो थप कडाई शीर्षकको समाचार कान्तिपुर दैनिकबाट लिँदैछौँ। अस्ट्रेलिया सरकारले विद्यार्थी भिसामा थप कडाई गरेको छ। त्यहाँ स्थित गृह मन्त्रालयले अन्तर्राष्ट्रिय विद्यार्थीले अस्ट्रेलियाभित्रैबाट अनसोर भिसा आवेदन दिने, भिसा प्रक्रियामा परिवारलाई समावेश गर्ने लगायतका नियममा कडाई गर्दै नयाँ नियम जारी गरेको हो। गृहमन्त्री टोनी वर्कले करिब 2 साता अघि नै अस्ट्रेलियाको अध्यागमन नीतिमा व्यापक हेरफेर सहितको योजना सार्वजनिक गर्नुभएको थियो। उक्त परिवर्तित नीतिमा थप कडाई गर्दै सरकारले अक्टोबर 2 तारिकदेखि लागू हुने गरी नयाँ नियम सार्वजनिक गरेको थियो। जारी नयाँ नियम अनुसार विद्यार्थीले अध्ययन गरिरहेको कोर्सभन्दा उच्च तहको कोर्स अध्ययन गर्न बाहेक अनसोर भिसा आवेदन दिन पाउने छैनन्, जसका लागि अनिवार्य अध्ययन सकिएको कोर्स र अध्यापन गराउने शैक्षिक संस्था अहिले अध्ययन गरिरहेको विषयभन्दा माथिल्लो तहको हुनुपर्नेछ। यो समाचार विद्यार्थी भिसामा अस्ट्रेलियाले गर्यो थप कडाई शीर्षकमा आजको कान्तिपुर दैनिकबाट लिएका हौ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक शङ्कर भण्डारीलाई धन्यवाद दिँदै दीपक जोशी बिदा हुन्छु। नमस्कार।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मधेस प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहु,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनास काली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।

0: नमस्ते नेपाल।
1: नमस्ते नेपाल।
0: देश र दुनियाँका ताजा खबर, समाजका जल्दा बल्दा विषयवस्तु अनि तपाईँ हाम्रै वरिपरिका चासोका विषयमा प्रत्यक्ष कुराकानी।
1: समाचार मात्रै होइन, समाचार भित्रको कथा पनि।
0: नमस्ते नेपालमा हामी कुरा गर्छौँ तपाईँको, हाम्रो र समग्र नेपालको।
1: प्रत्येक बुधबार बिहान 9:20 बजे नेपाल भाषाको समाचार पछि
0: सुन्न नभुल्नुहोला रेडियो नेपालमा।
1: नमस्ते नेपाल।
0: नमस्ते नेपाल।
2: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
3: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
2: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
3: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
2: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
3: र अझ रमाइलो कुरा,
2: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
3: क्लियर कॉल्स र फास्ट इन्टरनेट एकै साथ।
2: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
4: नेपाल टेलिकम, राष्ट्रको संचार।
5: नमस्कार, अन्तर सम्वादबाट सन्तोष रेग्मी। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन भोलिदेखि राजधानी काठमाडौँमा सुरु हुँदैछ। गत पौषको अन्तिम साता विशेष महाधिवेशन गरेर स्थापित गगन थापा नेतृत्वको काङ्ग्रेसले निर्वाचन आयोग र सर्वोच्च अदालतबाट आधिकारिकता पाएपछि 15 महाधिवेशनका लागि तल्लो तह हुँदै नेतृत्व छनौट गर्दै आएको छ। यद्यपि शेरबहादुर देउवा नेतृत्वको देउवा कोइराला पक्षले पनि वडा तहबाट बिहिबार 15 महाधिवेशनको कार्यक्रम सुरु गरेको छ। आधिकारिकता प्राप्त नेपाली काङ्ग्रेसको 15 महाधिवेशनबाट अनुमोदित हुन सभापति गगन थापाको उम्मेदवारी निश्चित प्राय छ भने नेपाली काङ्ग्रेसका निवर्तमान सहमहामन्त्री किशोर सिंह राठौरले पनि सभापतिमा उम्मेदवारी दिने बताउनु भएको छ। हामीसँग हुनुहुन्छ नेपाली काङ्ग्रेसका नेता किशोर सिंह राठौर। 15 महाधिवेशनमा उहाँले सभापतिको लागि आफ्नो उम्मेदवारीको दावी गर्नुभएको छ र उहाँले औपचारिक रूपमा पत्रकार सम्मेलन आयोजना गरी औपचारिक दावी प्रस्तुत गर्ने जानकारी दिनुभएको छ। आजको अन्तरसंवादमा हामी नेपाली काङ्ग्रेसका नेता किशोर सिंह राठौरसँग कुराकानी गर्दैछौँ। उहाँ हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा हुनुहुन्छ। राठौरज्यू, यहाँलाई स्वागत छ।
6: धन्यवाद।
5: पुरानो नेतृत्वले भएन भनेर पुरानो नेतृत्वलाई चुनौती दिएर विशेष महाधिवेशन गरेर वर्तमान नेतृत्व स्थापित भएको 9 महिना पुग्दैछ। अब विशेष महाधिवेशनमा यहाँ सहभागी हुनु भएन, विशेष महाधिवेशनबाट अहिले नयाँ नेतृत्व चयन भइसकेपछि आधिकारिकता पाएपछि यहाँले म आधिकारिक पक्षमै हुन्छु भन्नुभयो र यो नेतृत्वलाई नै फेरि चुनौती दिन खोज्दै हुनुहुन्छ। यहाँका के मुद्दा, के एजेन्डा छन् यहाँले वर्तमान नेतृत्वलाई, सभापतिलाई चुनौती दिएर 15 महाधिवेशनमा काङ्ग्रेसको सभापतिमा चुनाव लड्छु भनिरहनु भएको छ?
6: पहिलो कुरा त 80 वर्ष लामो इतिहास भएको पार्टीको दुईटा अधिवेशन हुँदैछ र यो दुईटा अधिवेशनले हामीले 70 वर्ष लडेर ल्याएको यो व्यवस्था धरापमा पर्ने र देश पनि धरापमा पर्ने परिस्थिति छ। त्यसैले मैले हिजोदेखि नै भन्दै आएको थिएँ, यी विशेष अधिवेशन गर्ने बेला पनि मैले भनेको थिएँ कि देश जलेको छ, पार्टी कार्यालयहरू जलेका छन्, नेताहरू लखेटिएका छन्, कुटाई खाएका छन्, यति बेला चाहिँ विशेष अधिवेशन नगरौँ र चाहिँ गगनजीलाई चाहिँ भावी प्रधानमन्त्री घोषणा गरेर जाउँ भनेर मैले गगनजीलाई प्रस्ताव पठाएको थिएँ र त्यति बेला पनि त्यो कुरालाई सुनिएन र म कङ्ग्रेसमा रहन्छु भनिसकेपछि सभापतिजीले फोन गर्नुभएको थियो गगनजीले र त्यति बेला पनि मैले पार्टी एक गराएर लिएर जानुपर्छ देशका लागि, यो हामीले 70 वर्ष लडेर ल्याएको यो लोकतन्त्र बचाउनको लागि चाहिँ पार्टी एक गराएर लिएर जानुपर्छ भनेर मैले भनेको थिएँ, त्यो कुरा पनि हुन सकेन। त्यसैले मेरो उम्मेदवारी पहिलो कुरा त के हो भने कङ्ग्रेस एक ढिक्का नभएसम्म देश पनि रहँदैन र यो व्यवस्था पनि रहँदैन। त्यसैले चाहिँ के छ भने कङ्ग्रेसलाई म सभापति भएपछि कङ्ग्रेसलाई एक ढिक्का बनाएर लिएर जान्छु भन्ने पहिलो कुरा हो। दोस्रो कुरा चाहिँ अहिलेको देशको राजनीति जुन ढङ्गले अगाडि बढेको छ र यहाँ निष्ठावान इमानदार नेताहरू चाहिँ के छ भने पाखा लगाएर चाहिँ साम दाम दण्डभेद प्रयोग गर्ने नेताहरू अगाडि बढिरहेको परिस्थितिमा चाहिँ के छ भने निष्ठाको राजनीतिलाई अगाडि बढाउने कि पावर पैसा ताकतको राजनीतिलाई अगाडि बढाउने भन्ने प्रश्न रहेको छ। हिजो पनि 48 किसिनजी जस्तो इमानदार नेता, राष्ट्रवादी नेतालाई हरायो, देशी विदेशी शक्ति लगाएर चाहिँ हरायो, र अहिले पनि के छ भने कङ्ग्रेस पार्टी फुटाउन देशी विदेशी शक्तिहरू लागेका छन् र चाहिँ यसलाई एक ढिक्का बनाएर लिएर जाने मेरो जिम्मेवारी हो, म सभापति भएपछि त्यो कामलाई चाहिँ अगाडि बढाउँछु।
5: अब यो विकसित परिस्थितिमा यहाँले सभापतिमा आफ्नो दाबी पेश गर्नुभएको छ, जुन बेला खास गरी काङ्ग्रेसको दुईवटा महाधिवेशन हुँदैछ, एउटा चाहिँ नियमित महाधिवेशन पक्षधर भनौँ, अहिलेको संस्थापन इतर पक्ष, अर्को अहिलेको संस्थापन पक्ष। अब यहाँ चाहिँ नि संस्थापन भित्रै रहेर प्रतिस्पर्धामा जाने भनेर यहाँले भन्नुभयो, त्यो भनेको चाहिँ अहिलेको संस्थापनलाई यहाँले स्वीकार गरेर जान खोजेको हो या अहिलेको परिस्थितिमा यहाँ बीचको मान्छे भनेर जसरी यहाँले आफूलाई प्रस्तुत गरिरहनु भएको छ कि यहाँ उभिएपछि मात्रै पार्टी एकता हुने हो?
6: अब कुरा के हो भने म विशेष महाधिवेशन पक्षधर होइन, म नियमित महाधिवेशनकै पक्षमा हो, तर निर्वाचन आयोगले अदालतले विशेष महाधिवेशनलाई मान्यता दिइसकेपछि मैले चाहिँ चार तारे झण्डा र रुख चिन्ह छोड्दिन, म यही पार्टीमा बसेर चाहिँ काम गर्छु भनेर चाहिँ म लागेको हो। र चाहिँ के हो भने मैले कि म सभापति भएपछि चाहिँ दुवै पक्षलाई मिलाएर चाहिँ के छ भने पार्टीलाई अगाडि बढाउँछु भन्ने मेरो भनाइ हो।
5: यसले निष्ठाको राजनीति कुरा गर्नुभयो कि आज राजनीति निष्ठा भन्दा धेरै पर गइसक्यो?
6: हिजो हामी नेभीसँग हुँदा कङ्ग्रेसमा लाग्दा चाहिँ राजनीति भनेको आदर्श हो, मूल्य हो, मान्यता हो, इमानदारीता हो, नैतिकता हो भन्ने बुझेको हो। तर चाहिँ के छ भने यो पछिल्लो बहुदलीय व्यवस्था आइसकेपछि र 48 किसिनजी हारेर गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि राजनीति भनेको पद प्राप्ति हो, पैसा प्राप्ति हो, पावर प्राप्ति हो, त्यसको लागि जे पनि गरे हुन्छ भन्ने कुरा स्थापित गर्नुभयो र मेरो गिरिजाप्रसाद कोइरालासँग त्यो मेरो पहिलो असहमति हो। दोस्रो कुरा पार्टीभित्र घाटतन्त्र, 50 सालमा किसिनजी चुनाव लड्दा पार्टीभित्र म्यासिभ रूपमा घाटतन्त्रका नेतृत्वदेखि कार्यकर्तासम्म पार्टीभित्र घात अन्तर्घात सुरु गर्नुभयो, त्यो अहिलेसम्म रोकिएको छैन। त्यसैले चाहिँ के छ भने तेस्रो कुरा मेरो के हो भने 51 को मध्यावधि भए नभएको भए देश अर्को ठाउँमा हुन्थ्यो, 51 को मध्यावधिले देश आज यहाँ पुगेको छ। त्यसैले मैले यी तिनवटा कुराको असहमतिले गर्दा मैले चाहिँ संस्थापन हुन 20 वर्ष लाग्यो। त्यसैले मैले निष्ठाको राजनीति, आदर्शको राजनीति, मूल्यको राजनीति म गर्न चाहन्छु, म सफल भए पनि असफल भए पनि। कुरा के हो भने जनता जस्तो भयो नेता त्यस्तै हुने हो। हिजो शैलेजा आचार्यले चाहिँ निष्ठाको राजनीति गर्न चाहनु भएको थियो, उहाँले चाहिँ के छ भने सिस्टमबाट पद्धतिबाट देश चल्नु पर्छ भन्ने उहाँको भनाइ थियो, उहाँलाई चाहिँ के हो भने न कार्यकर्ताले एक्सेप्ट गरे न जनताले एक्सेप्ट गरे। उहाँले चाहिँ 52 सालमा जुन प्राडो चाहिँ प्राडोको कुरा उठ्यो, त्यो प्राडो चाहिँ के छ भने उहाँले बहिष्कार गर्नुभएको थियो, प्रदीप गिरीले बहिष्कार गर्नुभएको थियो, तर चाहिँ के छ भने उहाँहरूलाई 56 को चुनावमा हराइयो। त्यसैले म के भन्न चाहन्छु भने नेतालाई गाली गरेर मात्र हुँदैन, नेता राम्रो बनाउनको लागि जनतामा विवेक हुनुपर्छ, जनतामा नैतिकता हुनुपर्छ, जनतामा इमान्दार हुनुपर्छ, कार्यकर्तामा इमान्दारिता हुनुपर्छ। त्यसैले चाहिँ के छ भने आज जुन अवस्था देशको भएको छ नेतालाई मात्र दोष लगाएर हुँदैन, यसको जिम्मेवारी जनताले पनि लिनुपर्छ, कङ्ग्रेसका कार्यकर्ताले पनि लिनुपर्छ, एमालेका कार्यकर्ताले पनि लिनुपर्छ, माओवादीका कार्यकर्ताले पनि लिनुपर्छ। नेतालाई मात्र दोष दिएर हुँदैन, नेतालाई सुधार्ने भनेको जनताले हो, कार्यकर्ताले हो। यो व्यवस्था, यो सिस्टममा 5-5 वर्षमा हामी जनताको बिचमा जानुपर्छ, 5-5 वर्षमा हामी पार्टीभित्र चाहिँ के छ भने कार्यकर्ताको बिचमा जानुपर्छ। त्यसैले जनताले जोसँग पैसा छ, जोसँग पावर छ, जोसँग शक्ति छ, त्यसलाई चाहिँ हिजो पनि भोट हाले, कार्यकर्ताले पनि त्यही गरे, त्यही कारण चाहिँ नेता गतिलो हुन सकेनन्। त्यसैले म के भन्न चाहन्छु भने पार्टी राम्रो बनाउने हो भने देश राम्रो, पार्टी राम्रो नभएसम्म देश राम्रो हुँदैन। त्यसैले पहिलो कुरा पार्टी राम्रो बनाउनको लागि नेता ठिक हुनुपर्छ, कार्यकर्ता ठिक हुनुपर्छ, त्यसपछि पार्टी राम्रो हुन्छ, पार्टी राम्रो भएपछि देश राम्रो हुन्छ, र चाहिँ देश राम्रो भएपछि सबैलाई राम्रो हुन्छ भन्ने मेरो भनाइ हो।
5: तर यहाँले त्यसो भनिरहँदा पनि विशेष महाधिवेशन पक्षधरहरू नै अहिले संस्थापन छन् र यहाँ चाहिँ विशेष महाधिवेशनको पक्षको नेता होइन, अब यहाँले पार्टीको झन्डा चिन्ह सबै आधिकारिकता जसले पायो म त्यसमा हुन्छु भन्नेका कारणले म यहाँ छु भन्नुभएको छ, यहाँलाई अहिले त्यो परिस्थितिमा त्यो पार्टीका कार्यकर्ताहरूले सभापतिमा स्वीकार लान्त
6: होइन? स्वीकार्ने नस्वीकार्ने कुरा त्यो कार्यकर्ताको हातमा छ, होइन मैले चाहिँ आफ्ना कुरा राख्ने हो, म चाहिँ पार्टी एक बनाउन चाहन्छु, म पार्टीमा चाहिँ निष्ठा मूल्य मान्यता आदर्शको राजनीतिलाई अगाडि बढाउन चाहन्छु, त्यो बाटोमा म हिँडेको छु। त्यसैले गर्दाखेरि चाहिँ के छ भने त्यो कुरालाई स्वीकार्ने नस्वीकार्ने भन्ने कुरा चाहिँ कार्यकर्ताको विवेकको कुरा हो, कार्यकर्ताको मूल्याङ्कनको कुरा हो। त्यसैले चाहिँ म यो विषयलाई कार्यकर्ताको बिचमा राख्न चाहन्छु। जबसम्म म राजनीतिमा रहन्छु म त्यो बाटोमा निरन्तर चाहिँ के छ भने हिँडिराख्ने मेरो चाहिँ वचनबद्धता हो। मेरो नेता बिपी कोइराला हो, गणेश मान सिंह हो, कृष्ण प्रसाद भट्टराई हो। मैले चाहिँ लामो मैले केही पाउनको लागि राजनीति गरेको होइन, देशका लागि जनताका लागि राजनीति गरेको हो। मलाई म केही हुँला नहुँला मेरो चाहिँ बाटो मैले लिएको बाटोमा म अडिक छु।
5: तर अब काङ्ग्रेस त गुटै गुटको एउटा भनौँ न छाता हो, अब त्यहाँ चाहिँ त मूल मूल्य मान्यता यी यावत कुराहरूभन्दा पनि गुटको त्यहाँ भोटको ती कुराहरू नै चल्छन् होइन र?
6: होइन, अब मैले कङ्ग्रेसभित्र मात्र होइन देशकै राजनीति त्यो बाटोमा लागिरहेछ होइन। लोकतान्त्रिक पार्टीमा गुट हुनु भनेको स्वाभाविक कुरा हो, त्यसलाई चाहिँ अन्यथा लिनुपर्ने जरुरी छैन। हिजो बिपी कोइरालाको पालीमा पनि थियो, गणेश मानजी किशनजी गिरिजाबाबु हुँदा पनि थियो, सुशील दाई शेरबहादुर दाई र रामचन्द्र दाई हुँदा पनि थियो र अहिले पनि छ र भोलि पनि हुन्छ। त्यो चाहिँ के छ भने स्थायी गुटको रूपमा रहनु हुँदैन, त्यसलाई चाहिँ निर्वाचनसम्म चाहिँ के छ भने हुने कुरालाई मैले चाहिँ स्वाभाविक रूपमा लिएको छु। गुट भन्दा पनि देश राम्रो बनाउनको लागि पार्टी राम्रो हुनुपर्छ, पार्टी राम्रो हुनको लागि नेता राम्रो हुनुपर्छ, नेता राम्रो हुनको लागि कार्यकर्ता राम्रो हुनुपर्छ। त्यसैले राम्रो चाहियो राम्रो हुनु पर्यो भनेर हुँदैन। त्यसैले चाहिँ के हो भने यति बेला पार्टीको चाहिँ 15 महाधिवेशनमा नेपाली कङ्ग्रेसका नेताहरूले चाहिँ नेता कार्यकर्ताहरूले चाहिँ त्यो विवेक पुर्याउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु। र चाहिँ मेरो लडाईँ भनेको अहिलेको लडाईँ होइन, मैले लामो समयदेखि यही बाटोमा लडिरहेको छु र भोलि पनि म लड्छु। त्यो कुरा चाहिँ कार्यकर्ताले विवेक पुर्याउने कुरा हो, कार्यकर्ताले निर्णय गर्ने कुरा हो, मैले कार्यकर्ताको बिचमा राख्ने कुरा हो।
5: तर यहाँको भनाइअनुसार नै अब यदि चाहिँ बुझ्ने हो भने त यहाँको बाटो पाखा पर्ने नै बाटो हो, किनभने यहाँले नाम लिएका आदर्श भनेका कृष्णप्रसाद भट्टराई पनि कुनै बेला पाखा लगाइनु भयो, शैलजा आचार्य पनि पाखा लगाइनु भयो, अब यहाँको बाटो पनि जानी बुझिकन पाखाकै बाटो हो?
6: होइन, मैले तपाईँलाई अघि पनि भने कि पाखा लगाउने काम चाहिँ हिजो चाहिँ के छ भने जनताले गरे, कार्यकर्ताले गरे होइन। आज हिजो किशनजीलाई पाखा लगाएर चाहिँ देशले त ठुलो क्षति भोगे नि त होइन। देशी विदेशी शक्तिले चाहिँ किशनजीलाई 48 चुनाव जित्न दिएन, 48 चाहिँ किशनजीले चुनाव जितेको भए देश अर्को बाटोमा जान्थ्यो, अर्को परिस्थिति निर्माण हुन्थ्यो। त्यसैले चाहिँ के छ भने कि देशी विदेशी सारा शक्ति चाहिँ के छ भने यो देशमा स्थिरता चाहँदैनन्, यो देश राम्रो भएको देख्न चाहँदैनन्, जसले गर्दाखेरि चाहिँ देश हामीले सोचेको जस्तो भएन। हुन त हामीले गर्यौँ नगरे होइन, हामीले चाहिँ के छ भने यो देशका जनतालाई अधिकार दियौँ, विकास गऱ्यौँ, शान्ति ल्यायौँ, तर चाहिँ के छ भने जुन ढङ्गले अगाडि बढ्नुपर्ने थियो त्यो ढङ्गले देश अगाडि बढ्न सकेन। त्यसैले चाहिँ के हो भने राम्रो नेता चाहिँ पार्टीभित्र नेतृत्वमा नआएसम्म चाहिँ देश अगाडि बढ्दैन। त्यसैको लागि पनि यो महाधिवेशनमा नेताहरूले कार्यकर्ताहरूले विवेक पुर्याउने बेला हो। यति बेला विवेक पुर्याएनन् भने चाहिँ के हो भने स्वतन्त्र पार्टीले चाहिँ कङ्ग्रेसलाई भित्तामा पुर्याएको छ, एमाले र माओवादी मिल्दैछन् अझ भित्तामा पुग्छ, कङ्ग्रेस पार्टी फुट्दैछ अझ भित्तामा पुग्छ, 6 महिनापछि स्थानीय निर्वाचन प्रदेशको निर्वाचन हुँदैछ, त्यसको परिणाम भोलि थाहा भइहाल्छ नि।
5: यहाँले बुझ्नुभएको कुरा काङ्ग्रेसका कार्यकर्ताले बुझ्छन् त?
6: बुझ्नुपर्छ होइन, बुझ्नुपर्छ, नबुझे चाहिँ यही दुर्भाग्य भोग्नुपर्छ। मैले जे कुरा भने हो त्यही दुर्भाग्य भोग्नुपर्छ होइन। समयमा विवेक पुर्याएन भने त्यो चाहिँ के छ भने पछि पछुताएर हुँदैन, 5 वर्षपछि फेरि अधिवेशन हुन्छ, 5 वर्षपछि चाहिँ के छ भने समय धेरै गइसकेका हुन्छ। त्यसैले चाहिँ विवेक पुर्याउनु पर्छ भन्ने चाहिँ मेरो भनाइ हो।
5: खास गरी अब निष्ठाको राजनीतिको सन्दर्भ यहाँले जुन उल्लेख गर्नुभयो, आजको दिनमा यहाँले भने अनुसार अब मुलुकमा निष्ठाको राजनीति बिस्तारै क्षय हुँदै गएको छ, काङ्ग्रेसमा मात्रै होइन अन्य पार्टीमा पनि क्षय हुँदै गएको छ भनेर यहाँले भन्नुभयो। अब यो स्थापित गर्ने नयाँ पुस्तालाई, अहिलेका चाहिँ मानिसहरूलाई, नवयुवाहरूलाई यो कुरा चाहिँ कसरी बुझाउने?
6: जसरी कङ्ग्रेसमा नेतृत्व परिवर्तन भयो र चाहिँ कङ्ग्रेस बदल्छौ भन्ने नारा लिएर विशेष अधिवेशनबाट आएको नेतृत्व अगाडि बढेको थियो, त्यो कुरा त केही पनि हुन सकेन अहिलेसम्म होइन। जुन ढङ्गले हिजो शेरबहादुर देउबाले चलाइराख्नु भएको थियो त्यही ढङ्गले अहिले गगनजीले पनि त्यही काम गरिराख्नु भएको छ होइन। अहिलेको परिस्थिति भनेको के हो भने कङ्ग्रेस, एमाले, माओवादी जुन ढङ्गले हिजो हामी पार्टी चलाइरहेका थियौँ त्यो त असफल भएको, त्यो फेल भएको परिस्थिति छ। किनभने बालेनजी चाहिँ प्रधानमन्त्री हुनु भएको छ होइन, र चाहिँ यदि चाहिँ यस्तै हो भने यो कि शैलेजा आचार्यले चाहिँ के हो भने सिस्टम पद्धतिबाट चाहिँ जानुपर्छ भन्ने हिजो कुरा राख्दाखेरि पार्टीभित्र पनि उहाँलाई स्वीकार गरेन, पार्टी बाहिर पनि स्वीकार गरेन होइन। तर चाहिँ के छ भने अहिले त जनताले यो कुरालाई स्वीकार गरेको परिस्थिति छ, टु थर्ड मेजोरिटी दिएको परिस्थिति छ। त्यसैले चाहिँ के हो भने यदि बालेनजी सफल हुनुभयो भने चाहिँ के छ भने हामीले रिथिङ गरेर जानुपर्ने, कङ्ग्रेसको सङ्गठन कसरी अगाडि बढाउने, कङ्ग्रेसलाई कसरी अगाडि बढाउने भन्ने विषयमा गम्भीर रूपमा छलफल गर्नुपर्ने, सोच्नुपर्ने बेला आएको छ। र त्यो चाहिँ भोलिको दिनमा म नेतृत्वमा आएपछि त्यसलाई चाहिँ म पार्टीभित्र चाहिँ गम्भीर रूपमा चाहिँ छलफल गराउँछु। र चाहिँ त्यसको लागि त पहिलो कुरा त नेतृत्व इमान्दार हुनु पर्यो, त्यसको लागि नेतृत्व निष्ठावान हुनु पर्यो, नैतिकवान हुनु पर्यो। त्यो चाहिँ मैले 40 वर्षको राजनीतिमा कसैलाई पनि औँला ठडाएर कुरा गर्ने, तैँले यहाँ बदमासी गरिस्, यहाँ चाहिँ के छ भने यो गरिस् भन्ने ठाउँ दिएको छैन। र चाहिँ मैले नै चाहिँ के छ भने त्यो बाटोमा चाहिँ कङ्ग्रेसलाई लिएर जान सक्छु भन्ने कुरामा दृढ छु, म
5: हजुर। अब काङ्ग्रेसले यहाँको लामो राजनीतिक अनुभवले के भन्छ, काङ्ग्रेसका लागि अब अहिलेको सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी कस्तो प्रतिस्पर्धात्मक पार्टी हो, अब काङ्ग्रेसको भविष्य यसले कसरी निर्धारण गर्ला?
6: अहिले हामी सबै फेल भएको अवस्था हो, जनताले त हामीलाई फेल बनायो नि त होइन। अब कङ्ग्रेस कसरी जाने भन्ने विषयमा वृहत छलफल गर्न जरुरी छ, र वृहत छलफल गरेर चाहिँ पार्टीलाई अगाडि, म नेतृत्वमा आएपछि पार्टीलाई अगाडि लिएर जान्छु।
5: अब वर्तमान अध्यक्ष खास गरी गगन थापासँग यहाँको प्रतिस्पर्धा एउटा प्रकारको चाहिँ आम सञ्चार माध्यममा आएको लामो समय भइसकेको छ, अब अहिले चाहिँ कहीँ न कहीँ यहाँ पनि पार्टीको आधिकारिकताका नाममा या जुनसुकै परिस्थितिमा गोलबद्ध हुनुभएको छ एउटै सङ्गठनभित्र, यहाँको असहमति चाहिँ अहिले सहमतिमा बदलिएको हो खास गरी काङ्ग्रेसका सन्दर्भमा चाहिँ?
6: होइन, मेरो ध्येय भनेको, मेरो चाहना भनेको चाहिँ के छ भने पार्टी एक गरेर जानुपर्छ भन्ने कुरा हो, र म चाहिँ सभापति भएपछि पार्टीलाई एक बनाउने कुरामा म लाग्छु र बनाउँछु।
5: यहाँको असहमति चाहिँ?
6: होइन, अब सहमति असहमति भन्दा पनि मैले चाहिँ के चाहेको भने म चाहिँ अहिलेको नेतृत्वले पार्टी एक गर्न सकेन होइन, चाहिँ पार्टी म नेतृत्वमा आएँ भने पार्टी एक गर्छु होइन। अब चाहिँ बदलिएको कङ्ग्रेस भनेर जुन किसिमको भाष्य चाहिँ हिजो निर्माण गरियो त्यो चाहिँ हुन सकेन होइन। कङ्ग्रेस बदल्नु जरुरी छैन होइन, कङ्ग्रेसका नेता कार्यकर्ताले सोचमा, कार्यशैलीमा, जीवनशैलीमा आमूल परिवर्तन गर्न जरुरी छ होइन। हाम्रो कङ्ग्रेस पुरानै संस्कार, पुरानै पद्धति, जुन बिपी कोरालाले बनाएको कङ्ग्रेस हो त्यो बाटोमा, जुन किशनजी, बिपी कोराला, गणेशमान सिंहले बनाएको कङ्ग्रेस जुन कङ्ग्रेस हो त्यो बाटोमा कङ्ग्रेस हिँड्न सकेन। त्यो बाटोमा हिँडाउने कुरामा म लाग्ने कुरा तपाईँहरूको बिचमा, म कार्यकर्ताको बिचमा त्यो कुरा भन्न चाहन्छु।
5: यहाँको उम्मेदवारी के प्यानल सहित हुनेछ, किनभने उहाँहरूले चाहिँ होइन अब यसमा प्यानल यसपालि हुँदैन, सभापतिमा चाहिँ गगनजी नै हो भन्ने खालको धेरै नेताहरूले भन्नुभएको कुराहरू आम सञ्चारमा आएका छन्। अब यो परिस्थितिमा यहाँको एकल उम्मेदवारी हुन्छ कि यहाँ पनि प्यानल सहित नै उत्रिनुहुन्छ?
6: मेरो विचारसँग गोलबन्द हुने साथीहरू मसँग हुनुहुन्छ होइन, मेरो विचारसँग गोलबन्द नहुने साथीहरू अर्को प्यानलमा उठ्नु होला या कसरी उठ्नुहुन्छ त्यो भोलिको परिस्थितिले बताउने कुरा हो। मैले
5: तर यहाँको तयारी जुन हिसाबले हुनुपर्ने हो त्यो भएन, अन्तिम समयमा आएर यहाँले भन्नुभयो, त्यसको अर्थ चाहिँ यहाँ सभापति हुनका लागि भन्दा पनि आफूलाई स्थापित गर्नका लागि यहाँले उम्मेदवारी दिँदै हुनुहुन्छ भनेर पनि भनिरहेका छन् कतिपयले?
6: होइन, तयारी भनेको अब मैले अघि नै भने, मैले मूल्य, मान्यता, आदर्शको राजनीति गर्ने हो होइन। तयारी भनेको मैले चाहिँ आफ्नो ताकत, पावर, पैसा खर्च गर्ने मेरो राजनीति होइन। मैले अहिलेसम्म 40 वर्षको राजनीतिक जीवनमा मैले त्यो गरे पनि छैन, र हिजो पनि त्यो मैले गरिनँ, र म भोलि पनि त्यो गर्ने छैन। त्यसैले चाहिँ के हो भने म अहिले मेरो क्षेत्रीय अधिवेशन अहिलेसम्म हुन सकेको छैन। क्षेत्रीय अधिवेशन म अहिले जिल्लातिरै छु, क्षेत्रीय अधिवेशन सिद्धिएपछि म चाहिँ काठमाडौँ आउँछु र चाहिँ मैले आफ्नो उम्मेदवारी दिने हो। मलाई नचिन्ने साथीहरू कोही छैनन्। मेरो 40 वर्ष भन्दा लामो कङ्ग्रेसमा इतिहास छ, त्यसैले चाहिँ के हो भने मैले धेरै चिनाइराख्नु पर्ने कुरा छैन र मेरो एजेन्डा के हो भन्ने कुरा मैले भनिरहेको छु र साथीहरूले सुनिराख्नु भयो होला भन्ने मलाई लाग्छ।
5: अब मूल्य मान्यता आदर्श चाहिँ आजको दिनमा कसरी स्थापित हुन्छ कि किशोर सिंह राठौरले चाहिँ यो यो कुराले चाहिँ मूल्य मान्यता स्थापित गर्नुहुन्छ या उहाँ त्यो बाटोमा हुनुहुन्छ भन्ने कुरा पनि त कहीँ न कहीँ आम मतदातालाई यहाँहरूको पार्टीको महाधिवेशन प्रतिनिधिलाई अवगत गराउनु पर्ने होला नि त।
6: होइन, त्यो कुरा त के छ भने उहाँहरूले म जसरी मेरो जीवनशैली जस्तो छ, म जुन बाटोमा हिँडिरहेको छु, होइन, मैले जसलाई नेता मानेर हिँडिरहेको छु त्यसैबाट पनि के छ भने म कुन बाटो कस्तो नेता भन्ने कुरा त कार्यकर्ताले त्यो कुरा बिस्तारै अनुभूति गरिराख्नु भएको छ र गर्नुहुन्छ भन्ने कुरामा म विश्वस्त छु।
5: अब अहिलेको संस्थापन भनिएका नेताहरूले चाहिँ के भनिरहेका छन् भने यो नियमित महाधिवेशनवालाहरू यहाँ आएपछि यदि पराजित भए पनि उनीहरू फेरि उतै फर्कनेछन् भन्ने खालका दृष्टिकोणहरू पनि छन्। अब यहाँ पराजित हुनुभयो भने चाहिँ यो पार्टीलाई एक बनाउने हिसाबमा यहाँको के भूमिका हुन्छ?
6: होइन, म हिजो पनि एक बनाउने कुरामा थिएँ र म आज पनि छु र भोलि पनि म छु। होइन, म चाहिँ के छ भने अधिवेशन हारे भन्दैमा चाहिँ के छ भने म पार्टी छोड्ने होइन। मैले पहिल्यै मैले के भनेको छु भने 4 तारे झन्डा र रुख चिन्ह म छोड्दिन भनेर मैले पहिल्यै भनेको छु र त्यही कुरामा म चाहिँ कटिबद्ध छु।
5: निर्वाचन त नजिकिसक्यो, अब मतदान पनि एका 2-3 दिनपछि मतदानको कार्य पनि चाहिँ हुनेछ। अब आम मतदातालाई यहाँको के भनाइ छ त अहिले यो परिस्थितिमा यहाँले उम्मेदवारी दिँदै गर्दा?
6: म चाहिँ नेतृत्वमा आएँ भने चाहिँ म पार्टीलाई एक बनाउँछु, पार्टीमा कार्यकर्तालाई न्याय गर्छु, होइन, हामी बाउआमालाई छोडेर नेताको पछि लागेको हो, पार्टीमा लागेको हो, पार्टीमा नेताले न्याय गरेन भने कार्यकर्ता जाने ठाउँ हुँदैन। त्यसैले चाहिँ के हो भने म नेतृत्वमा आएपछि सबैलाई न्याय गर्छु र पार्टीलाई अनुशासित बनाएर लिएर जान्छु र चाहिँ जुन ढङ्गको राजनीति अहिलेसम्म चलिरहेछ त्यो भन्दा फरक ढङ्गले चाहिँ पार्टीलाई लिएर जान्छु। पार्टीलाई हराउन लाग्नेहरूलाई चाहिँ के छ भने म चाहिँ क्षमा गर्ने पक्षमा छैन र त्यो गर्दा पनि म गर्दिन।
5: पार्टीमा जुन जोखिम छ अहिले, खास गरी यहाँ भइसकेपछि त यहाँले भन्नुभयो म भए भने बनाउँछु भनेर, तर यहाँ हुनु भएन भने पार्टी दुईवटा भएको विभाजित भएको अवस्था त यहाँहरूको पार्टीको छ। त्यसपछि चाहिँ यहाँले गर्ने प्रयास प्रयत्नलाई मानिसहरूले होइन उहाँ बिचमा बसेको मानिस हो भनेर लिन्छन् या कसरी यहाँले त्यो विश्वास दिलाउनु हुनेछ कि भोलि एउटै छातामा यहाँहरू गोलबन्द हुने अथवा विभाजित नहोस् पार्टी भन्ने?
6: मैले हिजो पनि अहिले जुन विशेष अधिवेशनबाट आएको नेतृत्व छ त्यो नेतृत्वसँग चाहिँ म हिजो पनि लामो समय नेभी सङ्घको राजनीति सभापति पदाधिकारीहरू जो हुनुहुन्छ लामो समयदेखि नै म फरक ढङ्गले चाहिँ उहाँहरूसँग सङ्घर्ष गरे हो लड्या हो, भोलि पनि म चाहिँ उहाँहरूसँग त्यही ढङ्गले चाहिँ के छ भने उहाँहरूले राम्रो गर्नुभयो भने त्यसको समर्थन गर्छु, नराम्रो गर्नुभयो भने देशभरि म जान्छु, दुःख गर्छु, सबै कार्यकर्तालाई भेट्छु, कार्यकर्ता अहिले मैले कार्यकर्तालाई भेट्न पाएको छैन विभिन्न कारणले र चाहिँ भोलिको दिनमा चाहिँ म कार्यकर्ताको बिचमा जान्छु, भेट्छु, कुरा राख्छु, मेरो सङ्घर्ष चाहिँ जारी रहनेछ, मेरो म जबसम्म राजनीतिमा छु तबसम्म चाहिँ मेरो सङ्घर्ष जारी रहने कुरा म तपाईँ मार्फत सम्पूर्ण नेता कार्यकर्तालाई चाहिँ म अनुरोध गर्न चाहन्छु।
5: जस्तो अब काङ्ग्रेस अहिले एकदम अप्ठ्यारो स्थितिमा छ, खास गरी हामी नै दुईटा भएका छौँ, अब होइन यसपालि चाहिँ बिचमा आपसी प्रतिस्पर्धा नगरौँ, सर्वसम्मत नेतृत्व चयन गरौँ भनेर अहिलेका सभापतिले यहाँलाई प्रस्ताव गर्नुभयो भने के हुन्छ? किनभने कहीँ न कहीँ यहाँ पनि उहाँकै नेतृत्वमा गोलबन्द हुन सक्नुहुन्छ कि भन्ने खालका आशय अहिलेका नेतृत्वमा रहेका पदाधिकारीमा रहेकाहरूले व्यक्त गरिरहेका छन्।
6: होइन, सर्वसम्मत भन्ने कुरा कार्यसमिति नै सर्वसम्मत हुनु पर्यो नि त, होइन, म त त्यो परिस्थिति देख्दिनँ, होइन, कि सर्वसम्मतका नाममा कार्य समिति नै सबै सर्वसम्मतै हुने परिस्थिति भयो भने एक किसिमको परिस्थिति होला, होइन भने सभापति मात्रै सर्वसम्मत हुने अरूतिर चुनाव हुने भन्ने कुरा चाहिँ त्यो हुन सक्दैन।
5: यहाँको महत्वपूर्ण समय र कुराकानीका लागि धेरै धेरै धन्यवाद।
6: धन्यवाद।
5: उहाँ हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसको 15 महाधिवेशनका लागि सभापतिमा दावी गर्नुभएका उम्मेद्वार एवं नेपाली काङ्ग्रेसका नेता किशोर सिंह राठौर। अन्तर सम्वादमा हामीसँग कुराकानी गर्नुहुँदै सन्तोष रेग्मी बिदा हुन्छु। हवस् त, नमस्कार।
7: बाटो पार गर्ने वृद्ध बाल बालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
8: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
9: उफ, कस्तो गर्मी! पहिले काठमाडौँमा यस्तो गर्मी कहाँ थियो र? गर्मी मात्र होइन, अहिले त जलवायु परिवर्तनका कारण भारी वर्षा हुँदा बाढी र पहिरोको जोखिम पनि बढेको छ।
10: हिजो त बाढीले घर अगाडिको बाटो नै बन्द गरिदियो अनि टोल नै जलमग्न भयो।
11: तर समाधान पनि हामीसँगै छ है।
10: घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सहरका सार्वजनिक क्षेत्रहरू, ताल तलैया र वन क्षेत्रको संरक्षणबाट बाढीको जोखिम कम गर्न सकिन्छ।
9: जलवायु परिवर्तनको जोखिम कम गर्न घर घरमा आकाशे पानी संकलन र भूमिगत पानी पुनर्भरण, सार्वजनिक खुला क्षेत्र, वन क्षेत्र, ताल तलैया र नदी संरक्षणको अभियानमा आजदेखि जुटौं।
11: काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा जनहितमा जारी जलवायु अनुकूलन सन्देश।
12: तपाईँको घरमा बिना जानकारी झ्याप्प झ्याप्प बिजुली जाने गरेको, विद्युत आपूर्ति सम्बन्धी कुनै गुनासो गर्दा आनाकानी गरेको, नियम बमोजिम क्षतिपूर्तिको माग गर्दा कुनै पनि सुनवाई नगरेको तथा समयमै सेवा सुचारू नगरिदिएर हैरान हुनुभएको छ कि?
13: विद्युत सेवासँग सम्बन्धित यस्ता कुनै पनि समस्याबारे सम्बन्धित शाखा कार्यालय र केन्द्रीय कार्यालयमा गुनासो गर्दा समेत सेवा प्रदायकले सोको समाधान गरेको छैन भने आजै विद्युत नियमन आयोगमा सम्पर्क गरी आफ्नो गुनासो वा उजुरी दर्ता गराउनुहोस्।
12: विद्युत सेवालाई भरपर्दो, सर्वसुलभ, गुणस्तरीय र सुरक्षित बनाउन विद्युत उपभोक्ताको कुनै गुनासो विवाद भए त्यसको निरूपण गर्न तथा महसुल दर निर्धारण र नियमन गर्न विद्युत नियमन आयोग सदैव क्रियाशील र प्रतिबद्ध छ।
13: विद्युत नियमन आयोगको कार्यालय सानो गौचरण काठमाडौँ।
14: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
15: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
14: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
15: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
14: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
15: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
14: सचेत बनाऊ।
15: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड। सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
16: नेपालको समावेशी आवाज।
17: यस बेला बिहानको 7 बज्नै लाग्यो। अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। संघीय संसदको अधिवेशन गैरातीदेखि अन्त्य। चालु अधिवेशनद्वारा अध्यादेशलाई विस्थापन गर्ने विधेयक सहित 12 विधेयक पारित। विभिन्न 7 विधेयक सम्बन्धित समितिमा छलफलका लागि पठाइयो। भारतको धारचुलास्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले सोमबारसम्म महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन कञ्चनपुर र बैतडी जिल्ला प्रशासनको आग्रह। एलपी ग्यासको वितरणमा सुरक्षा निकायलाई सहभागी गराउन पहल भइरहेको आपूर्ति मन्त्री दीपक कुमार शाहको भनाई। स्क्रब टाइफस रोगको जोखिम बढ्दो, 74 जिल्लामा फैलियो। र अमेरिकाले युरोपेली युनियनलाई आफ्ना आकस्मिक डिजेल भण्डारण खोल्न गरेको आग्रह, ईयूद्वारा अस्वीकार।

0: satisfied.
1: Nepal Telecom, Rastrako Sanchar.
2: अब समाचार विस्तारमा। संघीय संसदको दुवै सदनको चालू अधिवेशन गैरातीदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको यही असोज 13 गतेको सिफारिशमा गैराती 12 बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अरियालले हिजै शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अरियालले अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन भोलि आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनु भएको थियो। भेटमा आइपियू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको गैराती अन्त्य भएको अधिवेशनमा 62 दिनमा 68 बैठक बसी 277 घण्टा 30 मिनट संसदीय काम कार्यवाहीमा समय व्यतीत भएको छ। अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयक सहित 12 विधेयक पारित गरेको छ। गत वैशाख 28 गतेदेखि हिजोसम्म गरी कुल 145 दिन भए पनि संसदीय कार्य दिन 62 कायम भएको हो। सभामुख डोलप्रसाद अरियालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नु पूर्व अधिवेशनमा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी दिनुभएको हो। प्रतिनिधि सभाको चालू अधिवेशनको हिजो अन्तिम बैठकबाट विभिन्न 7 विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुभयो। सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले बैठकमा टेबल गर्नुभयो। सभामुख डोलप्रसाद अरियालले बैठकको अन्त्यमा चालू अधिवेशनमा भए गरेका कामबारे विवरण प्रस्तुत गर्नुभयो। प्रतिनिधि सभा बैठकमा विशेष समय माग गरी परराष्ट्र मन्त्री शिशिर खनालले संयुक्त राष्ट्र संघको 81 महासभामा भाग लिने क्रममा प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा रहेको टोलीले विभिन्न 80 कार्यक्रमका साथै द्विपक्षीय बहुपक्षीय उच्च स्तरीय भेटवार्ता भएको सदनलाई जानकारी गराउनुभयो। महासभामा प्रधानमन्त्री शाहले जलवायु संकट निम्त्याउन ऐतिहासिक रूपमा बढी भूमिका खेल्दै आएका तथा बढी स्रोत साधन र क्षमता भएका मुलुकहरूले संकटलाई सम्बोधन गर्न थप जिम्मेवारी वहन गर्नुपर्ने र जलवायु न्यायलाई व्यवहारमा उतार्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गर्नुभएको जानकारी दिनुभयो।
3: भ्रमणको क्रममा सम्मान्य प्रधानमन्त्रीज्यूले संयुक्त राष्ट्र संघका महासचिव श्री एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्नुभएको थियो। भेटमा भोटेकोसी विपदबाट नेपालले ठूलो क्षति बिहोरेको उल्लेख गर्दै प्रधानमन्त्रीले हिमताल फुट्ने जोखिम अझै उच्च रहेको पनि बताउनु भएको थियो। नदी किनारका बासिन्दाको पुनर्वास र हरित पुननिर्माणको विषयमा समेत छलफल भएको थियो। साथै अति कम विकसित राष्ट्र एलजिसीको सूचीबाट नेपालको स्तरोन्नतिको समय सीमा थपका लागि समर्थनको विषयमा पनि कुराकानी भएको थियो। नेपालको परराष्ट्र नीति र राष्ट्रिय हितलाई केन्द्रमा राखी मैले सम्भव भएसम्मका र उपलब्ध सबै उच्च स्तरीय समारोह बैठक कार्यक्रमहरू र विभिन्न द्विपक्षीय भेटवार्ता सम्पन्न गरी फर्केको छु। ती अवसरहरूमा हालै भोटेकोसीमा गएको विनाशकारी बाढी पश्चात खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्रराष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको महत्त्वपूर्ण सहयोगका लागि मैले नेपाल र नेपाली नागरिकको तर्फबाट हार्दिक आभार व्यक्त गरेको छु। साथै आगामी दिनमा आवश्यक पर्ने पुनर्निर्माणमा थप सहयोगको लागि अनुरोध समेत गरेको छु।
2: परराष्ट्र मन्त्री खनालले नेपालको परराष्ट्र नीति र राष्ट्र हितलाई केन्द्रमा राखी गरिएका सबै उच्च स्तरीय बैठक कार्यक्रम र विभिन्न द्विपक्षीय भेटवार्तामा हालै भोटेकोसीमा आएको विनाशकारी बाढीपछि खोज उद्धार राहत तथा अन्य सहयोगमा छिमेकी मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायले पुर्याएको सहयोगका लागि धन्यवाद दिएको नेपाल र नेपालीको तर्फबाट पनि आभार व्यक्त गरिएको बैठकलाई जानकारी गराउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका महामन्त्री बिपिन आचार्यले नागरिकको परिवर्तनप्रतिको उच्च आकांक्षा र राज्य संयन्त्रको सुस्त कार्यशैली बीचको खाडल पूर्ण सरकार र संसद दुवैले आफ्नो कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनुभयो। सांसद आचार्यले नागरिकले द्रुत नतिजा खोजिरहेको अवस्थामा राज्यका प्रक्रिया र कार्यशैली अपेक्षाकृत सुस्त रहेको उल्लेख गर्नुहुँदै समयमै नागरिकका अपेक्षा सम्बोधन गर्न नसके राजनैतिक नेतृत्वप्रति प्रश्न उठ्ने बताउनुभयो। प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले सरकार गठन भएको छ महिनामा प्रतिनिधि सभा सरकारको प्रति छाया मात्र साबित भएको सत्तापक्षले प्रतिपक्षलाई पूरक नभई बाधकका रूपमा हेरेको र विधि निर्माण प्रक्रियामा सरकारले आफ्नो एकाधिकार प्रयोग गरेको बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपा संसदीय दलका उपनेता प्रमेश कुमार हमालले मुलुकको अर्थतन्त्र ओह्रालो लागेको महँगीले सीमा नाघेको र हजारौं युवाहरू अझै पनि वैदेशिक रोजगारीमा जान लाइन बस्न बाध्य भएको भन्दै रासोपाले प्रतिबद्धता पूरा गर्न नसकेको आरोप लगाउनुभयो। बैठकमा राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले मुलुकको नेतृत्व युवा पुस्ताको हातमा पुगेपछि आम नागरिकले शिक्षा स्वास्थ्यमा सहज पहुँच र स्वदेशमै रोजगारीको आशा गरेका भए पनि अझै सुरुवात नभएको बताउनुभयो। त्यसअघि बैठकमा सांसदहरूले जलवायु प्रकोपको कारणले नेपालमा पटक पटक ठूलो क्षति पुर्याएको भन्दै सरकारी संरचनाहरूको अनिवार्य बीमा गर्न माग गर्दै समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। राष्ट्रिय सभाको हिजोको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पेश गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक छलफलपछि पारित भएको हो। छलफलका क्रममा उठेका प्रश्नको जवाब दिनुहुँदै पर्यटन मन्त्री खड्गराज पौडेलले आन्तरिक हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन विधेयक ल्याएको बताउनुभयो। मन्त्री पौडेलले विधेयकमा यात्रु र हवाई सेवा प्रदायकको अधिकतम हित संरक्षणलाई ध्यान दिइएको र नयाँ कानूनी व्यवस्थाले हवाई भाडा पनि नबढ्ने स्पष्ट पार्नुभयो। यसअघि बैठकमा सांसदहरूले बाढीका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुँदा बाटोमा रोकिएका नेपाली व्यापारीले चीनबाट ल्याएका सामान ल्याउन पहल गर्न तथा दशैंको चहल पहल सुरु हुनु अगाडि नै बाढीबाट अवरुद्ध सडक सुचारू गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। यस्तै सांसदहरूले चाँदनी दोधाराको झोलुङ्गे पुल छिटो मर्मत गर्न बाढी पहिरोबाट प्रभावित किसानलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न दैनिक उपभोग्य वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराउनुभयो। सभामुख डोलप्रसाद अर्यालले संघीय संसद कुनै पनि हालतमा कमजोर नभएको स्पष्ट पार्नु भएको छ। सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा वहाँले संघीय संसद सशक्त र प्रभावकारी ढंगले सञ्चालन भएको बताउनुहुँदै संसदको आफ्नो मर्यादा र गर्नुपर्ने काम आफ्नो कार्यशैली अनुसार नै सञ्चालन हुने बताउनुभयो। विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री डाक्टर सोनिम वागले दुई दिने भ्रमणका लागि अमेरिकाको वाशिङटन डीसी प्रस्थान गर्नुभएको छ। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्रीले द्विपक्षीय सहायता अभिवृद्धि पुनर्निर्माण वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास, भोटेकोसी बाढी पछिको पुनर्स्थापना र पुननिर्माण तथा वृहत आर्थिक सुधार लगायतका विषयमा सम्बद्धहरूसँग छलफल गर्नुहुनेछ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र बैतडीले हिजो छुट्टा छुट्टै सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरेको छ। भारतको धारचुला स्थित धौली गंगा जलविद्युत परियोजनाको आजदेखि सोमबारसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले चाडपर्वलाई लक्षित गरी पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएर आए पनि जनतालाई राहत प्रदान गर्न सरकारले मूल्य यथास्थितिमा राख्ने बताउनु भएको छ। राष्ट्रिय सभा विकास आर्थिक मामिला तथा सुशासन समितिको हिजो बसेको बैठकमा मन्त्री शाहले उपभोक्ताको हित विपरीत काम गर्ने व्यवसायीलाई सरकारले कानूनी दायरामा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो। कञ्चनपुरको महाकाली नदीको पारिपट्टि रहेको दोधारा चाँदनीलाई जिल्लाको मूल भूभागसँग जोड्दै आएको झोलुङ्गे पुलमा क्षति पुगेपछि स्थानीयवासीलाई समस्या परेको छ। कञ्चनपुरबाट संवाददाता हरिशचन्द्र बागको सहयोगमा सहकर्मी यशोदा अधिकारीले तयार पार्नु भएको रिपोर्ट।
0: भीमदत्त नगरपालिका तर्फको भूभागदेखि महाकाली नदीमाथि हुँदै दोधारा चाँदनी नगरपालिकासम्म जोड्ने उक्त पुलको पश्चिमतर्फको तेस्रो पिलर नदीले बगाएपछि पुल चुँडिएर नदीमै लत्रिएको हो। पुल चुँडिएसँगै यसबाट हुने पैदल तथा दुई पाङ्रे सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द भएको छ। यही पुल मार्फत दोधारा चाँदनीसम्म विस्तार गरिएका फोन तथा इन्टरनेटका तार समेत टुटेपछि संचार सम्पर्कमा समेत अवरोध पुगेको छ। दोधारा चाँदनी नगरपालिकाका सम्पर्क व्यक्ति अमृत विकका अनुसार पुल चुनेपछि तत्कालका लागि आवागमन बन्द गरिएको हो।
4: विशेष गरी अब यो बिहान पख हाम्रो चाहिँ एउटा दुईटा प्लेटहरू मात्रैको डिसब्यालेन्स भएको थियो भने त्यो डिसब्यालेन्स भइसकेपछि हामीले पूर्ण रूपमा चाहिँ बाटो बन्द गरेका थियौँ। त्यसपछि पुल बन्द भइसकेपछि बन्द गरेको केही छिनमा नै हाम्रो पिल्लर नै खसेको छ र त्यसमा कुनै पनि त्यस्तो मानवीय क्षति हुन सकेन।
0: पुल चुडिनु अघि महाकाली नदीमा पानीको बहाव उच्च बिन्दुमा पुगेको थियो। गत शुक्रबारदेखि आइतबारसम्म भएको निरन्तर वर्षाका कारण नदीमा पानीको बहाव बढेर 1,77,902 क्युसेकसम्म पुगेको थियो। त्यसपछि भने नदीको बहाव क्रमिक रूपमा घटेको हो। पानीको बहाव उच्च भएका बेला नदीको तीव्र धारले पुलको पिलरमा धक्का दिँदा पिलर ढलेर पुल चुँडिएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। यद्यपि पुल क्षतिग्रस्त हुनुको वास्तविक कारण भने प्राविधिक अध्ययनपछि मात्र यकिन हुने बताइएको छ। उक्त पुलबाटै दोधारा चाँदनीसम्म लगिएका फोन तथा इन्टरनेटका तारहरू समेत टुट्दा दोधारा चाँदनीतर्फ तार जडित संचार तथा इन्टरनेट सेवा समेत प्रभावित भएको स्थानीय गोकर्ण प्रसाद लामिछाने बताउनुहुन्छ।
5: नेटवर्क सबै तारहरू क्षतिग्रस्त भएको हुँदाखेरि हामीलाई निकै नै गाह्रो भइरहेछ अहिले।
0: यो झोलुङ्गे पुल 1,452 मिटर लामो छ। यो संरचनाले दोधारा चाँदनीका बासिन्दालाई जिल्लाको मूल

0: बताउनुभयो।
1: यो विषयमा अब प्रदेश सरकारबाट हुने अवस्था रहेछ भने हामी त्यही अनुसार प्राविधिक रिपोर्ट लिएर अगाडि बढ्नेछौँ, र यहाँबाट हुन नसक्ने अवस्था रहेछ भने सङ्घीय सरकारको सहयोग लिएर यसलाई चाँडो भन्दा चाँडो सुचारू गर्नेतिर हामी लाग्छ।
0: दुई दशक भन्दा लामो समयसम्म दुधारा चाँदनी आवत जावत गर्ने नागरिकका लागि मुख्य मार्ग बनेको यही झोलुङ्गे पुलको करिब 1 किलोमिटर उत्तरतर्फ महाकाली नदीमाथि हालै निर्माण गरिएको 4 लेनको पक्की मोटरेबल पुल सञ्चालनमा छ। त्यसैले दुधारा चाँदनी र महेन्द्रनगर बीचको मुख्य सवारी आवागमनमा त ठूलो समस्या परेको छैन, तर पैदल यात्री र दुई पाङ्रे सवारी साधनका लागि बढी सहज र प्रभावकारी रहेको झोलुङ्गे पुल चुनेपछि भने स्थानीयलाई शास्ति भएको छ। ऐतिहासिक तथा पर्यटकीय महत्व बोकेको यो पुल हेर्न दैनिक 100 आन्तरिक तथा बाह्य पर्यटक समेत पुग्ने गरेका थिए। पुल चुनेपछि अहिले पर्यटकीय गतिविधिमा समेत असर परेको छ। हरिशचन्द्र बागको साथमा यशोदा अधिकारी, रेडियो नेपाल, काठमाडौँ।
2: नेपाली काङ्ग्रेसका प्रवक्ता देवराज चालिसेले काङ्ग्रेसको 15 महाधिवेशन प्रविधि मैत्री हुने जानकारी गराउँदै प्रचार प्रसारका गतिविधि डिजिटल माध्यमबाट गर्न आग्रह गर्नुभएको छ। महाधिवेशनका बारेमा जानकारी दिन पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो आयोजित पत्रकार सम्मेलनमा उहाँले महाधिवेशनमा प्रचार प्रसारलाई वातावरण मैत्री बनाउँदै अधिकांश सूचना तथा प्रचार सामग्री डिजिटल माध्यमबाट देशभर प्रसार गरिने बताउनुभयो। उहाँले महाधिवेशन स्थलमा मुख्य प्रवेशद्वार बाहेक अन्य स्थानमा प्रचार सामग्री टाँस्ने काम नगरिने जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्ण प्रसाद नेउपानेले आर्थिक वर्ष 2082-83 वार्षिक प्रतिवेदन पेश गर्नुभएको छ। राष्ट्रपति कार्यालयमा आयोगका कार्यवाहक अध्यक्ष नेउपानेले हिजो राष्ट्रपति पौडेल समक्ष वार्षिक प्रतिवेदन पेश गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको कूटनीतिलाई राष्ट्रिय आर्थिक हित र समृद्धिको लक्ष्यसँग जोड्नुपर्ने बताउनु भएको छ। हिजो काठमाडौँमा आयोजित समृद्ध नेपाल का लागि आर्थिक कूटनीति, आर्थिक हितसँग विदेश नीतिको सामञ्जस्य विषय कार्यक्रममा परराष्ट्र मन्त्री खनालले विदेश नीतिलाई राजनैतिक तथा कूटनीतिक सम्बन्ध विस्तारमा मात्र सीमित नराखी व्यापार, लगानी, पर्यटन, प्रविधि हस्तान्तरण र रोजगारी सिर्जना जस्ता आर्थिक प्राथमिकता हासिल गर्ने माध्यमका रूपमा विकास गर्नुपर्ने बताउनुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विद्यमान कानून सुधार मार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागि परेको बताउनु भएको छ। मन्त्रालयले हिजो आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा उहाँले लगानी र विकासमा देखिएका समस्या कानूनी रूपमा समाधान गरिने बताउनुभयो। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिएको छ। हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भर्चनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। यस्तै कर्णाली, सुदूरपश्चिम, गण्डकी लगायत प्रदेशमा पनि संक्रमण पुष्टि भएको छ। वर्षायाम र त्यसपछिको समयमा घाँसपात तथा झाडीमा काम गर्ने क्रम बढ्ने भएकाले स्क्रब टाइफस बढेको हो। अविरल वर्षापछि हुम्ला जिल्लाका विभिन्न स्थानमा सडक भत्किएर अवरुद्ध भएकामा कर्णाली करिडोरमा हिजोदेखि यातायात सञ्चालनमा आएको छ। काठमाडौँको गोङ्गबु स्थित नयाँ बस पार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग काठमाडौँ महानगरपालिका, यातायात व्यवसायी तथा मजदुरको संयुक्त आयोजनामा हिजो नयाँ बस पार्कमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री स्मित पोखरेलले लुम्बिनी विश्वविद्यालयको विशिष्ट पहिचानलाई कायम राख्दै बौद्ध दर्शनको अध्ययन, अध्यापन र अनुसन्धानलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको हिजो अवलोकन भ्रमणका क्रममा विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका मन्त्री पोखरेलले विश्वविद्यालय स्थापनाको उद्देश्य अनुरूप बौद्ध दर्शनमा केन्द्रित शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। इन्धनको भाउ बढेपछि अमेरिकाले युरोपेली राष्ट्रहरूलाई आकस्मिक डिजेल भण्डारण निकाल्न गरेको आग्रहलाई ईयूले ठाडै अस्वीकार

0: गरेको छ। इरान युद्धका कारण डिजेलको विश्वव्यापी अभाव भएको अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रित्याउन नसक्ने भन्दै ईयूलाई आग्रह गरेको थियो। अमेरिका विश्वकै महत्वपूर्ण डिजेल निर्णायक निर्यात राष्ट्र हो। अब आर्थिक समाचार।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
2: अर्थमन्त्री डाक्टर सोनिम वाग्लेले वर्तमान सरकार निजी क्षेत्र मैत्री र सुधारमुखी भएको बताउनु भएको छ। शुक्रबार पूर्वाधार विकास मन्त्रालयले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा अर्थमन्त्री वाग्लेले आगामी दशकमा मुलुकले 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर बराबर पुर्याउने लक्ष्य सरकारको रहेको बताउनुभयो। अर्थमन्त्री वाग्लेले नेपालमा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्न नयाँ आर्थिक सम्भावनामा केन्द्रित हुन आवश्यक रहेकोमा पनि जोड दिनुभयो। उहाँले नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै डिजिटल अर्थतन्त्र, सेवाको अन्तर्राष्ट्रिय व्यापार तथा प्रविधिमा आधारित नयाँ आर्थिक क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख स्रोत बनाइने समेत उल्लेख गर्नुभयो। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत यही असोज 1-15 गतेसम्मको उपहार शुक्रबार घोषणा गरिएको छ। अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधि सभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नु भएको हो। घोषणा अनुसार पर्साका लाल बाबु शाह कानूनलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानूनले 21,000 बराबरको ल्युब आयल इन्जिन आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारमा छनौट भएको हो। उहाँलाई तत्कालै फोन सम्पर्क गरेर अन्तर्राष्ट्रिय विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो। अन्तर्राष्ट्रिय विभागका अनुसार यही असोज 1-15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,268 कारोबार उपहारका लागि योग्य भएका थिए, जसमा नगदमा कारोबार गरेर बिल लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 रहेको थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या 3,15,70,307 रहेको थियो। रुग्ण अवस्थामा पुगेको नेपाल वायु सेवा निगमलाई सार्वजनिक निजी साझेदारीको नमुनाका रूपमा सञ्चालन गरिनुपर्नेमा सांसदहरूले जोड दिनु भएको छ। प्रतिनिधि सभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको शुक्रबारको बैठकमा निगमको अवस्था, चुनौती र भावी कार्यदिशाका बारेमा भएको छलफलमा सांसदहरूले निगम लामो समयदेखि घाटामा गएको, अहिले पनि निगमका 2 जहाज ग्राउन्डेड रहेकोले सार्वजनिक निजी साझेदारीको आधारमा चलाउनु पर्नेमा जोड दिनु भएको हो। छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाब दिँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले निगम सम्बन्धी नीति कानून पुनरावलोकन गर्ने प्रतिबद्धता जनाउनु भयो। निगमलाई सुदृढ बनाउन आफू लागि पर्ने प्रतिबद्धता पनि छलफलमा मन्त्री पौडेलले व्यक्त गर्नुभयो। साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली शेयर बजारको परिसूचक 2 अङ्कले घटेको छ। शुक्रबार नेप्से परिसूचक 11.90 अङ्कले घटेर 2,587.25 बिन्दुमा कायम भएको छ। शुक्रबार 1,19,12,000 किता सेयरहरू 4,29,37,74,000 रुपियाँमा किनबेच भएका छन्। यस दिन म्युचुअल फन्ड र व्यापार बाहेक सबै उपसमूहको मूल्य घटेको छ।
0: आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
3: जापानमा जारी एसियाली खेलकुद अन्तर्गत कुस्तीमा नेपालले खराब प्रदर्शनलाई निरन्तरता दिएको छ। शुक्रबार नायोगा सिटी यानी स्पोर्ट्स सेन्टरमा प्रतिस्पर्धा गरेका नेपालका 3 खेलाडी राज यादव, निखिल राज पटेल र राजकिशोर यादव पहिलो चरणबाटै बाहिरिएका छन्। त्यसै गरी जुडोको पुरुष 90 केजी तौल समूहमा नेपालका सुजन गुरुङ जापान रिको ओकाडासँग पराजित भएका छन्। टिकान्दोको पुरुष 80 केजी मुनिको कोरुगीमा नेपालका अभिषेक बराल राउन्ड अफ 16 बाहिरिएका छन्। विभागीय टोली नेपाल पुलिस क्लब र सभापोखरी भलिबल क्लब पुटोलमा जारी 2 मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ सिल्ड पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्।
0: खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाड़ी भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाड़ी भूभागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मध्य प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.7 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 20.3 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:51 भयो भने सूर्यास्त भरे साँझ 5:53 हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संघीय संसदको अधिवेशन गैरातीदेखि अन्त्य। चालू अधिवेशनद्वारा अध्यादेशलाई विस्थापन गर्ने विधेयक सहित 12 विधेयक पारित, विभिन्न 7 विधेयक सम्बन्धित समितिमा छलफलका लागि पठाइयो। भारतको धारचुला स्थित धौलीगंगा जलविद्युत परियोजनाको बाँधको ढोका खोलिने भएकाले सोमबारसम्म महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन कञ्चनपुर र बैतडी जिल्ला प्रशासनको आग्रह। एलपी ग्यासको वितरणमा सुरक्षा निकायलाई सहभागी गराउन पहल भइरहेको आपूर्ति मन्त्री दीपक कुमार शाहको भनाई। स्क्रब टाइफस रोगको जोखिम बढ्दो, 74 जिल्लामा फैलियो। र अमेरिकाले युरोपेली युनियनलाई आफ्ना आकस्मिक डिजेल भण्डारण खोल्न गरेको आग्रह ईयूद्वारा अस्वीकार। यो सँगै बिहान 7 समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: लिनुहोस्। यो प्याक खरिद गर्न *14*15 *2# डायल गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
2: नमस्कार, आर्थिक नेपाल कार्यक्रमबाट तपाईँ यो कार्यक्रम प्रत्येक शनिबार बिहान 7 बजेको समाचार पछाडि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुनेछ।
3: आजको कार्यक्रममा एसियाली पूर्वाधार विकास बैंकको वार्षिक बैठकद्वारा नेपाल सन् 2026-27 लागि उपसभापतिमा निर्वाचित पूर्वाधार मार्फत पुँजी निर्माण कम विकसित मुलुकको आर्थिक वृद्धिको प्रमुख स्रोत रहेको अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई, विद्यमान कानून सुधार मार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागि परेको, पूर्वाधार विकास मन्त्री सुनिल लम्सालद्वारा जानकारी, करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत यही असोज 1-15 गतेसम्मको उपहार घोषणा र आन्तरिक राजस्व विभागद्वारा सुन चाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी लगायतका आर्थिक प्रसंग प्रस्तुत गर्छौं।
4: एसियाली पूर्वाधार विकास बैंकको 11 वार्षिक बैठकले नेपाललाई क्षेत्रीय सदस्य राष्ट्रहरू मध्येको उपसभापतिमा निर्वाचित गरेको छ। नेपाल सन् 2026-27 लागि उपसभापतिमा निर्वाचित भएको बैंकले जनाएको छ। वार्षिक बैठकमा अर्थमन्त्री डाक्टर सोनी वाग्ले सहभागी हुनुहुन्थ्यो। त्यसक्रममा अर्थमन्त्री डाक्टर वाग्ले पूर्वाधार मार्फत पुँजी निर्माण कम विकसित मुलुकहरूको आर्थिक वृद्धिका लागि एक प्रमुख स्रोत रहेको उल्लेख गर्नुहुँदै सड़क, विद्युत, संचार तथा सूचना प्रविधि लगायतका उत्पादनका प्रमुख साधनमा लगानी बढाउनु पर्ने आवश्यकता रहेको बताउनुभयो। उहाँले नेपाल जस्ता मुलुकको आवश्यकतासँग मेल खाने गरी बैंकको लगानीलाई अधिकतम सहुलियतपूर्ण बनाउने उपाय तथा स्वदेशी एवं विदेशी निजी पुँजीलाई आकर्षित गर्ने तरिकाले वित्तको उपलब्धता गराउनु पर्ने आवश्यकता औल्याउनु भयो। अर्थमन्त्री वाग्ले एसियाली पूर्वाधार बैंकको 11 वार्षिक बैठकमा भाग लिन असोजको 10 गते कतारको राजधानी दोहा जानु भएको थियो। उहाँ उपसभापति निर्वाचित भएसँगै स्वदेश फर्किसक्नु भएको छ।
3: अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्ले वर्तमान सरकार निजी क्षेत्र मैत्री र सुधारमुखी भएको बताउनु भएको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलन 2026 सम्बन्धी लगानी र विकासका लागि कानूनी सुधार विषय कार्यशाला गोष्ठीमा अर्थमन्त्री डाक्टर वाग्ले आगामी दशकमा मुलुकले 7% आर्थिक वृद्धिको लक्ष्य हासिल गर्दै केही वर्षमै नेपालको अर्थतन्त्रको आकार 100 अर्ब अमेरिकी डलर पुर्याउने सरकारको लक्ष्य रहेको बताउनुभयो। अर्थमन्त्री डाक्टर वाग्ले डिजिटल प्रविधिको विस्तारसँगै सेवाको व्यापार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सहज बन्दै गएको भन्दै सरकारले त्यस क्षेत्रबाट समेत लाभ खोज्न सक्ने बताउनुभयो। कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विद्यमान कानून सुधार मार्फत विकास र लगानीको वातावरण बनाउन सरकार लागि परेको बताउनुभयो। मन्त्री लम्सालले लगानी र विकासमा देखिएका समस्या कानूनी रूपमा समाधान गरिने उल्लेख गर्नुभयो। त्यस अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि तथा आर्थिक विकासका लागि पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै आवश्यक कानूनी तथा नीतिगत सुधार गर्नुपर्ने बताउनुभयो। अध्यक्ष अग्रवालले लगानी सुरक्षा, राजस्व व्यवस्थापन, सम्झौता कार्यान्वयन तथा विवाद समाधानका विषयमा पनि स्पष्ट कानूनी व्यवस्था आवश्यक रहेको बताउनुभयो। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत यही असोज 1-15 गतेसम्मको उपहार शुक्रबार घोषणा भएको छ। अर्थ मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रममा प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति सुम्निमा उदास, प्रतिनिधि सभा सदस्य गणेश कार्की र सन्तोष राजवंशीले संयुक्त रूपमा असोज महिनाको पहिलो 15 दिनको करदाता प्रोत्साहन उपहार घोषणा गर्नुभयो। घोषणा अनुसार पर्साका लालबाबु शाह कानुलाई 10 लाख राशिको 15 दिनको बम्पर उपहार परेको छ। कानुले 21,000 बराबरको ल्युब आयल इन्जिन आयल खरिद गर्दा तिरेको रकमको कारोबार बम्पर उपहारमा छनौट भएको हो। उहाँलाई तत्कालै फोन सम्पर्क गरेर आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालले बधाई दिँदै पुरस्कार प्राप्त गर्न नजिकैको कर कार्यालयमा सम्पर्क गर्न आग्रह गर्नुभयो। आन्तरिक राजस्व विभागका अनुसार यही असोज 1-15 गतेसम्म अनलाइन र नगद खरिदमा सहभागी भएर बिल लिएका उपभोक्ताका 3,18,18,286 कारोबार उपहार कार्यक्रमका लागि योग्य थिए, जसमा नगदमा कारोबार गरेर बिल्लिएका उपभोक्ताको कारोबार संख्या 2,47,979 थियो भने अनलाइन तथा कार्डबाट भुक्तानी गरेर वस्तु खरिद गरेका उपभोक्ताको कारोबार संख्या 3,15,70,307 रहेको थियो। करदाता प्रोत्साहन उपहार कार्यक्रमका विषयमा हामीले आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भूषालसँग कुराकानी गरेका छौँ।
5: साउन महिनादेखि प्रत्येक दिनको लागि एकजना करदाताका लागि र चाहिँ उपभोक्ताका लागि र फेरि प्रत्येक 15 दिनको एकजना उपभोक्ताका लागि बम्पर उपहारको चाहिँ कार्यक्रम सुरु गरेको अवस्था हो। त्यसो गर्दै गर्दाखेरि अब अहिले आजै जुन हामीले असोज महिनाको पहिलो 1 गतेदेखि 15 गतेसम्मका प्रत्येक दिनका लागि एक एकजना सचेत उपभोक्ता अरूको लागि चाहिँ उपहार सार्वजनिक भएको छ र विजेताहरूको कुपन नम्बर सार्वजनिक भएको छ र एकजना बम्पर उपहार विजेता समेत हुनुहुन्छ। हामीले जब प्रारम्भ गऱ्यौँ प्रारम्भदेखि नै एक किसिमको राम्रो जागरण आइराखेको छ वस्तु तथा सेवाको खरिद बिक्रीमा बिल लिने र दिने चासो। अब उपभोक्ताबाट बिल माग्ने प्रक्रिया सुरु भएको छ र विक्रेताहरूले पनि बिल दिनुपर्छ भन्ने सोचमा अब बिल दिने प्रक्रियालाई उहाँहरूले निरन्तर विगतका दिनभन्दा बिल लिने दिने प्रक्रिया अघि बढिरहेको अवस्था हो। यो हुँदै गर्दाखेरि कतिपय अवस्थामा कस्तो पनि देखिएको छ भन्दा हामीले खास गरी यो विद्युतीय माध्यमबाट गरिएका भुक्तानीहरूमा बिल नलिएको तर उपहार कार्यक्रम अन्तर्गत विजेताको रूपमा छनौट भएका उपभोक्ताहरूले आफूले छनौट भइसकेपछि ए बिल त लिएको चाहिँ छैन अब बिल खोज्न जानु पर्यो भन्ने जस्तो अवस्था पनि छ। यो अवस्थालाई अलिकति चिर्नु जरुरी छ। हामीले के भन्दै आएका छौँ भन्दा जति बेला हामीले कुनै पनि वस्तु अथवा सेवाको खरिद बिक्री गर्छौँ खरिद बिक्री गरेकै समयमा बिल जारी गर्ने हो, न कि चिट्ठा परेपछि बिल खोज्न हिँड्ने पनि होइन र विक्रेताले पनि कसैले आफू कहाँबाट खरिद गरेको वस्तु तथा सेवाको पछि कुनै दिन बिल लिन आउँदाखेरि बिल जारी गर्ने अवस्था हुँदैन। अघिल्लो मितिको बिल पछिका दिनमा चाहिँ जारी गर्ने अवस्था पनि हुँदैन। त्यसो गर्दाखेरि स्पष्ट के हुन्छ भन्दा बिल लिने दिने प्रक्रिया अझै पनि प्रभावकारी भएको चाहिँ छैन, विद्युतीय भुक्तानी हुँदै गर्दाखेरि पनि भन्ने कुरा पुष्टि हुन्छ। तसर्थ नयाँ विजेताहरूको घोषणा गऱ्यौँ, त्यो गर्दै गर्दाखेरि मैले यो अनुरोध पनि गरेको छु, धेरैले समयमै बिल लिने दिने गर्नुभएको छ र जसले यो बिल चाहिँ पछि आफू छनौटमा परेपछि मात्रै बिल खोज्नुहुन्छ त्यो चाहिँ बानी नगरेर वस्तु तथा सेवाको खरिद बिक्रीकै बेलामा बिल लिनुहुन चाहिँ हामी अनुरोध गर्छौँ।
3: बिल लिने दिने संस्कृतिको विकाससँगै समग्र राजस्व असुलीमा चाहिँ कतिको प्रभाव पारेको महसुस गर्न सकिन्छ?
5: अब यसको प्रभावको कुरा गर्दा हामी दुईटा आयामबाट हेरौँ। एउटा त कस्तो छ भन्दा मूल्य अभिवृद्धि कर लाग्ने सीमा भन्दा बढीको कारोबार गरेर पनि एकदमै कम कारोबार देखाएर असाध्यै न्यूनतम मात्रै कर बुझाउने एक थरी विक्रेताहरू हुनुहुन्छ। यसले उहाँहरूको वास्तविक कारोबार चाहिँ कति हो भन्ने कुरालाई उहाँहरू आफैले बुझ्न र कर प्रशासनले पनि थाहा पाउनलाई सहयोग पुर्याउँछ। दोस्रो पाटो जो मूल्यवृद्धि करमा दर्ता भइसकेका अथवा मूल्यवृद्धि करमा दर्ता हुनु नपर्ने खालका वस्तु तथा सेवा विक्रेताहरू हुनुहुन्छ उहाँहरूको पनि यथार्थ कारोबार भन्दा पनि अब सामान्य रूपले बिलै जारी नगर्ने त्यसको अभिलेख नराख्ने र चाहिँ वर्षको अन्त्यमा असाध्य न्यून कर तिर्ने अवस्था चाहिँ थियो। यो अवस्थालाई चिर्न यो बिल लिने दिने प्रक्रियाले पक्कै पनि सहयोग गर्छ। यो भन्दै गर्दाखेरि कतिपयले होइन अब यो अतिरिक्त भार पो हामीलाई चाहिँ पर्यो कि भन्ने खालको सोच राखेको पनि पाइन्छ, त्यस्तो केही पनि होइन, कुनै नयाँ भारको कुरै होइन। जुन चाहिँ वस्तु तथा सेवाको खरिद बिक्री गरेको छ जति कारोबार गरेको छ कारोबार गर्दै गर्दाखेरि सधैँ नाफा हुन्छ भन्ने पनि होइन, करोडौँको बिक्री गर्नेको फेरि त्यत्तिकै उसमा घाटा लागेका अवस्था पनि हुन सक्छन्। त्यस हिसाबले नाफा जति भयो त्यो नाफामा कर तिर्ने हो। त्यसो हुँदाखेरि बिल लिन दिन हिचकिचाउनु पर्ने यसले अतिरिक्त बोझ थप्यो भन्ने चाहिँ त्यो सोच पाल्नु आवश्यक छैन र यसले हाम्रो अर्थतन्त्रलाई औपचारिक दायरामा ल्याउन र वास्तवमा हाम्रो अर्थतन्त्रको साइज कत्रो छ र त्यसले चाहिँ कुन तहसम्मको राजस्व असुलीका लागि आधार प्रदान गर्छ भन्ने जानकारी दिन पनि सहयोग पुर्याउँछ। र यहाँले सोध्नु भएको सवालमा अहिले बिल जारी गर्ने बित्तिकै तत्कालै करमा कति असर पर्छ भन्ने सवालमा, मूल्यवृद्धि कर लाग्ने वस्तु तथा सेवाको खरिद बिक्री भएको अवस्थामा यसले तत्कालै प्रभाव पार्ने हो। अर्को महिनाको 25 गतेभित्र भ्याट रिटर्न दाखिला गर्दाखेरि नै त्यो अतिरिक्त बिक्रीमा उठाएको भ्याट दाखिला हुने हो। तर आयकरको हकमा त यसले यो वर्ष होइन, यो वर्षभरिको जुन आय विवरण अर्को आर्थिक वर्षमा बुझाउनुहुन्छ करदाताहरूले, त्यति बेला मात्रै देखिन्छ। तथापि अग्रिम आयकर उहाँको चाहिँ कारोबारको प्रकृतिसँगै साइज बढेसँगै अग्रिम आयकरको केही हदसम्म र मूल्यवृद्धि करमा चाहिँ प्रभाव पर्दै जाने अवस्था हो।
3: अब अन्त्यमा महानिर्देशक ज्यू, करको दर भन्दा पनि दायरा विस्तार गर्ने सरकारको नीतिमा करदाता प्रोत्साहन कार्यक्रम कतिको सहयोगी हुन सक्छ?
5: यो वास्तविक कारोबारको कुरा मात्रै होइन, यो वास्तवमा हामीले चाहिँ नागरिकको कर्तव्यलाई पनि यो माध्यमबाट पुरा गर्ने गरी, जस्तो बिल लिने चाहिँ नागरिकको कर्तव्य हो, विक्रेताको बिल दिने चाहिँ दायित्व हो। यो चाहिँ नागरिकका अथवा क्रेता विक्रेताका कर्तव्य र दायित्व पुरा गर्नका लागि पनि यो करदाता उपहार कार्यक्रमले भूमिका खेलेको छ भने हाम्रा कारोबारको चाहिँ अभिलेखीकरण गर्न र हाम्रो चाहिँ गतिविधि अर्थतन्त्रको यथार्थ गतिविधिलाई चाहिँ थाहा पाउनलाई यसले एकदमै महत्त्वपूर्ण भूमिका खेलेको छ। र वास्तवमा चाहिँ यो सचेत र जिम्मेवार नागरिक बन्ने प्रक्रियाको लागि एउटा माध्यम पनि हो। भोलिका दिनहरूमा स्वतस्फूर्त रूपले उपहार कार्यक्रम सञ्चालन नगरिकनै पनि बिल दिने दिने प्रक्रियाको बानी बसाल्नलाई पनि यसले भूमिका खेल्छ भन्ने हाम्रो ठम्याइ हो।
3: उहाँ हुनुहुन्थ्यो आन्तरिक राजस्व विभागका महानिर्देशक डाक्टर भीष्म कुमार भुसाल हामीसँग कुराकानी गर्नुहुँदै। सरकारले वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत सीईओ पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत वैकल्पिक विकास वित्त कोष कार्यान्वयन घोषणा गरेको थियो। सोही अनुसार वैकल्पिक विकास वित्त परिचालन ऐन 2083 समेत स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। सीईओ पदका लागि 35 वर्ष पूरा भई 65 वर्ष उमेर ननागेको तथा वित्त विश्लेषण, अर्थशास्त्र, व्यवस्थापन वा वाणिज्य शास्त्र, सार्वजनिक विकास प्रशासन, वाणिज्य, कानून वा इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने प्रावधान छ। पूर्वाधार संरचना, आयोजना निर्माण वा विकास, सार्वजनिक निजी साझेदारी, लगानी प्रवर्धन, विकास प्रशासन, बैंकिङ, वित्तीय क्षेत्र, औद्योगिक व्यवस्थापन वा अन्तर्राष्ट्रिय वित्तीय क्षेत्र वा संस्थामा कम्तीमा 10 वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनुपर्ने शर्त राखिएको छ। कोषसँग स्वार्थको द्वन्द नभएको, उच्च नैतिक चरित्र कायम गरेको हुनुपर्ने समेत शर्त रहेको छ। दरखास्त दिने अन्तिम मिति असोज 29 गते तोकिएको र कोषको सचिवालय अर्थ मन्त्रालयमा रहनेछ।
4: पुँजी बजारको सुधारका लागि संघीय संसदको अर्थ समितिले धितोपत्र बोर्डलाई 5 मुद्दे निर्देशन दिएको छ। निर्देशनमा पुँजी बजारको नियमन प्रभावकारी बनाउनु पर्ने, आईपीओ निष्कासन प्रणाली पारदर्शी हुनुपर्ने र चुस्त हुनुपर्ने, त्यसै गरी नेप्सेको कारोबार प्रणाली र बजारमा हुने चलखेल नियन्त्रण गर्नुपर्ने उल्लेख छ। समितिको बैठकले बुधबार वित्तीय अवस्था र कमजोर सुशासन भएका कम्पनीलाई आईपीओ निष्कासन अनुमति दिन नहुने, कारोबार प्रणाली पटक पटक अवरुद्ध नहुने अवस्था बनाउनु पर्ने लगायतका विषयमा धितोपत्र बोर्डलाई निर्देशन दिएको समितिले जनाएको छ। सर्वसाधारणले आईपीओ भरेपछि कम्पनीको वास्तविक वित्तीय अवस्था कमजोर भेटिने अवस्था तथा लगानी जोखिम नियन्त्रण गर्न पनि समितिले भनेको छ। सूचीकृत कम्पनीका संस्थापकले अनिवार्य रूपमा धारण गर्नुपर्ने शेयर स्वामित्व सम्बन्धी व्यवस्था समेत पुनरावलोकन गर्न समितिले धितोपत्र बोर्डलाई निर्देशन दिएको हो। मूलत नेपालको पुँजी बजारलाई आधुनिक, प्रविधि मैत्री, व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानी मैत्री बनाई धितोपत्र निष्कासन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड र सीडीएस एन्ड क्लियरिङ लिमिटेड समेतको भूमिका, जिम्मेवारी र जवाबदेही स्पष्ट हुने गरी धितोपत्र सम्बन्धी नयाँ विधेयक तर्जुमा गरी संघीय संसदमा तत्काल प्रस्तुत गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र धितोपत्र बोर्डलाई निर्देशन दिएको समितिले जनाएको छ।
3: आन्तरिक राजस्व विभागले सुन चाँदीका गरगहना र वस्तुको बिक्रीमा लाग्ने सिप प्रवर्धन शुल्कको प्रशासनलाई सरल व्यवस्थित र प्रभावकारी बनाउन सिप प्रवर्धन शुल्क सम्बन्धी कार्यविधि 2083 जारी गरेको छ। आर्थिक ऐन 2083 को दफा 14 नेपालमा उपभोक्तालाई सुन चाँदी तथा तिनका गरगहना र वस्तु बिक्री गर्दा बिक्री मूल्यमा सिप प्रवर्धन शुल्क लगाई असुल गर्ने व्यवस्था राखिएको थियो। सोही व्यवस्था अनुसार विभागले शुल्कको प्रशासन, असुली, दाखिला, कारोबारको लेखाङ्कन विवरण, परीक्षण तथा पुनरावेदन सम्बन्धी व्यवस्था समेटेर कार्यविधि जारी गरेको विभागका सूचना अधिकारी केशव रघुवंशीले जानकारी दिनुभयो।
2: हवस् त, कार्यक्रम आर्थिक नेपाल आजलाई यति नै। कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: नमस्कार, कार्यक्रम धितो पत्र तथा वस्तु विनिमयमा तपाईँ सम्पूर्णलाई हार्दिक स्वागत तथा अभिवादन गर्दछौ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय नेपाल धितो पत्र बोर्डको सहयोगमा रेडियो नेपालको राष्ट्रिय प्रसारण मार्फत प्रत्येक महिनाको पहिलो र तेस्रो शनिबार बिहान 7:40 देखि 7:55 बजेसम्म प्रसारण हुने गर्दछ। कार्यक्रम धितो पत्र तथा वस्तु विनिमय रेडियो नेपालको राष्ट्रिय प्रसारणका अतिरिक्त देशभरका विभिन्न एफएम रिले स्टेशनहरूका साथै रेडियो नेपालको एप्स र अनलाइन पत्रिका www.onlineradionepal.gov.np मार्फत समेत प्रत्यक्ष रूपमा सुन्न सकिन्छ।
1: यो कार्यक्रममा नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारसँग सम्बन्धित विभिन्न विषयहरू, त्यस क्षेत्रका नीतिगत निर्णयहरू तथा बजारको अनुगमनसँग सम्बन्धित विविध सामग्रीहरू प्रस्तुत गर्ने गरिन्छ। कार्यक्रममा धितोपत्रको प्राथमिक बजारको अवस्था, शेयर बजारको उतार चढाव र धितोपत्र बजारमा हुने लगानी, सुरक्षा तथा नियमन लगायतका विषयहरू पनि समावेश गर्ने गरिन्छ।
0: आजको कार्यक्रममा हामीले नेपाल धितो पत्र बोर्डले यही असोज 19 देखि 25 गतेसम्म नेपालमा विश्व लगानीकर्ता सप्ताह मनाउने तयारी, त्यस सम्बन्धी विभिन्न विषयहरूको चर्चा, नेपालमा धितो पत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणा पत्र 2083 तयार पारी राय सुझावको लागि नेपाल धितो पत्र बोर्डद्वारा सार्वजनिक, नेपाल धितो पत्र बोर्डले धितो पत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083 लागू गर्यो र पछिल्लो साताको नेपाली शेयर बजारको उतार चढाव लगायतका विषयहरू लिएर उपस्थित भएका छौँ। कार्यक्रम सुरु गरौं। नेपालमा धितो पत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणा पत्र 2083 तयार पारी सरोकार भएकाहरूको राय सुझावका लागि सार्वजनिक गरेको सम्बन्धी यो प्रसंगबाट।
1: नेपालमा धितो पत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणा पत्र 2083 तयार पारी नेपाल धितो पत्र बोर्डले सार्वजनिक गरेको छ। नेपाल सरकार अर्थ मन्त्रालयले जारी गरेको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्योजना 2083 तथा नेपाल धितो पत्र बोर्डको चालू आर्थिक वर्षको मा उल्लेखित मार्जिन ऋण कारोबार तथा अन्तर्दिवसीय कारोबारलाई प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यले अवधारणा पत्र ल्याएको नेपाल धितो पत्र बोर्डले जनाएको छ। बोर्डले मार्जिन ऋण कारोबार सम्बन्धी नियमावलीको मस्यौदा तयार गरी सरकारवालाबाट प्राप्त सुझाव समेत समेटी उक्त नियमावलीलाई अन्तिम रूप दिने कार्य भइरहेको समेत जनाएको छ। बजारमा अन्तर्दिवसीय कारोबारको कार्यान्वयन सम्बन्धमा आवश्यक नीतिगत तथा कानुनी व्यवस्था गर्न आवश्यक तयारी स्वरूप नेपाल धितो पत्र बोर्डले धितो पत्रको अन्तर्दिवसीय कारोबार कार्यान्वयन सम्बन्धी अवधारणा पत्र 2083 जारी गरेको हो। अवधारणामा सार्वजनिक परामर्शका माध्यमबाट सम्बन्धित सरकारवालाको राय, सुझाव तथा सुधारका क्षेत्र पहिचान गर्न सार्वजनिक गरेको नेपाल धितो पत्र बोर्डले जनाएको छ। प्रस्तावित अवधारणा पत्रले लगानीकर्ता संरक्षणलाई पहिलो प्राथमिकतामा राख्दै जोखिममा आधारित नियमन, चरणबद्ध कार्यान्वयन, प्रविधिमा आधारित वास्तविक समयको कारोबार तथा अनुगमन र पारदर्शी बजार सञ्चालनलाई मुख्य आधार बनाएको छ। प्रारम्भमा नियमित रूपमा कारोबार हुने, पर्याप्त तरलता भएका र बजार दुरुपयोगको जोखिम तुलनात्मक रूपमा कम भएका सीमित धितोपत्रलाई मात्रै अन्तर्दिवसीय कारोबारका लागि योग्य बनाउन सकिने भए तापनि परीक्षण चरणमा प्राप्त अनुभव र जोखिमको मूल्याङ्कन पछि कारोबारको दायरा विस्तार गर्ने प्रस्ताव गरिएको छ। अवधारणा पत्रमा नेपालको वर्तमान बजार संरचना, संस्थागत क्षमता तथा जोखिम व्यवस्थापनको अवस्थालाई दृष्टिगत गरी अन्तर्दिवसीय कारोबारलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अवधारणामा प्रस्ताव गरिएको छ। अवधारणा पत्रमा प्रारम्भिक चरणमा बाई फर्स्ट सेल लेटर प्रकृतिको कारोबारबाट सुरु गर्ने र बरोइङ तथा कभर्ड सर्ट सेलिङको पूर्वाधार पर्याप्त रूपमा सेक्युरिटिज ल्यान्डिङको विकास भएपछि मात्र सेल फर्स्ट बाई लेटर प्रकृतिको कारोबारलाई कार्यान्वयनमा ल्याउने प्रस्ताव गरिएको छ। अन्तर्दिवसीय कारोबारलाई तत्काल पूर्ण रूपमा सञ्चालनमा ल्याउनु भन्दा पहिले आवश्यक कानुनी तथा नियामकीय व्यवस्था, योग्य धितोपत्रको मापदण्ड, योग्य लगानीकर्ता व्यवस्था, ब्रोकर एसओपी, रिस्क डिस्क्लोजर, मार्जिन आरएमएस, सर्भिलेन्स एसेसमेन्ट मार्फत चरणबद्ध रूपमा कार्यान्वयन गर्ने अवधारणा प्रस्तुत गरिएको छ। अन्तर्दिवसीय कारोबार सम्बन्धी विषयमा बोर्ड, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएससी एन्ड क्लियरिङ लिमिटेड र स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयनका लागि समन्वय तथा सहजीकरण गर्न गठित समितिमा छलफल भई समितिले आवश्यक अध्ययन सहित अवधारणा पत्र तयार गरेको हो।
0: नेपाल धितो पत्र बोर्डले धितो पत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083 लागू गरेको छ। यस सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। नेपाल धितोपत्र बोर्डले धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति 2083 कार्यान्वयनमा ल्याएको छ। नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी भएको पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्योजना 2083 उल्लेख भए अनुसार नीति जारी भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ। जारी भएको नीतिको मूल दृष्टिकोण सुदृढ पुँजी, व्यावसायिक सुशासन, आधुनिक प्रविधि, प्रभावकारी जोखिम व्यवस्थापन, निष्पक्ष बजार आचरण तथा उच्च स्तरीय ग्राहक संरक्षणमा आधारित सुदृढ संस्थागत तथा प्रतिस्पर्धी धितोपत्र दलाल व्यवसायको विकास गर्ने रहेको छ। नीति अनुसार धितोपत्र दलाल व्यवसायलाई पुँजी, जोखिम वहन क्षमता, सेवा विविधीकरण र संस्थागत क्षमताका आधारमा चार श्रेणीमा वर्गीकरण गरिएको छ। नीतिले मार्जिन कारोबार, धितोपत्र सापटी तथा उधारो, सर्ट सेलिङ, अन्तर्दिवसीय कारोबार तथा बजार निर्माता जस्ता गतिविधिका लागि छुट्टा छुट्टै स्वीकृति आवश्यक हुने व्यवस्था गरेको छ। त्यस्तै ग्राहकको गुनासो व्यवस्थापन, लगानीकर्ता क्षतिपूर्ति कोष तथा ग्राहकलाई दैनिक वा वास्तविक समयको विवरण उपलब्ध गराउने संकटग्रस्त धितोपत्र दलाल व्यवसायको रिजोल्युसन फ्रेमवर्कको व्यवस्थापनलाई समेत नीतिमा समेटिएको छ। डिजिटल KYC, मल्टी फ्याक्टर अथेन्टिकेसन, अर्डर तथा जोखिम व्यवस्थापन प्रणाली, साइबर सुरक्षा संरचना, नियमित IT अडिट र पेनिट्रेसन टेस्टिङलाई अनिवार्य बनाउने प्रस्ताव गरिएको छ। त्यसै गरी दलाल व्यवसायमा मर्जर, प्राप्ति तथा व्यावसायिक एकीकरणलाई सहजीकरण गर्ने व्यवस्था पनि नीतिमा गरिएको छ। विद्यमान दलाल व्यवसायलाई नयाँ मापदण्डमा ल्याउन संक्रमणकालीन अवधि दिई ग्याप एसेसमेन्ट, कम्प्लायन्स प्लान, पुँजी तथा प्रविधि स्तरोन्नति र पुनः वर्गीकरणको प्रक्रिया अघि बढाउने प्रस्ताव गरिएको छ। नेपालमा यही असोज 19 गतेदेखि 26 गतेसम्म विश्व लगानीकर्ता सप्ताह, वर्ल्ड इन्भेस्टर्स विक 2026, धितोपत्र बजार र लगानी सम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाउन लागि छ। यस सम्बन्धी यो प्रसङ्ग अबको प्रस्तुतिमा।
1: नेपालमा यही असोज 19 गतेदेखि 26 गतेसम्म विश्व लगानीकर्ता सप्ताह, वर्ल्ड इन्भेस्टर विक 2026, धितोपत्र बजार र लगानी सम्बन्धी विभिन्न सचेतनामूलक कार्यक्रमहरूको आयोजना गरी मनाइने भएको छ। धितोपत्र बजारका नियमनकारी निकायहरूको संगठन आयोस्को को आह्वानमा विश्वव्यापी अभियान अन्तर्गत सम्बद्ध विभिन्न निकायको समेत सक्रिय सहभागितामा सप्ताहको आयोजना गर्न लागेको नेपाल धितोपत्र बोर्डले जनाएको छ। इन्भेस्ट योर फ्युचर, प्रोटेक्ट ई टुडे भन्ने मूल नाराका साथ मनाउन लागि सप्ताह अन्तर्गत चारै प्रदेशमा प्रभारी लगानीकर्ता प्रशिक्षण तथा सचेतना अभिवृद्धि, अन्तर क्याम्पस प्रस्तुतिकरण प्रतियोगिता, आर्थिक पत्रकारहरूसँगको अन्तर्क्रिया, लगानीकर्ता प्रशिक्षण कार्यक्रमहरू, अन्तर क्याम्पस प्रवचन प्रतियोगिता, विज्ञहरू रेडियो नेपालमा परिसंवाद कार्यक्रम, विभिन्न पत्र पत्रिकाहरूमा चेतनामूलक सामग्रीको प्रकाशन तथा पोडकास्ट मार्फत छलफल आदि कार्यक्रमहरूको आयोजना गरिने नेपाल धितोपत्र बोर्डले जनाएको छ। वर्ल्ड इन्भेस्टर विक 2026 को अवसरमा नेपालको पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, CDS एन्ड क्लियरिङ लिमिटेड, मर्चेन्ट ब्याङ्कर, धितोपत्र दलाल तथा धितोपत्र व्यापारी, क्रेडिट रेटिङ संस्थाहरूले विभिन्न अन्तर्क्रियात्मक कार्यक्रम, तालिम एवं पत्र पत्रिका तथा सामाजिक सञ्जाल अभियान सञ्चालन गर्दैछन्। सप्ताहको सन्दर्भमा नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरूले बजारमा लगानी गर्नुभन्दा पहिले जान्नै पर्ने कुराहरूको बारेमा सचेत हुन लगानीकर्ताहरूको ध्यानाकर्षण गराएको छ।
0: किन चाहिन्छ त लगानीकर्ताहरूलाई वित्तीय साक्षरता?
1: साक्षरता र वित्तीय साक्षरता फरक विषय हुन्। आजको बचत भोलिको सहारा, सानो रकमबाट पनि लगानी गर्न सकिन्छ। बचतको सानो अंश लगानी गरौँ र प्रतिफल कमाउने अवसर रोजौँ। घरयासी बचत होस् या साना व्यवसायको मुनाफा, सही निर्णयले नै भविष्य सुन्दर बनाउँछ। सानो रकम लगानी गर्ने व्यक्ति पनि उत्तिकै जानकारी र सूचना पाउने हकदार हुन्छ। जानकारी नै सबैभन्दा ठूलो कुरा हो। नबुझेको कुरा सोधौ, बुझौ, प्रश्न सोध्नु कमजोरी नभई सचेतनाको पहिलो पाइला हो।
0: बजारमा लगानी गर्नुभन्दा पहिले प्रारम्भिक रूपमा जान्नै पर्ने कुराहरू के हुन्छ?
1: आपतकालीन समयका लागि बचत गरौँ। आफ्नो आमदानी व्यवसायबाट कम्तीमा 3-6 महिनासम्मको खर्च धान्ने गरी बचत छुट्याउनु हो। जोखिम र प्रतिफल सँगसँगै हुन्छन्। लगानीमा जोखिम हुन्छ, उच्च प्रतिफलको चाहनाले जोखिम पनि सँगसँगै बढाउँछ। जोखिम रहित प्रतिफलको दावी गर्नेदेखि सावधान हुनुहोस्। सबै लगानी एकै क्षेत्रमा नगर्नुहोस्। धितोपत्रमा गरिने लगानीमा प्रतिफल तथा जोखिम दुवै रहने हुँदा जोखिमलाई न्यूनीकरण गर्न लगानी विविधीकरणमा ध्यान दिनुहोस्। लगानीका विभिन्न विकल्पहरू हुन्छन्। फरक फरक क्षेत्रमा लगानी गरौँ ताकि एउटा क्षेत्रमा प्रतिफल कम हुँदा सबै लगानी जोखिममा नपरोस्।
0: लगानी गर्नुभन्दा पहिले कस्तो सोच बनाउनु पर्ला?
1: लगानीको लक्ष्य र समय अवधि स्पष्ट गरौँ। लगानीको योजना बनाऊ। लगानीबाट चाहेको प्रतिफल बारे स्पष्ट हौ। लगानीबाट सधैँ प्रतिफल प्राप्त नहुन पनि सक्छ भन्ने ज्ञान राखौँ। अरूको लहै लहैमा होइन, बुझेर लगानी गरौँ। भविष्यमा फाइदा लिनका लागि स्थायी प्रकृतिको सम्पत्तिमा गरिएको खर्चलाई लगानी भनिन्छ। लगानीले दीर्घकालीन समयावधिलाई जनाउँछ। लगानी गर्दा भविष्यमा फाइदा प्राप्त हुने आशामा जोखिम लिएको हुन्छ। लगानीबाट मूलत दुई प्रकारको प्रतिफल प्राप्त हुन्छ। पहिलो नियमित प्रतिफल, जस्तै ब्याज, लाभांश आदि, र दोस्रो सम्पत्तिको मूल्य वृद्धिबाट हुने प्रतिफल।
0: धितोपत्र बजारमा लगानीका विभिन्न क्षेत्रहरू हुन्छन्। त्यसमध्ये घर जग्गा, जग्गा वा घर खरिद गरी मूल्य वृद्धि वा भाडा आमदानी लिने, सुन तथा धातु सुरक्षित र मूल्य संरक्षणका लागि गरिने परम्परागत लगानी, बैङ्क तथा वित्तीय संस्थामा निश्चित अवधिका लागि रकम राखी ब्याज आमदानी प्राप्त गर्ने गरी गरिने लगानी, बिमा तथा निवृत्ति भरण योजना, इन्सुरेन्स प्रिमियम, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, दीर्घकालीन सुरक्षा र भविष्यको आर्थिक योजनाका लागि गरिने लगानी, शेयर, ऋण पत्र, कम्पनीको स्वामित्व वा ऋणमा लगानी गरी प्रतिफल प्राप्त गर्ने अवस्था, सामूहिक लगानी कोष, दक्ष व्यावसायिक व्यवस्थापक मार्फत विविधीकृत पोर्टफोलियोमा गरिने लगानी, उद्यमशील पुँजी, नयाँ तथा उदीयमान व्यवसायमा गरिने उच्च जोखिम रहित लगानी। कस्तो लगानीलाई धितो पत्रमा गरिने लगानी भनिन्छ त? प्रतिफलको आशामा कम्पनीको स्वपुँजी वा ऋणमा गरिने लगानीलाई धितो पत्रमा गरिने लगानी भनिन्छ। लामो समयसम्म राख्ने उद्देश्यले कम्पनीको शेयर खरिद गर्नु लगानी हो, जसमा आमदानी वृद्धि र सुरक्षामा लगानीकर्ता बढी केन्द्रित हुन्छन्। सीमित तर नियमित रूपमा प्रतिफल ब्याज प्राप्त गर्ने उद्देश्यले कम्पनीको ऋण पत्र खरिद गर्नु पनि एक प्रकारको लगानी हो। लगानी गर्दा कम्पनीको सञ्चालक समिति, संस्थागत सुशासन, वित्तीय अवस्था जस्ता विषयहरूलाई ध्यानपूर्वक अध्ययन गर्नुपर्दछ। धितो पत्रका उपकरण अनुसार लगानीको जोखिमको मात्रा तय हुने भएकोले त्यस क्षेत्रको लगानीको पर्याप्त ज्ञान समेटेर मात्र लगानीका उपकरणहरू छनौट गर्नुपर्दछ। लगानीका उपकरणहरू अनुरूपको प्रतिफल र जोखिम के कस्ता हुन्छन् त? धितो पत्र बजारमा उतार चढाव भइरहने भएको हुँदा बजार हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउमा नपरी बजार तथा कम्पनीको वित्तीय विवरण लगायतका जानकारी लिएर मात्रै स्वविवेकमा जोखिम वहन गर्ने क्षमता अनुसार लगानीका उपकरण छनौट गरी लगानी सम्बन्धी निर्णय लिनु बुद्धिमत्तापूर्ण हुन्छ। धितो पत्रमा लगानी गर्नु अघि जान्नै पर्ने अन्य कुराहरू के हुन् त?
1: लगानी गरिने संस्था तथा उपकरण नेपाल धितो पत्र बोर्डमा दर्ता भएको आधिकारिक इजाजत पत्र प्राप्त हो वा होइन, कम्पनीको व्यवसाय मोडेल के हो, धितोपत्र कारोबार बापत धितोपत्र दलाल व्यवसायले लिने शुल्क सम्बन्धमा के कस्तो कानुनी व्यवस्था छ, धितोपत्र बजार सम्बन्धमा सामाजिक सञ्जाल जस्तै फेसबुक, क्लब हाउस, युट्युब तथा टिकटक आदि मार्फत प्रकाशन तथा प्रसारण गरिने अनुमान तथा प्रक्षेपण विचार र परामर्शको आधारमा मात्र लगानी सम्बन्धी निर्णय नलिनुहोस्। यिनीहरू आधिकारिक हो वा होइन यकिन गरी लगानी गरौँ।
0: बजारमा नवप्रवेश लगानीकर्ताहरूले के कस्ता कुरामा ध्यान दिनु पर्ला?
1: आफ्नो प्रतिफलको लक्ष्य र जोखिम वहन गर्न सक्ने क्षमताको सूक्ष्म विश्लेषण अध्ययन गरेर मात्र लगानी गर्नुपर्दछ। लगानी प्रारम्भ गर्दा कम्पनी सम्बन्धी प्रकाशित गरिने आह्वान पत्र, विवरण पत्र अध्ययन गरी कम्पनीको संस्थापक तथा व्यवस्थापन पक्ष, वित्तीय स्थिति र क्रेडिट रेटिङ स्तर जस्ता समग्र पक्षहरूको अध्ययन तथा विश्लेषण गरी उपयुक्त लागेमा मात्र लगानीको निर्णय लिनुहोस्। धितोपत्रको दोस्रो बजारमा लगानी गर्दा सही सूचना लिएर जोखिम वहन गर्न सक्ने क्षमताका आधारमा लगानी सम्बन्धी निर्णय लिनुहोस्। कम्पनीले आधिकारिक रूपमा प्रकाशन गरेको वित्तीय विवरण, कार्य सम्पादन स्थिति, मूल्य संवेदनशील सूचना, मूल्य प्रवृत्ति र सम्बन्धित उद्योग क्षेत्रको अवस्था लगायत पक्षहरूको अध्ययन गरेर लगानी गर्न र अर्काको लही लहीमा लागेर हतारमा लगानी नगर्न नेपाल धितोपत्र बोर्डले अनुरोध गरेको छ।
0: पछिल्लो साता नेपाली शेयर बजारको कारोबार क्रमिक रूपमा घटेको छ। साप्ताहिक शेयर समीक्षा सम्बन्धी एक सामग्री अबको प्रस्तुतिमा। पछिल्लो साता नेपाली शेयर बजारको कारोबार निरन्तर रूपले घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहिबार केही बढेको बजार यो साताको पहिलो कारोबार दिन सोमबारदेखि निरन्तर रूपमा घटेर कारोबार भएको हो। अघिल्लो साताको अन्तिम कारोबार दिन बिहिबार 2629.89 अङ्कमा रहेको नेप्से परिसूचक साताको सोमबार पुनः घटेर 2613.33 अङ्कमा झरेको थियो। साताको मङ्गलबार पनि बजारको कारोबार र परिसूचक नेप्से घट्ने क्रमले निरन्तरता पायो। त्यस दिन बजारमा 5,38,00,000 रुपियाँ बराबरको कारोबार भएको थियो। साताको बुधबार पनि नेपाली बजारको परिसूचक घट्ने क्रमले निरन्तरता पायो। त्यस दिन परिसूचक 4.82 अङ्कले घटेर 2598.89 अङ्कमा झर्यो भने कारोबार रकम पनि घटेर 4,76,00,000 रुपियाँमा सीमित भयो। साताको बिहिबार पनि शेयर बजारको परिसूचक घटेर कारोबार भयो। त्यस दिन नेप्से परिसूचक 2599.15 अङ्कले घट्यो। बिहिबार बजारको कारोबार रकम भने केही बढेको थियो। बिहिबार बजारमा 4.89 अर्ब रुपियाँ बराबरको कारोबार भयो। साताको अन्तिम कारोबार दिन शुक्रबार पनि नेपाली सेयर बजारको परिसूचक घट्ने क्रमले निरन्तरता पायो। शुक्रबार बजारको परिसूचक 11.90 अङ्कले घटेर 2587.25 अङ्कमा झरेको थियो भने कारोबार रकम पनि घटेर 4.29 अर्ब झरेको थियो। हवस् त, आजका लागि कार्यक्रम धितोपत्र तथा वस्तु विनिमयका लागि निर्धारित समय सकिएको छ। आगामी शनिबार असोज 24 गते बिहान 10:05 बजेपछि 45 मिनटसम्म विश्व लगानीकर्ता सप्ताहका अवसरमा तयार पारिएको विशेष परिसंवाद कार्यक्रममा तपाईँ हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रमबाट हामी सबैलाई बिदा दिनुहोस्। तपाईँको दिन शुभ रहोस्। नमस्कार।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: पैदल यात्रीले सदैव बाटो पार गर्दा जेब्रा क्रस, आकाशे पुल वा सुरक्षित स्थानबाट मात्रै बाटो पार गरौं।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: This is Radio Nepal. I am Srijana Bastola with the news. The headlines first. President Ramchandra Podal prorogued sessions of both houses of federal parliament effective from midnight yesterday. National Assembly passes domestic air service liability bill that seeks to improve quality, reliability and passenger protection. Mahakali River Bank residents urged to stay alert until Monday as India's Dhauli Ganga hydropower project in Darchula plans to open dam gates. And G7 to release oil and diesel reserves amid global supply pressures. Now the news in detail. President Ramchandra Podal has prorogued the ongoing session of both houses of the Federal Parliament from midnight yesterday on the recommendation of the Council of Ministers made on the 29th of September. Spokesperson for the Office of the President Krishna Bahadur Shahi said the President took the decision in accordance with the constitutional provision. The National Assembly yesterday passed the Domestic Air Service Liability Bill 2083. The bill, along with the report of the Legislative Management Committee, was passed following deliberations in the meeting. Minister for Culture, Tourism and Civil Aviation Khadgaraz Podal had presented the bill. Responding to questions raised during the deliberations, Minister Podal said the bill was introduced to make domestic air services more reliable and improve their quality. He said the bill prioritizes the interest of both passengers and air service providers and clarified that the new legal provisions would not lead to an increase in airfares. During the deliberations, lawmakers called for uniformity in compensation provided to foreign and Nepali passengers. They also called for appropriate relief and compensation for passengers in cases where flights cannot operate as scheduled. Meanwhile, the National Assembly also endorsed a proposal seeking agreement on amendments made by the House of Representatives to the National Forensic Science Laboratory Establishment and Operation Bill 2081, which had been returned to the National Assembly with amendments. Earlier, lawmakers drew the government's attention to the need to facilitate the transportation of goods imported from China by Nepali traders who have been stranded on the way due to road disruptions caused by floods. They also urged the government to restore flood-damaged roads before the Dasai festive season begins. The District Administration Offices of Kanchanpur and Baitadi have separately issued notices yesterday urging residents living along the banks of the Mahakali River to remain alert for 2 days. According to the notices issued by the respective district administrations, the Dhauli Ganga hydropower project in Dharchula, India will carry out silt clearance work from today, Saturday, until Monday. The dam gates will be opened for this purpose, which could lead to a rise in the water level of the Mahakali River. The notices have urged residents in the river basin to take precautionary measures as the water level could rise from 1 a.m. tomorrow till until 1 a.m. on Monday. The administration has also advised people not to go near the river as the water level of the Mahakali, which flows from Dharchula through Baitadi, Dadildhura and Kanchanpur towards India, could increase. A bus arriving from Nepalganj to Kathmandu has met with an accident in Nawalparasi, Bardaghat, Susta East today. According to the police, 6 people have died and 10 others have been injured in the accident. The injured have been taken to nearby hospitals for treatment. The second session or budget session of the House of Representatives has concluded after 62 days of parliamentary business. Presenting the session's details on Friday, Speaker Dol Prasad Aryal said the House held 68 meetings over 277 hours and 30 minutes. Although the session began on May 11 and lasted 145 days, parliamentary proceedings were conducted on 62 days. A total of 35 bills were tabled, while 12 bills were endorsed, including a bill to replace ordinances. Another 20 bills remain under consideration in parliamentary committees. The House also ratified several international agreements and held 13 question and answer sessions involving 7 ministries. It also endorsed a special motion expressing sorrow over the loss of lives and property caused by the Bhotekosti Trisuli floods. Minister for Foreign Affairs Shishir Khanal has shared that Prime Minister Bralendra Shah's address to the 81st session of the United Nations General Assembly has become a historic moment from many perspectives. Briefing on Nepal's participation and Prime Minister Shah's address to the 81st UNGA in yesterday's meeting of the House of Representatives, Foreign Affairs Minister Khanal mentioned that Prime Minister Shah's address highlighted the fundamental aspects of national interest along with climate justice. Foreign Minister Khanal mentioned that the address is expected to improve a significant step to turn climate justice into reality for the country at climate vulnerable like Nepal. Similarly, he added that he also participated in high-level meetings, programs and held different bilateral meetings, keeping Nepal's foreign policy and national interest in center. Speaker Dol Prasad Aryal paid a courtesy call on President Ramchandra Podel yesterday. During the meeting held at the President's office, Speaker Aryal informed the President that he would be leaving on Sunday to participate in the 153rd General Assembly of the Inter-Parliamentary Union, IPU, to be held in Tanzania. The Speaker's Secretariat said that Nepal's participation and representation in the IPU Assembly were also discussed in the meeting. Minister for Industry, Commerce and Supplies Deepak Kumar Shah has clarified that the purpose of the market monitoring is not to terrorize businesses. At a discussion organized by Development Economic Affairs and Good Governance Committee under the National Assembly held at Singha Darbar yesterday, Minister Shah stressed that fine and punishment would be equally imposed to any public and private entities if they are found involved against laws in course of market monitoring. Similarly, Minister Shah mentioned that they have been holding continuous discussions with stakeholders to increase storage capacity of LP gas, improving bottling and distribution capacity, and making arrangements for emergency storage. This news comes to you from Radio Nepal. Now it's time for a short break.

0: विपदबारे चासो राखौँ, चनाखो बनौँ। नमस्कार, कार्यक्रम विपदका कुरामा तपाईँलाई हार्दिक स्वागत गर्दछौँ। प्राविधिक सहकर्मी पुष्परत्न बज्राचार्य अनि म गणेश थापा। कार्यक्रम विपदका कुरा सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारणबाट यसै बेला प्रसारण हुने गर्दछ। यो कार्यक्रमलाई रेडियो नेपालका एफएम रिले स्टेशनहरू 98.1 MHz, रेडियो नेपाल अनलाइन .com, रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप मार्फत संसारभरिकै साथ सुन्न सक्नुहुनेछ। विपदबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि गरिने पूर्व तयारी र विपदपछि गरिने पुनर्निर्माण लगायतका विषयमा केन्द्रित रहेर हामीले यो कार्यक्रम तयार गर्दै आएका छौँ। भूकम्पको जोखिमबाट कसरी जोगिन सकिन्छ?
1: हामी जहाँ छौँ, भूकम्प जाँदा जाँदै हामी जुन ठाउँमा स्थानमा बसेका छौँ, त्यो ठाउँमा हामी कसरी सुरक्षित रहने भन्ने मात्रै हो।
0: खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीसँग गरिएको कुराकानी आज हामी कार्यक्रममा प्रस्तुत गर्नेछौँ।
2: विपद आउने बेला पूर्व सावधानी अपनाऊ, नत्र तपाईँ हाम्रो अकालमा ज्यान जान सक्दछ।
3: बाढी पहिरो लगायत प्राकृतिक विपदबाट आफू सतर्क बनाऊ र अरूलाई पनि जोगाऊ।
2: जनहितका लागि रेडियो नेपाल

0: नेपाल बहुप्रकोपीय जोखिम भएको देश हो। नेपाल विश्वका अन्य देशको तुलनामा भूकम्पीय जोखिमका दृष्टिकोणबाट 11 स्थानमा रहेको विभिन्न अध्ययनहरूले देखाइरहेका छन्। हामीले भूकम्पपछि निर्माण गरिने संरचनाको बनावटका विषयमा केही संवेदनशीलता अपनाउन थालेका छौँ, तर त्यो पर्याप्त भने पक्कै छैन। भूकम्पको जोखिमलाई पूर्ण रूपमा रोक्न सकिँदैन, तर विगतका घटनाहरूबाट सिक्दै जोखिम न्यूनीकरणका लागि ठोस कदम चाल्न सकिन्छ। नेपालमा भूकम्पको जोखिमको अवस्था कस्तो छ? देशका कुन कुन भूभाग भूकम्पको जोखिममा रहेका देखिन्छन्? भूकम्पको जोखिमबाट कसरी जोगिन सकिन्छ? यी र यस्तै प्रश्नमा रहेर हामीले कुराकानी गरेका छौँ खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोक विजय अधिकारीसँग। सर, यहाँलाई कार्यक्रममा स्वागत छ।
1: धन्यवाद।
0: हाल नेपालमा भूकम्पको जोखिम कस्तो देखिन्छ?
1: यो भूकम्पको कुरा नेपालमा अथवा नेपालभन्दा हामीले अझ हिमालयमा भनेर भनौँ, नेपाली हिमालयमा, नेपाल हिमालयको कुरा गर्दाखेरि सम्पूर्ण हिमालय, जुन हिमालय अफगानिस्तानदेखि म्यानमारसम्म फैलिएको छ, त्यो मध्ये नेपाल चाहिँ मध्य भागमा पर्छ हिमालयको। अब यहाँ अगाडि नै तपाईँले भने जस्तै विगतमा पनि ठुला भूकम्पहरू आइरहेका अनि प्रत्येक समयमा हामीले चाहिँ भूकम्पहरू गइरहेको समाचार सुनिरहेको अथवा थाहा पाइरहेको पढिरहेको अवस्थामा यसले के देखाउँछ त हामीलाई भन्दा नेपाल सदैव भूकम्पीय जोखिममा छ भन्ने कुरा प्रमाणित कुरा हो र यसले देखाउँछ। जुन कुरा विगतमा गएका ठुला भूकम्पहरूले हामीले थाहा पाएका चाहिँ ऐतिहासिक रूपमा हेर्ने हो भने सबभन्दा पुरानो हामीले थाहा पाएको भूकम्प चाहिँ इस्वी सम्वत 1255 पूर्वी नेपालमा गएको भूकम्प, त्यसपछि 1990 विक्रम सम्वतको पूर्वी नेपालमै गएको भूकम्प, त्यही ठाउँमा हेर्दाखेरि अर्को सानो भूकम्प एउटा चाहिँ जुन 2045 सालमा उदयपुरमा चाहिँ केन्द्रबिन्दु बनाएर गयो त्यो भूकम्प, तिनी अलि ठुला विनाशकारी भूकम्पहरू चाहिँ भए पूर्वी नेपालको लागि। त्यस्तै गरेर मध्य नेपालतिर आउँदाखेरि चाहिँ हामीले भन्नै त्यो 1255 जुन भन्यौँ त्योभन्दा पछाडि 1400 1600 1800 होइन जस्तो 1890 सालको भूकम्प जुन यो गोर्खा भूकम्प जुन गयो 2072 सालमा त्यही ठाउँमा चाहिँ गएको थियो 1890

0: खर्कियो है। र त्यस्तै गरेर त्योभन्दा पहिला 37 सालमा पनि बझाङमा चाहिँ भूकम्प गएको थियो। त्यस्तै हामीले सम्झनालाई अलिअलि क्षतिको रूपमा चाहिँ 2058 सालमा पनि पश्चिम नेपालमा सुदूरपश्चिममा चाहिँ भूकम्प गएको थियो। यसरी हेर्दाखेरि हामी कुनै न कुनै रूपमा कहिले न कहिले एउटा निरन्तर रूपमा भूकम्पीय जोखिममा चाहिँ भइरहेको र भूकम्पबाट देशले क्षति बेहोरिरहेको अवस्थामा भएको देखाउँछ। र गोर्खा भूकम्प पछि त 72 सालको भूकम्प पछि त त्यसका परकम्पहरू नै हजारौँ हजार अहिलेसम्म चाहिँ 55,000 भन्दा बढी त त्यसका परकम्पहरू रेकर्ड भएर बनै भइसक्यो भनौँ न होइन भने अब हजारौँ भूकम्पहरू चाहिँ हामीले अनुभव गर्ने गरेर फिल गर्ने गरेर पनि आए। त्यो क्रम अहिलेसम्म पनि जारी छ र भूकम्पीय विज्ञान अनुसार र अहिलेसम्मको अध्ययन अनुसन्धान अनुसार के देखाउँछ त भन्दाखेरि नेपाल भूकम्पीय जोखिममा छ। जहाँ चाहिँ जोखिममा छ भन्नुको अर्थ ठुला भूकम्पहरू चाहिँ यहाँ जहिले पनि आउन सक्ने अवस्थामा चाहिँ रहेको क्षेत्र हो अथवा छ।
1: गोर्खा भूकम्पपछि हजारौँ संख्यामा भूकम्पका पराकम्पनहरू किन निरन्तर रूपमा आइरहन्छन्?
0: अब सबभन्दा पहिला त त्यो भूकम्पै किन जान्छ र त्यो भूकम्पका पराकम्प किन जान्छ भन्ने कुरा चाहिँ हामीले बुझ्नुपर्ने भयो भनौँ, किन गइरहन्छन् भन्ने कुरालाई। भूकम्प जाने कुरा गर्दा हामीले सबैले सुनिरहेको र थाहा पाइरहेको कुरा चाहिँ यो प्लेट टेक्टोनिक्स अथवा दुईटा भूखण्डहरू पृथ्वीलाई चाहिँ एउटा यो टेक्टोनिक प्लेट भनेको के हो भनेर अलिकति कुरा गर्दाखेरि यो पृथ्वीको बाहिरी आवरण जुन छ क्रेस्ट भनेर जुन भन्छौँ र त्यसको केही भाग तल धर्ने धर्ने 100 किलोमिटरसम्मको मोटाइको त्यो पत्र चाहिँ के छ त भन्दाखेरि भूकम्प जानुभन्दा पहिला यो पृथ्वीको बाहिरी पत्र 100 किलोमिटरको मोटाइसम्मको भाग चाहिँ विभिन्न टुक्रामा चाहिँ विभाजित छ। पृथ्वीको आवरण त्यसको गहिराई करिब चाहिँ 100 किलोमिटरसम्म भयो त्यो चाहिँ विभिन्न टुक्रामा विभाजित छ। त्यस्ता टुक्राहरूलाई चाहिँ हामी टेक्टोनिक प्लेट भन्छौँ। अब ती टेक्टोनिक प्लेटहरू चाहिँ को हुन्छ भन्दाखेरि चाहिँ जस्तो हामीले इन्डियन प्लेट भनेर चाहिँ जुन भन्छौँ एउटा प्लेट इन्डियन प्लेट भयो, एउटा युरेसियन प्लेट भनेर हामी सुनेछौँ, अर्को युरेसियन प्लेट भयो। त्यस्तै गरेर हामीले पेसिफिक प्लेट भनेर भन्छौँ, पेसिफिक प्लेट यो पेसिफिक ओसन चाहिँ प्रशान्त महासागरसँग सहित भएको एउटा प्लेट भयो। यसरी दर्जनौँ प्लेटहरू चाहिँ पृथ्वीमा छन् अथवा चाहिँ पृथ्वी दर्जनौँ प्लेटमा चाहिँ टुक्रा टुक्रा छ। हो ती प्लेटहरू ती टुक्रा टुक्रा भएका प्लेटहरू चाहिँ अथवा त्यो प्लेटहरू चाहिँ के छन् त भन्दा एक आपसमा चलायमान छन्, तिनीहरू स्थिर छैनन्। आज हामीले देखेको जुन पृथ्वीको नक्सा छ नि जुन चाहिँ त्यो नक्सा सधैँ एउटै थिएन। आजभन्दा धन्नै 25 करोड वर्ष पहिलाको कुरा गर्ने हो भने आज जुन यो भारतीय प्लेट भनेर भन्छौँ त्यो प्लेट चाहिँ दक्षिणी गोलार्धमा थियो कि त्यतिखेर। यसरी टेक्टोनिक प्लेटहरू चाहिँ बाहिर बाहिर चलायमान छन्, यिनीहरू चाहिँ सधैँ एउटै ठाउँमा छैनन्। यो अरबौँ वर्षको चाहिँ पृथ्वीको इतिहासमा चाहिँ यो धेरै पटक परिवर्तन भइरहेछ, यो प्लेटहरू चाहिँ विभिन्न ठाउँमा चाहिँ हुने प्रक्रिया होइन। त्यसले गर्दाखेरि मुख्य कुरा अहिले कुरा गर्दै गरेको हामीले चाहिँ यस्तै प्लेटहरू चाहिँ जुन चलायमान हुन्छन् एक आपसमा, त्यसै क्रममा चाहिँ हामीले नेपालको कुरा गर्दाखेरि चाहिँ दक्षिणतर्फ रहेको भारतीय प्लेट उत्तरतर्फ रहेको युरेसियन प्लेटसँग आजभन्दा 5 करोड वर्ष पहिला एक आपसमा ठोकिए, जुधे। त्यो जुद्दाखेरि यो हिमालय उत्पत्ति हुन सुरु भयो, त्यही कारणले हिमालय बन्न सुरु भयो र त्यो क्रम आज पर्यन्त पनि जारी छ। अब कति चल्छ कति जान्छ कति यिनीहरू चलायमान छन् भन्दाखेरि चाहिँ इन्डियन प्लेट वार्षिक रूपमा करिब 2 सेन्टिमिटर नेपाल हिमालयभित्र त्यसले धकल्छ, त्यसले चाहिँ भित्र छिर्छ भनेर भनौँ, 2 सेन्टिमिटरको दरले चाहिँ भित्र छिर्छ। त्यो भित्र छिर्दाखेरि त्यो नेपालभित्र चाहिँ 2 सेन्टिमिटरको चाहिँ छिर्न नपाएर त्यसले के गर्छ त हिमालयलाई खुम्चाइदिन्छ भनौँ, त्यसलाई चाहिँ मुख्य गरेर इन्डियन प्लेट चाहिँ उत्तरतर्फ सर्दाखेरि हाम्रो हिमालयलाई चाहिँ खुम्चाइदिन्छ। हो त्यो खुम्च्याउनु भन्नुको अर्थ चाहिँ त्यहाँ शक्ति चाहिँ जम्मा हुने हो। इन्डियन प्लेट उत्तरतर्फ चाहिँ छिर्दाखेरि सर्दाखेरि जुन हिमालयलाई खुम्चाइदिन्छ त्यो खुम्च्याउँदाखेरि त्यो हिमालयमा चाहिँ शक्ति सञ्चित हुन्छ। धेरै खुम्च्याउँदै त्यस्तै वर्षौँसम्ममा एक वर्षमा 2 सेन्टिमिटर दरले गर्दाखेरि त 10 वर्षमा गयौँ भने त धन्नै 20 सेन्टिमिटर भयो, 50 वर्षमा गयौँ भने त 100 सेन्टिमिटर भयो। यसरी चाहिँ हामीले समयमा हिमाल खुम्चिरहेको हुन्छ, खुम्चिनु भनेको त्यो शक्ति त्यहाँ जम्मा भइरहेको हुन्छ। जब त्यहाँका चाहिँ चट्टानहरूले त्यो शक्ति थिक्न सक्दैनन्, त्यो खुम्चाएर दखलेको चाहिँ शक्तिलाई थिक्न सक्दैनन्, त्यसपछि त्यो चट्टान चिप्लिन्छन् एक आपसमा चाहिँ, किनभने दुइटा त जुडेका ठाउँ हुन् जोडिएका ठाउँ हुन् होइन, टुक्रिन्छन् चिप्लिन्छन्, चिप्लिँदाखेरि चाहिँ भुइँचालो जाने हो। त्यसले गर्दा कुनै ठाउँमा त्यहाँका चट्टान अनुसार त्यहाँको चाहिँ भौगोलिक अवस्था अनुसार कुनै ठाउँमा चाहिँ थोरै शक्ति हुँदा पनि चिप्लिन्छ, कुनै ठाउँमा धेरै शक्ति लाग्छ त्यो चिप्लिनलाई, अथवा चट्टानहरू बलिया भयो भने त्यहाँको चाहिँ त्यो अडिएर बसेको चाहिँ संरचना फरक किसिमको छ भनेर अलग अलग किसिमले चाहिँ तल जमिन मुनि चाहिँ हुने भयो। त्यसले गर्दाखेरि कहाँ कति समयमा जान्छ भन्ने चाहिँ स्थान अनुसार फरक फरक हुने भयो, तर त्यो शक्ति कुनै न कुनै रूपमा जम्मा भइसकेपछि चाहिँ त्यो भूकम्प मार्फत जाने भयो। ठुलो एउटा भूकम्प गइसकेपछि त्यो भूकम्प चिप्लिँदाखेरि त्यहाँ चट्टानहरू चिप्लिँदाखेरि त्यसले फेरि त्यसका वरपर आपसमा त्यसको भित्र पनि त त्यहाँभित्रको संरचनालाई चाहिँ खलबिलाइदिन्छ नि। त्यो शक्ति एक ठाउँबाट चिप्लेर अर्को ठाउँ जाँदा त अर्को ठाउँमा शक्ति जान्छ, प्रसारण हुन्छ, एक ठाउँबाट शक्ति त अर्को ठाउँमा प्रसारण हुन्छ। हो त्यस्तो क्रममा चाहिँ के हुन्छ त बाहिर निस्किन नपाउँदाखेरि अथवा चाहिँ एक ठाउँबाट अर्को ठाउँमा धकल्दाखेरि चल्दाखेरि ती चट्टानले त्यो भित्रको चाहिँ संरचनालाई खलबिलाइदिन्छन् र त्यहाँभित्र चाहिँ शक्तिको चाहिँ प्रसारण हुन्छ, फरक फरक ठाउँमा जाने भयो। त्यसले गर्दा साना साना भूकम्पहरू ठुलो भूकम्प चाहिँ गइसकेका हुन्छ र त्यसको धक्काले गर्दा त्यहाँका चट्टानहरूमा अन्य थप शक्तिहरू चाहिँ त्यहाँ निस्किनलाई चाहिँ समय लाग्छ अथवा चाहिँ पहिलाकै अवस्थामा आउनलाई फेरि केही समय लाग्छ। त्यो समय लाग्ने बेलासम्म चाहिँ जाने भूकम्पहरू त्यही ठाउँमा जाने भूकम्पहरूलाई हामी चाहिँ परकम्प भन्ने भयौँ।
1: नेपालमा जहिल्यै भूकम्पको जोखिम रहन्छ जोखिम छ भनिन्छ, यहाँले निकै लामो समयदेखि विभिन्न ठाउँमा आफै पुगेर पनि अध्ययन अनुसन्धानका कार्यहरू पनि गरिरहनु भएको छ। नेपालमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा तयारी के कस्तो देखिन्छ?
0: सबभन्दा ठुलो गर्नुपर्ने कुरा चाहिँ हामीले यही नै हो। अब यसैमा आउँछ हाम्रो

0: सकिने कुरा भन्न पर्यो देशको। हामी भूकम्पीय जोखिममा छौँ भन्ने कुरा चाहिँ अब कसैलाई सिकाइरहन पनि परेन, भनिरहन पनि पर्ने अवस्था छैन, किनभने प्रत्येक पुस्ताले अहिलेको पुस्ताले धेरै विनाशकारी भूकम्प पहिलाको तुलनामा भोगिसकेका छ। जस्तो अहिले भर्खर भन्दाखेरि चाहिँ अहिले गएको 10 वर्षको बिचमा नै हामीले गोर्खा भूकम्प पछि नै हामीले चाहिँ जाजरकोटमा, बझाङमा होइन, त्यस्तै गरेर पूर्वी नेपालमा पनि ठुला भूकम्पका धक्काहरू भोगिरहेका छौँ। त्यस्तै गरेर हाम्रा छिमेकी राष्ट्रमा भनौँ न होइन, छिमेकी राष्ट्रहरूमा गएका भूकम्पका धक्का पनि हामीले महसुस गरेका छौँ। त्यसले गर्दाखेरि हाम्रो क्षेत्र भूकम्पीय जोखिममा छ भन्ने कुरालाई हामीले धेरै कुरा भन्नुपर्ने अथवा सिकाउनु पर्ने, बुझाउनु पर्ने चाहिँ धेरै पर्दैन भनौँ, हामीलाई सबैलाई थाहा छ त्यो कुरा। अब मुख्य कुरा आउँछ के हुन्छ त भन्दाखेरि चाहिँ यो भूकम्पबाट जोखिमलाई, भूकम्पको जोखिमलाई कसरी कम गर्ने, किनभने त्यो भूकम्पले त केही सेकेन्डमै अरू कुनै प्रकोपले चाहिँ कुनै अलि बढी समय लाग्ला अथवा थाहा हुन सक्ला, तर भूकम्पले त थाहा नभइकन आउने, थाहा आइसकेपछि केही समयमै अथवा केही सेकेन्डभित्रमा नै ठुलो धन र जनको चाहिँ क्षति गर्छ भन्ने कुरा हामीले भोगेका छौँ र गर्छ नै यसले चाहिँ ठुलो भूकम्प जाँदाखेरि। अब त्यसबाट त्यो भूकम्प क्षतिले कम गर्दाखेरि त के हुन्छ, राष्ट्रिय तपाईँको यसले राज्यको कुनै एउटा क्षेत्रलाई मात्रै पनि भन्दैन, कुनै एउटा जातिलाई मात्रै पनि भन्दैन होइन, कुनै एउटा भूगोललाई मात्रै पनि भनेन, अहिले चाहिँ नेपालको भागमा कुरा गर्दाखेरि हामीले किन पूर्वदेखि पश्चिमसम्म उत्तरदेखि दक्षिणसम्म सम्पूर्ण क्षेत्र भूकम्पीय जोखिममा चाहिँ हाम्रो छ। त्यो भएका कुराहरू चाहिँ हामीले विगतमा गएका भूकम्पले पनि देखाएको छौँ। अब हाम्रो एउटै कुरो भनेको त्यो जोखिमलाई कसरी कम गर्ने, भूकम्पले गर्छ के भन्ने कुरा आउँछ। भूकम्पले गर्ने भनेको त हाम्रा भएका संरचनाहरूलाई भत्काइदिने, भत्किएको संरचनाभित्र हामी मानव चाहिँको उपस्थिति भयो भने चाहिँ मानवीय क्षति हुने। त्यसले गर्दा सिधा रूपमा भन्दाखेरि त सजिलो के छ भन्दा हामीले भूकम्पीय जोखिम कम गर्ने भनेको कुरा त हामीले बनाउने संरचनालाई भूकम्प जाँदाखेरि नभत्किने गरेर बनाउनु पर्यो, कमसेकम क्षति हुने गरेर बनाउनु पर्यो। त्यो बनाउन सक्यौँ भने मात्रै हामीले भूकम्पीय जोखिम चाहिँ कम गर्न सक्छौँ अथवा चाहिँ मानवीय क्षति पनि कम गर्न सक्छौँ भन्ने कुरा हो। तर अब यहाँ कुरा के आउँछ त भन्दा हामीसँग त 90 सालमा पनि भुइँचालो गएको हामीले भनिहाल्यौँ, 1990 सालमा पनि भुइँचालो गएको थियो, 1890 सालमा पनि भुइँचालो गएको थियो, अहिले पछिल्ला भुइँचालो कुरा गर्दाखेरि त्यत्र विनाशकारी भूकम्प जाँदा पनि हाम्रो अवस्था त उस्तै रहिराख्यो, बनेन। जुन कुरा अरू देशको अवस्था हेर्ने हो भने फरक थियो, त्यहाँ चाहिँ एउटा ठुलो भूकम्प गइसकेपछि उनीहरूले त्यो भूकम्पीय जोखिमलाई कम गर्नलाई राज्यले काम गर्यो, लगानी गर्यो, अध्ययन अनुसन्धानमा गर्यो, जसका कारणले आजसम्म आउँदाखेरि अहिलेसम्म हामीले भूकम्प जाँदाखेरि कुनै त्यहाँ क्षति चाहिँ हुँदैन अथवा कम भन्दा कम क्षति हुन्छ। र हाम्रो जस्तो देश जहाँ अध्ययन अनुसन्धान कुरा भएको छैन, हामीले गरेका छैनौँ, जुन क्षेत्रमा हामीले लगानी गरेका छैनौँ जोखिम न्यूनीकरण क्षेत्रमा, त्यस्तो क्षेत्रमा के छ त भन्दाखेरि अहिले पनि त्यस्ता विभिन्न मुलुकहरू छन् जुन जोखिममा भएका, त्यहाँ धेरै मानवीय क्षति र भौतिक क्षति चाहिँ भइरहेको देखिन्छ। त्यसले गर्दा सबभन्दा पहिला त हामीले देशमा अब यो जोखिम कम गर्नको लागि चाहिँ के गर्न पर्ने भयो त भन्दाखेरि चाहिँ भूकम्प जाँदाखेरि त्यसले कहाँ कस्तो रूपमा क्षति गर्छ भन्ने कुराको अनुसन्धान गर्न एकदम जरुरी छ, जुन कुरा हामी कहाँ भइसकेका छैन। भूकम्पीय जोखिम न्यूनीकरण गर्नलाई त सबभन्दा पहिला संस्थागत विकास गर्न चाहिँ भइरहेको संस्थालाई होइन कसरी हुन्छ हामीले विकास गरेर सम्पूर्ण यो न्यूनीकरणको लागि चाहिँ काम गर्नपर्ने देखिन्छ। नत्र भने अब यो छरिएर रहेका विभिन्न संस्थाहरूले एउटा भूकम्प सम्बन्धी चाहिँ आफ्नो आफ्नो तहहरूले काम गर्दाखेरि चाहिँ अहिले त्यो पनि देखिन्छ। अहिले देशमा हाम्रो देशमा हेऱ्यो भने पनि अब भूकम्प सम्बन्धी काम गर्ने भूकम्पमापन केन्द्र भनेर अथवा उद्योग मन्त्रालय अन्तर्गत हामी चाहिँ छौँ देखिन्छ। तर सबैले अब छरिएर आफ्नै राज्यको बजेट पनि छरिएर गएको अवस्था र बाहिरबाट आउने कुराहरू पनि अलग अलग रूपमा चाहिँ गरिरहेको देखिन्छ। त्यसलाई चाहिँ एउटा नियमन गर्ने अथवा त्यसलाई हेर्ने एउटा चाहिँ ठुलो निकायको रूपमा विकास भएको चाहिँ देखिँदैन। र अहिले भइरहेको राष्ट्रिय भूकम्पन केन्द्र चाहिँ के छ त भन्दाखेरि भूकम्प मापनको लागि मात्रै प्रयोग भइरहेको चाहिँ अवस्था देखिन्छ मुख्य गरेर। भन्नुको अर्थ 72 साल पछि चाहिँ त्यसमा थप विकास संरचनागत रूपमा त्यसलाई ठुलो बनाउने अथवा गर्ने काममा चाहिँ गरेको देखिँदैन। जसले गर्दा के भयो त भन्दाखेरि हामीले अहिले पनि गएका समयहरू चाहिँ के गर्यौँ भूकम्पीय जोखिममा काम गर्नको लागि गुमायौँ त्यसमा, किनभने संस्थागत रूपमै कुनै व्यवस्था नभइसकेपछि त त्यसमा चाहिँ काम भएन, हामीले गुमाइराख्यौँ। त्यसले गर्दा अहिलेको टटकारा रूपमा हेर्दाखेरि के देखिन्छ त भन्दा भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्नको लागि चाहिँ सबभन्दा पहिला त संस्थागत सुधार गर्न चाहिँ हामीले जरुरी छ, किनभने सुधार गरिसकेपछि त के देखिन्छ भन्दा हामीले भूकम्पबाट जोखिम न्यूनीकरण गर्नको लागि के काम गर्नुपर्छ भन्ने कुरा त संसारमा तिनी कुरा अहिले त अध्ययन भइरहेका छन्। हामीले त हाम्रो देशको लागि मात्रै गर्नुपर्ने छ नि त, कुनै कुरा नयाँ कुरो गर्नुपर्ने केही पनि छैन, नभएको कुरा चाहिँ देशमा गर्नुपर्ने छ। तर त्यस्ता अध्ययन अनुसन्धान कुराहरू अथवा जुन कुराहरू हामी भूकम्पीय जोखिममा गर्छौँ तिनी कुराहरू त अरू देशहरूले चाहिँ बाहिर गरिरहेका कुरा छन्, भइरहेका कुरा छन्। तिनी गर्नलाई चाहिँ संस्थागत रूपमा चाहिँ एउटा बलियो संस्था चाहिँ नभएको चाहिँ महसुस हुन्छ।
1: भूकम्पीय जोखिमलाई न्यूनीकरण गर्ने सन्दर्भमा एउटा संस्थाको संस्थागत विकासमा सरकारले के कुरामा विशेष गरी विकास गर्न आवश्यक देखिन्छ?
0: यो भूकम्पले चाहिँ सम्पूर्ण क्षेत्रलाई चाहिँ एउटा जकडेको छ। एउटा सबभन्दा पहिला त हामीले भूकम्प गइसकेपछि चाहिँ ती संरचनाहरू कम भन्दा कम क्षति होस् भन्ने चाहिँ एउटा मुख्य हाम्रो कुरा भयो। दोस्रो कुरा आउँछ हामीसँग संरचना मात्रै बनायौँ अथवा अरू भवन मात्रै बनायौँ त्यो बनाउने एउटा कुरा भयो। सरकारी रूपमा बनाउने कुरा त सरकारले बनाउँछ नै त्यो पनि छ, तर व्यक्तिगत रूपमा बनाउने जुन कुरा छन् 72 साल पछिको अनुभवलाई हेर्दाखेरि के देखियो त भन्दाखेरि नेपाल सरकारले बनाएको भवन आचार संहिता कानुन हो देशको, त्यो कानुन सबैले चाहिँ लागू गर्नुपर्ने हो। त्यही कुरा अहिले केही काठमाडौँ ललितपुर भक्तपुर लगायत केही ठुला ठुला सहरहरू देशका बाहेक यो जाजरकोटमा गएको भूकम्पले र बझाङमा गएको भूकम्पको बेलाले हामीलाई के देखाइदियो त भन्दाखेरि त्यहाँ पनि भएका सहरहरूमा जिल्लाका नगरपालिकाहरू सहरै त हुन्ने तिनी पनि अझ गाउँ त हामीसँग धेरै छन् हजारौँ छन् होइन, त्यो ठाउँमा पनि त्यो आचार संहिता लागू भएको छैन, त्यो अनुसार काम भएको छैन भन्नुको अर्थ त्यसले अर्को कुरा के देखायो त भन्दाखेरि भूकम्प सम्बन्धी जानकारी अथवा त्यसको शिक्षा जहाँ पुग्नु पर्ने हो त्यहाँ पुगेको छैन। जबसम्म तपाईँले हामीले भूकम्पबाट क्षति हुने कुरा जोखिम न्यूनीकरण गर्नलाई जरुरी छ भन्ने कुराको चाहिँ अनुभव अथवा त्यो शिक्षा हामी सम्पूर्ण जनतालाई, यो त बच्चा बच्चीदेखि लिएर बुढाबुढीसम्म पुर्याउन सक्दैनौँ, तबसम्म हामीले बनाएका नियम कानुनहरू चाहिँ लागू गर्न पनि अप्ठ्यारो हुन्छ, बन्दैनन्। अब आइन्दा बन्ने जति पनि संरचनाहरू हुन्छन् ती संरचनाहरू त कम्तीमा भूकम्पीय जोखिम कम भन्दा कम हुने गरेर निर्माण गर्न पर्यो। त्यसको लागि त हामीले मान्छेलाई चाहिँ अनुभव गराउन सक्नु पर्यो कि शिक्षा दिन सक्नु पर्यो कि हामी जोखिममा छौँ, हामीले यो नियम मान्नुपर्छ र हामीले बनाउने संरचना भूकम्प जोखिम रहित अथवा बनाउनुपर्छ भन्ने कुराको चाहिँ ज्ञान त दिन सक्नु पर्यो नि हामी चाहिँ हो। त्यो कुरा चाहिँ पुर्याउन नसकेको अनुभव चाहिँ हाम्रा यो जाजरकोट र बझामा गएका भूकम्पले चाहिँ हामीलाई देखाइदिएको छ हाम्रो। अब त्यसको लागि चाहिँ अर्को कुरा के भयो त भन्दा कसरी जानकारी दिने त फेरि भूकम्प जाने हामी मात्र त छैनौँ संसारमा, चाहिँ जानकारी दिने तरिका होला संसारमा, थाहा पाउँछन् मान्छेले होइन, दिइरहेछन् गरिरहेका कुरा छन्। जस्तो हाम्रो तपाईँ हामीले आफूले सम्झिँदा पनि हामीले हेर्दा पनि अहिलेसम्म विद्यालयहरूमा भूकम्पीय शिक्षाको चाहिँ व्यवस्थै गरेका छैन मैले चाहिँ। यो त राष्ट्रिय रूपमै अनिवार्य रूपमै भूकम्प लगायत विपदहरूको बारेमा गर्नुपर्छ, भूकम्प चाहिँ प्रमुख रूपमा गर्नुपर्छ। भूकम्पको बारेमा त हामीले विद्यालयदेखि बच्चा बच्चीदेखि नै हामीले पढाएनौँ, हामीले चाहिँ त्यसको ज्ञान दिएनौँ भने त मान्छेले थाहा पाउँदैन क्या, कहिले पनि थाहा नपाउने भयो, पढेपछि मात्रै थाहा पाउने भयो। हो त्यसले गर्दाखेरि स्कुलमा सबभन्दा पहिला स्कुलदेखि नै यो बच्चा बच्ची बेलादेखि नै नियमित रूपमा भूकम्पीय जोखिम सम्बन्धी शिक्षा चाहिँ दिनुपर्ने जरुरी भयो। त्यसले गर्दा साधारण रूपमा चाहिँ भनियो भने हामीले भूकम्प सम्बन्धी शिक्षा अब त्यो मेकानिजम कसरी बनाउने के गर्ने होइन राज्यले चाहिँ भन्ने कुरा यिनी कुरा भयो, संसारमा के गर्नुपर्छ भन्ने कुरा चाहिँ हामीसँग छन्, हामी गर्न सक्छौँ, तर त्यो गराउनको लागि चाहिँ हामीसँग एउटा मेकानिजम त तयार गर्न पर्यो, संस्थागत विकास त गर्न पर्यो। त्यो संस्थागत रूपमा चाहिँ विकास गऱ्यौँ भने अनि यी सबै क्षेत्रहरूमा चाहिँ हामीले भूकम्पीय शिक्षा दिनेदेखि लगाएर भौतिक संरचनाहरू बनाउनको लागि चाहिँ चाहिने जे चिजहरू हुन्छन् जति मापदण्डहरू हुन्छन् होइन ती चाहिँ बनाउन सकिन्छ र भूकम्पीय जोखिमलाई कम गर्न सकिन्छ भन्ने।
1: लोक विजय सर, हामी कार्यक्रमको अन्तिममा छौँ, भूकम्प आउँदा तत्काल के गर्नुपर्छ र के गर्नु हुँदैन?
0: भूकम्प गइसकेपछि त के हुन्छ केही सेकेन्डमा जान्छ, त्यसकारण हामीले चाहिँ संरचनामा कुनै कुरा के गर्छौँ कसो गर्छौँ भन्ने कुरा चाहिँ सकियो। त्यसलाई त्यही भएर हामीले के गर्छौँ त भन्दाखेरि जहिले पनि यो भूकम्पको बारेमा कुरा गर्दाखेरि तीन चरणमा चाहिँ कुरा गर्छौँ। एउटा भूकम्प जानुभन्दा अगाडि गरिने चरण एउटा चाहिँ गर्नुपर्ने कामहरू, एउटा भूकम्प जाँदा जाँदै गर्ने कुराहरू र अर्को चाहिँ भूकम्प गइसकेपछि के गर्ने भन्ने कुराहरू। अब यो त्यसको समय चाहिँ जति पनि लामो हुने भयो, एउटा भूकम्प जाँदा जाँदै गर्ने के गर्ने भन्ने बाहेक अरू चाहिँ भूकम्पभन्दा अगाडि भूकम्प जानुभन्दा अगाडि गर्नुपर्ने चाहिँ जोखिम न्यूनीकरणलाई गर्नुपर्ने काम के भयो त भन्दाखेरि हामीले जति सकिन्छ भूकम्पीय जोखिम घटाउने हो। त्यो घटाउने भनेको त हामीले के भन्यौँ, हामीले बनाएका भूकम्पहरू भूकम्प संरचनाहरू बनाउने संरचनाहरूलाई चाहिँ भूकम्पीय जोखिम कम हुने गरेर निर्माण गर्न पर्यो भन्ने कुरा मुख्य एउटा कुरा भयो एक नम्बर। त्यसपछि चाहिँ भूकम्प जानुभन्दा अगाडि नै हामीले चाहिँ के दिन पर्यो त जनतालाई भन्दाखेरि, भूकम्प गयो भने त्यतिखेर हामीले के व्यवहार गर्ने कसरी के काम गर्ने भन्ने कुरा सिकाउनु पर्ने भयो, र भूकम्प गइसकेपछि चाहिँ अनि गर्ने त पुनर्निर्माण मुख्य कुरा आउँछ र त्यसभन्दा पछि हामीसँग भएका कमी कमजोरी के छन् त्यसमा चाहिँ हामीले अध्ययन अनुसन्धान गर्ने, त्यसपछि गएर हाम्रा बनाएका चाहिँ संहिताहरूलाई चाहिँ सुधार गर्ने होइन यिनी कुराहरू चाहिँ पछाडि आउने भयो। अब अहिले चाहिँ हामीले छोटो रूपमा भूकम्प गइहाल्यो त्यसपछि के गर्ने भन्ने कुरामा चाहिँ एउटा त हामीलाई समय छ अहिले भुइँचालो नजाँदै, किनभने कहिले जान्छ के गर्छ, त्यसको लागि हामीले बनाउने अब उपरान्त बनाउने संरचनाहरू भूकम्पीय जोखिम रहित हुने गरेर राज्यले निर्धारण गरेको मापदण्ड चाहिँ लगाएर प्रयोग गरेर चाहिँ हामीले संरचनाहरू चाहिँ बनाउनु पर्यो। त्यो बनायौँ भने त्यो संरचनाबाट चाहिँ हामीले भूकम्पीय जोखिम न्यूनीकरण गर्छौँ अथवा कम हुन्छ, भविष्यमा जाने भूकम्पले त्यो संरचनालाई चाहिँ कमभन्दा कम क्षति गर्छ। र सँगसँगै हामीसँग भइरहेका चाहिँ जुन संरचनाहरू छन् ती संरचनाको पनि अब हामीले पुनरावलोकन गर्नुपर्ने, हेर्नुपर्ने, त्यसलाई चाहिँ कति जोखिममा छन् त भनेर त्यसको अध्ययन गर्नुपर्ने बेला पनि आएको छ। त्यो जोखिम भएको अध्ययन गरेर त्यसको अनुसार चाहिँ हामीले फेरि त्यसलाई सबलीकरण कसरी गर्ने र भूकम्पीय जोखिम कसरी कम गर्ने भन्ने चाहिँ कामहरू चाहिँ गर्न सक्ने भयौँ त्यसबाट जोखिम कम गर्नलाई। र दोस्रो कुरा चाहिँ फेरि भूकम्प जाने बित्तिकै हाम्रो के हुन्छ सबभन्दा मानिस चाहिँ हामी केही सेकेन्डको कुरा हुन्छ मान्छे आत्तिन्छौँ हामी चाहिँ अहिलेसम्म गरेको देख्दाखेरि चाहिँ, त्यही भएर त्यो आत्तिन नदिन कम्तीमा हामी चाहिँ के विश्वस्त हुनु पर्यो त भन्दाखेरि हामीले एउटा के सिकाउनु पर्यो कि अभ्यास गराउनु पर्यो सम्पूर्ण जनतालाई भन्दाखेरि, हामी भूकम्प जाने ठाउँमा छौँ र हाम्रा संरचनाहरू चाहिँ कम्तीमा यो संरचना सुरक्षित छ र भूकम्प गएको बेलामा चाहिँ हामी आत्तिन हुँदैन, त्यो हामी जहाँ भएको संरचना छ त्यो भित्र चाहिँ सुरक्षित कसरी रहने भन्ने कुरा चाहिँ हामीले सिकाउन जरुरी भयो। र हाम्रो कुरा पनि हामी जहाँ छौँ भूकम्प जाँदा जाँदै हामी जुन ठाउँमा स्थानमा बसेका छौँ त्यो ठाउँमा हामी कसरी सुरक्षित रहने भन्ने मात्रै हो। एउटा कुनै ठुलो बिल्डिङ छ जस्तो गाउँघरमा सानसाना घरमा हेऱ्यो भने त एक दुई सेकेन्डमै बाहिर निस्किन सक्छौँ गर्छौँ भने चाहिँ त्यहाँबाट बाहिर निस्किने हो, खुला ठाउँमा निस्किने हो, किनभने भूकम्पले चाहिँ खुला ठाउँमा चाहिँ हामीलाई केही क्षति गर्दैन, हाम्रो संरचनाले मात्रै क्षति गर्छ भन्ने भयो मानवीय क्षति हुनलाई। त्यसले गर्दा बाहिर निस्किन्छौँ, जस्तो काठमाडौँ जस्तो क्षेत्र सहरी क्षेत्रमा हामी ठुला भवनहरूमा हुन्छौँ, त्यहाँबाट चाहिँ विभिन्न तलाहरूमा हुन्छौँ, धेरै तला भएका भवनहरू हुन्छन्, त्यहाँबाट त हामी तुरन्तै बाहिर निस्किने अथवा बाहिर निस्केर पनि खुला क्षेत्रमा हामी जान सक्ने अवस्था हुँदैन, त्यसकारण तिनी भवनै सुरक्षित हुने हुन् र त्यो भवनभित्र चाहिँ सुरक्षित ठाउँ कहाँ हो भन्ने कुरा हामीले पहिले नै जानकारी दिनुपर्ने भयो, हुनुपर्ने भयो, आफूले लिनुपर्ने भयो र त्यसमा चाहिँ आफू त्यो ठाउँमा चाहिँ सुरक्षित भएर बस्ने हो। जस्तो चाहिँ हाम्रो टाउको बचाउने सबभन्दा हामी ड्रप कभर होल्ड भनेर जुन सिकाइन्छ हामीले चाहिँ होइन, जस्तो बाहिर जान सक्ने अवस्था छैन भने चाहिँ बाहिर खुला ठाउँबाट चाहिँ भवनभित्र अथवा कुनै संरचनाको नजिक चाहिँ नजाने एउटा देखिन पर्ने चाहिँ कहीँ छ भने बाहिर पनि कहीँ पोलहरूको नजिक हुँला होइन अरू कुनै होला भने खुला ठाउँमा छौँ भने हामी खुला ठाउँमा नै रहने भित्र नजाने भित्र छौँ सानो संरचना नजिकै एक दुई सेकेन्डमा बाहिर जान सकिन्छ भने हामी खुला क्षेत्रतिरै बाहिर जान खोज्ने र बाहिर जान नसकिने अवस्थामा हाम्रा भएका संरचनाभित्र सुरक्षित रहने आफ्नो शरीरलाई टाउकोलाई जोगाउने त्यो जोगाउने गरेर हामी चाहिँ जोगिनु पर्यो बस्नु पर्यो र त्यो भूकम्प केही सेकेन्डमा गइसकेपछि चाहिँ अनि बल्ल हामी चाहिँ आफू अवस्था कस्तो हुन्छ होइन र आफू वरिपरि भएका मानिसहरूको चाहिँ अवस्था कस्तो छ त्यो अनुसार चाहिँ सम्बन्धित निकायमा चाहिँ खबर गर्ने होइन घाइतेहरूलाई चाहिँ उपचार गर्ने जुन कुरा त हामीले 72 सालमा धेरै भोगेर गरे पनि छौँ भनेपछि यो कुरा देखाउने र सँगसँगै त्योभन्दा भूकम्प गइसकेपछि चाहिँ अनि भूकम्पीय रूपमा चाहिँ कमजोरी क्षेत्रहरू कहाँ रहेछ त के छ ती कुराहरूका मूल्याङ्कन गरेर अब फेरि यस्तो भूकम्प जोखिम अथवा आउँदाखेरि चाहिँ कसरी कम गर्न सकिन्छ भन्ने कुरा आफ्नो क्षेत्रबाट आफ्नो ठाउँबाट चाहिँ हामी जानकारी चाहिँ दिन पनि सक्छौँ र जसले गर्दा फेरि भविष्यमा हुने यस्ता घटनाहरूबाट चाहिँ विपदबाट हामी चाहिँ आफूलाई सुरक्षित राख्न पनि सक्छौँ अथवा जोखिम कम गर्न सक्छौँ।
1: हस्, यहाँलाई समय र संवादको लागि धन्यवाद।
0: हस्, धन्यवाद।
1: अहिले सुन्नुभयो खानी तथा भूगर्भ विभाग राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डाक्टर लोकविजय अधिकारीसँग गरिएको कुराकानी। हवस् त यो कुराकानी सँगै आजलाई कार्यक्रम विपदका कुरा यति नै। कार्यक्रमबाट प्राविधिक सहकर्मी पुष्प रत्न बज्राचार्य अनि म गणेश थापा बिदा भयौ। नमस्कार।
2: भर्खरै सुनायौँ विपदका कुरा कार्यक्रम। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँलाई करिब 9 बजेसम्म सुनाउँदैछौँ विभिन्न कलाकारहरूको स्वरमा स्वदेश गानहरू। सबैभन्दा पहिला सुनौ दीपक लिम्बुको स्वर, कृष्णहरि बरालका शब्दहरूलाई गैरे सुरेशको सङ्गीतमा।

हामी रेडियो नेपालबाट बोलिरहेका छौँ, यहाँहरूलाई सुनाइरहेका छौँ। स्वदेश गानहरू भर्खरै सुन्नुभयो, नरेन्द्र प्यासीको स्वर, आनन्द अधिकारीका शब्दहरूलाई आशिष अविरलको सङ्गीतमा। अब यहाँहरूमाझ राख्दैछौँ धनबहादुर गोपाली र साथीहरूको स्वर। शब्दहरू छन् श्याम मलिकुका, भने यसमा सङ्गीत दिनुभएको छ धनबहादुर गोपालीले।

भर्खरै सुनायौँ रामकृष्ण ढकालको स्वरहरू, शब्दहरू थिए आरपी दाहालका, भने यसमा सङ्गीत दिनुभएको थियो अर्जुन पोखरेलले। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूमा आज राख्दैछौँ सङ्गीता राणा प्रधान, मिलन अमाते र साथीहरूको स्वर। शब्दहरू छन् जानुका ढकालका।

0: सवारी क्षमता भन्दा बढी यात्रु नचढाउँ र चढ्न नदेऊ, अन्यथा दुर्घटनाको जोखिम बढ्छ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: यस बेला बिहानको 9 बज्ने लाग्यो, अब सुन्नुहोस् समाचार।

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। नवलपरासी बर्दघाट सुस्ता पूर्वमा यात्रुवाहक बस दुर्घटना, 6 जनाको मृत्यु, 10 जना घाइते। स्क्रब टाइफस रोगको जोखिम बढ्दो, 74 जिल्लामा फैलियो। र अमेरिकाले युरोपेली युनियनलाई आफ्ना आकस्मिक डिजेल भण्डारण खोल्न गरेको आग्रह ईयूद्वारा अस्वीकार। अब समाचार विस्तारमा। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका 2 एस मोड स्थित पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सशस्त्रका प्रहरी नायब उपरीक्षक एवं सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 3-01006-K1553 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा खसेर दुर्घटनामा परेको हो। बसमा चालक सहित 18 जना सवार थिए। दुर्घटनामा 6 जनाको मृत्यु भएको, 10 जना घाइते भएका र 2 जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा मृत्यु हुने मध्ये जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य 5 जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। संघीय संसदको दुवै सदनको चालू अधिवेशन गैरातीदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको यही असोज 13 गतेको सिफारिशमा गैराती 12 बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अरियालले हिजै शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अरियालले अन्तर्व्यवस्थापिका संघ आइपीयूको 153 महासभामा सहभागी हुन भोलि आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनु भएको थियो। भेटमा आइपीयू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको गैराती अन्त्य भएको अधिवेशनमा 62 दिनमा 68 बैठक बसी 277 घण्टा 30 मिनट संसदीय काम कार्यवाहीमा समय व्यतीत भएको छ। अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयक सहित 12 विधेयक पारित गरेको छ। गत वैशाख 28 गतेदेखि हिजोसम्म गरी कुल 145 दिन भए पनि संसदीय कार्यदिन 62 कायम भएको हो। सभामुख डोलप्रसाद अरियालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नु पूर्व अधिवेशनमा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी दिनुभएको थियो। प्रतिनिधि सभाको चालू अधिवेशनको हिजो अन्तिम बैठकबाट विभिन्न 7 विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले केही नेपाल ऐनको व्यवस्था जगाउने विधेयक 2083 र राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले फोहोर मैला व्यवस्थापन विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्री सीतावादीले महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव गर्नुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री वितरण नियन्त्रण पहिलो संशोधन विधेयक 2083 सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार पहिलो संशोधन विधेयक 2083 स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी दोस्रो संशोधन विधेयक 2083 र राम राजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक 2083 दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री गौतमले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको 8 वार्षिक प्रतिवेदन 2083 पेश गर्नुभयो। सभामा प्रस्तुत हुन नसकेका मौखिक र लिखित प्रश्नका उत्तर सम्बन्धित मन्त्रीले बैठकमा टेबल गर्नुभयो।
राष्ट्रिय सभाको हिजोको बैठकमा आन्तरिक वायु सेवाको दायित्व सम्बन्धी विधेयक 2083 पारित भएको छ। बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पेश गर्नुभएको विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको विधेयक छलफलपछि पारित भएको हो। छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुहुँदै पर्यटन मन्त्री खड्गराज पौडेलले आन्तरिक हवाई सेवालाई गुणस्तरीय र विश्वसनीय बनाउन विधेयक ल्याएको बताउनुभयो। मन्त्री पौडेलले विधेयकमा यात्रु र हवाई सेवा प्रदायकको अधिकतम हित संरक्षणलाई ध्यान दिइएको र नयाँ कानूनी व्यवस्थाले हवाई भाडा पनि नबढ्ने स्पष्ट पार्नुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र बैतडीले हिजो छुट्टा छुट्टै सूचना जारी गरी दुई दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अप्नाउन आग्रह गरेको छ। भारतको धारचुला स्थित धौली गंगा जलविद्युत परियोजनाको आज शनिबारदेखि सोमबारसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अप्नाउन आग्रह गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। विश्व ब्याङ्क समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अर्थमन्त्री डाक्टर स्वर्णिम बुवागले दुई दिने भ्रमणका लागि अमेरिकाको वासिङटन डीसी प्रस्थान गर्नुभएको छ। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्रीले द्विपक्षीय सहायता अभिवृद्धि पुननिर्माण वित्तीय कार्यवाही कार्यदल एफएटीएफको ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुननिर्माण तथा वृहत आर्थिक सुधार लगायतका विषयमा सम्बद्धहरूसँग छलफल गर्नुहुनेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिएको छ। हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको दारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भर्चनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सड़क आज 5 बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार, पिपलटार, आदमटार, बेलिनटार, मासटार सडक खण्डमा मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान 10 अपराह्न 3 सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने भएको हो। अब अन्तर्राष्ट्रिय समाचार। इन्धनको भाउ बढेपछि अमेरिकाले युरोपेली राष्ट्रहरूलाई आकस्मिक डिजेल भण्डारण निकाल्न गरेको आग्रहलाई ईयूले ठाडै अस्वीकार गरेको छ। इरान युद्धका कारण डिजेलको विश्वव्यापी अभाव भएको अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रित्याउन नसक्ने भन्दै ईयूलाई आग्रह गरेको थियो। अमेरिका विश्वकै महत्त्वपूर्ण डिजेल निर्यातक राष्ट्र हो। अब मौसम सम्बन्धी जानकारी। आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागको थोरै स्थानमा मध्यमसम्मको तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका 1-2 स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेस प्रदेश लगायत कोशी र बागमती प्रदेशको तराई भागका 1-2 स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 सेल्सियसका बीच रहने अनुमान गरिएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। नवलपरासी बर्दाघाट सुस्ता पूर्वमा यात्रुवाहक बस दुर्घटना, 6 मृत्यु, 10 घाइते। स्क्रब टाइफस रोगको जोखिम बढ्दो, 74 जिल्लामा फैलियो। र अमेरिकाले युरोपेली युनियनलाई आफ्ना आकस्मिक डिजेल भण्डारण खोल्न गरेको आग्रह ईयूद्वारा अस्वीकार। यो सँगै बिहान 9 समाचार सकियो। यसपछि नेपाल भाषामा समाचार सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप, माई डिश होम एप।

0: कार्यक्रम हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: हाम्रो भूगोल
1: हाम्रो भूगोल
0: नमस्कार। कार्यक्रम हाम्रो भूगोलबाट प्रत्येक शनिबार बिहान यसै समयमा प्रसारण हुने कार्यक्रम हाम्रो भूगोल तपाईँहरूको आफ्नै कार्यक्रम हो। कार्यक्रम हाम्रो भूगोल नेपालको भूगोल भित्र समेटिएका विविध विषयहरूको खोजी गरी तपाईँ श्रोता माझ सूचना सम्प्रेषण गर्ने एउटा माध्यम हो।
1: हामी कार्यक्रम रिपोर्टिङका लागि देश भित्रका जुन सुकै ठाउँसम्म पनि पुग्ने कोसिस गरेर कार्यक्रम तयार पार्दछौ। यसमा तपाईँहरूको साथ र सहयोग भने अवश्य चाहिन्छ। हामीलाई आज हामी तपाईँहरूलाई बागमती प्रदेशको तराई जिल्ला चितवन लिएर जाँदैछौ। नेपालको 77 जिल्लाहरू मध्ये एक हो चितवन। बागमती प्रदेशको दक्षिण पश्चिम कुना अर्थात महाभारत र शिवालिक पर्वत श्रृङ्खलाको फेदीमा अवस्थित चितवन भित्री तराईमा पर्दछ। स्थानीय भाषामा चित्तको अर्थ मुटु र वनको अर्थ जंगल हुने हुँदा यिनै दुई शब्दको मिश्रणबाट उक्त स्थानको नामकरण चितवन भएको विज्ञहरूको भनाइ छ।
0: यसै गरी चित्रसेन बाबाको शासन रहेको चितवनलाई चित्रसेनको वन र सोही वनलाई पछि चितवन भनिएको पनि किम्वदन्तीमा पाइन्छ। चितवनमा वाल्मीकि आश्रम, शिवघाट, देवघाट, विक्रम बाबा मन्दिर अनि कृष्ण मन्दिर जस्ता थुप्रै प्रसिद्ध धार्मिक क्षेत्रहरू पनि रहेकाले चितवन जिल्लालाई पवित्र धाम पनि भनिन्छ।
1: मुख्य पेसा कृषि र उद्योग व्यवसाय भएका चितवनका मानिसहरू सरकारी जागिर लगायत वैदेशिक रोजगारी सम्म पुगेका छन्। नगदे बाली, तोरीको तेल र तरकारी नेपाल सहित छिमेकी भारतसम्म व्यापार हुने गर्दछ। माछा पालन, कुखुरा पालन र पशुपालन व्यवसायको लागि प्रसिद्ध चितवन फ्लोरिकल्चर, च्याउ खेती अनि मौरी पालन व्यवसायको लागि पनि प्रख्यात मानिन्छ।
0: नारायणघाटको नारायणी पुलले पूर्व पश्चिम राजमार्गलाई जोडेको हुँदा पूर्व र पश्चिमको मध्य बिन्दु पनि हो चितवन। वनस्पति र जीव जन्तुमा पनि धनी भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो। विभिन्न ताल तलैया, वन जंगल अनि पानीको राम्रो स्रोत भएको चितवन भौगोलिक दृष्टिले पनि अत्यन्त मनमोहक भएकोले आन्तरिक तथा बाह्य पर्यटकको रोजाई पनि हो चितवन।
1: यातायात र संचारको राम्रो सुविधा रहेको चितवनमा पर्यटकका लागि ठाउँ ठाउँमा होमस्टेहरू पनि रहेका छन्। अत्यन्त उर्वर माटो अनि उष्णदेखि शीतोष्णसम्म को हावा पानी भएको चितवन पहाडी क्षेत्र भन्दा गर्मी हुने ठाउँ मानिन्छ। शैक्षिक र स्वास्थ्यको क्षेत्रमा पनि चितवन अन्य जिल्ला भन्दा धेरै राम्रो मानिन्छ।
0: आज हामी तपाईँहरूलाई चितवनको सौराहा लिएर जाँदैछौ। चितवन क्षेत्र नम्बर 1 खको रत्नगर नगरपालिका वडा नम्बर 6 मा पर्ने सौराहा एउटा प्रसिद्ध र आकर्षक पर्यटकीय गन्तव्य हो। नारायणघाटबाट 23 किलोमिटर पूर्वमा र चितवन राष्ट्रिय निकुञ्जको मध्यमा पर्ने सौराहामा धेरै होटल, लज, रिसोर्ट र रेस्टुरेन्टहरू रहेका छन्। यस्तो पर्यटकीय क्षेत्र कहिले कसरी सुरु भयो, अहिलेको अवस्था कस्तो छ, भोलिका दिनमा अझ कसले के गर्नुपर्छ भन्ने प्रश्नमा केन्द्रित रहँदै सौराहा होटल व्यवसायी संघका संस्थापक एवं पूर्व अध्यक्ष गिरधारी चौधरीसँग गरिएको कुराकानी, सौराहामा विभिन्न व्यवसाय गरी बस्नुभएका स्थानीयको भनाई समेटिएको रिपोर्ट र सौराहा घुम्न आउनुभएका स्वदेशी तथा विदेशी पर्यटकको सौराहा प्रतिको चाहना र धारणा प्रस्तुत गर्नेछौ। सौराहा पैरवीका क्रममा हामीले सौराहा घुम्न आउनुभएका आन्तरिक र बाह्य पर्यटकलाई सौराहा घुम्न किन आउनुभयो, पहिले र अहिलेको सौराहामा के फरक पाउनुभयो र सौराहालाई फेरि पहिले जस्तै बनाउन के गर्नु पर्ला भनेर सोद्धा पर्यटकहरूको भनाइ।
2: मेरो नाम पारिजात घना, फर्स्ट टाइम अर्कै जस्तो लाग्थ्यो, अनि खासै घुम्ने ठाउँ चाहिँ रहन्छ, उता पारि जाने ठाउँ चाहिँ रहेछ, नजाने हो उता बस्ने ठाउँ भनौँ न, यस्तो व्यवस्था छैन नि त खासै। बाटो त अब यस्तो चिप्लो पानी पानी रहेछ, एउटा बाटोको चाहिँ अलिकति समस्या रहेछ।
3: Yes, and I'm from Germany and I'm visiting Saura for the very first time. And so far it's been like really awesome, beautifully located right next to the Royal Chitwa National Park, so you have plenty of opportunities to explore the park with, for instance, you can do like
4: Nirmala Chaudhary road ke ekdam sangro cha, yo ali thulo banai die bhai ramro hunthyo।
1: पर्यटकहरूको यो भनाइपछि सौराहामा विभिन्न व्यवसाय गरी जीविका चलाइरहनु भएका स्थानीयको भनाइलाई समेटेर तयार पारिएको रिपोर्ट अबको पालोमा।
0: नेपालकै पहिलो चितवन राष्ट्रिय निकुञ्जको मूलद्वारमै अवस्थित पर्यटकीय गाउँ सौराहा, जहाँ स्वच्छ हावापानी, प्राकृतिक सुन्दर मनोरम दृश्यहरू, कैयौं जंगली जनावर र पशु पक्षीका पनि घर हो सौराहा। सधैं घर, परिवार, अफिस लगायतका झमेलालाई केही समय ओझेल पार्दै प्रकृतिसँग रम्न आउने आन्तरिक पर्यटक हरि महतलाई सौराहा घुम्न आउनुको कारण र सौराहामा हाल पर्यटकसँग भइरहेको व्यवहार बारे सोद्धा उहाँ यसो भन्नुहुन्छ।
5: ठुलो भनेर सानो जङ्गल घुमाउन लाने, अनि हात्तीमा पनि कोही 2000 भन्दो रहेछन्, कोही 1500 भन्दो रहेछन्, खास 1000 रुपियाँ भन्दा रेट गाइडहरूले ठग्दो रहेछ। यो समितिले चाहिँ बुझ्नु पर्ने कुरा हो। हामी त वर्षमा एकचोटि कहिले काहीँ घुम्न आउने हो, तर मेरो चाहिँ फेभरेट ठाउँ है, मलाई अलिकति ह्याङ भयो टेन्सन भयो भने म यहाँ घुम्न आइरहन्छु कि, फ्रेस हुन्छ क्या यहाँ आएपछि। एउटा समस्या के भन्दा एकतिर भनेर एकतिर लगिदिन्छ कि, जङ्गल छिरेपछि बाघ देख्न पाइन्छ भनिन्छ तर थोरै घुमाइदिन्छ सिधाइदिन्छ। किनभने पहिलोचोटि आएको यो ठाउँको इम्प्रेसन राम्रो परोस् न, यहाँभित्र जाँदाखेरि यस्तो चराहरू देखियो, यस्तो जनावर देखियोस् भन्ने परोस् न, होइन यस्तो राम्रो ठाउँ, यस्तो नेचुरल पिसफुल ठाउँ छ।
0: सौराहामा पहिले भन्दा अहिले पर्यटकहरू किन घटे होलान् भनेर जिज्ञासा राख्दा स्थानीय व्यवसायी गोमा कुमारी ढुङ्गानाको भनाई,
6: अब यो टुरिस्ट एरिया हो, मान्छेलाई अब आउनलाई जो नि सजिलो ठाउँमा भयो भने आउने त हो नि, अप्ठ्यारो ठाउँमा त कोही नै आउँदैन। सबैले यताडा लुच्ने उताडा लुच्ने गर्न भएन, ठगी भएको कुराहरू नि सुनिन्छ केमा, कोही मान्छेहरूले अब सबैलाई नभनौँ होइन, हामी पनि त्यही व्यापार गर्ने बस्यो, अब व्यापारमा अलिअलि नाफा नराखी त कसैले गर्दैन, तर अच्चकाली लिन पनि भएन टुरिस्ट भन्दैमा होइन, रिजनेबल रेट गर्नु पर्यो।
0: सौराहाको गैराकोटमा विगत 27 वर्षदेखि विदेशी मुद्राको कारोबार गर्दै आउनुभएका पूर्ण रिजाल, सौराहामा पर्यटक फर्काउन बाटो घाटो नै राम्रो हुनुपर्ने र जनप्रतिनिधिहरूले पनि बेलैमा ध्यान दिनुपर्ने कुरामा जोड दिनुहुन्छ।
7: हाम्रो त अब 90% भन्दा बढी चाहिँ आयात गर्नुपर्ने स्थितिमा जब विदेशी मुद्रा हामीसँग सञ्चित हुँदैन तब अनि हामी त कुरो राजनीतिको आउँछ, हामी राजनीति प्रति सन्तुष्ट छैनौँ। हाम्रो टोल हामीले बनाएछौँ, यो सफा हामीले गरेको, द्याट्स नेसनल पार्क भनेको भरमा हामीले डलर पाएका छौँ, द्याट्स राइनो भनेको भरमा हामीले विदेशी मुद्रा कमाछौँ, द्याट्स माउन्ट एभरेस्ट, द्याट्स लोत्से होइन, द्याट्स फिसटेल भनेको भरमा हामीले भएर खाएको छौँ। त्यस कारणले यस्ता प्राकृतिक चिजहरूको संरक्षण गर्नु, हामीले जोगाउनु हाम्रो परम दायित्व हो।
0: आफ्नो ठाउँको विकास भइदिए सबैलाई राम्रै हुन्छ, यसको लागि कसैले गरिदिएन भनेर भन्नुभन्दा पनि हामी सबै मिली गरौँ न विकास भन्दा कसो होला।
1: अहिले प्रस्तुत गर्यौं सौराहा घुम्न आउनुभएका पर्यटक र स्थानीयको भनाइलाई समेटेर तयार पारिएको रिपोर्ट।
0: पर्यटकीय सुन्दर र शान्त गाउँ सौराहा विकासका लागि अहिलेको पुस्ताले सिक्नुपर्ने पाठ, सौराहाको चुनौती र सम्भावना आदि विषयमा केन्द्रित रहँदै सौराहा होटल व्यवसायी संघका संस्थापक एवं पूर्व अध्यक्ष गिरधारी चौधरीसँग गरिएको कुराकानी प्रस्तुत गर्दैछौ। अबको पालोमा
1: यहाँ पहिला यो पर्यटन क्षेत्र बनाउनु पर्छ भन्ने कहाँबाट प्रेरणा पाउनुभयो?
8: विशेष गरी हाम्रो यहाँ सौराहामा यहाँ होटल पनि थिएन, त्यस्तो धेरै घरहरू पनि थिएन, एउटा गाउँ हो
1: यो। कति सालको कुरा हो
8: यो? 26 सालतिरको कुरा होला। यहाँ त्यस्तो बिल्डिङहरू पनि थिएन, सबै फुसका घरहरू र एउटा सानो गाउँ पनि थियो। सौराहामा हामी बसोबास गर्दाखेरि एउटा गाउँ थियो, त्यसमा 20 घर थियो जस्तो लाग्छ। त्यति बेला चाहिँ नेसनल पार्क नहुँदै टाइगर टप्सले चाहिँ होटल गरेको थियो चितवनमा। त्यो देखेर सायद हुनसक्छ टुरिस्टहरू सौराहातिर पनि घुम्न आउने गरेको रहेछ। त्यति बेला बाटो पनि थिएन, हाम्रो घरमा एक दुईजना आएर बस्थे के, थुप्रै गाई भैँसी थियो के अरे। अब हाम्रो चलन त त्यही नै हो नि, आइमेहरूले त्यो भकाएर फाल्ने यताउता गर्ने सबै कुरा हुन्छन्, लोग्ने मान्छेहरू हलो जोत्ने। अब त्यस्तै त्यो देखेपछि उनीहरूले पनि टाउकोमा हुन्छ नि ढकना दिएर अनि भकाएर फाल्न जान्थ्यो क्या टुरिस्टले, रमाइलो गर्ने। उनीहरूको भाषा हामीले नबुझ्ने, हाम्रो भाषा उनीहरूले नबुझ्ने। त्यति बेला त म स्कुल जाँदाखेरि अलिअलि जानेको थिएँ, तर कन्भर्सेसन के धेरै फरक हुने। अनि उनीहरूलाई एक दिन चाहिँ अन्डा खान मन लागेछ, अनि बिहान उठेर अब एक भनेर यस्तो भनेको थियो है। अब हाम्रो त के था, एक भनेको अन्डा होला भने मैले एक भनेको एक दुई तिन चार भनेको होला जस्तो लागेको थियो कि। अनि त्यसपछि उसले के गर्यो भने कानमा यसरी समात्यो अनि उठ्यो गर्यो, अनि त्यसपछि यस्तो देखायो, यस्तो देखायो, यसले अन्डा मागे रहेछ, एक भन्दै रहेछ भने। त्यति बेलादेखिको सुरुवात भएको यहाँ टुरिस्टहरू आउने, त्यसपछि 1930 सालमा नेसनल पार्क खुल्यो. नेसनल पार्क खुलिसकेपछि फेरि अरू अरू पनि यताउता आउन थाल्यो. त्यसपछि यहाँ अनि गैँडा क्याम्प खुल्यो भने त्यहाँ टुरिस्टहरू आउन थाल्यो. टुरिस्टहरू त्यहाँ आउन थालेपछि त्यसपछि अर्को होटलको यहीँ हाम्रो साइडमा एलिफेन्ट क्याम्प खुल्यो. त्यसपछि जब एलिफेन्ट क्याम्प ओपनिङ भयो 1933 सालमा, म चाहिँ त्यति बेला एसएलसी दिइसकेको थिएँ, सक्सेस भएको थिएन, अनि एलिफेन्ट क्याम्पमा काम गरेँ. अनि त्यहाँ काम गर्दा गर्दै अनि मलाई सोच आयो, बुवालाई भने अनि म पनि किन एउटा यसो गर्ने, हाम्रो पनि यहाँ घर छ, ठाउँ छ, हामी पनि एउटा यो यस्तो जस्तै घर बनाऊ र हाम्रो पनि टुरिस्ट आउला नि त भनेर 36 सालदेखि मैले सुरु गरेको नि. अहिलेसम्म पनि होटेल छँदैछ. पर्यटनमा लागेको म 33 सालदेखि, कहिले गाइड हुने, कहिले कुक हुने, कहिले के गर्ने, सबै थोक.
1: पर्यटनहरू कति आए कति गए भनेर डाटाहरू राख्नु भएको छ?
8: पर्यटकहरू आएको डाटा चाहिँ सबै कि नेसनल पार्कले राख्थ्यो. अहिले चाहिँ बाहिरको नगरपालिकाले पनि माग गरेको छ, तर अझ पनि उसँग छैन. तर यसको डाटा चाहिँ जति हुन्छ, कति टुरिस्ट आयो भन्ने कुरा, कति पर्यटक आयो भने डाटा चाहिँ एकिनसँग लिनु पर्यो भने नेसनल पार्कसँग लिनुपर्छ. त्यति बेला चाहिँ बाहिर विदेशीहरूको मात्रै डाटा हुन्थ्यो भने अहिले आन्तरिक टुरिस्ट भनेर भन्छन् नि, अहिले त्यसको पनि नेपाली यति आयो, सार्क कन्ट्रीको यति आयो र युरोपियन कन्ट्रीको यति आयो भनेर उनीहरूसँग डाटा हुन्छ. तर अरूसँग चाहिँ त्यस्तो किसिमको डाटा चाहिँ छैन. र अहिले सामुदायिक वनमा अहिले पनि सामुदायिक वनमा टुरिस्टहरू जाँदाखेरि त्यो त्यसले पनि त्यस्तो किसिमको कति टुरिस्ट आयो भन्ने कुरा चाहिँ त्यति उसले उसँग पनि डाटा हुँदैन.
1: अब सामुदायिक वन भन्नुभयो, यहाँले सामुदायिक वनले चाहिँ के गर्दो रहेछ त?
8: सामुदायिक वन बफर जोन मार्फत चलिरहेको हुन्छ, तर सबै कुरा जनताले नै गर्छन्, तर यो बफर जोनमा एक्टिभेट त्यहाँबाट भएको हो. यसले चाहिँ टुरिस्टहरू घुमाउने काम पनि गर्छन् अनि जनतालाई अहिले जति सक्दो फेसिलिटी चाहिँ जङ्गल सकभर फाँडानी नहोस् भनेर गोबर ग्यासको लागि चाहिँ अनुदान दिन्छ. सामुदायिक वनले अहिले जति कमाउन थालेपछि बाली नानी जङ्गली जनावरले नोक्सान गरे बापत त्यसको पनि क्षतिपूर्ति दिन्छ. अहिलेको जुन विपन्न वर्गलाई हेल्थ इन्सुरेन्स पनि गरिदिन्छ. राम्रो छ सामुदायिक वन, सबै जनताले मिलेर जोगाएको वन भयो. पुरै घेराहरू लगाएर चारैतिर अब सकभर सामुदायिक वनबाट आफ्नोमा समाहित भएको जनतालाई चाहिँ दुःख नहोस् भनेर काम गरिरहेको हुन्छ. र डुङ्गा पनि सञ्चालन गर्छ, हात्ती पनि त्यहीँ जान्छन् जङ्गलमा. अहिले प्राइभेट हात्तीहरू थुप्रै छ नि, नेसनल पार्कको सरकारी हात्ती चढ्नै पाउँदै पाउँदैन, खाँदै छैन भने पनि भयो. खालि प्राइभेट हात्तीहरूले मात्रै टुरिस्ट रुट घुमाउँछ र त्यो हात्तीहरू राष्ट्रिय निकुञ्जमा चाहिँ प्रवेश पाएको छैन. त्यो हात्तीहरू सामुदायिक वनमै जान्छ. एउटा यहाँ बागमारा सामुदायिक वन र कुम्रो सामुदायिक वन, दुईटा सामुदायिक वनमा जान्छन् त्यो टुरिस्टहरू.
1: यहाँले जुन पर्यटन व्यवसाय स्थापना गर्नुभयो, त्यतिखेर स्थापना गरेको पर्यटन व्यवसाय र अहिलेको पर्यटन व्यवसायमा चाहिँ कतिको फरक पाउनु भएको छ तपाईँले?
8: पहिला जति टुरिस्टहरू आउँथे नि यहाँ धेरै होटेलहरू थिएन. सुरुवातमा धेरै भनौँ भने 10 जति होटेलहरू थियो. अब एउटा होटेलमा 12 बेड 16 बेड भन्दा बढी थिएन. 50-60 टुरिस्ट आउँदा पनि त्यो होटलहरू भनिन्थ्यो, ओहो कति सबै होटल प्याक भयो भनिन्थ्यो कि, त्यस्तो किसिमको थियो. र कम्पिटिसन भनौँ भने पनि एकचोटि कस्तो भयो भने जब होटलहरू खुब बनिसकेपछि म अध्यक्ष थिएँ, होटलहरू बनिसकेपछि काठमाडौँमा हामीले ट्राभल एजेन्सीसँग कन्ट्याक्ट गऱ्यौँ कि. कन्ट्याक्ट गरिसकेपछि उनीहरूले टुरिस्ट पठाउँथ्यो अनि हामीले यहाँ सेवा दिन्थ्यौँ. अनि कोही कोही साथीहरू चाहिँ गएर बार्गेनिङ गर्ने कि, उसले 1,000 लैन्छ भने म 600 उठाइदिन्छु भनेर यताउता गर्ने, अब उसका नगइकन मलाई पठाऊ भनेर भन्दाखेरि, अनि हामीले त्यस्तो किसिमको नहोस् भनेर अब झुटो कुरा नगरौँ, जे छ सही कुरा गरेर हामी बस्नुपर्छ भनेर सबै होटल ओनरलाई लिएर एउटा रामायण गीता लिएर हामी खोलामा गएर यति यति पानीमा बसेर कसम खाएको हामी अब यस्तो चाहिँ गर्दैनौँ भनेर. त्यो चाहिँ हामी बाउहरूले त गऱ्यौँ, तर जुन बाउका छोराहरू छ नि, ए बाउले पो कसम खाएछ त, मैले त खाएको छैन, मैले किन गर्न नहुने भनेर त गर्न पो थाले त. अनि त्यसपछि अनि यताउता सुरुवात ठुल्ठुला होटलहरू, अरू अरू होटलहरू, बाहिरको होटलहरू पनि थपिन थाले. बाहिरको मान्छे आइसकेपछि उनीहरूको विचार फेरि भिन्दै भिन्दै हुन्छन्, कोही के कसो कसो सबैलाई मिलाएर लैजानु पर्ने हुन्छ. अनि धेरै कोठाहरू पनि बन्न थाल्यो. धेरै कोठा भएपछि अहिलेको सिचुएसन हेर्नुहुन्छ भने 100 एउटा ग्रुपमा आयो भने एउटै होटलमा अटाउँछन् भने त्यति क्षमताको होटल चाहिँ बनिसकेछन्.
1: विकास
8: भयो. अब त्यो विकास त्योभन्दा पहिलेको त हेर्नुहोस् रोड थिएन. हामी होटल एसोसिएसन मार्फत टाढीबाट यहाँसम्म हामी बैलगाडामा गोरुगाडामा ल्याउने गर्थ्यौँ टाढीबाट टुरिस्टहरूलाई. त्यस्तै सिलसिलामा एउटा घटना के घट्यो भनेदेखि, पहिला विदेशी टुरिस्टहरू आउँदाखेरि इलेक्ट्रिसिटी थिएन, क्या रमाउँथ्यो यो बेलुका जब डिनर हुने बेलामा क्यान्डल लाइट डिनर भनेर कति खुसी हुन्थ्यो उनीहरू। अहिले त कस्तो भयो भने एकचोटि त्यस्तै किसिमको होटलहरू बनिसकेपछि इन्डियन टुरिस्ट आयो, इन्डियन टुरिस्टहरू आएपछि अनि यसो हेऱ्यो इलेक्ट्रिक छ कि छैन भनेर सोध्यो इलेक्ट्रिसियन, ऐसा होटलमा त हाम्रा नोकर पनि नै बैठता है पो भन्दो रहेछ। जब इन्डियन टुरिस्ट आएपछि अब त इलेक्ट्रिक त चाहिने रहेछ, अब नत्र भने सौरामा हामीलाई बिजुली चाहिँदैन, किन चाहिन्छ हामीले बिजुली? पानी तताउनलाई त्यति बेला ड्रम राखेर रा, दाउराले तताएर अनि तातो पानी दिन्थ्यौँ कि हामी। त्यस्तो भनिसकेपछि अब इन्डियन टुरिस्ट पनि आउन थाल्यो, ती उनीहरूको लागि पनि अब बिजुली नै चाहिने भयो। विकास भनेको बिस्तारै बिस्तारै त्यसरी बढ्दै गयो, 10 होटलबाट अब अहिले 110 भइसक्यो, 60-70 रेस्टुरेन्ट छन्।
1: पहिलाको होटल व्यवसाय जति व्यवस्थित थियो नि अहिले कस्तो छ व्यवस्थाहरू?
8: व्यवस्थाहरू त हामीले चेन्ज गर्दै लैजानु पर्ने रहेछ। पहिलाको टुरिस्टहरू आउँदाखेरि हाम्रो होटल अब बिल्डिङ थिएन, कटेज टाइपको हो, कुनै पनि घरको झ्यालहरूमा ग्रिल पनि थिएन, अनि टुरिस्टहरू आउँथ्यो मजासँग सुत्थ्यो, उसको कहिले क्यामेरा जुत्ता अरू लगेजहरू बाहिर राखेर घुम्न जान्थ्यो, कहिले काहीँ बाहिर त्यतिकै राख्दा पनि चोरी नहुने, एकदम जस्ताको जस्तै ढुक्क भएर राखिन्थ्यो भने सेफ थियो भने। अहिले जुनसुकै घरमा हेर्नुहोस् न, यदि ग्रिल राख्नु भएन भने चोरी भइहाल्छ, कतिको फरक छ। पहिला त इमान्दार थियो नि सबैजना, एक आपसमा सबैजना मिल्थ्यो, अहिले त कसरी अरूको धुतौँ भनेर अब काम गर्न सक्दैन, काम गर्दै नसक्ने होइन काम गर्दैनन्, अब के गर्ने त, अब चोर्न जानु पर्यो, अब अरूले अब यहाँ टुरिस्टहरू आउन थालेपछि पानी भनेको मिनरल वाटर खाने, अनि अलिकति यताउता जाने भनेको हातमा बियर लिएर बियर खाने, अब त्यो कहाँबाट आउँछ त, नचोरीकन आउँदैन।
1: संस्कार
8: यो संस्कारै बिग्रियो
1: हो
8: यो, कस्तो भने टुरिस्टहरूले धेरै कुरा राम्रो पनि ल्यायो र कुनै कुनै कुरा नराम्रो पनि भयो। मलाई जहाँसम्म लाग्छ पहिला सायद हाम्रो चेलीबेटीहरू छोरीहरूलाई स्कुल नपठाएर अशिक्षित पनि राख्थ्यो, जसले गर्दाखेरि हाम्रो चेलीबेटीहरू घरमै बसेर सबै कुरा गर्नुपर्ने, बाहिर यताउता शिक्षा पनि थिएन, पढ्न पनि जान नदिने बाबुआमाले, शिक्षित नभएपछि बाहिर पनि घुम्न नजाने। अब टुरिस्टहरू आउन थालेपछि एक्लै एक्लै केटीहरू संसार घुम्ने केले रहेछ भने शिक्षाले, त्यसले गर्दाखेरि अब हाम्रो नेपालमा पनि सायद टुरिस्टहरूले गर्दाखेरि पनि छोरीहरूले पनि स्कुल जान थाल्यो। सबैभन्दा राम्रो पर्यटकको पाटो थियो, धेरै राम्रो, तर नराम्रो एउटा पाटो के भित्रियो भने सबै टुरिस्टहरू राम्रा त नहुने रहेछ, कुनै कुनै जङ्की पङ्की पनि हुने रहेछ, त्यसले गर्दाखेरि त्यो पनि एउटा सिको लियो के, अब त्यो पनि विकृति जस्तो भित्रियो।
1: अब अहिलेको र पहिलेको दाजुर अलिकति हेर्दाखेरि कतिको फरक पाउनु भएको छ?
8: फरक त निश्चय नै छ, समय पनि बद्लिँदै गयो, त्यसले गर्दा फरक पनि भयो। पहिला हामी होटेल एसोसिएसन ह्यान्डल गर्दाखेरि चारैतिर जुन हाम्रो सम्पर्कमा थियो वरिपरिका र बाहिरकासँग राम्रो सङ्गत पनि थियो, एक आपसमा राम्रो कोअपरेटिभ पनि थियो, त्यसले गर्दाखेरि जो पनि जाम सौरा सौरा एक्चुली सौरा घुम्न राम्रो छ, सबै व्यवसायहरू पनि राम्रो छ, सबै मित्रता सबै राम्रो हुन्छ भनेर पनि थियो। अहिले चाहिँ जति पहिला हामीलाई सौराको गुणगान गर्थ्यो, अहिले चाहिँ त्यति युवा केटाहरूको विचार विमर्श अलिकति छिटोपना भएको हो कि जस्तो पनि लाग्यो, त्यसैले
1: पुगेन जस्तो लाग्यो। उहाँहरूलाई के गर्नुपर्छ जस्तो लाग्यो?
8: उहाँहरूले गर्नुपर्ने कुरा एक आपसमा राम्रो मित्रता कायम गर्नुपर्छ, सबैलाई समेटेर लैजाने बानी बसाल्नुपर्छ।
1: अब चाहिँ के गर्नु पर्ला त?
8: पर्यटन क्षेत्र तेस्रो गन्तव्यलाई दोस्रो गन्तव्यमा ल्याउन सबैजना मिलेर जानुपर्छ।
0: आज हामीले तपाईँहरूलाई नेपालको तेस्रो पर्यटन गन्तव्य चितवनको सौरा लिएर आयौं। अर्को कार्यक्रममा यहाँहरूलाई अर्को कुनै ठाउँ लिएर जानेछौ। तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो? प्रतिक्रिया सल्लाह र सुझाव लेखेर पठाउनु होला। यसको लागि हाम्रो इमेल एड्रेस हो कार्यक्रम हाम्रो भूगोल 2019@gmail.com। ठेगाना एक पटक फेरि दोहोऱ्याउँदैछौ, कार्यक्रम हाम्रो भूगोल HAMRO हाम्रो BHUGOL भूगोल 2019@gmail.com। यिनै जानकारीका साथै आजको कार्यक्रम हाम्रो भूगोलबाट प्राविधिक साथी रमा कोइरालाका साथै हामी द्वय
1: म विनिता चौधरी
0: अनि म सावित्री केसी बिदा हुन्छौ। नमस्कार, नमस्कार।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब तपाईँहरूलाई सुनाउँदैछौँ केही नेपाली चलचित्रका गीतहरू। यसै क्रमको यो पहिलो गीत सपना श्री र उदित नारायण झाको स्वर, रचना सहदेव ढुङ्गानाको, अनि सङ्गीत हो चेतन सापकोटाको। र यो गीतलाई हामीले लिएका छौँ नेपाली चलचित्र बज्रपातबाट।

अब सुनाउँदैछौ नेपाली चलचित्र पाहुनाबाट एम बराल र रिमा गुरुङको सुर, रचना दयाराम दाहालको अनि संगीत हो समीर हमालको।

चलचित्रका गीतहरू सुनाउने क्रमको यो अन्तिम गीत राजेश पायल राईको स्वरमा, रचना अनि सङ्गीत हो महेश खड्काको, र यो गीतलाई हामीले लिएका छौँ चलचित्र भाइ भाइबाट।

0: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर,
0: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%,
1: विशेषताहरू रु 3 करोड सम्मको कर्जा सुविधा,
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै

यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। नवलपरासी बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका दुई एस मोड स्थित पूर्व पश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सशस्त्रका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगंजबाट काठमाडौँ आउँदै गरेको प्रदेश 3/01/006/53 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सड़कबाट नालामा खसेर दुर्घटना भएको हो। बसमा चालक सहित 18 जना सवार थिए। दुर्घटनामा 6 जनाको मृत्यु भएको, 10 जना घाइते भएका र 2 जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो। दुर्घटनामा मृत्यु हुने मध्ये जाजरकोटको भेरीगंगा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। अन्य 5 जना मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल टण्डामा उपचार भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। यस्तै मोरङको लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सड़क खण्डमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। गैराती जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे 4/746 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। उक्त दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने 27 वर्षीय कुमार नेपाली र मोटरसाइकल पछाडि सवार सोही ठाउँका 25 वर्षीय सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलमै सवार मोरङको पथरी शनिश्वरे गाउँपालिका 8 बस्ने 32 वर्षीय अमर नेपाली घाइते हुनुभएको छ। संघीय संसदको दुवै सदनको चालू अधिवेशन गैरातीदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको यही असोज 13 गतेको सिफारिशमा गैराती 12 बजेदेखि संघीय संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले हिजै शिष्टाचार भेट गर्नुभएको छ। राष्ट्रपति भवनमा भएको भेटमा सभामुख अर्यालले अन्तर्व्यवस्थापिका संघ आइपियूको 153 महासभामा सहभागी हुन भोलि आइतबार प्रस्थान गर्न लागेको जानकारी राष्ट्रपतिलाई गराउनु भएको थियो। भेटमा आइपियू महासभामा नेपालको सहभागिता तथा प्रतिनिधित्वका विषयमा समेत छलफल भएको सभामुखको सचिवालयले जनाएको छ। प्रतिनिधि सभाको गैराती अन्त्य भएको अधिवेशनमा 62 दिनमा 68 बैठक बसी 277 घण्टा 30 मिनट संसदीय काम कार्यवाहीमा समय व्यतीत भएको छ। अधिवेशनले अध्यादेशलाई विस्थापन गर्ने विधेयकसहित 12 विधेयक पारित गरेको छ। गत वैशाख 28 गतेदेखि हिजोसम्म गरी कुल 145 दिन भए पनि संसदीय कार्य दिन 62 कायम भएको हो। सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नु पूर्व अधिवेशनमा भए गरेका काम कार्यवाहीका बारेमा जानकारी गराउनु भएको थियो। प्रतिनिधि सभाको चालू अधिवेशनको हिजो अन्तिम बैठकबाट विभिन्न 7 विधेयक सम्बन्धित समितिमा दफावार छलफलका लागि पठाइयोस् भन्ने प्रस्ताव पारित भएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र बैतडीले हिजो छुट्टा छुट्टै सूचना जारी गरी 2 दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेको छ। भारतको धारचुला स्थित धौलीगंगा जलविद्युत परियोजनाको आजदेखि सोमबारसम्म सिल्ड सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको सम्बन्धित जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ। विश्व ब्याङ्क समूहका अध्यक्ष अजय बाङ्गाको निमन्त्रणामा अर्थमन्त्री डाक्टर सोनिम वागले 2 दिने भ्रमणका लागि अमेरिकाको वासिङटन डीसी प्रस्थान गर्नुभएको छ। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्रीले द्विपक्षीय सहायता अभिवृद्धि पुनर्निर्माण वित्तीय कार्यवाही कार्यदल FATF को ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास भोटेकोशी बाढीपछिको पुनर्स्थापना र पुनर्निर्माण तथा वृहत आर्थिक सुधार लगायतका विषयमा सम्बद्धहरूसँग छलफल गर्नुहुनेछ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: अब बाँकी समाचार। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो एक महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। सल्यानमा गत एक महिनामा 3 जनाको मृत्यु भएको पुष्टि भएपछि इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली हाल सल्यानको धारमा पुगेको छ। महाशाखाका निर्देशक डाक्टर अनुज भर्चनका अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। पछिल्लो समय लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै संक्रमण पुष्टि भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज 5 घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवा टार, पिपल टार, आदम टार, बेलिन टार, मास टार सडक खण्डमा मर्मत सम्भार गर्नुपर्ने भएकाले अहिले 10 बजेदेखि अपराह्न 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने भएको हो। र अब अन्तर्राष्ट्रिय समाचार। इन्धनको भाउ बढेपछि अमेरिकाले युरोपेली राष्ट्रहरूलाई आकस्मिक डिजेल भण्डारण निकाल्न गरेको आग्रहलाई ईयूले ठाडै अस्वीकार गरेको छ। इरान युद्धका कारण डिजेलको विश्वव्यापी अभाव भएको अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रित्याउन नसक्ने भन्दै ईयूलाई आग्रह गरेको थियो। अमेरिका विश्वकै महत्वपूर्ण डिजेल निर्यातक राष्ट्र हो। यो सँगै बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
4: धेरै वर्षा भइरहेको बेला पहिरो जान सक्ने भिरालो ठाउँमा नबस्नुहोस्। आफ्नो घर वरिपरिको वातावरण हेर्नुहोस्। सुरक्षित रहन मौसम सम्बन्धी सूचना जानकारी नियमित लिने गर्नुहोस्।
5: समयमै सावधानी अपनाई हानि नोक्सानी हुनबाट जोगिनुहोस्। बाढी पहिरोबाट बचौँ, सुरक्षित नेपाल बनाऊ।
4: रेडियो नेपालद्वारा जनहितमा जारी सन्देश।
6: हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउँदैछौँ विभिन्न कलाकारहरूका स्वरका लोकगीतहरू। यसै क्रमको यो पहिलो लोकगीत अर्जुन नेपाल र अनुरुद्र ओलीको स्वर सङ्कलन हो अर्जुन नेपालको।

अहिले सुन्नुभयो सुन्दर श्रेष्ठ र सन्तोष बस्नेतको स्वरमा यो लोकगीत संकलन थियो बुद्धि परियारको। अब सुनौ राम थापा र तारा थापाको स्वर अनि संकलन हो सुभाष चन्द्र ढुङ्गेलको

अहिले सुन्नुभयो हिरादेवी वाइभाको स्वर, सङ्कलन थियो एसएम वाइभाको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र यहाँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरका लोकगीतहरू। यसै क्रममा अब सुनाउँदैछौँ सत्यनारायण राज भण्डारी र हसना श्रेष्ठको स्वर, सङ्कलन हो दामोदर घिमिरेको।

अहिले सुन्नुभयो पर्वत श्रेष्ठको स्वर, रचना संकलन थियो दिलीप सिंहको। अब सुनाउँदैछौ रामशरण नेपालीको संकलनलाई, कमल छेत्रीको स्वरमा यो लोकगीत।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल वेब पोर्टलमा रेडियो नेपाल .gov.np र रेडियो नेपाल .online.com का अतिरिक्त मिडियम वेबका विभिन्न फ्रिक्वेन्सीहरू सहित एफएम ब्यान्डका 98, 100 र 103 मेगाहर्जमा देशका विभिन्न स्थानबाट सुन्न सक्नुहुन्छ।
1: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल सुन्न सकिने एफएम रिले प्रसारण केन्द्रहरू
0: कोशी प्रदेशमा
1: भेडेटार धनकुटा,
0: आइतबारे इलाम,
1: पत्ताले डाँडा सोलुखुम्बु
0: र सिलौटी डाँडा पाँच थर,
1: मध्य प्रदेशमा
0: जितपुर बारा
1: र गौरी डाँडा महोत्तरी,
0: बागमती प्रदेशमा
1: खुमलटार ललितपुर,
0: सिमभन्ज्याङ मकवानपुर
1: र चरीकोट दोलखा,
0: गण्डकी प्रदेशमा
1: दाउन्ने नवलपरासी बर्दघाट सुस्ता पूर्व,
0: दुर्लुङकोट पर्वत,
1: पोखरा कास्की,
0: जोमसोम मुस्ताङ
1: र बन्दीपुर तनहुँ,
0: लुम्बिनी प्रदेशमा
1: सातदो बाटो रोल्पा,
0: बगनासकाली पाल्पा,
1: रेसुङ्गा गुल्मी
0: अनि हेमन्तपुर र चौपट्टा दाङ,
1: कर्णाली प्रदेशमा
0: सिमीकोट हुम्ला,
1: खलङ्गा जुम्ला,
0: मानमा कालीकोट,
1: मुर्माटप मुगु,
0: जुफाल डोल्पा,
1: मुसीकोट जन्ती बस्ने लेक रुकुम पश्चिम
0: अनि हर्रे र वीरेन्द्रनगर सुर्खेत,
1: सुदूरपश्चिम प्रदेशमा
0: बुढीतोला कैलाली,
1: खोडपे बैतडी,
0: छापरी दार्चुला,
1: हेमन्तबाडा बजाङ,
0: उडीतोला डोटी
1: र काला जाग्रा पोरखेगढी बाजुरा।
0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी।

अहिले सुन्नुभयो रमेश राज श्रेष्ठ र युवराज गुरुङको स्वरमा यो लोकगीत, अनि सङ्कलन थियो रमेश लाल श्रेष्ठको। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ र तपाईँहरूलाई सुनाइरहेका छौँ विभिन्न कलाकारहरूका स्वरका लोकगीतहरू। यसै क्रममा अब सुनाउँदैछौँ रविन्द्र कुमार बस्नेत र कुमार ध्वज कार्कीको स्वर। सङ्कलन हो रविन्द्र कुमार बस्नेतको।

0: प्रिय सन्तोष, धेरै धेरै माया र मिठो सम्झना, सन्चै छौ होला? छोरीहरूको पनि ख्याल गर है। यता सहरमा झमझम पानी परिरहन्छ, यो झरीले तिम्रो, छोरीहरूको र गाउँघरको ज्यादै सम्झना आउँछ। त्यता पनि त्यस्तै पानी परेको होला कि भनेर अत्यास पनि लाउँछ। अचेल गाउँघरतिर साना ठुला पहिरो गइरहन्छ भन्ने सुन्छु। हामीले दुःखले बनाएको त्यति चिटिक्कको घर छ, बरकतले भ्याएसम्म बलियो पनि बनाएकै छौँ। तिम्रो र मेरो सम्बन्ध जस्तै घर त पक्कै बलियो बनेको छ। तर घर बलियो भएर मात्र हुँदैन, घर अडेको धरतीले धर्म छाड्यो भने? मलाई कता कता डर लागिरहन्छ। बर्खाका बेला तिमी झन् चनाको भन्नु है, आफू बसेको छेउछाउ पहिरो आउन लागेको थाहा पाउन झ्यालडोकामा चुकुल लाउँदा राम्रोसँग लाग्छ कि लाग्दैन? घरका भित्ताहरूमा कतै चिरा परेका पो छन् कि? विचार गर्न पर्छ रे है। अनि कतै आँगनतिर चिरा पो परेको छ कि? साँच्ची आँगनको डिलैमा धोबीको रुख पनि थियो, अहिले बर्खामा कति हरियो भएको होला है। त्यसको पनि यसो हेक्का राखिरहनु, कतै ढल्किएको त छैन नि? यी सबै पहिरोको सङ्केत हो रे। साँच्ची त्यो पाटाबारीको भित्ताको मूल कस्तो छ? त्यो एक्कासी सुक्यो वा एक्कासी धमिलो धमिलो भयो भने पनि पहिरोको लक्षण हो रे है। अर्को कुरा, जमिन मुनिबाट गड्याङ गुडुङ आवाज आयो भने पनि पहिरो जान सक्छ रे भनेर बुझ्नुपर्छ रे। तिमी घाँस काट्न जाँदा पाखोबारीमा कतै धाँजा फाटेको देख्यो भने पनि ओडाको प्राविधिकलाई बोलाएर देखाउन है, त्यसले पनि पहिरो आउन लागेको थाहा दिन्छ रे। आज माया प्रेमको कुरातिर लागिन, तिम्रो साह्रै न्यास्रो लागिरहेको छ। छोरीहरूलाई तिमीले एक्लै स्याहार्न परेको छ, तिमीलाई पनि वस्तुभाव र छोरीहरूको हेरचाह गाह्रै भएको होला। आफ्नो ज्यानको, घरको अनि घर वरिपरि तलमाथिको जमिनमा देखिने सङ्केत पनि याद गर है। आजलाई धेरै लामो लेखिन, लौ त यति नै। उही तिमीलाई धेरै माया गर्ने तिम्री सुशीला।
1: जनहितका लागि सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल।

अहिले सुन्नुभयो माधवलाल श्रेष्ठको स्वरमा यो लोकगीत, अनि सङ्कलन थियो गायक स्वयंको। अब सुनौ कल्याण रिमालको स्वरमा यो लोकगीत अनि सङ्कलन हो सूर्यराज शर्माको।

अब सुनाउँदैछौँ नरबहादुर, ईश्वर बहादुर र साथीहरूको स्वरमा यो लोकगीत, अनि सङ्कलन हो नरबहादुरको।

अहिले सुन्नुभयो ज्ञानु राणा र हेमलताको स्वरमा यो लोकगीत. संकलन थियो धर्मराज थापाको. लोकगीतहरू सुनाउने क्रमको यो अन्तिम गीत भरत देउरालीको स्वरमा संकलन हो देउराली परिवारको. अनि 11 बजे यहाँहरूले सुन्नुहुनेछ समाचार.

0: यो रेडियो नेपाल हो। दीपक जोशीबाट समाचार सुन्नुहोस्। नवलपरासी बर्दाघाट सुस्तापूर्वको विनय त्रिवेणी गाउँपालिका 2S मोड स्थित पूर्वपश्चिम राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश 3-01006-15-53 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा खसेर दुर्घटना भएको हो। बसमा चालकसहित 18 जना सवार थिए। दुर्घटनामा 6 जनाको मृत्यु भएको, 10 जना घाइते भएको र 2 जना सकुशल रहेको उहाँले जानकारी दिनुभयो। मोरङको लेटाङ नगरपालिका 9 हात्तीचोक स्थित भित्री सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा 2 जनाको मृत्यु भएको छ भने 1 जना घाइते भएका छन्। गैराती जाँते बजारबाट पथरीतर्फ जाँदै गरेको मे 4-07-46 नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकल चालक झापा घेराबारी बस्ने 27 वर्षीय कुमार नेपाली र मोटरसाइकल पछाडि बसेका सोहीठाउँका 25 वर्षीय सन्देश नेपालीको मृत्यु भएको प्रहरीले जनाएको छ। संघीय संसदका दुवै सदनको चालु अधिवेशन गैरातीदेखि अन्त्य भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधान बमोजिम मन्त्री परिषदको सिफारिसमा गैराती 12 बजेदेखि संघीय संसदका दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्ण बहादुर शाहीले जानकारी दिनुभयो। जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र बैतडीले छुट्टा छुट्टै सूचना जारी गरी 2 दिन महाकाली नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्कता अपनाउन आग्रह गरेका छन्। भारतको धारचुला स्थित धौलीगङ्गा जलविद्युत परियोजनाको आजदेखि सोमबारसम्म सिल्ट सफाईको कार्य हुने र उक्त प्रयोजनका लागि बाँधको ढोका खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने सम्भावना रहेको भन्दै तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको हो। बाढी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज 5 घण्टा बन्द भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार, पिपलटार, आदमटार, बेलिनटार, मासटार सडक खण्डमा मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिएको छ। समाचार रेडियो नेपालबाट सुनिरहनु भएको छ। विश्व बैंक समूहका अध्यक्ष अजय बांगाको निमन्त्रणामा अर्थमन्त्री डाक्टर सोनी मुवाकले 2 दिने भ्रमणका लागि अमेरिकाको वासिङटन डिसी प्रस्थान गर्नुभएको छ। अर्थ मन्त्रालयका अनुसार अर्थमन्त्रीले द्विपक्षीय सहायता, अभिवृद्धि पुननिर्माण, वित्तीय कार्यवाही कार्यदल, एफएटिएफको ग्रे लिस्टबाट बाहिरिने नेपालको प्रयास, भोटेकोसी बाढीपछिको पुनस्थापना र पुननिर्माण तथा वृहत आर्थिक सुधार लगायतका विषयमा छलफल हुनेछ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज अपरान्ह बस्दैछ। पार्टी कार्यालय पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ। र इन्धनको भाउ बढेपछि अमेरिकाले युरोपेली राष्ट्रहरूलाई आकस्मिक डिजल भण्डारण निकाल्न गरेको आग्रहलाई ईयूले ठाडै अस्वीकार गरेको छ। इरान युद्धका कारण डिजलको विश्वव्यापी अभाव भएको अवस्थामा अमेरिकाले मात्र आफ्नो भण्डार रित्याउन नसक्ने भन्दै ईयूलाई आग्रह गरेको थियो। अमेरिका विश्वकै महत्त्वपूर्ण डिजल निर्यात राष्ट्र हो। रेडियो नेपालबाट बिहान 11 बजेको समाचार सकियो। अर्को समाचार मध्याह 12 बजे प्रसारण हुनेछ। हवस् त, नमस्कार।
1: सुन्दै हुनुहुन्थ्यो बिहान 11 बजेको समाचार। हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट बोलिरहेका छौँ। दिउँसोको सेवामा हार्दिक स्वागत गर्दछौँ। प्रविधिमा हुनुहुन्छ लक्ष्मण विष्टसँगै उद्घोषणतर्फ विद्या चौधरी र म अर्जुन श्रेष्ठ। अब प्रस्तुत छ दिउँसो 2:15 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

केही बेरमै सुन्नुहुनेछ कार्यक्रम जीवन यात्रा। 12 बजे समाचार। 12 बजेको समाचारपछि प्रसारण हुनेछ घर संसार कार्यक्रम। 1 बजे समाचार। 1:05 सुन्न सक्नुहुनेछ हिजो बेलुकी प्रसारण भएको कृषि कार्यक्रमको पुनः प्रसारण। 1:30 समय छ नाटक अमर प्रेमको। 2 बजे अङ्ग्रेजीमा समाचार। 2:15 प्रदेश प्रसारण आरम्भ हुनेछ, जस अन्तर्गत रेडियो नेपालका 7 वटै प्रादेशिक प्रसारण केन्द्रबाट 6 बजेसम्म छुट्टा छुट्टै प्रदेश प्रसारणका कार्यक्रम सुन्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ।

0: प्रस्तुत छ अब जीवन यात्रा कार्यक्रम।
1: कसैले देशको आकाश सुरक्षित राखेर उडान भर्नु, अनि कसैले कक्षा कोठामा देशको भविष्य गुर्नु आफैमा सुन्दर पाटो हो। तर जब यी दुई फरक पाटाहरू एउटै जीवन साथी बनेर सहयात्रामा जोडिन्छन्, अनि त्यसमा शब्द र सङ्गीतको मिठो राग थपिन्छ, तब मात्र जीवन एउटा सुखद र पूर्ण यात्रा बन्दछ। नमस्कार, रेडियो नेपालको विशेष प्रस्तुति जीवन यात्रामा स्वागत छ। म प्रस्तुता रमा ढुङ्गाना। हरेक शनिबार यसै समयमा प्रसारण हुने हाम्रो यो कार्यक्रममा तपाईँ रेडियो नेपालको अनलाइन पोर्टल www.radionepalonline.com, www.radionepal.gov.mp र हाम्रा एफएम ब्यान्डहरू 98, 100 र 103 MHz देशैभरि र विश्वभरि एकैसाथ सुनिरहनु भएको छ। संसारमा देशको उड्डयन क्षेत्र सुरक्षित राख्ने प्राविधिक पाटो, कला साहित्य कोर्ने सर्जकको पाटो र देशको भविष्य निर्माण गर्ने शैक्षिक पाटो जब एउटै ठाउँमा जोडिन्छन्, तब जीवन एउटा पूर्ण काव्य बन्दछ। आजको जीवन यात्रामा हाम्रो स्टुडियोमा त्यस्तै एक उदाहरणीय आदरणीय जोडी हुनुहुन्छ। कोरोना महामारीको त्यो भयावह सङ्कटमा अन्तर्राष्ट्रिय विमानस्थलको फ्रन्ट लाइनमा रहेर महाप्रबन्धकको रूपमा नेतृत्वदायी भूमिका खेल्नुभएका 34 वर्षे लामो उड्डयन सेवाको अनुभवी व्यक्तित्व, आफ्ना कालजयी शब्दहरू मार्फत नेपाली सङ्गीत आकाशलाई सजाउनु भएका आदरणीय वरिष्ठ गीतकार देवेन्द्र केसीज्यू र 15 वर्षसम्म बालबालिकाको भविष्य उज्जवल बनाउन शिक्षा क्षेत्रमा अनवरत योगदान दिनुभएकी आदरणीय पूर्व शिक्षिका चन्द्रा कुमारी भट्टराई केसीज्यू, यहाँहरू दुबईलाई रेडियो नेपालको यो केन्द्र स्टुडियोमा हार्दिक स्वागत छ।
2: एकदमै धेरै धन्यवाद रमा म्याडम, रेडियो नेपालमा बोलाइदिनु भयो, हामीलाई साक्षात्कार हुने मौका दिनुभयो, त्यसको लागि सादर।
1: हरेक ठुलो यात्राको सुरुवात एउटा सानो र सरल पाइलाबाट हुन्छ। चन्द्रा कुमारीजी र देवेन्द्रज्यू, यहाँहरूको बाल्यकाल, वैवाहिक सुरुवात र देवेन्द्रज्यूको यो साङ्गीतिक पाटोको पानाहरूबाटै कुराकानी थालनी गरौँ। यहाँहरूको बाल्यकाल कहाँ र कसरी बित्यो?
3: मेरो लेक साइड बैदाम पोखरा, मेरो स्वर्गीय योगेन्द्र बहादुर भट्टराई जगत कुमारी मुहाँको कोखबाट 2024 साल मङ्सिर 9 गते जन्म भएको हो। मेरो जन्मस्थान लेक साइड भन्छ, बैदाम पोखरा।
1: हजुर, बाल्यकाल कस्तो थियो हजुरको?
3: बाल्यकालमा रमाइलो, अब त्यही हो, लेक साइड भनेपछि फेवातालको किनारमा भएपछि अब खेल्ने पौडी खेल्नेहरूदेखि लिएर रमाइलोसँग बित्यो।
1: हजुर, परिवारमा को को हुनुहुन्थ्यो?
3: मेरो परिवारमा बुवा मुहाँहरू 2 जना उसिन्थ्यो, अनि दिदीहरू 8 जना, दिदी बहिनी हामी सबै, भाइ 2 जना।
1: भने पछाडि केटाकेटी हुँदाखेरि झगडा कतिको पर्थ्यो दिदी बहिनीसँग?
3: अलिअलि, धेरै त पर्थेन। मै चाहिँ पहिल्यैबाट झगडालु खालको त म थिइनँ
1: हजुर,
3: त्यही भएर त्यस्तो झगडा त भएन, कहिले काहीँ दिदी बहिनी त भइहाल्छ। म फेरि सानो भएँ,
1: हजुर,
3: म चाहिँ कान्छी, त्यही भएर मलाई त्यस्तो कामहरू पनि केही गर्नु परेन, दिदीहरूले नै गर्ने, पकाई पकाई गराउनु हुन्थ्यो, अलिअलि सजिलो काम, मैले त्यस्तो अप्ठ्यारो कामहरू त्यस्तो मलाई गर्नु परेन। हजुर,
1: हाम्रो सरको बाल्यकाल कहाँ बित्यो, कस्तो बित्यो त?
2: म चाहिँ गाउँको छोरो, भलाम भन्ने गाउँ छ, अहिले पनि गाउँ नै हो, भलै त्यहाँ अहिले बाटोघाटो पुगेको छ, दुर्गम गाउँ थियो। हामी 4 भाइ छौँ, अहिले मेरो माइलो दाजु बिरामी भइसिन्छ, उहाँको शीघ्र स्वास्थ्य लाभको कामना यहीँबाट गरेँ। म चाहिँ साइलो छोरा हुँ, बच्चैदेखि चाहिँ नि असाध्य यो गीत सङ्गीतमा रुचाउँथेँ, र स्कुलमा चाहिँ सधैँ प्रथम दोस्रो हुन्थेँ नै, र म घरका हरेक कामकाजहरू गर्थेँ, किनभने घरमा छोरी थिएनन्। बुवा मुहाले अत्यन्त प्यारो वातावरणमा हुर्काउनु भयो, हामीलाई शिक्षित बनाउनु भयो, र अहिले बुवा स्वर्गीय भयो 2064 सालमा, मुवा विभक्सिन्छ। हामी एकदमै न त धेरै सम्पन्न न त विपन्न, एकदम सामान्य परिवारका।
1: र कति सालमा वैवाहिक जीवनमा बाँधिनु भयो त?
2: 2046 साल असार 13 गते, होइन, हामी 2 जनाको बिहे भयो, झमझम पानी परेको दिन थियो,
3: सम्झिरहेको।
1: पहिलो पटक चाहिँ म्यामलाई कहाँ देख्नु भयो त, भेट कहाँ भयो तपाईँहरूको?
3: एकचोटि चाहिँ मेरो साथीबाट,
1: हजुर,
3: म घरमा एक्लै थिएँ, उहाँ पनि मामा घर गइसकेको थियो, सानो भाइ थियो, मेरो एकजना साथीले लिएर आउनु भयो, अनि म सुतिरहेको थिएँ, अनि ऊ आएर उठाएर छिटो, ए तँलाई केटा हेर्न आज भनेको, ए तैँले कसरी थाहा पाइस्? मैले कुरा त मेरो आफन्तहरूले ल्याउनु भएको थियो, होइन, अनि कुरा उहाँकै हो भने मैले कसरी थाहा पाइस्? त्यस्तो कुरा भने क्या, मैले थाहा पाएँ त खुरुक्क हिँड्न केटा लिएर आएको छ। अनि मेरो मनमा के आयो भने, अब केटा त हेर्छु होइन, अब कस्तो खालको बोली हुन्छ हुन्छ नि एकदम धनाढ्य खालको मयौँ भन्ने अब कस्तो हुन्छ नि उहाँको बोली, त्यो भयो भने म बिहे गर्दिनँ होइन, अनि होइन राम्रो सामान्य कुरा गर्नुभयो एकदम ठुलो भएर कुरा गर्नु भएन भने ठिक छ म बिहे गर्छु भन्ने मेरो मनमा आयो के, त्यस्तो भएर ल हिँड्न त भनेर मेरो भाइलाई घरमा बसाई बाबु भनेर म उसँग गएँ होइन, अनि अनि उहाँलाई मेरो साथीकै घरमा लिएर गएर अनि उहाँसँग कुराकानी भयो सामान्य, अनि उहाँले बोल्दाखेरि सामान्य कुरा गर्नुभयो के, मैले सोचे जस्तै मलाई यस्तै खालको मनपर्छ भने जस्तो कुरा गर्नुभयो, त्यो उहाँको कुराले नै मेरो मन छोयो अनि मलाई मन पर्यो।
1: उहाँलाई पहिलोपल्ट देख्दा चाहिँ कस्तो लाग्यो त ढक्क देख्दाखेरि?
3: पहिलाचोटि त एकजना मेरो आफन्तहरूले लिएर आउनु भयो, लिएर आउँदाखेरि उहाँको अनुहार मैले त्यो केही पनि हेर्ने मेसो पनि भएन, मलाई त थाहा नि भएन कि अब हेरिराख्न नि मिलेन होइन, अनि खाजा बनाउने भन्छु अनि खाजा बनाए मेरो उहाँले, अनि हेर्दाखेरि नै अनि त्यो के हो त मन भन्नेको कुरा है त्यसै जाँदो रहेछ भनौँ न, केही बोली पनि मैले राम्रोसँग सुने होइन, त्यतिखेर त अब हेर्ने भन्ने पनि थिएन।
1: र त्यसरी साथीले लगेर कुराकानी गर्दा सुरुमा बोल्दाखेरि चाहिँ कतिको डर लाग्यो त, कतिको डराई डराई बोल्नु भयो?
3: डर त अब अलिअलि त लाग्ने भयो होइन, के भन्ने कसो गर्ने, अनि उहाँले चाहिँ कुरा गर्दै जानुभयो आफ्नो होइन, यस्तो रियल जस्तो लागेन क्या, मलाई हुन्छ नि म घाँस काट्छु अब अहिले हामी यस्तो दुःख गरेछु भन्ने कुरामा चाहिँ कता कता मन त छोएन, तर उहाँको त्यो रियल होइन कि न मलाई ऊ गरे हो कि होइन, मेरो यस्तो छ उस्तो छ घमण्ड गर्नेसम्म नगर्ने भनेर गएको, अनि उहाँको त्यो भन्दाखेरि नै मेरो मन चाहिँ गयो कि ए उहाँले यस्तो यस्तो छ मेरो केही छैन होइन, काम गर्नुपर्छ सबै कुरा गर्नुपर्छ भनेर खुलेर भन्नुभयो, अनि मलाई फेरि त्यो गर्दिन सक्दिनँ भन्ने मतलब लागेन के, अनि म पढ्छु मात्रै भने उहाँले।
1: कतिमा पढ्नुहुन्थ्यो त्यति बेला?
3: म आइए
1: त्यो म्यामको साइडबाट कुरा भयो, सरको मनमा चाहिँ के फुटिरहेको थियो त?
2: उनले अहिले भने जस्तै उनी के पनि बोलिनन् म पढ्दैछु भनिन्, म आफू जस्तो लाग्यो उहाँ चाहिँ, किनभने उनमा पनि कुनै खालको त्यस्तो दम्भ घमण्ड केही पनि लेस पनि थिएन क्या हेर्दाखेरि, अनि यो मानिस चाहिँ मेरो जीवनमा आयो भने हाम्रो पक्कै पनि जीवनमा अगाडि बढ्न सहज हुन्छ होला जस्तो लाग्यो मलाई।
1: बोलचाल भएको कति समय पछि चाहिँ वैवाहिक जीवनमा बाँधिनु भयो त?
2: एकदमै थोरै, त्यसपछि अब हाम्रो त जागिर कहरको जागिर थियो एयर ट्राफिक कन्ट्रोलरको, म जोसम गइहालेँ लु अब त बिहे गर्नै पर्छ समय जान्छ असारमा एकदम राम्रो लगन छ भनेर मेरो काकाले एकदमै प्रेसर गरिबक्स्यो, मलाई याद छ त्यो बेला लेख्ट साइडमा हेरेको केटीलाई हुन्छ भनिदिनु भनेर लेखेर पठाएको थियो होइन, त्यही अनुसार हाम्रो बिहे तय भयो। एकदम रमाइलो के छ भनेदेखि बिहे हुनुको 5 दिन अगाडिसम्म पनि जोमसोमा जहाज आउँदैन वेदर खराब भएको छ असारको महिना होइन हजुर, जहाज नआएपछि हिँडेर जाने भनेको अहिले जस्तो छैन, 5 डेज वक हो हजुरको, अनि हाम्रो संस्कारमा त्यस्तो बेलामा यसरी हिँड्नु हुँदैन रिस्क लिनु हुँदैन भन्ने पनि छ, जहाज आउँदैन आफै जहाजमा जागिर कहाँ छ। 5 दिन अगाडि मात्रै फर्चुनेटली एकजना चाहिँ नि मेरो साथी एकदमै पछि उहाँ मेरो अभिन्न मित्र हुनुभयो, तर तेरो बिहा मैले गरा बुझिस् भन्नुहुन्थ्यो, महेशमान डङ्गल भन्ने क्याप्टेन चाहिँ आउनुभयो, रोयल नेपालको मात्रै फ्लाइट चल्थ्यो, अनि उहाँले आएर मलाई ल्याइदिनु भयो 5 दिनभित्र सबै थोकको व्यवस्थापन गरेर हाम्रो बिहे भयो।
1: तपाईँहरूको त एकदमै फिल्मी पारामा बिहे भएको रहेछ नि त, हुन्छ भनिदिनु होला भनेर कागजमा लेखेर पठाउने, 5 दिन अगाडिसम्म फ्लाइट नभेट्ने, त्यतिखेर क्याप्टेन आउनु भएको भए त
2: त्यो स्वस्थानीको कथा सम्झिरहेको थिएँ क्या, अब टाइम भइसक्यो होइन, अनि त्यो पार्वतीले त्यो हात चाहिँ विष्णुले चाहिँ महादेवलाई दिनुभएको छ नि
1: हजुर
2: होइन, त्यो के हुँदैन क्या, इट इज फाइनलाइज अन 13 त होइन 10/13, तर एकदमै रमाइलो भगवान्ले जुराएको होला, फर्चुनेटली फ्लाइट अपरेट भयो बिहे भयो।
1: अनि पछि म्यामलाई भन्नुभयो यस्तो यस्तो भएको थियो नि भनेर, सुनाउनु भयो कि सुनाउनु भएन त?
2: मैले सुनाएँ, मैले किन नसुने, अहिले पनि सुनाइरहन्छु।
1: त आफ्नो माइती छोडेर पराईको घरलाई चाहिँ आफ्नो घर भनेर अप्नाएर भित्र छिर्दाखेरि तपाईँलाई कस्तो लाग्यो?
3: अन्माएर जब मेरो दाईको म पिठोमा बसेँ नि, अन्माउने बेलामा त मान्छेको अलरेडी आँसु आउँछ नि, अहिले मलाई कतै पनि बाजा बज्यो भने आफै आँसु आउँछ कि, त्यो बेलामा के भयो थाहै छैन कि, आँसु त झर्दै झर्दै मनमा फेरि त्यस्तो डर त्रास पनि केही पनि छैन, आँसु निकाल्छु भन्छु पछाडि फर्केर हेर्छु त मुहाहरू जम्मै रोएका छन्, दिदी बहिनी सबै रोएका छन्, अब म आफैलाई अप्ठ्यारो भइसक्यो आँसु नै आउँदैन, अहिले म आफै दङ्ग पर्छु क्या, पानी पर्यो म ट्याक्सीमा बसेको पनि थाहा छ है कारमा, अनि बसेर अलिकति गएपछि मैले के भने उहाँहरूलाई भने मेरो साथी यता बस्छ यताबाट जाउँ यताबाट लाने भनेको थियो बाटो होइन माथिबाट, म यताबाट जाउँ भन्न आएछ क्या मलाई. भित्र पस्दा पनि मन खिन्न छैन, भोलिपल्ट पर्सिपल्ट बल्ल अलिअलि कता कता बल्ल हुन्छ नि मान्छेलाई बल्ल पिर लाग्न थाल्यो क्या अलिअलि बल्ल.
1: र वैवाहिक जीवनका सुरुवाती दिनहरू कस्ता थिए त?
3: यस्तो हुँदो रहेछ, अब हामी घरमा मेरो बानी फेरि कस्तो छ, बिहानमा बढी सुत्ने, राति बरु जति नि बस्ने, बिहानमा उठ्ने कसरी भनेर एकदम चिन्ता भयो. अनि उहाँलाई मैले भने म बिहान चाँडै उठाइदिन्छु है, मलाई थाहा छैन नि भने. त्यो मुवाहरूको संस्कार सिकेको नि त, बिहे गरेपछि यसो गर्नुपर्छ भन्ने मात्रै छ दिमाग. अनि उठ्छु, अहिले उठ्ने बेला भएको छैन भन्छ, फेरि झसङ झसङ भइराख्दो रहेछ क्या. अनि त्यो चाहिँ हुन्छ. अनि बिहान उठेर अब दैलो पोत्नु पर्यो, पोत्या छैन, पोद्दै जान्छु. अनि त्यो साडी लगाएको हुन्छ नि त्यो तेलले फेरि पुस्दै आउँदो रहेछ क्या त्यो जम्मै. अब म त यसरी पुस्दै पुस्दै गर्दै आउँदैन नि त राम्रोसँग. अनि गर्दै गएर छिट छिट अनि देख्नुहुन्छ भनेर फेरि गएर कपडा फेरेर त्यो पानी लिन जाँदाखेरि लैजाउँला भनेर अनि फेरेर राखिहाल्ने.
1: सरलाई सोध्न चाहे, कसैको छोरीलाई आफ्नो श्रीमती बनाएर लिएर आएको छ होइन, बाउले दुःख पो पाउलिन् कि, मैले उसलाई सुख पो दिन सकौँला कि नसकौँला, त्यस्तो आउँथ्यो कि आउँदैन त्यो सोच?
2: कहिल्यै लागेन. एउटा छोरी चाहिँ जसरी पनि पाल्छु भन्ने मनमा, उनलाई चाहिँ नै मन नदुखोस्, मभन्दा सम्पन्न परिवार कि अलिकति डेभलप्ड एरिया कि मान्छे थिइन्, यिनको मन दुखाउनु हुँदैन भन्ने खालको. तर अब त्यो धेरै परिवेश मैले उनलाई सोध्नै पाइनँ. त्यही बेलादेखि नै मेरो मुवा एकदम बिराम भइसिन्थ्यो. अहिले 87 वर्ष भइसक्यो मुवा भइसिन्छ. त्यो बेला नै मेरो मुवा हे भगवान् ईश्वरले केही नगरिदियोस् भन्ने मात्रै, आमाभन्दा प्यारो केही छैन. अनि मेरो एउटै उहाँसँग बिन्ती के हुन्थ्यो भने, हेर राजा, अरू जेसुकै गर, जबसम्म मेरी आमा जीवित छिन् उनको सेवा गरिदेऊ, मेरो बिन्ती यति हो. अब मेरो त जागिर त जोम्छौँ होइन. अनि सुरुमा त लिएर गएँ, मुक्तिनाथ गएर आएँ, फेरि मलाई दार्चुला खटाइयो, दार्चुला पुगेँ. अनि ऊ चिठी लेखेर पठाउनु त उनीहरू के थियो र मिन्सको होइन, दुःखका पोकाहरू लेख्दै पठाउँदै गर्ने भयो. दार्चुलाबाट बलेवा आएँ बागलुङ एयरपोर्टमा, त्यहाँ 3.5 वर्ष बसेँ. त्यसपछि भलै अरू पनि मानिसहरू घरमा उसिन्थ्यो, तर मलाई चाहिँ मेरो जिम्मेवारी के हो भने, म नहुँदाखेरि चाहिँ मेरी श्रीमतीले मेरो आमा बुवाको सेवा गर्नुपर्छ भन्ने थियो. तर तिम्रो पढाइ चाहिँ कन्टिन्यू गर्नुपर्छ है भन्ने सोच पनि छ अर्कोतिर.
1: र अहिले 36 वर्ष भइसक्यो होइन हजुरहरूले सँगसँगै यात्रा गर्नु,
3: 37 वर्ष
1: लाग्यो, 36 कम्प्लिट 37 लाग्यो होइन. र यो 37 वर्षको यात्रामा

पाइने पोटासियम र म्याग्नेसियमले शरीरभित्रको सोडियम सन्तुलन मिलाउँछ, रक्त नलीलाई फराकिलो बनाउन सहयोग गरी रक्तचाप प्राकृतिक रूपमा नियन्त्रणमा राख्छ। यही कारणले शाकाहारी आहार उच्च रक्तचाप भएका व्यक्तिका लागि विशेष रूपमा लाभदायक मानिन्छ। इन्सुलिन संवेदनशील र मधुमेह। सबै प्लान्ट खानाले शरीरको इन्सुलिन संवेदनशीलता बढाउँछ, जसका कारण रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ। फाइबरयुक्त खानाले ग्लुकोजको अवशेषण विस्तारै गराउँछ, जसले इन्सुलिन प्रतिरोध घटाउँछ र टाइप 2 मधुमेहको जोखिम कम गर्छ। सुजन र अक्सिडेटिभ तनावमा कमी। शाकाहारी खानामा पाइने भिटामिन सी, भिटामिन ई र विभिन्न फाइटोकेमिकल्सले शरीरभित्र हुने अक्सिडेटिभ तनाव घटाउँछ। यिनले दीर्घकालीन सुजन कम गरी गठिया, हृदय रोग, क्यान्सर तथा बुढ्यौली सम्बन्धी रोगबाट जोगाउन मद्दत गर्छ। वैज्ञानिक प्रमाण। विश्व स्वास्थ्य संगठन तथा हार्वर्ड स्कुल अफ पब्लिक हेल्थको अध्ययन अनुसार प्लान्ट बेस्ड खाना खाने मानिसमा हृदय रोग, मोटापन, टाइप 2 मधुमेह र केही प्रकारका क्यान्सरको जोखिम उल्लेखनीय रूपमा कम देखिएको छ। यी संस्थाहरूले फलफूल, सागसब्जी र सम्पूर्ण अन्नको नियमित सेवनलाई दीर्घायु र गुणस्तरीय जीवनको आधार मानेको छ। भिटामिन र पोषक तत्व। मानव शरीरलाई आवश्यक पर्ने अधिकांश भिटामिन, खनिज र जैविक तत्व मांसाहारी खानामा मात्र सीमित छैन। सही योजना, विविधता र संयोजन अपनाएमा ती सबै पोषक तत्व शाकाहारी आहारबाट सुरक्षित र प्रभावकारी रूपमा प्राप्त गर्न सकिन्छ। वैज्ञानिक रूपमा प्रमाणित छ कि योजनाबद्ध शाकाहारी आहार पोषणको दृष्टिले पूर्ण हुन्छ। सामान्यतया प्रोटिन, आइरन, भिटामिन B12, क्याल्सियम, ओमेगा 3, फ्याटी एसिड र जिंक आदि पोषक तत्व मुख्यत मांसाहारी खानाबाट मात्र पाइन्छ भन्ने विश्वास गरिन्छ। तर आधुनिक पोषण विज्ञानले प्रमाणित गरेको छ कि सन्तुलित, विविध र योजनाबद्ध शाकाहारी आहारले यी सबै आवश्यक पोषक तत्व शरीरको आवश्यकता अनुसार पूरा गर्न सकिन्छ। सही खाद्य संयोजनले शाकाहारी आहारलाई पोषणको दृष्टिकोणले पूर्ण बनाउँछ। प्रोटिन। प्रोटिन शरीरको संरचनात्मक आधार हो। मांसाहारी खाना प्रोटिनको राम्रो स्रोत भए तापनि शाकाहारी आहारमा पनि प्रशस्त मात्रामा प्रोटिन प्राप्त हुन्छ। शाकाहारी स्रोतहरू के हुन् त? मसुरोको दाल, कालो दाल, चना, राजमा, सोयाबिन, तोफु, दुध, दही, पनिर। शारीरिक भूमिका कस्तो रहन्छ? प्रोटिन मांसपेशी, छाला, केश र नङको निर्माण तथा मर्मतमा आवश्यक हुन्छ। पाचन, इन्जाइम, हर्मोन र न्युरोट्रान्समिटर निर्माणमा सहभागी हुन्छ। रोगसँग लड्ने एन्टिबडी निर्माण गरी प्रतिरक्षा प्रणाली मजबुत बनाउँछ। घाउ निको पार्ने प्रक्रियामा प्रमुख भूमिका खेल्ने गर्छ। वैज्ञानिक प्रमाण। फुड्स एन्ड एग्रिकल्चर अर्गनाइजेसन तथा विश्व स्वास्थ्य संगठनका अनुसार विभिन्न वनस्पतिजन्य प्रोटिन, दाल तथा अन्नको संयोजनले शरीरलाई आवश्यक एमिनो एसिड प्रदान गर्ने गर्छ। उदाहरणका लागि दाल भातको संयोजन पोषणको दृष्टिले पूर्ण प्रोटिन मानिन्छ। आइरन। आइरन शरीरमा अक्सिजन वहनका लागि अत्यावश्यक खनिज हो। मांसाहारी खानामा पाइने आइरन जस्तै शाकाहारी खानामा पाइने आइरन पनि सही तरिकाले सेवन गर्दा प्रभावकारी हुन्छ। आइरनको लागि शाकाहारी स्रोत के हुन् त? पालुङ्गो, मेथी, गुन्द्रुक, कालो दाल, चना, तिल, सोयाबिन आदि आदि। शारीरिक भूमिका हेमोग्लोबिन निर्माण। अक्सिजनको वहन र ऊर्जाको उत्पादन, थकान र कमजोरी रोकथाम, अवशोषण सुधार गर्ने तरिका। भिटामिन सी युक्त खाद्य पदार्थ, कागती, अमला, टमाटर, सुन्तलासँग आइरन युक्त खाना खाँदा आइरनको अवशोषण 2-3 गुणा बढ्ने गर्छ। भिटामिन B12 बारेमा जानकारी लिऊ। भिटामिन B12 स्नायु प्रणाली र रक्त निर्माणका लागि अनिवार्य भिटामिन हो। यो प्राय पशुजन्य खानामा पाइने भएकोले शाकाहारीहरूले पनि विशेष ध्यान दिनुपर्ने पोषक तत्व हो। शाकाहारी स्रोतहरू के पर्छ त यो भित्र? दुध, दही, चिज, फोर्टिफाइड सिरियल्स, फोर्टिफाइड प्लान्ट मिल्क। शारीरिक भूमिका रातो रक्त कोशिका अर्थात RBC निर्माण, स्नायु कोषको संरक्षण, स्मरण शक्ति र मानसिक स्वास्थ्य। वैज्ञानिक प्रमाण के छ त यसमा भन्ने कुरा पनि हामीले बुझ्नुपर्ने हुन्छ। एकाडेमी अफ न्युट्रिसन एन्ड डाइटेटिक्सका अनुसार ल्याक्टो भेजिटेरियन डाइट अपनाउने व्यक्तिले दुध र दुधजन्य पदार्थबाट आवश्यक B12 प्राप्त गर्न सक्छ। पूर्ण शाकाहारी भेगनका लागि फोर्टिफाइड फुड र सप्लिमेन्ट सिफारिस गर्ने गरिन्छ। क्याल्सियम। क्याल्सियम हड्डी र दाँतको मजबुतीका लागि अत्यावश्यक खनिज हो। क्याल्सियम पाउने स्रोत के छ त भने दुध, दही, पनिर, तिल, सोयाबिन, हरियो साग, पालुङ्गो, रायोको साग।
यसको शारीरिक भूमिका के रहन्छ?

क्याल्सियमले हड्डी र दाँतको घनत्व कायम राख्ने गर्छ, स्नायु संकेत प्रवाह गर्छ, मांसपेशी संकुचन र मुटुको धड्कन नियन्त्रण गर्ने गर्छ। ओमेगा 3 फ्याटी एसिड मस्तिष्क र हृदय स्वास्थ्यका लागि महत्वपूर्ण मानिन्छ। यो हामीले केबाट प्राप्त गर्न सक्छौँ भने आलस, चिया, सिड, ओखर, शारीरिक भूमिकामा सुजन कम गर्ने, हृदय रोगको जोखिम घटाउने, मस्तिष्क विकास र स्मरण शक्ति सुधार गर्ने। त्यसै गरी जिङ्क प्रतिरक्षा प्रणालीका लागि अनिवार्य खनिज हो। जिङ्क पाउने स्रोत भनेको फर्सीको बिउ, चना, राजमा, सम्पूर्ण अन्न, नट्सबाट प्राप्त गर्न सकिन्छ। जिङ्कले शारीरिक भूमिका कसरी निर्वाह गर्छ? रोगसँग लड्ने क्षमता वृद्धि गर्छ, घाउ निको पार्ने प्रक्रियामा जिङ्कको महत्वपूर्ण भूमिका रहन्छ, बुद्धि र विकासमा सहयोग गर्ने गर्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विविध शाकाहारी आहारले दैनिक जिङ्क आवश्यकता पूरा गर्न सक्षम हुन्छ। शाकाहारी खाना मुख्य रूपमा फलफूल, सागसब्जी, दाल, गेडागुडी, सम्पूर्ण अन्न, नट्स र बिउबाट बनेको हुन्छ। यसले शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, फाइबर, भिटामिन र खनिज उपलब्ध गराउँछ। उदाहरणका लागि दाल, सोयाबिन, टोफु, दुध र दही प्रोटिनका राम्रा स्रोत हुन् भने सागसब्जी र फलफूल भिटामिन सी, फोलेट, पोटासियम, डाइटरी फाइबर प्रदान गर्ने गर्छ। शाकाहारी आहारमा स्याचुरेट फ्याट कम र एन्टी एक्सिडेन्ट बढी हुने भएकोले मुटुको स्वास्थ्य सुधार, रक्तचाप नियन्त्रण र कोलोन क्यान्सरको जोखिम कम गर्न मद्दत गर्छ। यसका विभिन्न प्रकारमा ल्याक्टो भेजिटेरियन, जस्तो कि दुध दही समावेश, ल्याक्टो ओभो भेजिटेरियन, दुध दही र अन्डा समावेश, भेगन, पूर्ण शाकाहारी र पेस्काटेरियन, मुख्यतः शाकाहारी र माछा पर्ने गर्छन्। मांसाहारी खानामा पूर्ण प्रोटिन, हेमे आइरन, भिटामिन B12 र जिङ्क राम्रो मात्रामा पाइन्छ, तर यसमा स्याचुरेट फ्याट र कोलेस्टेरोल बढी हुन्छ। यसले हृदय रोग, मोटापन र अन्य मेटाबोलिक रोगको जोखिम बढाउने गर्छ। शाकाहारी खानाले भने उच्च फाइबर र एन्टी अक्सिडेन्ट प्रदान गर्ने भएकोले पाचन, गट माइक्रोबायोटा, इम्युनिटी र दीर्घकालीन स्वास्थ्यमा फाइबर पुर्याउँछ। सन्तुलित शाकाहारी आहारले आवश्यक पोषक तत्व पर्याप्त मात्रामा प्रदान गर्नुका साथै शरीरको स्वास्थ्य, रोग रोकथाम एवं दीर्घायु जीवन सुनिश्चित गर्न सहयोग पुर्याउँछ। अहिले यहाँलाई सुनायौं शाकाहारी खाना र स्वास्थ्य सम्बन्धी शीर्षकमा रहेको जानकारीमूलक सामग्री।

खबर राख्दैछौँ। यो अर्को जानकारीमूलक सामग्री, इन्डोर प्लान्ट कसरी स्वस्थ राख्न सकिन्छ शीर्षकमा रहेको छ। बिहान उड्दा झ्यालछेउमा राखिएको हरियो मनी प्लान्ट, बैठक कोठाको कुनामा रहेको स्नेक प्लान्ट वा कार्यकक्षामा सजाइएको पीस लिलीले घरलाई मात्र होइन मनलाई पनि ताजगी दिन्छ। पछिल्लो वर्षमा इन्डोर प्लान्ट अर्थात् घरभित्र हुर्काइने बिरुवाप्रति आकर्षण बढ्दो छ। सानो फ्ल्याट होस् वा ठूलो घर, हरियालीले वातावरणलाई जीवन्त बनाउने भएकोले धेरैले विभिन्न प्रकारका इन्डोर प्लान्ट राख्न थालेको हामी पाउँछौ। नर्सरी व्यवसायी सुन्ता महर्जनका अनुसार बिरुवा किनेर घरमा ल्याउँदा मात्र पर्याप्त हुँदैन। उहाँ भन्नुहुन्छ, उचित हेरचाह नपाउँदा केही दिनमै पात पहेँलो हुने, ओइलिने वा मर्ने समस्या देखिन्छ। वास्तवमा इन्डोर प्लान्ट स्वस्थ राख्न केही आधारभूत कुरामा ध्यान दिन आवश्यक हुन्छ। हामी धेरैले इन्डोर प्लान्टलाई घरभित्र राखेर धेरै पानी हाल्ने गल्ती गर्छौँ। बिरुवा अनुसार आवश्यक मात्रामा पानी दिनुपर्छ। घाम प्रत्यक्ष नपर्ने तर उज्यालो पुग्ने ठाउँमा राख्दा बिरुवा राम्रोसँग हुर्किन सक्छ। समय समयमा पात सफा गर्ने, सुक्खा पात हटाउने र आवश्यक परे मल प्रयोग गर्ने गर्यौँ भने इन्डोर प्लान्ट लामो समयसम्म स्वस्थ रहन्छ। सही ठाउँको छनौट कसरी गर्ने? इन्डोर प्लान्टलाई स्वस्थ राख्ने पहिलो शर्त भनेकै सही ठाउँको छनौट हो। हामी धेरैले घरको कुनै पनि कुनामा बिरुवा राख्ने गर्छौँ, तर प्रत्येक बिरुवाको प्रकाश आवश्यकता फरक हुन सक्छ। स्नेक प्लान्ट, जेट प्लान्ट, पोथोस जस्ता बिरुवा कम प्रकाशमा पनि राम्रोसँग बढ्न सक्छन्, तर पीस लिली, एन्थुरियम वा अरेका पामलाई भने मध्यम प्रकाश आवश्यकता पर्छ। प्रत्यक्ष घाममा राख्दा कतिपय इन्डोर प्लान्टका पात डढ्न सक्छन्, त्यसैले झ्यालबाट आउने अप्रत्यक्ष उज्यालो भएको ठाउँ उपयुक्त मानिन्छ। पानी हाल्ने सही तरिका के हो त? बिरुवा मर्ने सबभन्दा ठूलो कारण मध्ये एक हो बढी पानीको प्रयोग। धेरैलाई लाग्छ धेरै पानी हाल्दा बिरुवा अझै राम्रो हुन्छ, तर वास्तवमा आवश्यकता भन्दा बढी पानीले जरा सड्न सुरु गराउँछ। पानी हाल्नु अघि माटोको माथिल्लो भागमा छामेर हेर्नुपर्छ। यदि माटो अझै भिजेको छ भने तत्काल पानी हाल्न आवश्यकता हुँदैन। सामान्यतया गर्मीमा बढी र जाडोमा कम पानी चाहिन्छ, साथै बिरुवाको गमलामा पानी निस्कने पाल हुनु पनि उत्तिकै महत्वपूर्ण छ। पानी जमिरहेमा जराले अक्सिजन पाउन सक्दैन र बिस्तारै बिरुवा कमजोर बन्दै जान्छ। माटोको गुणस्तरमा ध्यान दिनुपर्छ। स्वस्थ बिरुवाका लागि राम्रो माटो आवश्यक हुन्छ। इन्डोर प्लान्टका लागि प्रयोग हुने माटो हलुका, पानी निकास राम्रो हुने र पोषणयुक्त हुनु आवश्यक छ। बगैँचाको सामान्य माटो मात्र प्रयोग गर्दा गमलाभित्र कडा बन्न सक्छ, त्यसैले कम्पोस्ट, कोकोपिट वा बालुवा मिसाएर तयार गरिएको मिक्सर उपयुक्त मानिन्छ। माटो लामो समयसम्म परिवर्तन नगर्दा पोषण तत्त्व घट्न सक्छ, त्यसैले एकदेखि दुई वर्षको अन्तरालमा माटो फेर्नु वा थप पोषण दिनु राम्रो मानिन्छ। आवश्यक मलको प्रयोग। मानिसलाई जस्तै बिरुवालाई पनि पोषण आवश्यक पर्छ। गमलामा सीमित माटो भएकोले समयसँगै पोषक तत्त्व कम हुँदै जान्छ। जैविक मल, कम्पोस्ट, भर्मी कम्पोस्ट वा तरल जैविक मल प्रयोग गर्दा बिरुवाले आवश्यक पोषण तत्त्व पाउन सक्छ। सामान्यतया महिनामा एकपटक मल दिनुपर्छ, तर धेरै मल प्रयोग गर्दा पनि समस्या आउन सक्छ। बढी मलले जरामा असर पुर्याउन सक्छ र पात डढ्ने सम्भावना बढ्छ। हावा, पानी र तापक्रमको महत्त्व। धेरै इन्डोर प्लान्ट उष्ण र कम आर्द्रता भएको वातावरणमा राम्रोसँग हुर्कन सक्छ। बढी चिसो वा तातो तापक्रमले बिरुवाहरूको वृद्धि प्रभावित हुन सक्छ। एयर कन्डिसन, हिटर वा कडा हावाको प्रत्यक्ष असर पर्ने ठाउँमा बिरुवा राख्नु उपयुक्त हुँदैन। तापक्रम अचानक परिवर्तन हुँदा पात झर्ने समस्या देखिन सक्छ। विशेष गरी काठमाडौँ जस्तो सहरमा जाडोमा झ्यालबाट आउने बढी चिसो हावाबाट संवेदनशील बिरुवालाई जोगाउनु पर्छ। नियमित पातमा सफा गर्ने। इन्डोर प्लान्टको अर्को महत्वपूर्ण हेरचाह भनेको पात सफा गर्नु हो। घरभित्र राखेका बिरुवामा समयसँगै धुलो जम्न सक्छ। धुलोले पातको सतह छोपेपछि प्रकाश शोष्ने प्रक्रिया प्रभावित हुन्छ, परिणाम स्वरूप बिरुवा कमजोर हुन सक्छ। नरम कपडा हल्का भिजाएर पात सफा गर्न सकिन्छ। यसले बिरुवा आकर्षक देखिनुका साथै स्वस्थ पनि रहन्छ। किरा तथा रोगबाट जोगाउने उपाय। घरभित्रका बिरुवामा पनि किरा तथा रोग लाग्न सक्छ। पातमा सेतो धब्बा देखिनु, टाँसिने पदार्थ देखिनु वा साना किराहरू देखिनु संक्रमणका संकेत हुन सक्छन्। समयमै समस्या पहिचान गर्न सके ठूलो क्षति हुनबाट बचाउन सकिन्छ। संक्रमित पात हटाइदिने, बिरुवा अलग राख्ने तथा आवश्यक परे जैविक कीटनाशक प्रयोग गर्ने उपाय अपनाउन सकिन्छ। निमको तेल मिसाएको पानी स्प्रे गर्नु प्राकृतिक र सुरक्षित उपाय मानिन्छ। गमला परिवर्तनको आवश्यकता।
बिरुवा बढ्दै जाँदा जरा फैलन्छ। यदि जरा गमलाभित्र बढी भएको छ भने बढ्न सक्दैन। गमलाको प्वालबाट जरा बाहिर निस्कन थालेको देखिए वा बिरुवा असामान्य रूपमा बढ्न छाडेमा ठूलो गमलामा सार्ने समय भएको संकेत हुन सक्छ। सामान्यतया 1-2 वर्षको अन्तरालमा गमला सार्न सकिन्छ। अहिले यहाँलाई सुनायौं इन्डोर प्लान्ट कसरी स्वस्थ राख्ने शीर्षकमा रहेको जानकारीमूलक सामग्री। यो जानकारीमूलक सामग्री पछि अब राख्छौं सांगीतिक कोशेली ऋषि खड्का र अनु चौधरीको स्वरमा रहेको छ। रचना र संगीत रहेको छ ऋषि खड्काको।

यो साङ्गीतिकको शैलीपछि अब राख्दैछौँ यो अर्को जानकारीमूलक सामग्री सपनाको अद्भुत संसार शीर्षकमा रहेको छ। यसलाई तयार पार्नुभएको छ अनन्त वाग्लेले। मानव शरीरमा रहेका अनेकौं क्षमताका पछाडि लुकेको विज्ञानका बारेमा आजसम्म पनि वैज्ञानिकले धेरै कुरा थाहा पाउन सकेका छैनन्। सुतेका बेला देखिने सपना पनि तिनै रहस्य मध्येको एक हो। विज्ञानका अनुसार मानिसले आफ्नो जीवनको लगभग एक तिहाई समय सुतेर बिताउने गर्छ। जीवनमा लामो समय सुतेर र सपना देखेर बिताए पनि मानिसले यससँग जोडिएको विज्ञानका बारेमा धेरै कुरा थाहा पाउन सकेको छैन। वैज्ञानिकहरू अझ पनि हामी सपना किन देख्छौ भन्ने विषयमा खोज गरिरहेका छन्। सपना के हो? सुतेर सपना देख्नु मानसिक अवस्था हो। केही भागले काम गरिरहेको हुन्छ। त्यही कारणले गर्दा हामीले कहिलेकाहीँ सपना र वास्तविकतामा फरक पाउँदैनौ। डर लाग्दा सपना देखियो भने वास्तविकतामा पनि डराउने गर्छौ। सपनाको संसार हाम्रो दिमागले निर्माण गरेको संसार हो। सपनामा आउने दृश्य र चित्र कुनै काल्पनिक चलचित्रमा जस्तै गरी हाम्रो दिमागले हामीलाई देखाउने गर्छ। सपनामा आउने भावनामाथि अझै पनि धेरै अनुसन्धान भइरहेका छन्। हामी सपनामा जुन दृश्य र चित्र देख्छौँ त्यसको सम्बन्ध हाम्रो वास्तविक जीवनसँग हुन्छ। सपनामा आउने चित्र, वस्तु, दृश्य र प्रकार हाम्रो वास्तविक जीवनबाट धेरै प्रभावित रहन्छ। सपना किन देखिन्छ त? निद्रामा सपना देख्नु एउटा प्राकृतिक प्रक्रिया हो। यो सुत्ने प्रणालीकै एउटा हिस्सा मानिन्छ। मानिसले निदाएका बेला किन सपना देख्छ भने प्रश्नको ठोस उत्तर आजसम्म वैज्ञानिकहरूसँग छैन। तर लामो समयदेखि गरिँदै आएको निद्रा र सपना माथिको अनुसन्धानले के बताउँछ भने जीवनमा पूरा हुन नसकेका इच्छा र लुकेका आकाङ्क्षा मानिसले आफ्नो सपनामा देख्ने गर्छ। हाम्रो दिमाग निकै जटिल मेसिन जस्तै छ, जसका प्रत्येक भागले फरक फरक काम गरिरहेको हुन्छ। अमेरिकन वैज्ञानिक द्वय रोबर्ट मेकर र एलन हक्सनले मिलेर सन् 1977 प्रतिवाद गरेको सपनाको सिद्धान्त अनुसार सपना हाम्रो दिमागमा ब्रेन स्टोमिङ नामक स्थानमा उत्पन्न हुने गर्छ। यो क्षेत्र हाम्रो दिमागको तल्लो भागमा रहेको हुन्छ। हाम्रो दिमागमा निद्रा नियन्त्रण गर्ने दुई प्रकारका नर्भ सेल पनि त्यही स्थानमा रहेका हुन्छन्, जसले सन्देश प्रवाह गर्न दुई फरक फरक प्रकारका न्युरो ट्रान्समिटर प्रयोग गर्ने गर्छ। वास्तवमा न्युरो ट्रान्समिटर ब्रेन केमिकल हो। यसले विभिन्न प्रकारका सन्देश दिमागमा विभिन्न भागमा पुर्याउने र भण्डारण गर्ने काम गर्छ। त्यसकारण दिमागका प्रत्येक नर्भ सेल आफ्नो नजिकको नर्भ सेलसँग सम्पर्कमा रहने गर्छ। यो सिद्धान्त अनुसार यदि दिमागको यस भागलाई वैज्ञानिकले परिवर्तन गर्न सके भने हामी आफूले चाहे अनुसारको सपना देख्न सक्छौँ। यी दुई वैज्ञानिकले यो तथ्य प्रमाणित गर्नका लागि एउटा प्रयोग पनि गरेका थिए। यसका लागि उनीहरूले बिरालोको ब्रेन स्ट्रोममा इन्जेक्सनका सहाराले सेन्थेटिक केमिकल पठाए। त्यसपछि बिरालो तुरन्त बेहोस भयो र सपना देख्न थाल्यो। निद्रा र सपनाको सम्बन्ध। वैज्ञानिकले निद्रालाई मुख्यतया दुई भागमा विभाजन गरेका छन्। ती हुन् REM र नन REM। यसका पनि चार चरण हुन्छन्। सबभन्दा धेरै सपना ऱ्यापिड आई मुभमेन्टमा देखिने गर्छ। यो निदाएको 70 मिनट पछि सुरु हुन्छ। यति बेला शरीर आरामदायी मुद्रामा पुग्छ। आँखा बन्द भए पनि भित्रबाट नानी चलिरहेको हुन्छ। त्यसपछिको नन REM स्टेप 90 मिनटसम्म चल्छ। यो प्रक्रिया रातमा 5 पटकसम्म दोहोरिने गर्छ। समय बित्दै जाँदा नन REM स्टेप छोटो हुँदै र REM स्टेप लामो हुने गर्छ। त्यसपछि मानिस सपनाको संसारमा पुग्ने गर्छ। सपना किन बिर्सिन्छ? हामी निदाएको बेला धेरै सपना देख्ने गर्छौँ। ती मध्ये थोरै सपना मात्र बिउजिएपछि सम्झन्छौँ। धेरै जसो मानिस त आफूले कुनै सपना देखेको थिए भन्ने पनि थाहा पाउँदैन। वयस्क मानिसले एक रातमा 4 देखि 6 पटकसम्म विभिन्न प्रकारका सपना देख्ने गर्छ, तर ती सबै सपना हामीलाई याद हुँदैन। सपना देखेको 5 मिनटमा नै हामीले देखेका 50% सपना बिर्सने गर्छौँ। त्यसपछिको अर्को 5 मिनटमा हामीले देखेका 90% सपना बिर्सने गर्छौँ। त्यस्तो किन हुन्छ? वैज्ञानिकहरूसँग पनि यसको ठोस उत्तर छैन। दृष्टिविहीनले कसरी सपना देख्छ? वैज्ञानिकका अनुसार दृष्टिविहीनले पनि निदाएका बेलामा सपना देख्छ, तर उनीहरूको सपना अन्य व्यक्तिको भन्दा केही फरक हुने गर्छ। यदि कुनै व्यक्ति जन्मदै दृष्टिविहीन छ भने उसले संसारलाई जसरी बुझेको छ त्यस्तै सपना मात्र देख्ने गर्छ। तर कुनै दुर्घटनाका कारण दृष्टि गुमाएको व्यक्ति छ भने उसले दृष्टि हुँदाका दिनमा देखेको संसारका आधारमा सपना देख्ने गर्छ।
यसमा सामान्य मानिसका साथै वैज्ञानिकहरूको पनि राय बाजिएको छ। केही वैज्ञानिक सपनामा भविष्य देख्न सकिन्छ भन्छन्, तर धेरैजसो सपना हामीलाई याद हुँदैन। त्यसैले सपनाका कारण हामी भविष्य थाहा पाउन सक्दैनौ, तर केही वैज्ञानिक भने सपना हाम्रो विगतको अनुभव र भविष्यको आकांक्षाको मिश्रित रूप भएको बताउँछन्। कहिलेकाहीँ यो साँचो पनि हुन सक्छ, कुनै घटनासँग मिल्न पनि सक्छ, तर यसको अर्थ सपनाले भविष्य बताउँछ भन्ने चाहिँ होइन। सपना र सत्य, सपना र निद्रा एक अर्कासँग जोडिएका छन्। यदि हामीलाई निद्रा लागेको छैन भने सपना पनि देखिँदैन। यदि हामीले सपना देखेका छैनौँ भने हामी राम्ररी निदाउन पनि सक्दैनौ। संसारका सबै मानिस सपना देख्ने गर्छन्, चाहे त्यो पुरुष, महिला वा बच्चा नै किन नहोस्। फरक यति छ, कसैलाई आफूले देखेको सपना याद हुन्छ भने धेरैलाई याद हुँदैन। बच्चा र वृद्धले धेरै जसो सपना बिर्सने गर्दछन्। 8 घण्टा निदाउँदा हामीले करिब 2 घण्टा सपना देख्ने गर्छौँ। प्रत्येक व्यक्तिले एक रातमा 3 देखि 6 पटकसम्म सपना देख्ने गर्छ। प्रायः धेरै व्यक्ति बिहान उठ्नुभन्दा पहिला नै आफूले देखेका सपना बिर्सने गर्छ। थोरै मानिसले मात्र आफूले देखेको सपना याद राख्न सक्छन्। याद राख्नेहरूले पनि पूर्ण रूपमा सम्झदैनन्। धेरै जसो टुटे फुटेका सपना मात्र याद रहने गर्दछ। निदाएको प्रत्येक 90 मिनटमा एउटा सपना देखिने गर्छ। प्रत्येक सपना अघिल्लो पटक देखिएको सपना भन्दा लामो हुन्छ। विशेषज्ञका अनुसार रातको पहिलो सपना 5 मिनट लामो हुन्छ, तर अन्तिम सपना लगभग 45 मिनटदेखि 1 घण्टाको हुने गर्छ। एउटा व्यक्तिले आफ्नो जीवनकालमा 1 लाख भन्दा धेरै सपना देख्ने गर्छ। सामान्यतया जीवनको 6 वर्ष हामी सपना देखेर नै बिताउने गर्छौँ, र निद्राबाट बिउजिएपछि 95% मानिसलाई आफूले देखेका सपना याद हुँदैन। सपनाले केही सिक्न मद्दत गर्छ भने स्मरण शक्ति बलियो बनाउने गर्छ। अहिले यहाँलाई सुनायौं सपनाको अद्भुत संसार शीर्षकमा रहेको जानकारीमूलक सामग्री। अब राख्दैछौ यो अर्को जानकारीमूलक सामग्री। सौन्दर्य सम्बन्धी रहेको छ आँखाको सुन्दरता अर्थात् आई मेकअपका बारेमा। अनुहारको आकर्षण बढाउने महत्वपूर्ण पक्ष आँखाको सौन्दर्य पनि एक हो। राम्रो आई मेकअपले अनुहारलाई आकर्षक देखाउन सहयोग गर्छ। विशेष गरी पार्टी, विवाह, उत्सव वा विशेष अवसरमा आई मेकअपले सम्पूर्ण लुकलाई पूर्णता दिन्छ। तर सबै प्रकारका आँखामा एउटै शैलीको मेकअप उपयुक्त हुँदैन। त्यसैले आफ्नो आँखाको बनावट र आकार कस्तो छ भन्ने थाहा पाउनु आवश्यक छ। आँखाको आकार अनुसार गरिने मेकअपले प्राकृतिक सुन्दरतालाई अझ उजागर गर्न सहयोग गर्छ। सौन्दर्य विज्ञ शिखा श्रेष्ठ भन्नुहुन्छ, धेरै नारीले सामाजिक सञ्जालमा देखिएको ट्रेन्डलाई जस्ताको तस्तै अपनाउने प्रयास गर्नुहुन्छ, तर सबै प्रकारको आई मेकअप सबैलाई सुहाउँदैन। सबभन्दा पहिले आफ्नो आँखाको आकार बुझ्नु आवश्यक छ। गोलो, आलमन्ड, हुडे वा मोनोलिड जुनसुकै प्रकारका आँखा भए पनि त्यस अनुसार आइलाइनर, आई स्याडो र मस्कराको प्रयोग गर्दा आँखाको प्राकृतिक सौन्दर्य अझ राम्रोसँग निखारिन्छ। सही प्रविधि अपनाइयो भने सामान्य मेकअपले पनि अनुहारमा आकर्षक र सन्तुलित लुक दिन सक्छ। उहाँका अनुसार आँखाको भित्री कुनामा हल्का रङ र बाहिरी कुनामा गाढा रङ प्रयोग गर्दा आँखामा गहिराई आउँछ। साथै मस्करा र आइलाइनरको सही प्रयोगले आँखालाई ठूलो, लामो वा उठेको जस्तो देखाउन सकिन्छ। मेकअप गर्दा ट्रेन्ड भन्दा पनि आफ्नो अनुहार र आँखाको बनावटलाई प्राथमिकता दिनु सबभन्दा महत्वपूर्ण पक्ष रहन्छ। सही मेकअपले झल्काउँछ प्राकृतिक सौन्दर्य। आँखाको सौन्दर्यता केवल फेसनको हिस्सामा मात्र हुँदैन, यसले अनुहारको सम्पूर्ण व्यक्तित्वलाई प्रभाव पार्छ। आँखाको आकार पहिचान गरेर त्यस अनुसार मेकअप गर्दा सौन्दर्य अझ निखारिन्छ। महँगो सामग्री भन्दा पनि सही तरिका र उपयुक्त रङको छनौटले आकर्षक लुक दिन सक्छ। त्यसैले मेकअप गर्दा आँखाको बनावटलाई ध्यान दिनुपर्छ। आँखाको प्राकृतिक सुन्दरतालाई उजागर गर्ने सबभन्दा राम्रो उपाय भनेको त्यसको आकार अनुसार गरिएको सही आई मेकअप नै हो। अहिले यहाँलाई सुनायौं आँखाको सुन्दरता अर्थात् आई मेकअपका बारेमा सौन्दर्य सम्बन्धी जानकारीमूलक सामग्री। यसै जानकारीमूलक सामग्री सँगसँगै अब भने हामी आजको कार्यक्रमको अन्त्यमा आइसकेका छौँ। आजको कार्यक्रम घर संसार तपाईँलाई कस्तो लाग्यो? हामीलाई सर सल्लाह, सुझाव र प्रतिक्रिया दिन पनि आग्रह गर्छौँ। यतिन्जेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिँदै एउटा सुमधुर साङ्गीतिक कोसेली सुम्पन चाहन्छु। स्वर रहेको छ प्रविशा अधिकारी र बादल थापाको, रचना र सङ्गीत रहेको छ विमल अधिकारीको। यो साङ्गीतिक कोसेली तपाईँलाई सुम्पदै प्राविधिक मित्र सुलोचना बज्राचार्यलाई धेरै धेरै धन्यवाद दिँदै म रुक्मिणी पोखरेल पनि बिदा हुन्छु। हस्त नमस्कार।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।
3: सडकमा कालो पत्री भित्र गाडी पार्किङ नगरौ, यसले दुर्घटनाको जोखिम बढाउँछ।
4: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
5: एनबीएल सर्वसुलभ आवास कर्जा
6: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
5: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
6: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
7: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
6: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
7: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
6: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
7: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: यो रेडियो नेपाल हो। अब कुशल अर्यालबाट समाचार सुन्नुहोस्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी दुई स्थित दाउन्नेको यस मोडमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301/006/1553 नम्बरको बस ओह्रालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृत्यु हुनेमा जाजरकोट भेरीगङ्गा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरी, बाँकेको कोहलपुर नगरपालिका 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहनु भएको छ। अर्को मृतकको नामथर खुलेको छैन। उहाँको उमेर अन्दाजी 40-42 वर्ष रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा गोर्खा नगरपालिका 9 का 30 वर्षीय हरिशरण थापा, अछामको मङ्गलसेन नगरपालिका 6 का 28 वर्षीय तेजेन्द्र प्रसाद भण्डारी, भर्दियाको ठाकुर बाबा नगरपालिका 1 की 20 वर्षीय आकृति थारू, बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 5 का 32 वर्षीय पवन बुढा, बर्दियाको राजापुर नगरपालिका 9 का 28 वर्षीय सञ्जय थारू र बाजुराको स्वामी कार्तिक गाउँपालिका 1 का 25 वर्षीय प्रेम बम घाइते हुनुभएको छ। त्यस्तै ललितपुरको कोन्जियो सोम गाउँपालिका 5 का 29 वर्षीय अनुज खत्री, बर्दियाको बाँसकोडी नगरपालिका 7 का 36 वर्षीय लालबहादुर कार्की, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका 16 का 48 वर्षीय असलाम भगवान र सल्यानको बनगाड कुबिन्डे नगरपालिका 1 का 21 वर्षीय अनिल बुढा थोकी घाइते हुनुभएको छ। टाउकोमा चोट लागेका असलामको अवस्था गम्भीर रहेकोले थप उपचारका लागि नयाँ मेडिकल कलेज चितवनमा रिफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार बसका चालक सहित 18 जना सवार रहेका थिए। तीमध्ये 2 जना सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका 2 स्थित फुर्के खोलाको पुल बगाएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक सडक आज 5 घण्टा बन्द हुने भएको छ। जिल्ला प्रशासन कार्यालयका अनुसार परेवाटार, पिपलटार, आदमटार, बेलिनटार, मास्टार सडक खण्डमा मर्मत सम्भार गर्नुपर्ने भएकाले आज बिहान 10 बजेदेखि अपराह 3 बजेसम्म सबै प्रकारका सवारी साधनको आवागमन बन्द गरिने भएको हो। प्रमुख जिल्लाधिकारी लक्ष्मी पाण्डेले वैकल्पिक सडकका विभिन्न स्थानमा मर्मत सम्भार गर्नुपर्ने भएकाले उक्त अवधिमा सवारी साधन सञ्चालनमा रोक लगाइएको जानकारी दिनुभयो। भाडी पहिरोका कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। नेपालमा स्क्रब टाइफसको संक्रमण तीव्र रूपमा फैलिएको छ। सन् 2026 जनवरीदेखि हालसम्म देशभर 9872 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसकेको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हुम्ला, मुगु र डोल्पामा भने हालसम्म संक्रमण पुष्टि भएको छैन। पछिल्लो 1 महिनामै 2718 जना स्क्रब टाइफसका संक्रमित थपिएका छन्। जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म 131 जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको परिवार कल्याण महाशाखाको पछिल्लो अवस्था सम्बन्धी प्रतिवेदन अनुसार नेपालमा सन् 2026 हालसम्म 1372 जनामा एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम एइएस देखिएको र तीमध्ये 131 जनामा जापानिज इन्सेफ्लाइटिस जेई पुष्टि भएको हो। जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण हालसम्म 28 जनाको मृत्यु भएको परिवार कल्याण महाशाखाले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज अपराह बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायत विषयमा छलफल हुने भएको छ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख, मनोनयन केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने हामी आउँदैछौँ अभियान र मधेस प्रदेश संगठनको अडिट प्रतिवेदनमा पनि छलफल हुने जनाइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो एक बजेको समाचार। अब एकैछिन विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ,
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टे।
1: भोल्टे भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट अझै जीवन्त।
2: HD भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानव तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट,
2: क्लियर कल्स र फास्ट इन्टरनेट एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हास डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय प्रसङ्ग। विश्वव्यापी ऊर्जा आपूर्ति सङ्कट र बढ्दो इन्धन मूल्यलाई नियन्त्रण गर्न G7 राष्ट्रहरूले आफ्नो रणनीतिक भण्डारबाट 4 महिनामा 10 करोड ब्यारेल कच्चा तेल तथा डिजेल बजारमा ल्याउने सहमति गरेका छन्। फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोको अध्यक्षतामा भएको भिडियो सम्मेलनपछि उक्त निर्णय सार्वजनिक गरिएको हो। रेडियो नेपालबाट दिउँसो 1 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन दिउँसो 2 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: कृषि वन तथा पर्यावरण मन्त्रालय कृषि संचार तथा मानव संसाधन विकास केन्द्रद्वारा उत्पादित कार्यक्रम तपाईँकै जेजे र तपाईँकै बुढियामा तपाईँकै चिर परिचित बुढियामासँग कृषि विज्ञ एवं कृषि प्राविधिक सँगको भलाकुसारी कार्यक्रम तपाईँकै जेटिए र तपाईँकै बुढियामा
1: कृषक दाजुभाइ तथा दिदीबहिनी आजको कार्यक्रममा तपाईँकी बुढियामा कहाँ पुगेर कोसँग के कुराकानी गर्दै हुनुहुन्छ त आउनुहोस् कार्यक्रम सुन्नतर्फ लागौं।
2: ओहो आमाकोमा त कति धेरै बाख्रा पाल्नु भएको रहेछ यो। ए आमा
3: हजुर हजुर को हो बाहिर मलाई
2: नमस्ते आमा नमस्ते
3: नमस्कार बाबु पो हुनुहुँदो रहेछ
2: भित्र केमा व्यस्त हुनुहुन्थ्यो होला मैले डिस्टर्ब गरेँ क्या हजुरलाई
3: छैन नि छैन कहाँ हजुर आउँदा डिस्टर्ब हुन्छ र हामीलाई त झन् हजुर आउँदा त ढुङ्गा खोज्दा देउता मिले जस्तो हुन्छ झन् यहाँ के समस्याहरू आइरहेको छन् बाबुले के कुराहरू भनिदिनुहुन्छ हामी त नयाँ कुरा सिक्न पाउँछौँ हजुर आउँदा
2: मैले खास यो सन्दर्भ राखेको म तल चाहिँ सुन्दरको घरसम्म पुग्नु थियो त्यहाँ चाहिँ गोरु खसी पार्न छ सर भन्दै हुनुहुन्थ्यो अनि कतिवटा गोरुहरू रहेछन् यसो चाहिँ बुझौँ अनि अर्को कुनै दिन आएर खसी पारौँला भनेर यहाँ बाख्राहरू त थुप्रै पाल्नु भएको रहेछ आमा कति छन् बाख्रा त ओहो तलैसम्म छन् त
3: छन् नि बाबु अलिअलि के गर्नु हामी किसानीलाई अब यो गाउँ घरमा बसिसकेपछि बाख्रा पाल्नु पर्यो खेतीपाती गर्नु पर्यो भैँसी पाल्नु पर्यो
2: 33, 34, 35 ओहो कतिवटा छन् यो त धेरै छन् त
3: 38 जति छन्
2: 38 दुई तिनवटा कतै भुले होला मैले
3: यता खोरतिर पसेका छन्
2: ए अनि पाठाहरू बोकाहरू कति छन्
3: छन् बाबु माउहरू छन् क्यार 20 जति
2: ए हजुर हजुर
3: अनि अरू साना बच्चा बच्ची यताउता गर्दाखेरि त्यही 38 छन् अब त्यसमा होलान् बोकाहरू चाहिँ 8 जति छन्
2: अनि अनि हेर्नु न यो दुईटा ठुल्ठुला यी बोकाहरू चाहिँ यही घरका हुन् कि बाहिरबाट किनेर ल्याउनु भएको
3: घरकै हुन् नि बाबु कहाँ बाहिरबाट
2: आमा यो हजुरले त जति भने नि नहुने भयो यो पहिलेदेखि लागेको बानी अ यी बोकाहरू यसरी राख्नु हुन्न नि आमा आफ्नै घरका बोका त
3: यो त चाहियो नि बाबु अब बाख्राहरू यत्र धेरै छन् यसैको ब्याड बनाउने बोकाहरू खोज्दाखेरि यही राख्नु पर्यो नि घरमा ब्याड राखेका नि त
2: हो यो चाहिँ तपाईँहरूले हो यहाँनिर गल्ती भयो आमा अब मैले भनेको हजुरले विश्वास गर्नुहुन्छ गर्नुहुन्न फेरि कहिले काहीँ त रिसिएर हिँड्नुहुन्छ म पनि तलतिर जान छ ल आमा यसरी आफ्नै घरका पाठालाई बोको बनाउन हुन्न किनभने जसरी मान्छेको बिहाबारी गर्दाखेरि नाता नपर्ने मान्छे भन्छन् सहगोत्री भन्छन् के भन्छन् कति भाते भन्छन् होइन यो धेरै हेरिन्छ नि अनि यो सात पुस्तासम्म नाता नपर्नेलाई मात्र विवाह गर्ने भन्छन् त्यस्तै भन् जस्तो यो पशुहरूको पनि हाड नातामा यो प्रजनन गराउन हुन्न आमा यो राम्रो होइन
3: लो हामीले त अहिलेसम्म यही गराइरहेका छौँ बाबु कहाँ त्यस्तो हुँदैन
2: आफै सोच्नुहोस् त तपाईँ हाम्रो गाउँमा तपाईँको विवाह हुँदा हाम्रो गाउँमा विवाह हुँदाखेरि हामीले के नाता पर्नेलाई विवाह त गर्दैनौँ नि सबै हेर्छौँ भनेपछि अब यी बोकाका पनि त आमा पनि यहीँ छन् होला दिदी बहिनी पनि यहीँ छन् होला भनेपछि एउटै बोकाले आफ्नो चाहिँ आमासँग दिदी बहिनीसँग प्रजनन गराउन त भएन नि यसो गर्दाखेरि के समस्या हुन्छ भने हुन त अब फेरि हजुरको मुखभरिको जवाफ दिनुहुन्छ मलाई थाहा छ अहिलेसम्म यस्तै चलेको थियो बाबु यो चलिरहेछ बाबु भन्न बेर लाउनुहुन्न तर अहिलेसम्म हामीले नबुझेर चलेको थियो आमा त्यही भएर त हाम्रा बाख्राहरू खिँदै नराम्रा हुँदै गए यसरी हाड्ना त प्रजनन हुँदा एउटा चाहिँ नराम्रा गुणहरू चाहिँ देखिँदै जान्छन् राम्रा गुणहरू चाहिँ हराउँदै जान्छन् अर्को कुरा चाहिँ रोगहरू रोग व्याधिहरू सबै हुन्छ र अर्को कुरा हामीले देख्नलाई नि झट्ट चाहिँ त्यति राम्रो होइन नि त आमा अब बोको छ आफ्नै दिदी बहिनीलाई लगाइदिनु त भएन नि यो प्राणी हो यसलाई सबै कुरा त थाहा छैन किनभने हामीले बाँधेर राखेका छौँ नि त यिनीहरू स्वतन्त्र भएका भए आफ्नो स्वादले जे गर्ने गर्थे अहिले हामीले बाँधेर राखेपछि त उनीहरूलाई त हामीले अन्याय गरेको त्यो हुनाले अब यी बोकाहरू धेरै छिप्पे छन् आमा अब मैले भनेको मानिस हजुरको चाहिँ यी बोका राख्नको कारण पनि मैले बुझेँ यो बोका घरमै हुने हो नि बाख्रा बाँझै रहन्नन् नत्र बाख्रा चाहिँ बाँझा हुन्छन् भनेर राख्नु भएको रहेछ अब सकेसम्म यी बोकालाई बाख्राभन्दा छुट्टै राख्न पर्यो यी त ठुला भइसकेछन् मलाई लाग्छ यो त 11 त भयो जस्तो लाग्छ यो ठुलो चाहिँ
3: एक वर्ष हुन लाग्यो
2: ल हेर्नु अब यी बोकाहरू यसरी सँगै नराख्ने र यी बोकालाई सकेसम्म हजुरहरूले बेचिदिनुहोस्। आखिर हजुरहरूले यी बोका बेचेर अन्यत्र नाता नपर्ने बोको ल्याए पनि त एउटै हो गएर आमा
3: त हो बाबु।
2: कहिले काहीँ ला भनेको र ले भनेको त फरक पर्छ भन्छन्, थाहा छ मलाई पनि। अब ठिकै छ, तपाईँले अब यो दुईवटा बोका, मलाई लाग्छ यो बोकालाई केही नभएको अहिले भर्खरै बेच्यो भने 25,000 पर्ने रहेछ, यो अर्कोलाई 18-25,000 भनेपछि हजुरले त यो दुईवटा बेच्दाखेरि त 40,000 भन्दा धेरै पैसा आउँदो रहेछ। त्यसमा त एउटा राम्रो, यी दुईवटा भन्दा अझै राम्रो बोको खोज्नुहोस्, नाता नपर्ने र ल्याउनुहोस्। बाँकी रहेको पैसा त अब घर खर्च गर्ने, यो दुईवटा बोका किन ल्याउने, जम्मा 20 बाख्रा छन् भन्नुहुन्छ। सामान्यत एउटा निरोगी बोका छ भने 30 माउ बाख्रालाई पुग्छ आमा।
3: त्यो राम्रो बोका चाहिँ कहाँ पाइन्छ होला है बाबु?
2: ओहो, म आज पारी धरम पानी पनि जाने कार्यक्रम छ, त्यो गाउँका बाख्रा पालक किसानहरूसँग मैले यसो बुझ्छु। मैले अहिले ठ्याक्कै भन्न त सकिनँ, केही दिने त्यो 10-15 पहिले शालिग्राम पुडा छैन भने दाई आउनु भएको थियो एकपटक, उहाँले चाहिँ बोका बेच्न छ लाउन छ भन्दै हुनुहुन्थ्यो। मैले उहाँलाई पनि सोध्छु कति त्यस्तो रहेछ भने मैले पनि हजुरलाई सहयोग गर्छु, र सँगसँगै यी दुईवटा बेच्नलाई पनि मैले सहयोग गर्नुलाई नि त आमा, हतार नगर्नु, अब यिनलाई छुट्याएर राख्नु। अनि बाख्राले बोका खोज्यो भने पनि गाउँमा नाता नपर्नेसँग लैजानु बरु, यिनीहरूलाई नलाइदिनु। मैले चाहिँ यसो किसानहरूको जताततै सम्पर्क मेरो भइरहेको हुन्छ, अब यो बाख्रा पालन समूहहरूमा नै कुरा गरौँला र हजुरको यी बोकाहरूलाई पठाउँला। बरु चाहिँ अरू सानसाना पाठा छन् छैनन्, 2-3 एक महिनाका, 4 ती सानसाना पाठा छन् छैनन्?
3: छन् नि बाबु, त्यस्ता पनि हेर्नु न, ऊ 5-6 जति छ नि यहाँनिर बसिरहेका छन्।
2: पुरै कुरा चल्ला चाहिँ दौडिरहन, कति रमाइलो हेर, यस्तो चाहिँ बाख्रासित भुल्न मलाई त साह्रै रमाइलो लाग्छ आमा, म त तल जानै भुल्ने छु। अब यसो गरौँ, यी बाख्रालाई चाहिँ कतिवटा छन् यी पाठाहरू? हजुरहरूलाई 1 पनि पैसा पनि लाग्दैन। अब यिनीहरूलाई अहिले खसी पार्ने हो भने यिनीहरूको मासु पनि लाग्छ, यिनी अलि सोझा पनि हुन्छन् होइन, छिटो पनि बढ्छन्, मूल्य पनि धेरै पर्छ। यो बोका राख्ने भने वा वा र ऊ गरेर आफ्नै अरूलाई दुःख दिएर अनि त्यसै उनीहरूले ज्यान पनि लाग्दैन हेर्नु, अनि बोकाको मूल्य पनि त्यति राम्रो हुन्न, एकातिर हाम्रो यो यो बथानलाई असर गर्ने, भनेपछि यी सबै खसी पार्नु पर्यो आमा।
3: अनि यति साना छन् यत्रालाई नि पार्नु हुन्छ र बाबु, हेर्नु त साना साना छन्।
2: हजुरले कता कुरा हेर्नुहुन्छ, अस्ति हजुरको बुहारीसँग पनि के सन्दर्भमा उता घाँस काट्न जाँदै हुनुहुन्थ्यो, अनि त्यसपछि मैले सोधेको, त्यहाँ माथि मानबहादुर दाईकोमा पाठालाई खसी पार्दै थिएँ मैले, अनि त्यसपछि हाम्रो मान्छे छन् त छन् सर, हाम्रा दुब्ला पातला छन् भन्दै हुनु, अनि कस्ताहरू खसी पार्ने भनेको तपाईँहरूको, फेरि यो पनि धारणा उल्टो रहेछ आमा। मैले ठ्याक्कै हजुरको बुहारीले भनेको सम्झेँ, गाउँमा के चलन रहेछ भने जुन बाख्राको पाठो सर्लक्क बढेको, अलि चिल्लो राम्रो छ भने खसी पार्ने भन्ने धारणा रहेछ यो गाउँमा, नराम्रा छन् जुम्ल्यामाका दुब्ला पातला छन् भने तिनलाई खसी नपार्ने भन्ने धारणा रहेछ, यो पनि अब हजुरहरूले परिवर्तन गर्नुपर्छ। नराम्रा जतिलाई खसी पार्नुपर्छ, राम्रालाई बरु ब्याडको लागि, प्रजननको लागि पाल्नुपर्छ, तर आफ्नोमा होइन कि केही हुर्काएर अरूलाई बेच्ने के प्रजनन त्यो गर्न सकिन्छ। त्यो गर्दा के हुन्छ भने खसी पारेका पनि नपारेकाको तुलनामा अलि धेरै मासु लाग्छ, धेरै पैसा पर्छ, अनि त्यो ब्याठे राखेको जुन त्यो ब्याडको लागि राख्यो पाठ हो त्यो पनि फेरि मासुको लागिको तुलनामा त त्यो प्रजननको लागि लैजाने त बढी महँगो पर्छ नि आमा। अब हजुरहरूले भर्खरै बोका किन्न खोज्न भने पनि मासुको लागि किन्न खोज्न भने जस्तो मनलाई किन्नुहुन्छ, तर चाहिँ प्रजननको लागि हो भने त राम्रो बोको भन्नुहुन्छ नि त, राम्रो बोकालाई पैसा पनि धेरै पर्छ। ल हेर्नुहोस् कति फाइदा भयो, नराम्रालाई खसी पारेर धेरै फाइदा लिन सकिन्छ भने राम्रालाई फेरि ब्याडको लागि, भविष्यमा प्रजननको लागि राखेर पनि मूल्य धेरै पार्न सकिन्छ।
3: भनेपछि त हाम्रो सोच त ठ्याक्कै बाबुले भनेको भन्दा त उल्टो रहेछ
2: हो। अब यो बिस्तारै परिवर्तन हुन्छ आमा, हिजो हामीले जे सिक्यौँ त्यही ज्ञान थियो, अब त्यो ज्ञानलाई हामीले बिस्तारै परिमार्जन गर्दै, अब फेरि हजुरहरूको विश्वास लागेको चिज 81 मैले भनेको अनि पताउनु न, त्यसलाई चाहिँ व्यवहारमा हो कि होइन भन्न पर्यो। जस्तै अहिले हजुरले चाहिँ ठ्याक्कै कुरो बुझिहाल्नु नि, अब दुब्ला पातलालाई खसी पार्ने, पारेपछि मोटाउँछन् भन्ने हो, यसै गरेर हजुरहरूको विश्वास बढ्दै गयो भने बिस्तारै सुधार गर्दै जाने आमा, यसमा खासै समस्या छैन। अब यो चाहिँ पाठालाई खसी पार्ने भन्ने सन्दर्भमा अहिले त हजुरका पाठाहरू विभिन्न उमेर समूहका छन्, अब भविष्यमा के गर्ने भन्ने सन्दर्भमा जब चाहिँ बाख्राका पाठाहरू 45 दिनभन्दा माथि उमेरका हुन्छन् तपाईँहरूले खसी पार्ने योजना बनाउने, खसी पार्ने कि नपार्ने त्यो योजना गर्ने, खसी पार्नेलाई कहिले पार्ने भन्ने। सामान्यतया अब ठ्याक्कै अब यति उमेरमा खसी पार्ने भन्ने त केही पनि छैन। तपाईँका यिनै ठुला पाठाला पनि मैले खसी पारिदिएर खसी पर्छन्, किनभने अब गोरुलाई हामीले 3-4 वर्षका उमेरमा खसी पार्दा हुन्छ भने, राँगालाई 3-4 वर्षको उमेरमा खसी पार्दा हुन्छ भने खसी नै नपार्ने भन्ने त हुँदैन। तर सानो उमेरमा खसी पार्दाखेरि तिनीहरूलाई पीडा कम हुन्छ, तनाव कम हुन्छ भने अलि ठुलो भइसकेपछि खसी पार्दा अलि धेरै तनाव लिन्छन्। किन भन्दा यिनीहरूले प्रजनन विशेषता देखाइसकेका छन्। त्यस कारणले अब तपाईँहरूले गर्दाखेरि त गर्नुहुन्छ भन्दा सबैभन्दा राम्रो के गर्दा हुन्छ भन्ने रोज्नु पर्यो। 45 दिन नागिसकेपछि बाख्राका पाठाहरूलाई खसी पार्ने योजना बनाउने, अनि सामान्यतया 90 दिनभित्रमा है 75 दिनदेखि 90 दिनभित्रमा चाहिँ खसी पार्ने यो योजना बनाउनु बित्तिकै त खसी पार्न सकिँदैन, होइन। कोहीले लैजाने, कहिले काहीँ गाउँघरमा शुक्रबार खसी पार्दा राम्रो हुन्छ भने जे बार पार्नुहोस्, हामीले त सबै बार पार्दा राम्रो हुन्छ भन्छौँ। कहिले काहीँ हजुरहरूको आस्थालाई पनि ठेस नपुग्ने गरी हामीले चाहिँ 2-1.5 महिनाबाट नै योजना गऱ्यौँ भने त तपाईँको उपयुक्त बार हुनसक्छ, तपाईँको लागि उपयुक्त महिना हुनसक्छ, समय पनि त मिलाउनु पर्यो नि। त्यो गरिसकेपछि हजुरहरूले यही सेवा केन्द्रमा, यही चाहिँ माथि छ नि हाम्रो जुन पशु सेवा शाखा हो, त्यहीँ ल्याउने। ल्याउँदाखेरि अब बिहान 9 बजेदेखि 5 बजेसम्म जति बेला ल्याउँदा नि हुन्छ। कहिले काहीँ हामी एकदमै इमर्जेन्सी काम परेर कसैको पशुहरू बिरामी भएर अथवा कुनै तालिम गोष्ठीहरूमा सहभागी भएका रहेछौँ भने पनि अहिले त हामी 2 छौँ, समस्या हुँदैन। अब म उता गएँ, 1 साथी त भइरहनुहुन्छ। कहिले काहीँ चाहिँ अब हामी 2 नै त्यता गएको बेला पऱ्यो भने यहाँबाट बाख्रा पाठो लहर जाँदा फेरि बुढी मान्छेलाई फेरि हामीलाई चाहिँ सराप्नुहुन्छ तपाईँले,
3: फोन गर्छौँ नि बाबु,
2: हुन्छ हुन्न बाबु भनेर अघिल्लो दिन सोध्ने, होइन, नभए हाम्रो सहयोगी दाई हुनुहुन्छ, सहयोगी दाईलाई पनि भनेर त्यसरी चाहिँ तपाईँहरूले अब यो खसी पार्ने योजना गर्ने। अब अहिले यिनी 6-7 बाख्रा पाठा बुरुङ बुरुङ गरे खान यो 6-7 तपाईँ ल्याउन सक्नुहुन्न। तपाईँ अब यहाँ मैले आज त म तलतिर जाँदैछु आमा, यस्तै भयो, कुनै उपयुक्त समयमा बिहान साँझ आएर मैले यदि तपाईँले त्यहाँ ल्याउन सक्नुहुन्छ भने त धेरै राम्रो भयो, सक्नुहुन्न भने बिहान साँझ यसो समय मिलाएर म यहीँ घरमै आएर खसी पारिदिउँला। तर आगामी दिनमा यो बाख्राका पाठाहरूलाई यसरी आफ्नै घरमा चाहिँ बोकाको रूपमा चाहिँ प्रयोग नगर्नु होला है त आमा।
3: हामीलाई त थाहा थिएन बाबु, आज बाबुसँग भेटेर नयाँ कुरा सिक्यो। अब हामी त सानोमा खसी पार्यो भने मर्छन् कि भन्ने डर लाग्थ्यो बाबु।
2: ए हजुर, यो यस्तो हुन्छ, खसी पार्ने पनि विभिन्न विधिहरू छन्। अब हामीले अहिले यहाँ यो बोडीजो क्यास

0: चिर्न पनि परेन, घाउ पनि लाग्दैन, धेरै दुःख पनि पाउँदैन, छिटो पनि हुन्छ, अनि पाक्ने डर पनि हुँदैन। त्यो हुनाले हामीले धेरै जसो खसी पार्दा यो मेसिनले नै पार्छौँ आमा। अब कहिले काहीँ हजुरहरूले होइन मैले त यो चिरुवा खसी पार्ने भन्छ कि, झिकुवा खसी पार्ने, त्यो चिरेर खसी पार्ने होइन बाबु, त्यो राम्रो हुन्छ भनेर हजुरले भन्नुभयो भने पनि त्यसरी पनि हामी खसी पार्छौँ। तर त्यसरी त्यो चिरेर खसी पार्दाखेरि आमा, अहिले मैले अघिसम्म भनेको कुरा हुन त धेरै भने नभुल्नु होला नि आमा,
1: महत्त्वपूर्ण
0: मैले यति बेरसम्म भनेको चाहिँ 45 दिन नागेपछि खसी पार्ने योजना बनाउनुहोस्, 75 दिनदेखि 90 दिन बिचमा खसी पार्नुहोस् भनेको थिएँ अघि, त्यो मेसिनले खसी पार्ने हो। अब तपाईँलाई चाहिँ चिरेरै खसी पार्दिनँ भन्नुहुन्छ भने फेरि सकेसम्म 1 महिनाभित्रमा ल्याउनु भयो भने हामी चिरेर पनि खसी पार्दिन सक्छौँ। चिरेर खसी पार्दाखेरि धेरै उमेरको छिप्पिसकेपछि चिरेर खसी पार्दा बढी असर गर्छ, त्यो हुनाले अलि छोटो उमेरमा ल्याउने, सकेसम्म यो पाक्ने उर्ने डर हुन्छ त्यो हुनाले मेसिनले नै खसी पारे आनन्दै हुन्छ आमा।
1: अनि बाबु हाम्रो गाउँघरतिर त यो गर्मी सिजनमा त खसी बनाउनु हुँदैन, जाडोमा मात्रै बनाउने भनेर भन्ने चलन छ। अब मेरो नि पाठाहरू सानै छन्, त्यही भएर मैले त नगरिराखेको नि, अनि अहिले गर्न मिल्छ बाबु?
0: होइन आमा, यो खास गरेर गर्मीमा खसी पार्नुहुन्न भन्ने चाहिँ यो चिरेर खसी पार्दाखेरि पाक्ने डर हुने हुनाले हो। यो मेसिनले खसी पार्दाखेरि कहिले पनि त्यस्तो बार हेर्नु पर्दैन, जहिले पनि हुन्छ, यो त्यसको लागि चिन्ता नगर्नु होला। ल आमा अहिले म तल जान्छु, फेरि उहाँहरू चाहिँ मलाई कुरेर बस्नु भएको छ। ल नमस्ते आमा, नमस्ते
1: बाबु, ल राम्रोसँग जानु है बाबु।
0: ल ल आमा।
2: कृषि वन तथा पर्यावरण मन्त्रालयको सूचना। उपभोक्तालाई स्वस्थ मासु उपलब्ध गराउने उद्देश्यले नेपाल सरकारबाट 2083 मङ्सिर 1 गतेदेखि काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका सबै स्थानीय तहहरूमा, 2083 माघ 1 गतेदेखि बाँकी सबै नगरपालिकाहरूमा र 2084 साउन 1 गतेदेखि देशभरि पशु वधशाला र मासु जाँच ऐन 2055 लागू हुने गरी राजपत्रमा सूचना प्रकाशन भएको हुँदा ऐन कार्यान्वयनमा मासु व्यवसायी लगायत सम्पूर्ण सरकारवालाहरूको सहयोगको लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ। मासु मात्र होइन, स्वस्थ मासु खोजौं। कृषि वन तथा पर्यावरण मन्त्रालय। हवस् त, यसको साथै आजको लागि कृषि कार्यक्रम यति नै। कार्यक्रमबाट हामी सबै आज्ञा चाहन्छौँ। नमस्ते।

0: रेडियो म्यागजिन कार्यक्रम सिलसिला,
1: रोचक ज्ञानवर्धक र प्रेरक प्रसंगका सेगमेन्टहरू, मनोरञ्जनका लागि लोकप्रिय गीत, विज्ञानका कुराहरू तथा स्वास्थ्य उपयोगी सामग्रीका साथ रेडियो म्यागजिन कार्यक्रम सिलसिला
0: प्रत्येक आइतबार बिहान 11 बजेको समाचार पछि सुन्न नभुल्नुहोला।
1: ज्ञान र मनोरञ्जनमा कार्यक्रम सिलसिला केवल रेडियो नेपालको केन्द्रीय प्रसारणबाट। कार्यक्रम सिलसिला
0: सिलसिला शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
0: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
0: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
0: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
0: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले

0: बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: अब सुन्नुहोस् पुरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
1: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अपाङ्गता भएका व्यक्तिहरूको सफलता असफलता अनि सङ्घर्षका कथाहरू,
1: अपाङ्ग क्षेत्रमा भइरहेको गतिविधि एवं राष्ट्रको ऐन नियममा भएको व्यवस्था सम्बन्धी जानकारी दिने रेडियो नेपालको एकमात्र कार्यक्रम
2: हाम्रो बोली
1: प्रत्येक आइतबार रातको 9 बजेको समाचारपछि प्रसारण भइरहेको छ।
0: सुन्ने प्रयास गर्नुहोला।

0: प्रस्तुत छ नाटक अमर प्रेम, लेखक सागर लामिछाने।
1: रश्मि, रश्मि।
2: हजुर।
1: कहाँ छौ तिमी?
2: किचनमा।
1: रश्मि, मैले तिमीलाई काम नगर भनेको होइन, हेर यति बेला आरामको ज्यादा नै आवश्यकता पर्छ। अब यसै बेलाका लागि भनेर मैले रमाला राखेको होइन।
2: के गरौँ त, त्यसले काम गरेको पटक्कै चित्त बुझ्दैन। घरको लथालिङ्गको अवस्था देख्दा मनले पटक्कै मान्दैन। तपाईँलाई नि अफिस जान, घर सम्हाल्न भ्याइ नभ्याइ छ। केही नगरी त्यसै बस्नु त कस्तो अप्ठ्यारो लाग्यो।
1: अब एक महिना त हो नि, अनि त्यसपछि त यस घरमा एउटा सानो अतिथिको आगमन हुन्छ, जुन अहिले तिमीभित्र छ। हाम्रो प्रेमको कुशलीको रूपमा हुर्किँदैछ त्यो सानो अनि प्यारो अतिथिलाई। असर पुग्नु त भएन नि। लो भइगयो भइगयो, छाड यो काम, छाड, हिँड बेडरुममा जाउँ। चमेली, ए चमेली, यता भान्सामा हेर है। बस पलङमा बस, ल आरामले बस।
2: तपाईँ मलाई बिस्तारै बिस्तारै अल्छी बनाउँदै हुनुहुन्छ होइन। पाक्नुहोस् न, मेरो छोरो मात्रै आओस् न, म सबै पोल लगाइदिन्छु कि।
1: छोरा रे, कसले छोरा भनेको तिमीलाई? हेर मलाई त छोरी नै चाहिन्छ, तिमी जस्ती नै राम्री, यो तिम्रो जस्तै नाक भए कि।
2: छोड्नुहोस् न,
1: मलाई तिमी जस्तै छोरी चाहिन्छ, तिम्रो जस्तै ओठ भए कि।
2: तर मलाई त छोराको रहर छ, तपाईँ जस्तै सुन्दर अनि मलाई हृदयदेखि नै माया गर्ने सानो छोरा।
1: अँ यो त भएन, हाम्रो राय नै बाजु। अँ एउटा आइडिया छ, हाम्रो अतिथिलाई नै सोध्नुपर्छ कि क्या हो। खै त, खै यसो गर त, म सोध्छु। हेलो हेलो, सुन्दै हुनुहुन्छ? तपाईँ छोरा कि छोरी?
2: तपाईँ पनि केटा केटी नै हुनुहुन्छ अघि।
1: हेलो हेलो अतिथिज्यू, हजुरले भित्रबाट के मर्जी भा? मैले राम्रोसँग बुझिनँ, अहिले नभन्ने? ए एकैचोटि सरप्राइज दिने? हस् त हस्, ओके बाई।
2: यी हुनेवाला छोराको बुवा, हेर्दै जानुहोस् न, जी मेरै हुन्छ।

0: डाक्टर साहब, अहिले रश्मिलाई कस्तो छ?
1: अहिलेसम्म त ठिकै छ, तपाईँसँग केही सल्लाह गरौँ भनेर।
0: कस्तो सल्लाह डाक्टर साहब?
1: तपाईँको पहिलो बच्चा हो?
0: हो।
1: पहिलोपल्ट नर्मल डेलिभरी नहुन पनि सक्छ, त्यसैले बच्चा निकाल्नको लागि हामीले अपरेसन गर्नुपर्ने हुन्छ। हामी कोसिस गर्छौँ, रिल्याक्स, बच्चा र आमा दुवैको जिन्दगी बचाउनलाई।
0: डाक्टर साहब, तपाईँले यो के भन्दै हुनुहुन्छ?
1: तर यदि दुवैले बचाउन सम्भव भएन भने हामी या त आमा या त बच्चा एकजनालाई मात्र बचाउनु पर्ने हुन्छ। श्रवणजी, हामीलाई निर्णय दिनुहोस्, कसलाई बचाउँ?
0: दुवैले बचाउनुहोस् डाक्टर साहब, दुवैले बचाउनुहोस् प्लिज।
1: मैले भने नि, हामी कोसिस गर्छौँ, तर यदि एकजनालाई मात्रै बचाउनु पर्यो भने भन्नुहोस् कसलाई बचाउँ? कसको जिन्दगी जानुहुन्छ तपाईँ?
0: डाक्टर साहब, दुवै चाहिन्छ मलाई, म दुवैकै जिन्दगी चाहन्छु।
1: हेर्नुहोस्, कोसिस हाम्रो त्यस्तै हुनेछ, यदि केही लागेन भने तपाईँप्रति मेरो हार्दिक सहानुभूति छ। तपाईँको प्रार्थना र ईश्वरको अनुग्रहले केही हुन सक्छ कि? ओके, अहिले म जान्छु।
2: डाक्टर साहब, डाक्टर साहब, त्यो रश्मिको गर्भभित्र हुर्किएको त्यो सानो मांसपिण्ड हामी दुवैको सपना हो डाक्टर साहब।
0: हे ईश्वर, म माथि दया गर्नुहोस्, तपाईँ मात्र हुनुहुन्छ सबै थोक सम्भव बनाउने। तपाईँले चाहनु भए पनि सबै कुरा असल हुन्छ। मलाई मेरो पत्नी र सन्तान दुवै दिनुहोस् प्रभु। प्रभु, म माथि कृपा गर्नुहोस्।
2: डाक्टर साहब,
1: बधाई छ श्रवणजी, तपाईँको पत्नी र बच्चा दुवैले बचाउन हामी सफल भए।
0: हे ईश्वर, धेरै धेरै धन्यवाद, मेरो प्रार्थना सुनिदिनु भयो, म धन्य भएँ। डाक्टर साहब, अहिले कस्तो छ रश्मिलाई?
1: ठिकै छ, अपरेसनको कारणले केही कमजोरी भए तापनि आमा र बच्चा दुवैको जिन्दगी सुरक्षित छ श्रीमानजी।
0: धन्यवाद डाक्टर साहब, धन्यवाद, तपाईँले मेरो जीवनमा धेरै ठुलो गुण लगाउनु भयो, धन्यवाद छ डाक्टर साहब।
1: यो हाम्रो कर्तव्य हो।
0: तपाईँको कर्तव्य साँच्चै नै महान छ डाक्टर साहब। डाक्टर साहब, म रश्मिलाई भेट्न सक्छु?
1: यति हतार? हुन्छ, जानुहोस्।
0: रश्मि, रश्मि, ल बधाई छ तिमीलाई।
3: छोराका बुवा, मैले जिते हागे।
0: हो रश्मि, तिमीले जित्यौ। यदि तिमीले हारेकै भए सायद म पनि पराजित हुन्थ्यो होला जिन्दगीदेखि। तिम्रो जित्ने मेरो जित हो रश्मि।
3: हेर्नुहोस् त, कति राम्रो छ हाम्रो छोरा।
0: साँच्चै कति माया लाग्दो, कति मनमोहक, हेरिरहँ झैँ लाग्ने, खेलाइरहँ झैँ लाग्ने, अनि चुमिरहँ लाग्ने।
3: बिस्तारै बिस्तारै, तपाईँको अतिथि आजै आउनु भएको। साँच्ची नाम के राख्ने नि?
0: नाम के राखौँ त?
3: अविनाश कस्तो हुन्छ?
0: त्यो होइन, अमर राख्नुपर्छ।
3: अमर?
0: हो रश्मि, हामी हाम्रो प्यारो छोराको नाम अमर नै राख्छौँ।
3: किन र? यस नाममा केही विशेषता छ कि?
0: विशेषता छ रश्मि, हाम्रो छोरा हामी दुवैको अमर हो, अनि हाम्रो बुबाका निमित्त पनि। अनि यस छोरालाई बुवाको काखमा राखिदिनेछौँ, हाम्रो प्रेम सफल भयो त्यसैले छोराको नाम अमर राख्छौँ, हुन्न?
3: हुन्छ।
1: अहिले कस्तो छ? ठिकै छ?
3: ठिकै छ डाक्टर साहब।
1: अनि बच्चालाई? आहा, कति राम्रो बाबु। ल ठिकै छ
0: डाक्टर साहब, अब रश्मिको डिस्चार्ज कहिले हुन्छ?
1: म एकपटक चेक गर्छु, पर्खनुहोस् है।
0: हुन्छ डाक्टर।
1: बहिनी, यो थर्मोमिटर काखी मुनि राख्नुहोस् त।
3: हस्।
1: अनि त्यो हात यता दिनुहोस् त, म प्रेसर हेर्छु। प्रेसर पनि ठिकै छ, ज्वरो पनि नर्मलै देखियो। म यहाँ यो औषधि लेखिदिन्छु, दुखेमा ज्वरो आएमा खाने है त। यहाँ लेखिदिएको छु, बिहान बेलुका दुख्यो भने।
3: हुन्छ डाक्टर साहब।
4: डाक्टर साहब, तपाईँलाई धेरै धेरै धन्यवाद। अब हामी गाउँ फर्कन्छौँ रश्मि।

0: यी डामनाहरू पनि कति कराउन सकेका। म एउटा बुढोले कता भ्याउनु कता नभ्याउनु। उफ, बाह्र छोरा तेह्र नाति, बुढा थोक्रो काँधै माथि भन्या झैँ भएको छ आफूलाई। एउटा भएको छोरो पनि कता हरायो कता। हट हट
1: बुवा बुवा
0: को हँ
1: म बुवा
0: हे श्रवण त आइपुगिस छोरा।
2: बुवा म यहाँ नआएर कहाँ जाउँ त? आफ्नो गाउँ आफ्नो घर अनि आफ्नो बुवासम्म कतिन्जेल टाढा बसौँ बुवा? पुराना कुराहरू बितिसके, जे हुनु भइहाल्यो, बिर्सिदिनु यो कुराहरूलाई बुवा। हेर्नुहोस् त बुवा, हेर्नुहोस् यता हेर्नुहोस् बुवा, हामीले तपाईँलाई नाति ल्याइदिएका छौँ। तपाईँ नातिको कति रहर गर्नुहुन्थ्यो है बुवा?
0: खाटो बसिसकेको घाउलाई फेरि कोटाएर नुन सुख लगाउन आइस होइन त यहाँ? कसरी बिर्सौ? तेरो त्यो गलत कदमको कारणले मैले पिएका अपमानका खुड्काहरू कसरी भुलाउ छोरा, कसरी? यस समाजका मानिसहरूले शब्द रूपी बाण प्रहार गरेर आफूलाई सिस्नाले हाने झैँ मर्माइत बनाएका ती दिनहरू, हिजोसम्म जदौ गरेर हिँड्नेहरू आज सम्झी भन्नुलाई झैँ गर्छ। यो सबै तेरो कारण हो छोरा, कसरी भुल्न सक्छु म कसरी?
3: बुवा, तपाईँहरूको जिन्दगीमा महाभागिनी ग्रहण बनेर प्रवेश गरे, मलाई माफ गरिदिनुस् बुवा।
0: के माफी माग्छौ अब तिमी, के माफी माग्छौ? तिमीले माफी माग्नाले मेरो घुमेको मान सम्मान र इज्जत फिर्ता आउँछ? जे गर्नु गरिहाल्यो, आफ्नो हैसियत भुल्यौ तिमीले, पैतालाको धुलो शिरमा चढ्यौ। साँच्चै नै हामी बाबु छोराको सानो संसारमा ग्रहण लाग्यौ तिमी।
3: यदि यस्तै हो भने म तपाईँहरूको संसारबाट निस्किदिन्छु बुवा। म मेरो छोरालाई लिएर टाढा जान्छु, धेरै टाढा।
2: तिमी कहीँ पनि जाँदैनौ रश्मि, मेरो मुटुको टुक्रालाई मबाट टाढा बनाउनु खोज्दैछ तिमी, यस्तो कुरा नगर प्लिज।
0: आज तँबाट तेरो छोरो टाढिने कल्पना समेतले त यति व्याकुल भइस्। यस केटीले मेरो छोरालाई, मेरो हृदयका धड्कनलाई मबाट खोसिदिँदा मेरो मन कति रोयो होला छोरा, कति?
2: बुवा त्यसो नभन्नुहोस् बुवा।
0: तैँले श्रवण कुमारले जस्तै काँधमा बोकेर तीर्थ घुमाउन नलगे पनि कमसेकम आमा बुवाको आज्ञाकारी छोरा त होलास् भनेर तेरी आमाले तेरो नाम श्रवण कुमार राखेकी थिए। देशै भयो ऊ चाँड गई, नत्र आज यो दिन देखेर ऊ कति रुन्थ्यो होला। मै आफैलाई सम्हाल्न धौ धौ परेको बेला म उसलाई के भनेर सान्त्वना दिन्थ्यो होला।
2: बुवा, म त्यही श्रवण कुमार हुँ जुन तपाईँ र आमा मिलेर बनाउन चाहनुहुन्थ्यो। म तपाईँबाट खुसीको छैन बुवा, अनि म अझै आज्ञाकारी नै छु। मलाई तपाईँले स्यापाची पो दिनु पर्थ्यो बुबा। म त यस समाजलाई एउटा उत्कृष्ट कार्य गरेर देखाउँदैछु। तँ सानो जात, म ठुलो जात जस्ता समाजमा विद्यमान विसङ्गतिलाई हामी सबै बराबरै हौँ भनी निश्चल भावनाले सुसज्जित गराउने यो मेरो पहिलो कदम हो बुवा।
0: असल, खुब असल गरिस् बाबु। तैँ होस् यो समाजको सुधारक, तैँले नै ठेक्का लिएको छस् यो समाज सुधार्ने। तेरो यस व्यवहारले समाजमा मेरो शिर निहुरिन्छ भन्ने सोच्दा पनि सोचिनस्। यस गाउँमा कति मान सम्मान थियो मेरो, सबैले सर भन्थे, आदर गर्थे।
2: बुवा, तपाईँले म सानो हुँदा माथिको पाठशालामा गाउँका ससाना केटाकेटीहरूसँग राखेर एउटा महान व्यक्तित्व महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढाउनु भएको थियो। मानिस ठुलो दिलले हुन्छ जातले हुँदैन, उहाँको कविता तपाईँले नै सिकाउनु भएको होइन, तपाईँलाई थाहा छ?
0: हो, तर ती किताबी कुराहरू हुन् र यस जीवनको वास्तविकता हो। कल्पना र यथार्थमा धेरै फरक हुन्छ छोरा।
2: मैले त्यो कल्पनालाई यथार्थमा परिणत गर्ने कोसिस गरेँ बुवा। तपाईँको नजरमा यो गल्ती हो भने ठिकै छ, तर अब हामी फेरि तपाईँको काखमा आएको छौँ। घृणा गर्नुहुन्छ भने पनि सहन तयार छौँ, यी माया गर्ने हातले पिट्नुहुन्छ भने पनि सहन तयार छौँ, तर तपाईँको आशिषको छारी मुनि म मेरो छोरा र रश्मि बस्न चाहन्छु बुवा।
0: अब तँलाई यहाँबाट खचेटेर जा पनि कसरी भनौ? आखिर छोरै होस्, यो धन सम्पत्तिको मालिक तँ नै होस्, बस यो तल्लो जातकी छोरीलाई यस घरमा राज गर्न लगा। मै बुढो निस्किन्छु यस घरदेखि, सन्यासी बन्छु, मागी मागी हिँड्छु, पाए खान्छु, नपाए भोकै मर्छु।
2: बुवा के भन्नुभएको यो?
3: सुन्नुहोस् त बुवा, के भन्दै हुनुहुन्छ?
2: बुवा यसो नभन्नुहोस्, यसो नभन्नुहोस् बुवा। मलाई यो घर जग्गा सम्पत्ति जमिन केही पनि चाहिँदैन बुवा, अनि रश्मिलाई यस घरमा राज गर्नु पनि छैन बुवा। म यस घरमा बस्दिनँ बुवा, म ऊ त्यो तलको छाप्रोमा बस्छु, म अछुतकै हैसियतमा बस्छु, म सानो जात नै छ, बिन्ती छ बुवा। बुवा तपाईँ यहाँबाट कोही पनि नजानुहोस्, आमाले त टुर बनाएर जानुभयो, बुवाले पनि मलाई टुर बनाउने, हामीलाई तपाईँको छत्र छायाबाट वञ्चित नगराउनुहोस् बुवा, बिन्ती छ बुवा, बिन्ती छ।
0: ठिक छ, तिमीहरू कहिल्यै मसँग सम्बन्ध राख्दैन, तल्लो जात जस्तै व्यवहार गर्छौ भने म यो घर छोडेर जान्न, तर आजदेखि उपरान्त हामी बीच सबै कुरा बन्द, तेरो पत्नी र छोराका छाया समेत यस घरमा नपरोस्।
2: हुन्छ बुवा, जस्तो तपाईँको आज्ञा बुवा, हुन्छ।

0: अमरको बुवा, कहिलेसम्म हामी बुवाको घृणा र तिरस्कारको बिचमा बस्ने? अचेल त मलाई र अमरलाई देख्नुभयो भने पनि बुवा अनुहार फर्काएर हिँड्नुहुन्छ।
1: हाम्रो यो नतिजा हुन्छ भने त हामीलाई बिहा गर्नु अगाडि नै थाहा थिएन र। समाजको लालसना, पारिवारिक हेलाको सामना गर्ने प्रतिज्ञा हामीले त्यतिखेर नै गरेका थियौँ। यति चाँडै हर्ष खान लागे कि तिमी?
0: होइन होइन, म हरिस खान लागे कि त कहाँ छु र। तर बुवाको व्यवहारदेखि कहिले कहीँ असाध्यै मन दुखेर आउँछ। लाग्छ तपाईँहरू बाबु छोराको बिचमा तगारो मने हो।
1: रश्मि नरो, रश्मि नरो, रोएर मलाई समेत कमजोर नबनाऊ। हाम्रो प्रेमको अवश्य विजय हुन्छ र अब त्यो दिन धेरै टाढा छैन रश्मि।
2: होइन, रुँदैछ अघिदेखि, तल छाप्रोको घरमा रोएको जस्तो छ। किन रोएका होलान् त्यस बसरलाई? छोराले जात मिलाएर बिहा गरिदिएको भए कति जाति हुन्थ्यो। बुढेसकालमा नाच्दी खेलाएर बस्न पाइन्थ्यो। के गर्नु, बुद्धि बिगारिहाल्यो। ल अझै पो यो रुन छाडेन त। होइन, घरमा कोही पनि छैनन् कि क्या हो? जे सुकै होस्, रामायण पो पढ्नु पर्यो। खै चस्मा कता परेछ? कहीँ परेछ कि? यहीँ राखे जस्तो लाग्थ्यो। हरि शरणम। अब त बुद्धि पनि हरायो। ए, यहाँ पो रहेछ। मार्ने भयो आज त्यस बचरलाई, कति रुवाएको। बोलाइ पो हेर्नु पर्यो कि क्या हो।
3: श्रवण, ए श्रवण, खोइ श्रवण, ए श्रवण,
2: खोइ बोल्दैन। दुलैलाई बोलाउनु पर्यो क्या रे।
3: दुलै, ए दुलै,
2: कोही पनि पो बोल्दैनन्, कहाँ गएछन्? पक्कै कोही पनि छैनन् घरमा। शत्रुकै छोरा भए पनि त मर्न त दिनु भएन नि। गएर हेर्नु पर्यो के भएको रहेछ। के साह्रो रातो न रातो पसिना भएको। आइज आइज बाबु, मेरो काखमा आइज। बाबु कस्तो अचम्म, काखमा लिन साथ रुन पो छाड्यो। अनि अनि मलाई यो के भएको नि? कति आनन्द, अनि कति शान्ति। साथीमा सल्किरहेको डढेलो खोइ कता गयो? हृदयभित्र दन दन दन्किरहेको आगो त नामो निशानै छैन त। हेर न यो हाँसेको ठ्याक्कै श्रवण जस्तै छ। यो नाक अनि अनि यो मुख, यी आँखा, यो निधार त झन् दुरुस्तै श्रवणको। मेरो बाबु, मेरो प्यारो नाति, नाति, म मुइ खाएको खाइ गराउँछु। म पनि कस्तो अन्धकारमा रहेछु। मेरो ठुलो जात हुँ भन्ने घमण्ड, अहङ्कारले झन् नै मेरो मुटुको टुक्रालाई मबाट छिनिदिएको। खै यो सानो जातको हो भन्ने कहाँ लेखेको छ? निधारमा त लेखेकै छैन, अनि आँखामा पनि छैन, कपालमा पनि छैन, कहीँ पनि छैन त। साँच्चै नै यी सब समणले भने चाहिँ गलत धारणा रहेछ, गलत संस्कार नै हुन्। म ठुलो त सानो, म छु त अछुत भन्ने विकृति हाम्रो समाजबाट मेटिनै पर्ने हो। मेरो श्रवण कति ज्ञानी, तेरा बाबु कति ज्ञानी छन् है नाति? पो भन्छ त, तेरो बाबुआमा कहाँ गए नि आज तँलाई एक्लै पारेर? तिमीहरू अहिले झुल्किँदैछौ? यहाँ छोरो रोएर मर्न आँटेको थियो, कहाँ गएका थियौ?
0: हामी कहीँ पनि गएका थिएनौ बुवा, यही थियौ।
2: के रे
1: बुवा, हामी यहाँ कोठामा बसेर ममताले जित्छ कि अहङ्कारले जित्छ भनेर हेरिरहेका थियौँ, हामीलाई माफ गरिदिनुहोस् बुवा।
2: माफी त मैले पो तिमीहरूसँग माग्नु पर्ने हो। तिमीहरूले नयाँ संस्कारको थालनी गर्यो अनि मैले स्वागत पनि गरिन। हामी बुढाहरू रूढिवादी परम्परा रीतिरिवाजमा बाँच्न चाहन्छौँ, तर यो गलत रहेछ। यसले कतिलाई अपमानको जिन्दगी दिइराखेको छ, रगतका आँसु खुवाउँदैछ। कति घृणित अनि तिरस्कृत छ यो परम्परा, यो चाहिँ हामी सोच्नै सक्दैनौँ। तिमीहरूलाई धन्यवाद छ बाबु, हो मेरो आँखा खोलिदियो। वास्तवमा छुत हछुत, सानो ठुलो, चल अचल महत्त्वपूर्ण कुरा होइन। महत्त्वपूर्ण कुरा हो प्रेम, विश्वास, भाइचारा, सम्बन्ध। समाजमा एक आपसमा प्रेम, आदर, सम्मानका साथ बाँच्नु नै एउटा सफल जीवन हो। होइन त, ल हिँड अब।
1: कहाँ कहाँ भयो?
2: घरमा। क्या घरमा? आजदेखि तिमीहरू मसँगै घरमा बस्नेछौ। तेरी आमा खसेपछि हाम्रो घरमा नारीको पाइला परेको छैन भन्दा पनि हुन्छ। यो बुढो शरीर थाक्यो श्रवण, अब धुलाईको प्रवेशले बिहान बिहानै नातिसँग खेल्दै एक घुटको तातो चिया त पिउन पाउँछु नि, होइन?
1: किन रोएकी रश्मि तिमी?
0: यो खुसीको हाँसो अमरको बुवा, यो खुसीको हाँसो हो।
4: अहिले सुन्दै हुनुहुन्थ्यो नाटक अमर प्रेम, लेखक सागर लामिछाने, भाग लिने कलाकारहरू अम्बिका प्रधान, रमेश बस्नेत, मनोज बुढाथकी र राजेन्द्र दहाल, ध्वनि सम्मिश्रण तथा रेकर्डिस्ट प्रदीप खनाल, नाटक संयोजन तथा निर्देशन मनोज बुढाथकी।

नेपाल र नेपाली बीचको सम्बन्ध, नेपाल बिनाको नेपाली र नेपाली बिनाको नेपाल कल्पनै गर्न सकिन्न। हाम्रो यो सम्बन्ध रगत र मुटु जस्तो, हाम्रो यो सम्बन्ध श्वास र शरीर जस्तो।

रगत बगेर नसाहरूमा र दुखदुखी नापेर छातीमा देशभक्तिको तस्विर छ हाम्रो आँखामा, दुवो जस्तै फैलेको छ राष्ट्रभक्ति हाम्रो हृदय हृदयको

जाति र संस्कृतिको फरकपन र त्यही फरकपनको पहिचान हो नेपाल। बहुजाति भाषा र संस्कृतिको बहुलता हाम्रो चिनारी। मन फाट्ला केही कुरामा कहिले काहीँ, तर फाट्नु र च्यातिनु हुन्न हाम्रो पहिचानको छाती।

छरिएको बस्ती, छरिएको घर, तर पौरखको सुन फुलाउने एकै आँगन र विश्वास झुलिने एकै धुरी, सुख दुःखको समान अनुभूति, हाम्रो संस्कृति र हाम्रो पुर्खाले सिकाएको सद्भावको सङ्लो सिप।

समय र चेतनाले विश्वसँग नजिक छौँ। सिक्नु छ विज्ञान र प्रविधिका हर कुरा। यसै मेसोमा देशबाट अलि टाढा पनि छन् कति, आँखामा हिमाल छैन तिनको, तर जहाँ पुगे पनि देशकै झल्को र झझल्को छ तिनको समृद्ध चेतना।

टुटेर होइन, फुटेर पनि होइन, आपसमा जुटेर एक हुनु छ, सङ्लो पार्नु छ पसिनाको नदी र उठाउनु छ पौरखको हिमाल। हिमालको शान्ति, हरियो ममता र आँखाभरिको चारकोसे छातीमा हिमाल जस्तै उठेको छ हाम्रो देशभक्ति, साझा देशभक्ति।

देश आमा र देशको सम्मान मातृपूजा, हामी नेपाली नेपाल आमाका साझा सन्तान, पुर्खाको गौरवपूर्ण इतिहास सम्झेर भोलिलाई सुरक्षित राख्नु छ यो देशको नासो, पौरखको पसिना अर्पेर तिर्नु छ आमाको दुधको भाडा र देशको ऋण।

हामी सार्वजनिक सेवा प्रसारण रेडियो नेपालको केन्द्रीय प्रसारण सिंहदरबार काठमाडौँबाट बोलिरहेका छौँ। अब आरम्भ हुन्छ प्रदेश प्रसारण, जस अन्तर्गत यहाँहरूले मिडियम वेभ 684, 792

11:43 किलोहर्ज का साथमा एफएम 98, 100 र 103 मेगाहर्जमा कोशी प्रादेशिक प्रसारण केन्द्र धनकुटा, रेडियो नेपाल कोशी प्रादेशिक प्रसारण अन्तर्गत तारणी प्रसाद कोइराला स्मृति सञ्चार ग्राम विराटनगर, मधेस प्रादेशिक प्रसारण केन्द्र बर्दिवास, बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँ, गण्डकी प्रादेशिक प्रसारण केन्द्र पोखरा, लुम्बिनी प्रादेशिक प्रसारण केन्द्र दाङ, कर्णाली प्रादेशिक प्रसारण केन्द्र सुर्खेत र सुदूरपश्चिम प्रादेशिक प्रसारण केन्द्र दिपालबाट बेग्ला बेग्लै कार्यक्रम सुन्न सक्नुहुनेछ। यसैबीच दिउँसो 3 बजे, अपराह्न 4 बजे र 5 बजे केन्द्रीय प्रसारणबाट समाचार सुन्नुहुनेछ। साथै रेडियो नेपालका विभिन्न ठाउँमा रहेका रिले स्टेशनहरूबाट एफएम 98, 100 र 103 मेगाहर्जमा पनि हाम्रो प्रादेशिक प्रसारण सुन्नुहुनेछ।

नमस्कार अनि हार्दिक स्वागत छ हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र सिंहदरबार काठमाडौँबाट मिडियम 792 किलोहर्जबाट बोलिरहेका छौँ। त्यसै गरी यहाँहरू एफएम ब्यान्डका फ्रिक्वेन्सीहरू 98.3 मेगाहर्जसँगै अनलाइनमा रेडियो नेपाल .gov.np र रेडियो नेपालको मोबाइल एप र फेसबुक पेज मार्फत हामीलाई यति बेला सुन्दै हुनुहुन्छ। सदा चाहिँ आज पनि हामी उपस्थित भइसकेका छौँ प्रविधि संयोजनमा देवकी भण्डारी, उद्घोषणतर्फ अर्जुन श्रेष्ठ अनि म विद्या चौधरी। अब यहाँहरूले सुन्नुहुनेछ आज साँझ 6 बजेसम्म प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

सदाझै बागमती प्रादेशिक प्रसारणको सेवाको आरम्भ गर्नेछौँ स्वदेशगानबाट। त्यसपछि करिब 3 बजेसम्म नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। दिउँसो 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 3 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। 3:25 प्रस्तुत गर्नेछौँ कार्यक्रम सङ्गीतमाला। अपराह्न 4 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 4 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट शेर्पा भाषामा समाचार सुन्नुहुनेछ। 4:15 सुनाउनेछौँ दोहोरी गीतहरू। साँझ 5 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट 5 बजेको समाचार। त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट तामाङ भाषामा समाचार सुन्नुहुनेछ। 5:15 सुनाउनेछौँ केही बालगीतहरू। 5:45 समय रहनेछ उर्दू भाषाको समाचारको। उर्दू भाषाको समाचारसँगै आजको हाम्रो बागमती प्रादेशिक प्रसारणको सम्पूर्ण कार्यक्रम पूरा हुनेछ। हामी रेडियो नेपालबाट बोलिरहेका छौँ। अब यहाँहरूलाई सुनाउनेछौँ स्वदेश गान। राजेश फाइल राईको स्वरमा रहेको यो स्वदेश गान राख्दैछौँ भने बुद्धवीर लामाको रचनामा रहेको छ, चन्द्रकुमार दोङको सङ्गीतमा रहेको छ यो स्वदेश गान। पछि करिब 3 बजेसम्म यहाँहरूलाई नेपाली चलचित्रका गीतहरूबाट मनोरञ्जन गराउनेछौँ। सुन्दै रहनुहोला रेडियो नेपाल।

हजुर, अहिले सुनायौँ चलचित्र बसन्तबाट प्रकाश सपूत शान्तिश्री परियारको स्वरमा रहेको नेपाली चलचित्रको गीत गीत रचना अनि सङ्गीत रहेको थियो प्रकाश सपूतको। अब अर्को गीत राख्दैछौँ चलचित्र रङ्गीबाट। यो गीत राख्दैछौँ भने जसमा स्वर दिनुभएको छ आनन्द कार्की सुजाता केसीले, भने गीत रचना अनि सङ्गीत रहेको छ दुर्गेश थापाको।

हजुर, अहिले सुनायौँ चलचित्र पूर्ण बहादुरको सारङ्गीबाट, जसमा स्वर दिनुभएको थियो आशिष अविरल मेलिना राईले भने। नवराज पन्तको रचना रहेको थियो आशिष अविरलको सङ्गीतमा। अब अर्को गीत राख्दैछौँ चलचित्र पेन्सन पट्टाबाट। शान्तिश्री फरियार सुरज तमुको स्वरमा रहेको यो गीत राख्दैछौँ भने, गीत रचना सङ्गीत रहेको छ सुरज तमुको।

हजुर, अहिले सुनायौँ चलचित्र उनको स्वेटरबाट, जसमा स्वर दिनुभएको थियो सुजन चापागाई, सुनिता थेगिमले भने हर्क साउदको रचना रहेको थियो सुजन चापागाईको सङ्गीतमा। अब अन्तिम गीत राख्दैछौँ यहाँहरू माझमा। यो गीत हामीले लिएका छौँ चलचित्र पेन्सन पट्टाबाट, जसमा स्वर दिनुभएको छ सुरन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङले स्वर दिनुभएको छ भने हर्क साउदको रचना रहेको छ मनोज थापा मगरको सङ्गीतमा रहेको यो गीत राख्दैछौँ। यो गीतपछि केही सूचना र सन्देशहरू सुन्न सक्नुहुनेछ। ठिक 3 बजे सुन्नुहुनेछ केन्द्रीय प्रसारणबाट समाचार, त्यसपछि बागमती प्रादेशिक प्रसारणबाट 3:15 दनुवार भाषामा समाचार सुन्नुहुनेछ। समाचारपछि कार्यक्रम सङ्गीतमाला सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोला रेडियो नेपाल

0: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आइपिटिभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाइफाई 6 प्रविधि भएको वाइफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
1: मालवाहक सवारी साधनले सडकको भारवहन क्षमता भन्दा बढी लोड नबकाऊ।
2: नेपाल सरकार पूर्वाधार विकास मन्त्रालय सडक विभाग।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैङ्कको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैङ्क लिमिटेड, नेपालको पहिलो बैङ्क।

0: यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। सुरुमा प्रमुख समाचार। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। यस वर्षको मनसुन सुदूरपश्चिम सहित विभिन्न प्रदेशबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कृषि उद्यमशीलता जल सिंचाई कार्यक्रम सञ्चालनमा र अमेरिका बेलायतका 2 घटनामा इरानमाथि आशंका। अनुसन्धान जारी। समाचार अब विस्तारमा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको विनय त्रिवेणी 2 स्थित दाउन्नेको यस मोडमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा 6 जनाको मृत्यु भएको छ। दुर्घटनामा 10 जना घाइते भएका छन्। घाइतेमध्ये 1 जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। नेपालगञ्जबाट काठमाडौँ आउँदै गरेको प्रदेश 301006K1553 नम्बरको बस ओह्रालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार मृत्यु हुनेमा जाजरकोटको भेरीगङ्गा नगरपालिका 3 का 50 वर्षीय निर्जुङ खत्री, बाँकेको कोहलपुर नगरपालिका 3 का 32 वर्षीय दिपेन्द्र केसी, बाजुराको स्वामी कार्तिकी गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरी, बाँकेको कोहलपुर नगरपालिका 10 का 55 वर्षीय एकेन्द्र राज रेग्मी र नेपालगञ्ज उपमहानगरपालिका 7 का 22 वर्षीय क्रिस कनौजिया रहेका छन्। अर्का 1 जनाको पहिचान खुलेको छैन। प्रहरीका अनुसार बसमा चालक सहित 18 जना सवार रहेका थिए। तीमध्ये 2 जना सकुशल रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समिति बैठक आज अपरान्न बस्दैछ। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार बैठकमा स्थानीय तह निर्वाचनको लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन लगायतका विषयमा छलफल हुनेछ। पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा हुने बैठकमा विभागीय प्रमुख तथा उपप्रमुख मनोनयन, केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा सञ्चालन हुने हामी आउँदैछौ अभियान र मधेश प्रदेश संगठनको अडिट प्रतिवेदनमा छलफल हुनेछ। सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालु आर्थिक वर्षको असोज 15 गतेसम्म विभिन्न 27 वटा मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब 11 करोड कर्जा असुली गरेको कार्यालय प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कारबाही र किनारा गर्ने क्षेत्राधिकार तोकिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिंचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिंचाइ कार्यक्रम ल्याएको छ। कृषि उद्यमीको लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीको लागि विशेष भूमिगत जल सिंचाइ कार्यक्रम छनौट योजना दिग्दर्शन 2083 तयार गरेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिंचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको जानकारी दिनुभयो। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणको लागि आवश्यक कानुन निर्माणमा पहल गर्ने बताउनु भएको छ। ज्यापु समाज एलद्वारा आज ललितपुरमा आयोजित कार्यक्रममा उहाँले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो। सभामुख अर्यालले ललितपुरका मठ मन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्त्वपूर्ण योगदान गरेको बताउनुभयो। काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख सुशील सिंह राठौरले सड़क दुर्घटना न्यूनीकरणमा सवारी चालक, ट्राफिक प्रहरी र आम नागरिकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयद्वारा आज काठमाडौँमा सुरक्षित समाज, सुदृढ समाज, डेटामा आधारित सुशासनको अनुभव आदान प्रदान शीर्षकमा आयोजित कार्यक्रममा उहाँले चालकको लापरवाहीले चालक स्वयंका साथै परिवार र अन्य सड़क प्रयोगकर्ताको जीवनमा समेत गम्भीर असर पार्ने भएकाले सवारी सञ्चालन सञ्चालनमा जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो। हालैको निरन्तरको वर्षासँगै मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 तल्लु ज्यामिरे स्थित गरगरे बस्तीमा जमिन भाँसिएपछि स्थानीयहरू उच्च जोखिममा परेका छन्। जमिनबाट अशुभाविक आवाज आउनुका साथै बस्ती नै चिरा परेपछि त्रसित बनेका स्थानीयहरू सुरक्षित स्थानान्तरण र उद्धारको पर्खाइमा रहेका छन्। मकवानपुरबाट संवाददाता विश्वराम अधिकारीको रिपोर्ट।
1: मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर 6 स्थित तल्लो ज्यामिरेको गरगरे बस्ती भूक्षयका कारण उच्च जोखिममा परेको छ। भिरालो जमिनमा रहेको बस्तीमा एकाएक जमिन फाट्ने, चिरा पर्ने र भूभाग सर्ने क्रम बढेपछि करिब 90 घर परिवार त्रसित बनेका छन्। जमिन फाट्ने र घरहरू चर्कने क्रम बढेपछि 30 वर्षदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाहरू अहिले पिचल्लीमा परेका छन्।
2: कति कष्ट भोगाउँ मैले, यस्तो पीडा भयो मेरो घरमा, चारैतिर झाँझर पहिरो गयो,
3: डाँडै सरिरहेको छ यहाँ। बर्सातको बेलामा, दसैँको नजिकैको बेलामा यसरी घरहरू गोडहरू सबै यो डाँडै बगेर लडिरहेको अवस्थामा चाहिँ अहिले तुरुन्तै बस्नको लागि, तुरुन्तै तत्काल घर सारेर बस्नको लागि एउटा ठाउँ चाहिँ व्यवस्था गरेर बस्नु पायो भनेदेखि ओदलाएर बस्नको लागि
1: डरै डरमा बस्न बाध्य स्थानीय बासीहरूको स्थायी बसोबास र सुरक्षाको प्रश्न गम्भीर बनेका बेलामा जोखिमयुक्त बस्तीका बासिन्दाहरूलाई सुरक्षित स्थानमा राख्न स्थानीय सरकार र जनप्रतिनिधिहरू अहिले प्रभावितहरूको राहत र अस्थायी आश्रय स्थलको प्रबन्ध मिलाउन खटिरहेको उपाध्यक्ष भक्त बहादुर खत्रीले बताउनुभयो।
4: यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, यो विषयमा सबै निकायहरू लाएर जनतालाई चाहिँ सुरक्षित स्थानमा चाहिँ बसोबास गर्ने वातावरण बनाउनको निमित्त स्थानीय तहको सरकारले खेल्नु पर्ने भूमिका कुनै कसर बाँकी नराखिकन खेल्ने कुरा पनि मैले यहाँलाई विश्वास दिलाउन चाहन्छु।
1: घटनास्थलको निरीक्षण गर्नुभएका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले पनि अवस्था निकै गम्भीर रहेको र प्राविधिक टोलीसँग समन्वय गरी तत्काल स्थायी वा दीर्घकालीन स्थानान्तरणको प्रक्रिया अगाडि बढाइने प्रतिबद्धता जनाउनु भएको छ।
5: हामीले जानकारी पाउनु बित्तिकै बासिन्दालाई सुरक्षित स्थानमा बस्नको लागि हामीले सूचना जारी गर्यौं। तर के छ भन्दाखेरि अब यसमा मानव बस्नलाई अथवा मानव बस्न योग्य अहिले हाम्रो नागरिकहरू यहाँ बस्न योग्य अवस्था देखिँदैन। अब यसलाई चाहिँ यो ठाउँ यति यति ठुलो एरिया ओडाको एउटा एरिया चाहिँ यसलाई तत्कालै के गर्नुपर्ने भन्ने स्थलगत अनुगमन गरेर अनि जिल्ला विपद व्यवस्थापन समितिको निर्णय गरेर हामीले केन्द्रमा पठाउनेछौँ।
1: पुस्तौ पुरानो थाकथलो एकाएक चिरा परेपछि ज्यामिरे वासीहरू अहिले बास र भविष्यको चिन्तामा छन्। यस्तोमा तत्कालको उद्धार र राहतसँगै वैज्ञानिक अध्ययन सहितको दीर्घकालीन पुनर्स्थापनाका लागि सम्बन्धित निकायले तत्काल ठोस कदम चाल्न जरुरी देखिन्छ। रेडियो नेपालका लागि विश्वराम अधिकारी, मकवानपुर।
0: हालैको अविरल वर्षाले देशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति धेरै भयो। सोही वर्षाले पर्वत जिल्लाको काली गण्डकी नदीमा आएको भीषण बाढी र जिल्लाकै विभिन्न ठाउँमा गएको सुखा पहिरोको कारण जनजीवन अस्तव्यस्त बनेको छ। बाढीले तटीय बस्तीमा करोडौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका हुन्। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
6: बाढीले तटीय बस्तीमा करोडौं रुपियाँको क्षति पुर्याएको केही दिन नबित्दै विभिन्न ठाउँमा पहिरो खस्दा स्थानीय थप त्रसित बनेका छन्। असोज 10 गते राति आएको बाढीबाट जलजला गाउँपालिका 8 फर्सेमा मात्रै 66 घर पूर्ण रूपमा र 36 घर आंशिक रूपमा क्षति भएको प्रारम्भिक विवरण छ। बाढी र पहिरोका कारण घरवास गुमाएका परिवार अहिले सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेका छन्। जलजला गाउँपालिका 8 फर्सेका वडा अध्यक्ष हरि विकास जीसी:
7: उहाँहरू सबै सुकुम्बासी भएको अवस्था छ, त्यसमा म पनि पर्छु है, म मेरो पनि घर लगिसकेको अवस्था छ। सिएम भोटेकोसीको जस्तै भएको छ यो, तर हामीले बेलैमा भोटेकोसीको सम्झिएर हामीले यस्तै हुन्छ भनेर हामीले पहिल्यै मानवीय क्षति हुन दिएन, सुरक्षित स्थानमा लगेर राखियो, जोगाइयो। अब सरकारले गर्ने र दात्री निकायहरूले कुनै राहत दिने उद्धारहरूले अब उहाँहरूलाई पुनर्वासको लागि व्यवस्था गर्न अति आवश्यक छ। दसैँ चाडबाडको मुखमा
6: भारीबाट फर्से क्षेत्रमा करोडौं रुपियाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जलजला गाउँपालिकाले जनाएको छ। सडक, घर तथा अन्य भौतिक संरचनामा ठूलो क्षति पुगेपछि पालिकाले उद्धार, राहत तथा पुनर्स्थापनाका कामलाई अगाडि बढाएको बताउनुहुन्छ। जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्य:
8: 100 घर त पुरै पूर्ण ध्वस्त भइसक्यो, त्यो अरू झुन्डिएको घर पनि त्यो अब बसिसकेको छैन। त्यहाँभन्दा माथि अगाडि यो अब कटिङ बढ्दै जाँदाखेरि अब अझ कति के हुन्छ, यो जुन हिसाबले चाहिँ अहिले यो गण्डकीले काट्दैछ, यो काट्दै अब अगाडि बढ्दै जाँदा यो अहिले यो हाम्रो कालीगण्डकी कोरिडोरको यो बाटोसम्म आउने जतिखेर यहाँदेखि तलसम्मको धेरै घरहरू चाहिँ उच्च जोखिममा रहेको।
6: यता फलेवास नगरपालिका 8 ठानामौलामा पनि पहिरोको जोखिम बढेको छ। 20 भन्दा बढी घर बस्नै नमिल्ने गरी पहिरोको जोखिममा रहेको जानकारी दिनुहुन्छ वार्ड अध्यक्ष मन बहादुर कुमार।
9: पोखरिनीमा 7 घर, कालामाडामा 3 घर जोखिम अवस्थामा छन्। चारैतिरबाट पहिरोले घेरिएको छ। घन्तरी मासिला जोड्ने दुईपालिका जोड्ने मोटर बाटो पनि पूर्ण क्षति छ।
6: बाढी र पहिरोले सड़क पूर्वाधारमा समेत ठूलो क्षति पुर्याएको छ। मध्य पहाड़ी लोकमार्गका विभिन्न खण्ड अवरुद्ध हुँदा पर्वत सही बागलुङ म्याग्दी र मुस्ताङ तर्फको यातायात प्रभावित भएको छ। मालढुङ्गाको पुलमा समेत क्षति पुगेपछि आवत जावत थप कठिन बनेको छ। बाढी प्रभावित परिवारको तत्कालीन र दीर्घकालीन आवास व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने साथै जिल्लामा बाढीले पुर्याएको क्षतिको विवरण संसदमा जानकारी दिँदै तत्काल राहत र पुनर्स्थापनाको माग गर्नुहुन्छ सांसद सागर भूषाल।
10: अन्नपात र पशु चौपाय बगेका छन्, त्यहाँको अवस्था हेर्दा लाग्छ बाढीले घर मात्र बगाएको छैन, मानिसको वर्षौंको जीवन बगाएको। एकै रातमा पसल घर र वर्षौंको कमाई गुमाएका ती परिवारलाई हेर्दा मन थाम्रङ गाह्रो हुन्छ। त्यसैले सरकारसँग मेरो जोरदार माग छ, घरबार विहीन परिवारलाई तत्काल राहत, सुरक्षित आवास र क्षतिपूर्तिको व्यवस्था गरियोस्।
6: बाढी र पहिरोबाट विस्थापित परिवारलाई तत्काल सुरक्षित आवास, खाद्यान्न र स्वास्थ्य सेवाको व्यवस्था गर्न सरकारले तीव्र पहल गर्नुका साथै क्षतिग्रस्त सड़क तथा पुलको तत्काल पुननिर्माण सँगै जोखिममा रहेका बस्तीको दीर्घकालीन संरक्षण र पुनर्स्थापनालाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ। राजन पौडेल, रेडियो नेपाल पर्वत।
0: रिपोर्ट पछि बाँकी समाचार। बाढी पहिरोको कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सड़क सञ्चालनमा आएको छ। नासो गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 खोतोमा खसेको पहिरो तथा सड़कमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सड़क सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सड़क आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ दिउँसो 3 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: नेपाल टेलिकम राष्ट्रको संचार
1: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। बेलायत र अमेरिकाका नेताले यसै साता भएका दुई सुरक्षा घटनामा इरानको सम्भावित संलग्नताको संकेत गरेका छन्। तर दुवै घटनामा इरानको प्रत्यक्ष भूमिका पुष्टि गर्ने प्रमाण सार्वजनिक गरिएको छैन। बेलायतमा अमेरिकी सेनाले प्रयोग गर्ने सैन्य विमानस्थल नजिक केही व्यक्तिलाई पक्राउ गरिएको घटना र इजरायलतर्फ गरिएको विमानको चालक कक्षमा भएको आक्रमणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेका छन्। अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले घटनाको वास्तविक कारणबारे स्पष्ट निष्कर्ष आएको छैन। बेलायतको सैन्य विमानस्थल नजिक भएको घटनामा प्रहरीले बेलायती तथा इरानी दुवै नागरिकता भएका 25 वर्षीय एक व्यक्तिलाई आतंकवादी आक्रमणको तयारी गरेको आशंकामा पक्राउ गरेको छ। अन्य 5 जनालाई धरौटीमा रिहा गरिएको छ। तर विस्फोटक पदार्थ भने त्यहाँ फेला नपरेको बताइएको छ। इरानले उक्त घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ। इरानी अधिकारीहरूले बेलायतसँग घटनाबारे औपचारिक जानकारीको माग गरेका छन्। यसैबीच इजरायलतर्फ जाँदै गरेको विमानमा भएको घटनामा पनि इरानको सम्भावित सम्बन्धबारे चर्चा भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सहचालकको इरानसँग सम्बन्ध हुन सक्ने संकेत गर्नुभयो। तर घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरूले अहिलेसम्म इरानसँग सम्बन्ध पुष्टि गर्ने प्रमाण नभेटिएको बताएका छन्। अब मौसम। मौसम पूर्वानुमान महाशाखाले आज बिहानैदेखि यस वर्षको मनसुन नेपालको सुदूरपश्चिमसहित विभिन्न प्रदेशबाट बाहिरिएको जनाएको छ। महाशाखाका अनुसार सुदूरपश्चिम कर्णालीसहित लुम्बिनी प्रदेशको पश्चिमी भूभागका धेरै स्थान र गण्डकी प्रदेशको पश्चिमी भूभागका थोरै स्थानबाट मनसुन बाहिरिएको छ। विभागका अनुसार मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाले मनसुन बहिर्गमन प्रक्रिया तथा पश्चिमी वायुको सम्भावित प्रभावबारे नियमित रूपमा अनुगमन भइरहेको पनि जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार पुनः एकपटक। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दाउन्नेमा भएको बस दुर्घटनामा 6 जनाको मृत्यु। यस वर्षको मनसुन सुदूरपश्चिम सहित विभिन्न प्रदेशबाट बाहिरिएको मौसम पूर्वानुमान महाशाखाद्वारा जानकारी। वैदेशिक रोजगारीबाट फर्केका युवा लक्षित कृषि उद्यमशीलता जल सिंचाई कार्यक्रम सञ्चालनमा र अमेरिका बेलायतका दुई घटनामा इरानमाथि आशंका अनुसन्धान जारी। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो दिउँसो 3 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन अपराह्न 4 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

यी रेडियो नेपाल हो, दनुवारी भाषक समाचार भेषबहादुर दनुवारबाटै सुन। नेपाल मौसम विज्ञान विभाग मौसम पाइलाकाल अनुमान महाशाखा अनुसार आज बिहानीदेखि यी वर्षक मनसुन नेपालको सुदूरपश्चिम सङ्घिक भिन्ने प्रदेशबाट बाहिरिएला जनालर छ। महाशाखा अनुसार सुदूरपश्चिम कर्णाली सङ्घिक लुम्बिनी प्रदेशक पश्चिम विभागक धेरै ठाउँ तसु गण्डकी प्रदेशको पश्चिम विभाग मनै ठाउँबाट बाहिरिएला जनाल र छट। विभागक अनुसार मनसुनी वायु कमजोर अघिको नेपालक बाँकी विभागक मनै दिनमा मनसुन बाहिरिएला सम्भावना रहल र छट। मौसम पहिलाको अनुमान महाशाखा अनुसार मनसुनी बाहिरिएला प्रक्रिया अनुसार पश्चिमी वायु सम्भावित प्रभावितबारे सौधिक रूपमा डिठाला कर्ल जनाल र छट। सङ्घीय संसद चल्ला अधिवेशन खट्टाले गर्ला छट। नेपालको संविधानको धारा 93(2) बमोजिम मन्त्री परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलको चल्ला अधिवेशन शुक्रबार रातिदेखि सक्याले गर्ला हो। चल्ला अधिवेशनमा संसद दुवै सदनबाट 12 विधेयक पारित तसु 11 प्रमाणीकरण हक्लर छट। प्रतिनिधि सभाको दोस्रो अधिवेशन 62 दिनमा 68 बैठक बसेको 277 घण्टा 30 मिनट संसदीय काम कारवाहीमा समय बिताला अक्लर छट। अधिवेशनको अध्यादेश लायक विस्थापन कर्ला विधेयक सँगै 12 विधेयक पारित कर्ला छट। जैल वैशाख 28 गतेदेखि आजसम्म गरेको जम्मा 145 दिन अक्ल पनि संसदीय काम दिन 62 कायम अक्ल हो। सभामुख डोल प्रसाद अर्यलाई दोस्रो अधिवेशन सक्यालाई घोषणा गरेलाई पहिलेको अधिवेशनमा अक्ल कर्ला काम कारवाही बारेमा आज जानकारी दिल हो। पूर्वाधार विकास मन्त्रालय गरिब अंश विपन्न नागरिक आवास सुनिश्चित गरेलाई संघीय सरकारबाट रु 50,000 तसु प्रदेश सरकारबाट रु 25,000 गरेको जम्मा 75,000 अनुदान उपलब्ध गराएलाई व्यवस्था संघीय भवन एन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराला छ। भवन एन 2055 संशोधन गरेलाई बन्न विधेयकमा सभ्य नागरिक तसु ओक्री परिवारका लागि आवास सुनिश्चित गर्ला उद्देश्यक भिन्न भिन्न व्यवस्था प्रस्ताव गर्ला मन्त्रालय प्रेस नोटबाट जनाल र छन्। पहिलोपल्ट घर बनाएला गर्ला नेपाली नागरिक लागि सरकार तोक्ला डिजाइन अन्छु मापदण्ड अनुसार घर बनाएला गर्ला चाहिला लरी जस्ने अन्छु प्रकृति जस्ने बनाएला सामग्री पहिलो नै लाग्ला उपलब्ध गराएलाई व्यवस्था समेत प्रस्तावमा गर्ला र छन्। प्रतिनिधि सभाको सभामुख डोलप्रसाद अर्यालको ललितपुर सङ्घिक देशैभरको लौवा समुदायिक भाषा कला संस्कृति तसु सम्पदा जोगाइलाई लागि चाहिएको कानुन बनाएलामा पहल कर्ला बाजलो छट। ज्यापु समाज आज उचित आयोजना कर्ला समाजक 33 वार्षिक साधारण सभाको उद्घाटन कटी उएक सांस्कृतिक सम्पदा जोगाइलाई अग्निक पुस्तक जिम्मेवारी अक्ल बाजलो छट। सभामुख अर्यालको ललितपुरको मठ मन्दिर सांस्कृतिक सम्पदा परम्परा तसु मौलिक सांस्कृतिक जोगाइलाईमा लौवा समुदायको महत्वपूर्ण योगदान उल्लेख कर्ला छट। ओक्रिक स्थानीय समुदायक सङ्घी प्रत्यक्ष संवादबाट पाएला विषयलाई कानुन बनाएला प्रक्रियामा लेगालाई आफ्नै पहल कर्ला बाजलो छट। नेपालको संस्कृति सम्पदा अंश भिन्नै भिन्नै सामाजिक तसु राजनीतिक आन्दोलनमा लौवा समुदायको महत्वपूर्ण योगदान रहला उल्लेख कटी ऊ एक आयल पुस्तालाई मौलिक संस्कृति तसु सम्पदा जोगाइलाई कराई पार्नेमा समेत जोड दिलर छट। कृषि वन अंश पर्यावरण मन्त्री गीता चौधरीको स्वदेशी काठक उत्पादन अंश उपयोग बढाएको विदेशी काठक आनेलाई प्रतिस्थापन गरेलाई सरकार कार्ययोजना बनाएलाई गरिरहला बाजलर छट। कपिल वस्तु तिलराकोटबाट साझेदारी बनाएको शुक्रबार यथा क्रममा ऊ एक नेपालक वनमा काठ कुहिला तसु धोद्रो तसु विदेशबाट काठ आनेलाई हक्ल अवस्था सकाएला गरेलाई कार्ययोजना बनाएला काम अन्तिम चरणमा पुग्ल बाजलो छट। मन्त्री चौधरी बनाएको टिकेला व्यवस्थापन सँगै स्वदेशी काठ उत्पादन तसु उपभोग बढाएलाई सरकार प्राथमिकतामा रहला जानकारी दिलर छट। भोटेको छु तसु त्रिशुली लरीमा आएला विनाशकारी 12 कारण लगभग महिना दिनदेखि ठप्प रहला गल्छी बेतरड बाटखण्डमा फेरि यातायात चालनामा आएला छट। उही बाटखण्डमा ट्र्याक खोल्ला काम सम्पन्न हक्लासँगै शुक्रबारदेखि यातायात चालनामा आएला छट। गल्छी त्रिशुली माइलुङ स्याप्रुपेसी रसुवा बाट योजनाको मुख्य इन्जिनियर कृष्णनाथ ओझाक यातायात चालनामा आएलासँगै बाट सञ्जालबाट विच्छेद अक्ल रसुवा जिल्ला फेरि जोड्ला तसु सर्वसाधारण आयला जिल्ला समेत सुरु अक्ल जानकारी दिएर छन्। यातायात फेरि चालनामा आएलासँगै उयक क्षेत्रको बासिन्दा तसु यात्रु लखक लागि बर्खे राहत पुग्ला उयक बाजल छट। चिनसँगै मुख्य व्यापारिक नाका रसुवागढी जोड्ला यी बाटखण्ड दशैक मुखमा खुल्ला स्थानीय बासिन्दा अन्छु व्यापारी लखक बर्खे राहत महसुस गर्ला छट। 12 कारण बाट संरचना नाश पुग्ला पासु रसुवा आयला जिल्ला प्रभावित अकेको आयला छट। सन् 2026 शरद ऋतुमा हिमाल चढ्न लागि नेपालसँग 69 देशक 692 हिमाल चढेलाई अनुमति लिलर छ। पर्यटन विभाग अनुसार शरद ऋतुमा 26 हिमाल चढ्न लागि 79 समूह उही संख्या आरोह अनुमति लिला हो। अनुमति लिलामा 513 पुरुष तसु 179 महिला आरोही रहल छ। विभाग शाखा अधिक सुधा रेग्मिक अनुसार यी वर्ष सबैभन्दा धेरै आरोही मनास्लु धौलागिरी पहिलो पुथा सिंहचुली दङ्गा तसु आमा दब्लमा हिमाल चढाइलाई अनुमति लिल र छ।
नेपालमा स्क्रब टाइफसक संक्रमण बेसको रूपमा फैलाएर लर्छट सन् 2026 जनवरीदेखि अग्निसम्म देशभर 9872 जिल्लामा स्क्रब टाइफस संक्रमण पुष्टि अक्लर्छट स्क्रब टाइफस रोग 74 जिल्लामा फैलिसित लर्छट इपिडेमियोलोजी अंश रोग रोक्यालय महाशाखा अञ्चल हुम्ला मुगु तसु डोल्पामा भने अग्निसम्म संक्रमण पुष्टि अखिलाई बगेन पाछल्लो एक महिनामा 2718 स्क्रब टाइफस संक्रमित थप लर्छट सल्यानमा जल एक महिनामा 3 मर्ल पुष्टि अक्ल पाछु इपिडेमियोलोजी अंश रोग रोक्यालय महाशाखा टोली अग्नि सल्यान दर्मा पुलर छट महाशाखा निर्देशक डाक्टर भट्टजनक अनुसार संक्रमण 7 प्रदेशबाट डिठाल छट यसनिकै गरेको जापानिज इन्सेफलाइटिस जेबाट अङ्कसम्म 131 जनाको संक्रमण पुष्टि अक्ल छट स्वास्थ्य अञ्चल खाद्य स्वच्छता मन्त्रालय

पहिलेको सभापति तारा दालक पत्रकार लम्साङ मल्ल उपलब्ध दुःख व्यक्त गर्दै नेपाली पत्रकारितामा सन्दुक 50 वर्षभन्दा धेरै क्रियाशील ओक्रिक राष्ट्रवाणी साप्ताहिक सम्पादकीय नेतृत्व दिल बाजलर छ। अरिङ्गालक टोक्लाबाट बेसको खाजा लक्ला मकवानपुरक एक पुरुषक उपचार कलक्रममा मर्लक्ल चढ मकवानपुरक हेटौडा उपमहानगरपालिका नम्बर 17 पुवा घर अखीको अग्नि गोर्खा सहित लखन गाउँपालिका नम्बर 6 घैरुङमा बाट बनाइला सम्बन्धी काम कटी आएल 48 वर्षीय कुमार प्रजाक मर्लक्ल हो। जहिला असोज 15 गते राति करिब 10 बजे स्थानीय बासकोट जङ्गलमा अरिङ्गाल पोल्लक्रममा करिकु 26-27 अरिङ्गाल टोकीको खाजा लक्ल प्रजा उपचारका लागि असोज 16 गते बिहानी प्रदेश अस्पताल गोर्खा लेग्लर छ। गोर्खा अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारको लागि ऊ एक दिन खानी 5 बजे भरतपुर सरकारी अस्पताल चितवनमा लेग्लामा उपचार कलक्रममा असो 16 गते राति चिकित्सक उयो लागि मर्ल घोषणा गर्ल जिल्ला पुलिस कार्यालय गोर्खा डिएसपी राजकुमार श्रेष्ठ बाजल छ। मोरङक लेटाङ नगरपालिका 9 जाते बाटे पथारीतर्फ जयरल बाटखण्डमा जले राति मोटरसाइकल दुर्घटना खिकु 2 जनाको मर्ल र चट दुर्घटनामा 1 जना खजा लख्र चट। इलाका पुलिस कार्यालय लेटाङको अनुसार मोटरसाइकलमा सवार कला 3 जना मध्ये 2 जनाको मर्ल हो। दुर्घटनामा बेसको खजा लख्र मोटरसाइकल चालक चापा केर घेराबारी बस्ला 27 वर्षीय कुमार नेपाली तसु मोरङ पथरी सनसरी बस्ला 25 वर्षीय सन्देश नेपाली उपचार कलक्रममा मर्ल हख्ल इलाका पुलिस कार्यालय लेटाङ पुलिस निरीक्षक सागर शाह जानकारी दिला। दुर्घटनामा खजाला पथरी सनसरी 8 आटक 32 वर्षीय अमर नेपाली न्युरो अस्पताल विराटनगरमा उपचार भइरहला पुलिस जनाला रहेछ। डोटीमा धान झारेलाई जल्ल 1 महिलाको तसु पुरुषलाई बगाल रहेछ। घटनामा महिलाको लास फेला पर्ला छ भने पुरुष अझ बेपत्ता रहेछ। आदर्श गाउँपालिका 5 तला रारक करिब 31 वर्षीय लक्ष्मी ओझाक लास सायल लरी कछारमा फेला पर्ला जिल्ला पुलिस कार्यालय टोटिक चनाला चट। उक्रिङ उयो ठाउँ शेरबहादुर बोहरासँगै धान चुट्ला सही मेजी माडुलतर्फ जयलर चट। निर्धारित ठाउँ उयो लखक नैपुग्ला बाछु आफ्लिङ अन्सु स्थानीय खोजी थालर चट। खोजला क्रममा शनिबार बिहानी 11 बजे ओझाक लास सायल लरी किनारमा फेला पर्ला पुलिस जनाला चट। ओझासँगै जयल बोहरा भने अझु बेपत्ता र चट। आजलाई धनवारी भाषाको समाचार सिद्धिलेख हस्त शिवा ढोक गरिनु।

नमस्कार, कार्यक्रम संगीत मालाको पर्खाइमा रहनुभएका सम्पूर्ण रेडियो प्रेमी मित्रहरूमा हामी कार्यक्रम संगीत मालाको तर्फबाट यहाँ सबैमा हार्दिक स्वागत तथा न्यानो अभिवादन व्यक्त गर्दछौ। प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्टको तर्फबाट। हजुर, प्रत्येक शनिबार यसै समयमा करिब 4 बजीसम्म विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीत माला मार्फत। कार्यक्रम संगीत माला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुन्दै आउनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.100 र 103 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। कार्यक्रम संगीत मालाको शुभारम्भ गर्दैछौ देशभक्तिपूर्ण गीतबाट। शिशिर योगी र सिन्धु मल्लको सुर, गणेश भीष्मको रचना रहेको छ, गोविन्द आचार्यको संगीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम संगीतमाला मार्फत। कार्यक्रम संगीतमालामा हामी लोकगीत, आधुनिक गीत, पप गीत लगायत विभिन्न गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ। हाम्रा एफएम ब्यान्डहरू 98.3 MHz पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइनका माध्यम र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। अब राख्दैछौँ टेक विषय र समीक्षा अधिकारीको सुर ऋषि खड्काको रचना र सङ्गीत हो।

हजुर, यहाँको मनोरञ्जन गराइरहेका छौँ विभिन्न चर्चित गीत संगीतहरू सुनाएर कार्यक्रम संगीत माला मार्फत। हामीलाई रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि हामीलाई प्रत्यक्ष सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदैछौँ। अब राख्दैछौँ नेपाली फप गीत। अस्मिक खवासको स्वर रहेको छ, धावा तामाङको रचना हो, नमाङ लामाको संगीत रहेको छ। तपाईँ पनि सुन्दै गर्नुहोला कार्यक्रम संगीत माला।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। अब राख्दैछौ सुमन केसी र रोजिना बस्नेतको स्वर, विष्णु भण्डारीको रचना रहेको छ, रमेश अन्जानको संगीत हो।

निकै चर्चित गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। कार्यक्रम सङ्गीत मालामा हामी लोकगीत, लोकदोरी, आधुनिक, पप, गजल लगायत विभिन्न गीत सङ्गीतहरू सुनाएर यहाँको मनोरञ्जन गराउँदै आइरहेका छौँ कार्यक्रम सङ्गीत माला मार्फत। अब राख्दैछौँ निकै चर्चामा रहेको प्रकाश दूतराज र मिलिना राईको सुर रहेको छ, प्रकाश दूतराजको रचना र सङ्गीत हो।

कार्यक्रम संगीतमाला रेडियो नेपालको बागमती प्रादेशिक प्रसारण केन्द्र काठमाडौँबाट सुनिरहनु भएको छ र हाम्रा एफएम ब्यान्डहरू 98.3 मेगाहर्जबाट पनि सुनिरहनु भएको छ। साथसाथै अनलाइन र फेसबुकका माध्यमबाट पनि सुनिरहनु भएको छ। निकै चर्चित गीत संगीतहरू सुनाएर यहाँको मनोरञ्जन गराइरहेका छौँ। आजलाई कार्यक्रम संगीतमालाको निर्धारित समय सकिने लागेको छ। अन्तमा राजन कार्की र शान्ति श्री परियारको स्वर, राजन कार्कीको रचना र संगीत रहेको छ। यही गीत यहाँका माझमा सुर्दै कार्यक्रम संगीतमालाबाट प्राविधिक सहकर्मी लक्ष्मण विष्ट अनि म कार्यक्रम संचालक रमेश भट्ट विदा माग्छु। नमस्कार।

0: बिस्तारै चल्ने मालवाहक तथा यात्रुवाहक सवारी साधनले सदैव सर्भिस लेनको प्रयोग गर्नुहोस्। यसले तपाईँको यात्रालाई सहज बनाउँछ।
1: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: रु 3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

यो रेडियो नेपाल हो। अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी बर्दाघाट सुस्ता पूर्व दाउनेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका 6 जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दाघाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउने स्थित यस मोडमा पल्टिएको थियो। दुर्घटनामा अन्य 12 जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा परि बसका चालक बाँकेको खजुरा गाउँपालिका 2 36 वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया, जाजरकोटको भेरीगङ्गा नगरपालिका 3 50 वर्षीय निर्जन गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राज गिरीको मृत्यु भएको हो। सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सामा ब्याज नतिर्ने ऋणीबाट कर्जा असुली गरेको हो। चालु आर्थिक वर्षको असोज 15 गतिसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब 11 करोड रुपियाँ कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कारबाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जलसिँचाइ कार्यक्रम ल्याएको छ। कृषि उद्यमीको लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीको लागि विशेष भूमिगत जलसिँचाई कार्यक्रम योजना छनौट दिग्दर्शन 2083 तयार गरेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाइ सुविधा उपलब्ध गराउन तथा योजना छनौट कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको हो। प्रतिनिधि सभाका सभामुख डोल प्रसाद आर्यले ललितपुर सहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणको लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनु भएको छ। ज्यापु समाजीयलद्वारा आज ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटनमा उहाँले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो। सभामुख अरियालले ललितपुरका मठ मन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। बाढी पहिरोको कारण 6 दिनदेखि अवरुद्ध बेसी सहर चामे सडक सञ्चालनमा आएको छ। नासु गाउँपालिका 3 खोत्रो र चामे गाउँपालिका 5 कोतोमा खसेको पहिरो तथा सडकमा थुप्रिएको ढुङ्गा माटो हटाएपछि सडक सञ्चालनमा आएको डुम्रे बेसी सहर चामे सडक आयोजनाका सूचना अधिकारी नवीन विष्टले जानकारी दिनुभयो। बडा दशैं नजिकैसँगै काठमाडौँ महानगरपालिका 30 स्थित मैतीदेवी मन्दिर परिसरमा सरसफाई, रङरोकन तथा सौन्दर्यकरणको काम तीव्र पारिएको छ। दशैंको अवसरमा भक्तजनको भिड लाग्ने मैतीदेवी मन्दिर परिसरलाई आकर्षक बनाउन अहिले रङरोगनको काम भइरहेको हो। रङरोगन सकेपछि झिलिमिली बत्ती जडान गरी मन्दिर क्षेत्रलाई थप आकर्षक बनाउने तयारी रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिले जनाएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ अपराह्न 4 बजेको समाचार। अब केही बेर विज्ञापन।

0: प्राप्त गरौँ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: विज्ञापन पछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्र संघले गम्भीर मानवीय संकट सामना गरिरहेका 12 देश तथा क्षेत्रमा जीवन रक्षक सहायता पुर्याउन 16 करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ। संयुक्त राष्ट्र संघको मानवीय मामिला समन्वय कार्यालय OCHA का अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट 15 करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर, कब्जामा रहेको पालेस्टेनी भूभाग, सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको हो। त्यसै गरी यी 12 मानवीय संकटमा रहेका अपाङ्गता भएका व्यक्तिका तत्कालीन आवश्यकताको लागि थप 1 करोड डलर छुट्याइएको छ। यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग पुग्ने बताइएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो अपराह्न 4 बजेको समाचार। सकियो, हौस् त, नमस्कार।

दी रेडियो नेपाल यन ग्रीष्मा शेर्पाने शेर्वी केकी साङ्गुर सेनोनाङ जम्बुलिङ शेर्वी छोपी थेङ सुम्की छोक चिन्ताङ जम्बुलिङ शेर्वी हे जोमङ तोङ निशो छोके टडिक तिवा डुपा छुङ्गु सेन्क्वा ग्याकर्की दार्जिलिङला दि अक्टोबर लाकी तारिक ग्या कुताङ चितम्बे शर्मो कोटे केतो फ्लेन जोमकी कोला क्यास काठमाडौँ कि यम्बु शेर्वी छोपी सङ्घे ल्याखुङला कोटे क्या स्वर्गत पी हेन्जुम्ला सुङ्लप नङ्गिन जम्बुलिङ शेर्वी छोपी टुङसे आङजाङबो शेर्पा कि छोक चिन्ताङ हेन्जोमकी टिक्तिवा डुपा छुङ्गु ख्यान्तोक नाङसुङ जम्बुलिङला फेलनि वतो शेर्वी चिचोकला चिकजप शेर्वी के छो रिक्सुङ मोसी तेजेन लुक्सोतिवा सुङ्ग्याप ख्यानी हेर्गेजप मिगुगिल हेन्जोम कोटिक्याउ टुङछे शेर्पाकी सुङसुङ सर्गेतपी हेन्जोमला यम्बु शेर्वी छोकपी छोकचो लाक्पा थिनले शेर्पाकी जम्बुलिङ शेर्वी हेन्जोमला फुर्दा ख्याने छोकसुक नाङनि हेन्जोम लम्सु जपला तेरिला सुनाङसुङ स्यानुप गेलाम नङ्गी नवलपुरकी विनय त्रिवेणी वरा आङ्गी दाउनेला रिङ टोप्ला बस ताप्योग्ला सनी मेरा ठोक नासा गलगुवासी मेरा चितम्बला क्युन फोको सेनकुवा नेपालगञ्जले ग्यास काठमाडौँ हुङ्गेन गोतो बस थोला डब्रिम्बला दाप्योग्ला स्वरूप चोङ्की कुर्सुङ माक्मी ल्याखुङ नवलपुरकी सेतोपिएन बस ताप्योग्ला सनी बस तङ्गोपमी बा केकी खजुरा यो छोकपा वरा आङ्गी लो सुमजुसुवा थुकी सुरेश पिसी कोलपुर ट्रङ्क्यार वरा आङ सुमकी लो सुमजुसुवा कि दिपेन्द्र केसी कोलपुर टोङ्खेर वरा आङ चितम्बकी लो ङपचुङा ङाकी एकेन्द्र राज रेग्मी नेपालगञ्ज उपमहानगरपालिका वरा आङ तिनकी लो निसु कि क्रिस कनौजिया जाजरकोटकी फेरी गङ्गा टोङ्खेर वरा आङ सुमकी लो ङपचुकी निर्जुङ गुरुङताङ बाजुराकी स्वामी कार्तिक सुक्पी लो ठुकचुरे ङाकी नरेन्द्र राजगिरी नासा गलोपिएन बस नङला मेरा चप्गे वतुप नङला मेरा ठुक नासा गलोप मेरा चितम्बला क्युन फोकुताङ मेरा निला खाङ माक्यौ कुर्सुङ माक्मे सेतोपिएन प्रतिनिधि सभाकी छोकमी डोल प्रसाद अर्यालकी ललितपुर ताङ ग्यालखप नगी पल्बु चिचोकी के रिक्सुङ ताङ चोङबा सुङ्ग्यपकी तदोक्ला खाक्से वतोप टिम्तिवा चप्ला हुर्ता कितोप ख्यान्तोक डाङसुङ ज्यापु चिचोक यालकी कारिङ कोटी क्याउ थेङ सुमजुसुवा थुकी लोकल हेन्जुमकी गफे टेम्टेल क्या नङ्गिन छोकमी अर्यालकी पल्बु चिचोकी रिक्सुङ टोङबा सुङ्ग्यप कितोप तन्दी जोन्दा जोरमाथि ल्यागेन यदोप सुङसुङ यम्बुकी रिक्सुङ टोङबा तेजेन चिचोक ताङ सबसे सखुल यर्गे जब्ला पल्बु चिचोकी ल्यागेन खाक्सेन पोस चिउ सुङ्गेन थाहुङ्गो पुस्ता सम्बाकी रिक्सुङ ताङ लुक्सो तिवला खाक्सेन पो चिने सुङ्ग्योपकीगो कोला छोकचो अर्यालकी सुगेप नाङसुङ कृषि नाथुङ तेजेन खोरियुक लोनफु गीता चौधरीकी रङ्गुल्ला गोमुङ जपताङ थोकु लाका पर्नी छिकेल्लासँग यम्बुला जो गोमुङ तिवा चुङ्गु क्यान सुङ्की लाकी छर्सी जोइ वतो सुङसुङ कपिल वस्तुकी तिलौरा कोट साझेदारी नाथुङकी अनुगमन कि रिम्बाला लोनफु चौधरीकी यम्बुकी नाथुङला वतोप गोमुङ रुल्नी डपताङ छिगेल्ने गोमुङ खुर्नी हुङ्गुफ नेताङ मेता जप क्यान लोनखाङकी लाकी छर्सी जोइ वतोपताङ थाती लाका तिवा तिङसोक्ला लेपु लोनफु चौधरीकी सुङ्गुपिएन लोनफो चौधरीकी नाथुङला फुथाकपु सिला टदेकी रङ्गुल्ला रङ्ग गोमुङ जपताङ थोकु लाकाला सुङ्गी खाक्सेनपो चिउ ख्यान्तोक नाङसुङ पूर्वधार यार्गे लोनखाङकी न्यामजुङा ताङ तिङला स्वरूप मिथिवी तन्दोग्ला सङ्घीय सुङ तेमा टेङ्गा तोङ ङपचु ताङ प्रदेश सुङ तेमा टेङ्गा तोङ निसुङा ख्यान तोङ दिन्जु थोन ङासेक अनुदान तेरोटदेकी फवन ऐनि तोङ गेजुग्या सुम्की विधेयक सङ्घीय टोचोक टुङी खाङला तर्ता ख्यानक्वा भवन ऐनि तोङ ङपचुङा ङाला युर्वा तोङगुप्ला जो विधेयकला मि न्यामजुङा ताङ तिङला स्वरूप मितिओला देतोप तासा थाक्छोत कितोप मिगुके टरिक नाछोक प्रस्ताव क्याउ खाङकी सेतोपिएन तिनाङला थेङ ताङबोला खाङबा जप यम्बी मितिओला सुङ्की तेन्तेन क्याउ डिजाइन ताङ माफतन्ड नाङसिन खाङबा जप थन्दोक्ला खाक्से गोतोप चालाक्तिवा टेङ्गा मालवा क्यान तेरो प्रस्ताव क्याउएन यम्बुला स्क्रब टाइफस कि नजा मङ्बु फेली वतोप सेन्क्वा चिलो नितोङ निसु ठुक जनवरी ने तन्दा सेग्ला यखपकी जोङखा दिन्छु थोन चिनाङला दि मेरा तोङ गु सही क्याताङ दिन्छु थोन निला स्क्रब टाइफस कि नजा थोङ्गोपिएन
एपिडेमियोलोजी तेजेन रोग नियन्त्रणमा शाखाकी सेतोपनाङसिन हुम्ला मुगुतङ डोल्पा जोङखा लातिरङ दि नजामा फेलुतङ यम्बा जोङखा तिवा तिरिला फेल्नी सिन्धुप सुङसेनक्वा तिङसोकी लाचिक लारङ मेरा तोङी सय दिनतङ छपगेला स्क्रब टाइफस नजा थोङगुप्तङ सनल्यान्डला मेरा सुमना सगलुपमा शाखाकी निर्देशक डाक्टर अनुज भट्टाचन्की ख्यान्तोक नाङसुङ तुगराङ केनी जापानिज इन्सेफ्लाइटिस नजासँग मेरा सय चिकतङ सुमजुसुवा चुक्ला थोगोप सेन गुवासेसी तन्दा सेक्ला मेरा निशु ज्ञाना सगलोफ ठोतेन लोनखाङदङ्गी परिवार कल्याणमा शाखाकी सेतोपियन मोरङकी लेटाङ टोङख्यार वाराङ गु जातिनी पथरी छोग्ला दै गोतोफ लाम्ला दाङ्गोमो मोटरसाइकल दाप्योग्ला सोर्नी मेरा गी नासागल गुवासेसी मेरा चुग्ला क्युन फोकु सेन गुवा मोटरसाइकल दाप्योग्ला सोर्नी मोटरसाइकल तोङ्गो मिझापाकी लोङिसु दिनकी कुमार नेपाली तङ मोरङकी लोङिसु ङाकी सन्देश नेपाली मेन्जु कितुप्रिम्बला नासा गलुफ इलाका कुर्सुङ मकमी ल्याखुङ लेटाङकी इन्सपेक्टर सागर रसाकी ख्यान्तोक नाङसुङ तुग्राङ केनी मोटरसाइकल तिङला देनी खोतु यम्बामी मोरङकी लो सुमजुसुवा ङिकी अमर नेपाली विराटनगरकी न्युरो मेनखाङला मेन्जु खि गोतुफ इन्सपेक्टर साकी सुङसुङ डोटिला स्वादुङ गलुफ मेरा हिला चाङबी खुर्नी गलुफ सेन्टक्वा स्वादुङ गलुफ आदर्श यु सोक्पा वरा आङङा तलारा कि लो सुमजुसुवा चुकी लक्ष्मी ओजाला चाङबी खुर्नी गलुफ ताङ खोङकी फुङबु आरिङ टप्ला न्यु जुङखी कुर्सुङ मकमेला खुङ ढोटिकी सेतोपकेन तुग्राङ केनी चाङबी खुर्नी गलुफ ती दासकी शेरबहादुर बोरा तदा छोली गोतोफ ख्यान्तोप नाङसुङ भोटिको सितङ त्रिशुली चाङबुला वाउसतकी जोसालिन्सी लाचुग्ने जुनो फन्दा वोतोफ गल्छी बेत्रावती लाम्ला याङलुङ डिम्डोल चिन्क्योङ ख्याउ सिन्क्वा गल्छी बेत्रावती लम्की ट्र्याक फेतोफ लाका टुप्पा छुङ्ने दाङ्ने जुन डिम्डोल चिन्क्योङ ख्याउ येन डिम्डोल चिन्क्योङ च्यासीमा मितिवा फार्सुर कितुब्ला तङ तिसकुकी मितिवला जोलोमो छुङ्गुफ इन्जिनियर कृष्णनाथ ओजाकी ख्यान्तोक नाङसुङ रेडियो नेपालने सेरवी साङ्ग्यो डुप्सुङ थुचिसे.

तपाईँ यति बेला रेडियो नेपाल सुनिरहनु भएको छ। भर्खरै यहाँहरू बीचमा राख्यौं लोकदोहोरी गीत विक्रम परियार र सुनिता बुढा छेत्रीको स्वरमा रहेको यो गीत, र यसमा लय संकलन थियो डिल्लीराम अरियालको। यहाँहरूलाई अब करिब 5 बजेसम्म लोकदोहोरी गीत मार्फत मनोरञ्जन गराउनेछौं। अब यस क्रममा राख्दैछौ सागर विरही र श्रेयसी स्यानीको स्वरमा रहेको यो गीत, र यो गीतमा लय संकलन रहेको छ सागर विरहीको।

यहाँहरूलाई लोकदोहोरी गीत सुनाउने क्रममा भर्खरै सुनायौं खेम सेन्चुरी र दीपिका बेम्बू मगरको स्वरमा रहेको यो गीत, र यो गीतमा लय संकलन थियो विक्रम बाबु विश्वकर्माको। अब यहाँहरूलाई लोकदोहोरी गीत नै सुनाउने क्रममा राख्दैछौ मौसम गुरुङ र मेमिसा घलेको स्वरमा रहेको यो गीत, र यो गीतमा लय संकलन रहेको छ डीआर सुजनको।

लोकदोहोरी गीतहरू सुनाउने क्रममा अब अन्तिम लोकदोहोरी गीत राख्दैछौँ। रामजी खाँड र टिका पुनको स्वरमा रहेको यो गीत र यो गीतमा लय सङ्कलन रहेको छ रोशन सिंहको।

0: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल, नेपालको समावेशी आवाज।
1: बाटो पार गर्ने वृद्ध, बालबालिका तथा फरक क्षमता भएका व्यक्तिहरूलाई सदैव उच्च प्राथमिकतामा राखौं।
2: नेपाल सरकार, पूर्वाधार विकास मन्त्रालय, सडक विभाग।
3: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंकको बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौं, प्रविधि संयोजनमा शरद चौलागाई, उद्घोषणमा सहकर्मी बलराम कोइरालासँगै म विष्णु देवी पौडेल। यति बेला साँझको 5 बज्न लाग्यो, अब सुन्नुहुनेछ समाचार।

0: यो रेडियो नेपालको अब सम्झना पौडेलबाट समाचार सुन्नुहोस्। पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवल परासी बर्दाघाट सुस्ता पूर्व दाउन्नेमा आज बिहान भएको यात्रुवाहक बस दुर्घटनामा मृत्यु भएका छ जनाकै शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय नवल परासी बर्दाघाट सुस्ता पूर्वका अनुसार 18 जना यात्रु लिएर नेपालगंजबाट काठमाडौँतर्फ आउँदै गरेको यात्रुवाहक बस आज बिहान विनय त्रिवेणी गाउँपालिका 2 दाउन्ने स्थित यस मोडमा पल्टिएको थियो। दुर्घटनामा अन्य 12 जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभयो। दुर्घटनामा बसका चालक बाँकेको खजिरा गाउँपालिका 2 36 वर्षीय सुरेश बिसी, कोहलपुर नगरपालिका 3 32 वर्षीय दिपेन्द्र केसी, कोहलपुर 10 55 वर्षीय एकेन्द्र राज रेग्मी, नेपालगंज उपमहानगरपालिका 7 22 वर्षीय क्रिस कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका 3 50 वर्षीय निर्जन गुरुङ र बाजुराको स्वामी कार्तिक गाउँपालिकाका 65 वर्षीय नरेन्द्र राजगिरीको मृत्यु भएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले हरेक नागरिकको लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनु भएको छ। आज सामाजिक सञ्जाल मार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन 2083 विधेयक संघीय संसद सचिवालयमा दर्ता गराइएको उल्लेख गर्नुभयो। शुक्रबार दर्ता गरिएको उक्त विधेयकले निम्न आय भएका परिवारका आवासको सुनिश्चित गर्ने तथा मध्यम आय भएका परिवारको लागि सुरक्षित र व्यवस्थित आवास सुनिश्चित गर्ने व्यवस्था प्रस्ताव गरेको उहाँको भनाइ छ। दर्ता गरिएको विधेयकमा पहिलो पटक घर निर्माण गर्ने नेपाली नागरिकलाई सरकारले तोकेको ढाँचा तथा मापदण्ड अनुसार घर निर्माण गर्न आवश्यक नदीजन्य तथा प्रकृतिजन्य निर्माण सामग्री निशुल्क उपलब्ध गराउने व्यवस्था प्रस्ताव गरिएको प्रधानमन्त्री शाहले बताउनु भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले ललितपुरसहित देशभरका नेवार समुदायको भाषा, कला, संस्कृति र सम्पदा संरक्षणको लागि आवश्यक कानून निर्माणमा पहल गर्ने बताउनु भएको छ। ज्यापू समाज एलद्वारा आज ललितपुरमा आयोजित समाजको 33 वार्षिक साधारण सभाको उद्घाटनमा उहाँले सांस्कृतिक सम्पदा संरक्षण अहिलेको पुस्ताको जिम्मेवारी भएको बताउनुभयो। सभामुख अर्यालले ललितपुरका मठ मन्दिर, सांस्कृतिक सम्पदा, परम्परा र मौलिक संस्कृतिको संरक्षणमा नेवार समुदायले महत्त्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्नुभयो। सरकारले विभिन्न सहकारी संस्थाको कर्जा असुलीलाई तीव्रता दिएको छ। सरकारले कर्जा असुली न्यायाधिकरण कार्यालय मार्फत सहकारीबाट ऋण लिएर तोकिएको समयमा वा भाका नाग्दा समेत सावा ब्याज नतिर्ने ऋणीलाई कर्जा असुली गरेको हो। चालु आर्थिक वर्षको असोज 15 गतिसम्म विभिन्न 27 मुद्दाको मिलापत्र र फैसला कार्यान्वयनबाट कार्यालयले सहकारी संस्थाहरूको करिब 11 करोड रुपियाँ कर्जा असुली गरेको कार्यालयका प्रमुख अच्युत श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार गत वर्ष असार 25 गते स्थापना भएको कार्यालयलाई कर्जा असुली सम्बन्धी मुद्दाको सुरुको कार्यवाही र किनारा गर्ने अधिकार क्षेत्र तोकिएको छ। ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाई विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताको लागि विशेष भूमिगत जल सिँचाई कार्यक्रम ल्याएको छ। कृषि उद्यमीको लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले कृषि उद्यमीको लागि विशेष भूमिगत जल सिँचाई कार्यक्रम छनौट निर्देशन 2083 तयार गरेको छ। विभागका महानिर्देशक दिनेश रजौरियाले भूमिगत जलस्रोतको दिगो उपयोग मार्फत कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न, कृषि उद्यमी तथा किसानलाई भरपर्दो सिँचाई सुविधा उपलब्ध गराउन तथा योजना छनौट र कार्यक्रम कार्यान्वयनलाई पारदर्शी, वस्तुगत एवं प्रभावकारी बनाउन सुशासन ऐन बमोजिम दिग्दर्शन तयार गरिएको जानकारी दिनुभयो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ साँझ 5 बजेको समाचार। अब केही बेर विज्ञापन।
1: फोनमा कुरा गर्दा आवाज स्पष्ट नआएर दिक्क लाग्छ?
2: अब अनुभव गर्नुहोस् नेपाल टेलिकम 4G भोल्टेज।
1: भोल्टेज भोइस ओभर LTE अब तपाईँको हरेक कुराकानी अझ स्पष्ट, अझै जीवन्त।
2: SG भोइस क्वालिटीसँग कम ब्याकग्राउन्ड नोइज र अल्ट्रा क्लियर आवाज।
1: यस्तो अनुभव मानौ तपाईँले कुरा गरिरहनु भएको व्यक्ति तपाईँको छेउमै हुनुहुन्छ।
2: र अझ रमाइलो कुरा,
1: फोनमा कुरा गर्दै गर्दा पनि चलाइरहनुहोस् 4G स्पिड इन्टरनेट।
2: Clear calls र fast internet एकै साथ।
1: सेवा सुचारू गर्न आफ्नो फोनमा #444 हाश डायल गर्नुहोस्। 4G बोल्टे
3: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: विज्ञापनपछि अब अन्तर्राष्ट्रिय समाचार। संयुक्त राष्ट्रसङ्घले गम्भीर मानवीय सङ्कट सामना गरिरहेका 12 देश तथा क्षेत्रमा जीवन रक्षक सहायता पुर्याउन 16 करोड अमेरिकी डलर आपतकालीन कोषबाट जारी गरेको छ। संयुक्त राष्ट्रसङ्घको मानवीय मामिला समन्वय कार्यालय OCHA अनुसार आपतकालीन प्रतिक्रिया कोषबाट 15 करोड डलर अफगानिस्तान, बुर्किना फासो, क्यामरुन, चाड, क्युबा, माली, नाइजर कब्जामा रहेको पालेस्टानी भूभाग सोमालिया, दक्षिण सुडान, सुडान र यमनका लागि छुट्याइएको हो। यसै गरी 12 मानवीय संकटमा रहेका, अपाङ्गता भएका व्यक्तिका तत्कालीन आवश्यकताका लागि थप 1 करोड डलर छुट्याइएको छ। यसले मानवीय सहायता अझ पहुँचयोग्य र समावेशी बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। रेडियो नेपालबाट सुन्दै हुनुहुन्थ्यो साँझ 5 बजेको समाचार सकियो। हौस् त नमस्कार।
4: हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब सुन्न सक्नुहुनेछ तामाङ भाषामा समाचार।

हामी रेडियो नेपालको बागमती प्रादेशिक प्रसारणबाट बोलिरहेका छौँ। अब केही बेर सुनाउनेछौँ बाल गीत। यसै क्रमको पहिलो गीत राख्दैछौँ प्रभा केसीको स्वरमा, शक्तिमोहन प्राजितको रचना, रत्न बेहोसीको सङ्गीतमा।

0: लाग्यो भने चुखो पानी भर्न लाएको देखिनस्?
1: किन र बजै?
0: अझ बुझ पछाउँछ तैले छोको पानीले मैले देउता पूजा गर्नु
1: किन? म चाहिँ मान्छे होइन र?
2: मान्छे मान्छे बीच भेदभाव गर्नु मानव अधिकारको ठाडो उल्लङ्घन हो। भेदभाव गर्नेलाई कानुनी कारवाही हुन्छ। भेदभाव होइन, सबैसँग सद्भाव राखौ।
3: जनचेतनाका लागि रेडियो नेपालद्वारा जारी

समावेशी आवाज राष्ट्रीय रेडियो राष्ट्र को संचार।

0: स्वागत तथा अभिवादन कार्यक्रम जीवन यात्रामा प्राविधिक मित्रहरू प्रज्वल खड्का, मिनरवा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनीको। श्रोता, आजको जीवन यात्रा कार्यक्रममा हामीले एकजना संघर्षशील सफल सौन्दर्य व्यवसायीलाई निम्ताएका छौँ, जसले आफ्नो मेहनतको कारण सौन्दर्य व्यवसायीको रूपमा स्थापित भई थुप्रै युवाहरूलाई रोजगारी दिनु भएको छ। उहाँ हुनुहुन्छ फेसियल हाउस की संस्थापक तथा अध्यक्ष सुषमा महरा। अब हामी उहाँसँग उहाँका जीवनका भोगाईहरू, केही व्यक्तिगत प्रसंग, सौन्दर्य सम्बन्धी विविध पक्षमा कुराकानी गर्नेछौ। कार्यक्रमको सुरुवात यहाँको व्यक्तिगत परिचयबाट सुरु गरौँ। यहाँको जन्म चाहिँ कहाँ भएको थियो?
1: काठमाडौँको 7 नम्बर वडामा
0: गोकर्ण।
1: हजुर।
0: कस्तो वातावरणमा हुर्कनु भयो? घरको वातावरण चाहिँ कस्तो थियो यहाँको?
1: मेरो घरको वातावरणमा चाहिँ बाबा एकदमै साथी जस्तो फ्रान्क होइसिन्थ्यो। बाबाले गर्दाखेरि नै हामीलाई चाहिँ बाहिरी कसरी चाहिँ मान्छेहरूसँग घुलमिल हुने, एउटा परिवारबाट चाहिँ जब हामी काम गर्नको लागि बाहिर निस्किन्छौँ त्यो अवस्थामा चाहिँ कसरी घुलमिल हुने, अनि बोल्दाखेरि टोन भन्नु पर्दाखेरि म प्योर नेवारको छोरी, म काठमाडौँको श्रेष्ठ नेवारको छोरी हो, तर मेरो घरको वातावरण नेवारपन कम थियो। मेरो बाबाले टोटल्ली नेवार बोले तापनि पढाइमा ह्याम्पर पर्छ, टटर मटर आउँछ भन्ने एउटा हिसाबले चाहिँ बाबाले हामीलाई चाहिँ नेवार टोन सिकाउनु भएन, नेवार भाषा सिकाउनु भएन। तर हामी पछि हुँदै चाहिँ अलिअलि बोल्न थाल्यौँ, हामीले जिस्किँदा बोल्न थाल्यौँ साथीभाइहरूसँग। तर छर छिमेकी पनि थापा, ढुङ्गाना, सिग्देल यस्तै मात्रै थियो। त्यो अवस्थाले गर्दा पनि हामी नेवारपन कम भएर चाहिँ यो क्षेत्रीयपन चाहिँ बढी मात्रामा भयो मेरो घरमा पनि। कान्छी छोरी भएको कारणले गर्दा एक किसिमको छोरीभन्दा पनि छोरा को रूपमा चाहिँ म हुर्केँ। मेरो घरमा चाहिँ म पछाडि मात्रै भाइ जन्मियो, मलाई चाहिँ छोरा सम्झेर चाहिँ पाएको रे, तर छोरी जन्मियो पनि मलाई बोइस्कट कपाल काटिदिने, प्यान्टहरू नै किनिदिने, यस्तो किसिमले हुर्काएको भएर

0: बिचमै छोड्नु भयो, मैले नै दिएँ, एसएलसी पास पनि गरेँ, बाबा खुसी भएर स्कुटर पनि किनिदिनु भयो। पछि साथीभाइहरूले चाहिँ कोही कम्प्युटर सिक्न जाने, कोही ल्याङ्ग्वेज सिक्न जाने, अनि कोही चाहिँ ब्युटी पार्लरको ट्रेनिङ लिन जाने भनेपछि आफूसँग मिल्ने साथीहरू ब्युटी पार्लरको ट्रेनिङ लिने भने सुनेपछि चाहिँ म आफैलाई पनि इच्छा जाग्यो र मैले भने घरमा भनिसके पछाडि साथीहरू जाने म मात्रै किन नजाने, मलाई पनि पठाउनु भनेपछि ल ठिक छ तिमीहरू सबैजना जान्छौ भने जाऊ गर भनेपछि त्यसरी पठाइसकेपछि त्यो कस्तो भयो भने जब मैले सिक्नको लागि फर्स्ट म घरबाट निस्केर चाहिँ सिक्न गएँ, सिक्न जाँदाखेरि मैले त्यो चिजलाई चाहिँ यसरी मनमा लिएँ कि फर्स्ट सिक्नको लागि गएँ नि त, तब मनमा ओहो यो चाहिँ म चाहिँ के गर्छु यो फिल्डमा चाहिँ म लाग्छु है यसमा के गर्छु भन्ने मलाई चाहिँ अठोट जस्तो बस्यो। र त्यस पछाडि म सिक्दै जाँदै कति देश विदेश गएर सिकेँ, यति चिजहरू मैले ज्ञान हासिल गरेँ। त्यो ज्ञान हासिलले गर्दाखेरि मैले जब फेसियल हाउसको जन्म गराउँदाखेरि आज त्यही फेसियल हाउसले म परिचित भएँ।
1: सङ्घर्ष चाहिँ तपाईँले कतिको गर्नु पर्यो त यो पेसामा आबद्ध भएपछि?
0: म्यारिड पछाडि मैले यो पेसामा झन् खुलेर लाग्न पाएँ। मेरो हस्बेन्ड चाहिँ एकदमै बुझ्ने होइसिन्थ्यो, उहाँले चाहिँ केही गर गर्नुपर्छ भनेर चाहिँ प्रोत्साहन दिइबक्सिन्थ्यो। अनि त्यही किसिमले चाहिँ पछिको टाइममा नै हो विवाह पछाडि नै देश विदेश गएर ट्रेनिङ लिने मौकाहरू मैले पाएँ र त्यो चिजहरू मौकाहरू पाइसके पछाडि मैले जब फेसियल हाउसको जन्म गराएर काम गर्न थालिसके पछाडि काम पनि एकदम राम्रो किसिमले गइरहेको थियो। फेरि मलाई चाहिँ अलिकति लाउनमा पनि इन्ट्रेस्ट भएकोले नट ओन्ली फेसियल हाउस मात्रै नभएर चाहिँ मैले वाउ थ्री कलेक्सन, सिल्क एन्ड कटन बुटिक, कपडा व्यापार पनि गरेँ मैले बिचमा। ती सबै चिजहरू गर्दा गर्दै जीवनमा यस्तो चिज आयो कहिले नसोचेको विडम्बना मेरो लाइफमा आयो र मेरो पहिलो हस्बेन्डको नर्मल्ली घरमा चाहिँ पूजा खाएर सुत्ने टाइममा चाहिँ हार्ट एट्याक भएर डेथ भइसके पछाडि तब मेरो कालो रात सुरु भयो। र यो कालो रात सुरु भइसके पछाडि चाहिँ मैले यो समाजसँग यति फाइट गर्नु पर्यो एउटा विधवा भनेर, त्यस पछाडि जति पनि मलाई आक्षेप लगाएर मलाई नाना थरी भनेर जति पनि मलाई न्युजहरू बजाइदियो र त्यस पछाडिको मैले लड्दै जाँदाखेरिको आजको दिनको जुन सक्सेस छ म एकल हुँदाखेरिको लडेको सक्सेस हो। किनभने जुन किसिमको हेपाई यो समाजले एउटा विधवाले एउटा लेडिजले गरेको काममा चाहिँ एकदमै धेरै चाहिँ उनीहरूले खुट्टा तान्ने गर्दो रहेछ र त्यो आफू राइट छ भने चाहिँ लड्न सजिलो हुँदछ हुँदो रहेछ। म राइट थिएँ, म लडेर आजसम्म लड्दैछु, लडेर आउँदैछु। भर्खरै मात्र पनि ताजा न्युज छ, गृह मन्त्रालयको कर्मचारी वन्दना कर्णसँगको फाइट लगभग एक वर्षै चल्यो। उहाँले मलाई चारवटा मुद्दामा हाल्नुभयो, उहाँले हाल्नुभयो मुद्दा तर जितेँ मैले र अहिले पनि लागिरहेको छ कि उहाँले चाहिँ मलाई कुनै न कुनै कुराबाट चाहिँ मलाई फसाउने प्रयास गर्नुहुन्छ होला जस्तो लाग्छ। किनभने जुन किसिमले चाहिँ उहाँले मलाई आक्षेप लगाउनु भएको थियो, म एउटा ब्युटिसियन हो, मेरो मन्दिर भनेको चाहिँ ब्युटी पार्लर हो, म आफ्नो मन्दिर ठान्छु मेरो ब्युटी पार्लरलाई, तर उहाँले चाहिँ त्यो मन्दिरमा चाहिँ आक्षेप लगाउनु भयो, अनैतिक काम हुन्छ, नराम्रो नेकेड भिडियो बनाएर बेच्छ भनेर यस्तो नराम्रो मलाई चाहिँ आक्षेप लगाउनु भयो। जुन आक्षेप को कारणले गर्दा असह्य भएर चाहिँ नेपालभरिको ब्युटिसियन ओर्लेर चाहिँ गृह मन्त्रालय अन्तर्गतको त्यस कर्मचारी विरुद्ध चाहिँ हामीले जुलुस पनि निकाल्नु परेको थियो। जब हामी राम्री हुने फिल्डमा लाग्छौँ,
1: हामीले तपाईँले त्यो मुद्दा जित्नुभयो
0: एकदम, एउटा मात्रै होइन चारवटा लगाउनु भयो उहाँले, भिन्दा भिन्दै किसिमले लगाउनु भयो।
1: अनि सुन्नु न, सुरुका दिनमा चाहिँ यहाँले यो पेसँग गर्दाखेरि तपाईँलाई समाजले, घर परिवारले, आफन्तहरूले चाहिँ हेर्ने दृष्टिकोण चाहिँ यहाँले कस्तो पाउनु भयो?
0: समाजभन्दा पनि पहिला त घर परिवार नै भनौँ, किन घर परिवार हामीलाई काम गर्न दिएन भने त कुनै अर्थै रहेन समाजले के भन्छ भन्ने। घर परिवारबाट काम गर त भन्नुभयो, तर एउटै कुरा के भन्नुभयो भने ब्युटिसियन नलेख। त्यो टाइमसम्म ब्युटिसियनलाई अझ राम्रो मान्दैन थियो, ब्युटिसियन भनेर हामीले खुलेआम भन्नको लागि चाहिँ राम्रो नमान्ने भएको कारणले गर्दाखेरि मलाई पनि सिधै त्यही भएर ब्युटिसियन नलेख, तिमी आफ्नो पैसा लगानी गरेर चाहिँ एज अ ओनरसिपको रूपमा काम गर्ने हो त्यहाँनिर, तिमी ब्युटिसियन नलेख भन्यो। तर अब परिवारको कुरा पनि नकार्न सकिनँ, बुहारी भइसकेको थिएँ, उहाँहरूको कुरा मानेर मैले ब्युटिसियन नलेखेर एज अ म्यानेजिङ डाइरेक्टर लेखेर चाहिँ आफ्नो काम सुरु गरेँ। तर सुरु गर्दाखेरि मेरो बानी यस्तो थियो कि म डेस्कमा बसेर चाहिँ म्यानेजिङ डाइरेक्टर हुँ भनेर बस्दिनँ थिएँ, म मेरो स्टाफहरूसँग सँगसँगै लाएर काम गर्थेँ। यो काम गराएको कारणले गर्दाखेरि आजसम्म पनि मैले आफूले जानेका चिजहरू काहीँ सिकाउन पनि पछि पर्दिनँ र काहीँ काम गर्न पनि पछि पर्दिनँ, अघि सरेर काम गर्ने बानीले आज हिजोको दिनमा मलाई नलेख भनेको चिज आज परिवारले सबैजनाले म फलानु ब्युटिसियनको मम्मी हो नि, फलानु ब्युटिसियनको दिदी हो नि भनेर परिचय दिन

0: थाल्नु भएको छ भनेपछि परिवर्तन यो हाम्रो कामको अहिले जुन हेर्ने नजरिया परिवर्तन हुँदैछ र यो परिवर्तन गराएरै छाड्छु भन्ने मेरो अठोट थियो। आजको दिनमा धेरै राम्रो राम्रो एजुकेसन लिएर विदेशमा काम गरेर ब्याक टु नेपाल आएर पनि काम गर्ने धेरैजना हुनुहुन्छ। खुसी लाग्छ झन् सरकारले जुन किसिमले चाहिँ क्लास 8, 9, 10 पनि हालिदिनु भयो। प्लस टूको लागि गोल्डन कलेजमा मैले आफैले पनि पढाउनको लागि
1: पछिमा आउँछ यसमा होइन। अब हामीले धेरै बेर कुराकानी गऱ्यौँ होइन, अब एकैछिन चाहिँ हामी अब एउटा गीत सुनौ। यहाँलाई कसको स्वर मनपर्छ? आफू त गाउनुहुन्न नि सुषमा?
0: गाउँदैन।
1: अलिअलि गाउनुहुन्छ, गुनगुनाउनुहुन्छ?
0: यस्तो छ, म्युजिकमा नरम्ने मान्छे जिन्दगीमा जिउन जान्दैन भन्छन्। मैले त्यो लिरिक्सै नबुझे पनि प्रत्येक किसिमको म्युजिकमा झुम्ने बानी चाहिँ छ। इभन घरमा पनि एउटा ट्यागै लागेको छ, समाचार बज्यो भने पनि नाच्ने मेरो घरको भाउजू भनेर मेरो नन्द महारानीहरूले भनिबक्सिन्छ। मेन कुरा भनेको चाहिँ म्युजिक सबै प्रकारको सुन्छु, यही यसै भन्ने चाहिँ छैन मेरो।
1: आज हामी एउटा गीत बजाउँछौँ, अब एकछिन हामी रेडियो नेपालबाट होइन, कसको स्वरमा बजाउँ त?
0: मलाई हजुरहरूकै चोइसमा बजाइदिए पनि हुन्छ, मलाई यही भन्ने नै छैन, म एनी म्युजिक सुन्छु, यही भन्ने नै छैन मलाई।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एक संघर्षशील सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। हाम्रो प्रसारण एफएम 98.1 से 103 मेगाहर्जमा पनि सुन्न सक्नुहुन्छ, साथै www.onlineradionepal.gov.np www.radionepal.gov.np र रेडियो नेपाल मोबाइल एपमा पनि सुन्न सक्नुहुन्छ। अब हामी कार्यक्रमको दोस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी केही पारिवारिक कुराकानीहरू गर्नेछौ। पारिवारिक अवस्था कस्तो छ अहिले, तपाईँहरू को को हुनुहुन्छ त परिवारमा?
1: परिवारमा अहिलेको भन्नुपर्दा चाहिँ हस्बेन्डपट्टिको परिवारमा हामी 3 दाजुभाइ, मेरो हस्बेन्ड जेठो, बालु राजा चाहिँ युएसमा बसिन्छ अनि काँचो राजा अहिले यहीँ बसिन्छ, 3 जना। अब मामी बाबा जुन सासू ससुरा चाहिँ उहाँको चाहिँ मैले फेस पनि देखिनँ, किनभने मैले बिहे गर्दाखेरिको भन्दा पनि धेरै अगाडि नै उहाँहरू सानो सानो मेरो हस्बेन्डहरू सानो सानो हुँदा नै डेथ भएको भन्ने कुराहरू चाहिँ मैले खबर पाएँ।
0: यहाँको श्रीमान उज्जवल जङ शाह हजुर म्यागजिनको प्रधान सम्पादक होइन, संस्थापक तथा प्रधान सम्पादक हुनुहुन्छ है। यहाँको ससुरा पनि त एकदम 7 सालको क्रान्तिदेखि भाग लिँदै आउनु भएको होइन,
1: राजनीतिक
0: पराक्रम शाह मलाई थाहा छ, अनि यहाँको सासूको नाम शान्ति शाह हो
1: हजुर,
0: मलाई थाहा छ कि
1: एलडिओ हुन्थ्यो अरे मामी, मामी एकदमै एक्सपोर्ट होइसिन्थ्यो अरे हरेक काममा एलडिओ होइसिन्थ्यो अरे। जहिले पनि कुनै पनि केही दुःख पर्यो या केही भयो, अब जस्तो आमाको औँसी आउन लाग्छ, अगाडि नै उहाँले मम्मीको फोटो पोस्ट गर्न थाल्छ, मम्मीको कुरा गर्यो भने आँखाबाट आँसु झार्सिन्छ, त्यति अट्याचमेन्ट उहाँको अहिले पनि मम्मीसँग छ।
0: सुषमाको चाहिँ नि यो दोस्रो विवाह होइन त?
1: हजुर,
0: पहिलो श्रीमानको डेथ भएपछि एक्सपायर उहाँ स्वर्गीय भएपछि
1: हजुर,
0: अनि यहाँले चाहिँ नि दोस्रो विवाह गर्नुभयो
1: हजुर।
0: कसले प्रस्ताव राखे त पहिला यो दोस्रो?
1: मेरो विवाहको चाहिँ
0: पहिलो विवाह तपाईँको प्रेम विवाह थियो?
1: हजुर एकदम, मेरो विवाहको चाहिँ अहिले सेकेन्ड म्यारिड हुनमा चाहिँ ठुलो हात चाहिँ मेरो जेठानी दिदी र मेरो ठुलमा सासूको छ, र उहाँहरूले प्रस्ताव ल्याइसके पछाडि चाहिँ उहाँहरूले चाहिँ एउटै कुरा भन्ने कि उमेर तिम्रो अहिले छ भनेर तिमीले नगर्यो भने चाहिँ भोलिको दिनमा के छ छोराको विवाह होला के होला, भोलि दुःख हुन्छ, तिम्रो उमेर छ गर गर भन्थ्यो। मलाई एउटै कुरा डर लाग्थ्यो कि मलाई माया गर्ने त पाइन्छ, आफ्नो बिजनेस छ, प्रपर्टी थियो, यहीँको मान्छे सबै चिज थियो, मलाई माया गर्ने पाइन्छ, मेरो छोरालाई माया गर्ने पाउँदैन होला भन्ने मनमा डर लाग्थ्यो। किनभने मेरो बच्चा मात्र 2 वर्षको थियो, बाबा भन्ने शब्द बल्ल स्पष्ट बोल्दै थियो, त्यतिखेर उसको बाबा गुमाएको थियो, त्यो पीरले जहिले खट्किन्थ्यो, त्यही कारणले गर्दा म एक्लैले बाउ आमाको जुन माया दिएर मेरो छोरालाई हुर्कन सक्छु भन्ने चाहिँ अठोटले म काम गर्न निस्किसकेको थिएँ। तर त्यतिकैमा चाहिँ घर परिवारले कुरा चलाएछ र मेरो छोरा 6 वर्ष भइसके पछाडि चाहिँ यो कुरा प्रस्ताव आइसके पछाडि परिवारको सबै कुरा भएपछि लास्टमा मात्रै मलाई भेटाइयो। भेटाइसके पछाडि 2 जनाको कुरा हुँदाखेरि मलाई जीवनसाथी भन्दा पनि मलाई मेरो छोराको बाउ चाहिएको छ, सबभन्दा मेन प्रस्ताव मैले उहाँलाई त्यही नै राखेँ। र मैले एकदमै रहर गरेर चाहिँ पाएको भएको कारणले गर्दा मलाई सेकेन्ड बेबी पाउने इच्छा पनि छैन। पछि गएर चाहिँ यो कुरामा चाहिँ बिट भयो भने मेरो बच्चा मैले ल्याएर म आफैले हुर्काउन सक्छु है, किनभने मेरो मनमा चाहिँ मैले जति पनि पाउन सक्छु तर मेरो बच्चालाई बाउ पाउँदिनँ भनेरै म गर्दिनँ भनेको मेरो परिवारको कारणले मात्रै मैले यो तपाईँसँग कुरा गरिरहेको छु भन्ने कुरा भइसके पछाडि उहाँले सिधै भन्नुभयो कि मैले राम्ररी बुझेर नै तिमीसँग
0: उहाँहरूको परिवार पनि एउटा राजनीतिक चेतना भएको समाजसेवी राजनीतिज्ञ व्यक्तिको परिवार हो उहाँ होइन, त्यही भएर पनि समाज बुझेको हुन्छ होइन, महिलाको भावनाको अलिकति सम्मान गर्न जान्ने परिवारै हो कि जस्तो लाग्छ मलाई त। तपाईँलाई चाहिँ कस्तो छ त्यो तपाईँले भोगेको छ?
1: आजको दिनमा आइपुग्दाखेरि मैले बिचमा चाहिँ मेरो फर्स्ट हस्बेन्ड बितिसके पछाडि भगवान्सँग रुष्ट भएर भगवानै मान्न पनि छोडिदिइसकेको थिएँ, मैले के गल्ती गरेको थिएँ र भगवान् तिमीले मेरो खुसी लुट्यौ भनेर। तर पछि जब मेरो सेकेन्ड म्यारिड भइसके पछाडि र मेरो आजको जीवनसम्म झन् काम गर्न सहज उहाँले मलाई धेरै सपोर्टहरू गर्दाखेरि चाहिँ भगवान् तिमीले लुट्न मात्रै होइन रहेछ दिन पनि जाने रहेछ भनेर चाहिँ थ्याङ्क यू गड पनि भन्ने गरेका छु।
0: हो नि, भगवानको घर धेरै अँधेर नै भन्छन् नि होइन
1: हजुर।
0: यहाँले चाहिँ श्रीमानबाट चाहिँ कतिको सहयोग पाउनु भएको छ त यहाँको पेसा छ नि त होइन, जुन
1: एकदमै उहाँको काममा चाहिँ मैले हेर्न भ्याउँदिनँ उहाँको आफ्नो प्रोफेसनमा चाहिँ, तर भ्याएसम्म चाहिँ मेरो काममा चाहिँ एकदमै साथ सपोर्ट दिनु।
0: यहाँले त थुप्रै ठाउँमा यो फेसियल हाउसहरू खोल्नु भएको छ, काठमाडौँमा त छँदैछ दुई चार ठाउँमा, कति ठाउँमा छ काठमाडौँमा पनि?
1: हजुर, तिन ठाउँमा।
0: तिन ठाउँमा, त्यो बाहेक तपाईँले काठमाडौँ बाहिर पनि त छ?
1: चार ठाउँमा छ
0: है, चितवनमा छ होइन, पोखरामा, अरू कता कता छ?
1: सुर्खेतमा छ, अनि त्यस पछाडि धनगढीमा छ।
0: हजुर, तपाईँको श्रीमानसँग कहिले काहीँ यसो मनमुटाप चाहिँ हुन्छ कि हुँदैन त?
1: नबुझ्ने श्रीमान बेगर्दाखेरि त्यस्तो कुरा आउँथ्यो होला। सबैभन्दा मेन कुरा भनेको चाहिँ मनमुटा भन्दाखेरि दोहोरो कुरा गर्ने हो नि त सबै, कुनै कुरा चित्त बुझेन भने, कुनै पनि दोहोरो मैले कुरा गरेँ भने उहाँले मलाई चाहिँ बुझाउन सक्नुहुन्छ कि, सबभन्दा मेन कुरा भनेको बुझाउन नसकेपछि त दुईजनाको बाजा बुझ्नु। सबभन्दा मेन उहाँले मलाई चाहिँ यस्तो मजाले कि एउटा गार्जियनसिपको हिसाबले बुझाउन सक्नुहुन्छ, अनि त्यो मनमुटा भन्ने नै आउँदै आउँदैन।
0: हजुर, अनि सुषमाको होइन यस्तो मेहनतीली सुषमा होइन, त्यत्रो व्यक्तिहरूलाई चाहिँ त्यत्रो युवाहरूलाई रोजगारी दिनुभएको छ होइन, सङ्घर्षशील, मैले त तपाईँको फेसियल हाउसमा गएर हेरेँ नि, के रहेछ त वास्तविकता, काम गर्ने कर्मचारी कति रहेछन्, काम कतिको हुँदो रहेछ, के कस्तो रहेछ त्यहाँका गतिविधिहरू, कतिको चाहिने
1: सानो कुरा यसमा बिचमा हजुरको काटेँ मैले। मैले हजुरलाई पनि स्टडी गर्दाखेरि हजुरको जुन किसिमको रेडियो नेपालको यत्रो लामो हजुरको जुन जर्नी छ र हजुरको यो पेसामा चाहिँ जो कोहीलाई पनि इन्टरभ्यू लिऊ भन्दाखेरि हजुरले लिनुहुन्न अरे, एउटा उहाँलाई स्टडी गरेर चाहिँ उहाँको पुरा हेरेर मात्रै लिनुहुन्छ अरे। जुन किसिमले हजुरले मेरोमा भिजिट गरेर सब चिज देखिसके पछाडि मलाई बोलाइसो, त्यो हिसाबले चाहिँ म के भन्छु भने त्यही हो, सबैले हाम्रो आफ्नो परिचय आफूले नदिउँ कि, कसैले हामीलाई परिचित गराओस् न, हाम्रो कामले परिचित गराओस् न जस्तो लाग्छ
0: मलाई। त कस्तो लाग्यो भने सुषमाजी, त्यहाँ तपाईँको त्यो फेसियल हाउसमा जुन काठमाडौँ मोडमा म गएँ नि, मलाई त्यहाँ जाँदाखेरि म त एकछिन त म नर्भस पनि भएँ, कस्तो यति धेरै पनि मान्छे आउँछ नि त जस्तो लाग्यो, स्किनको चाहिने, तपाईँले क्लास लिइरहनु भएको छ उनीहरूसँग, स्किनको क्लास पनि लिइरहनु भएको छ, अनि फेरि कति धेरै एकदमै कस्टमरहरू आएको त्यहाँ त है, तपाईँको कसैले कपाल काटिरहेछन्, कसैले फेसियल गरिरहेछन्, कसैले थ्रेडिङ गरिरहेछन्, कति धेरै मैले त देखेकै थिइनँ, त्यो मैले फर्स्ट टाइम देखेँ है।
1: मैले एउटै त्यो हेड अफिसमा 44 जनालाई काम दिएको छु र धेरै जसो चाहिँ त्यही सकेसम्म चाहिँ महिलालाई नै मैले प्रमोट गरिरहेको हुन्छ, र पुरुषलाई दिनु पर्दाखेरि पनि मेन कुरा भनेको चाहिँ के भन्छु भने आफ्नो देशको पैसा बाहिर नजाओस् भनेर चाहिँ इन्डियामा पहिला त हजामहरूले कपाल काट्ने उनीहरूको प्रोफेसनलै त्यो भएको कारणले इन्डियामा पैसा जान्थ्यो, अहिले नेपाली दाजुभाइले नै सिकेर चाहिँ गर्दाखेरि प्राउड लाग्छ र उनीहरूलाई पनि मैले जागिर दिएको छु आफ्नो पैसा आफ्नै देश।
0: तपाईँ कति पैसा कस्तो रहेछ भने त्यो कपाल काट्नेहरू होइन, त्यसै गरेर फेसियल गर्नेहरू प्रायः जस्तो चाहिँ बाहिर विदेशमा बसेर काम गरेर आउनु भएको
1: धेरैजना चाहिँ, हजुर
0: त्यस्तो पनि देखेँ मैले।
1: ब्याक टु नेपाल, अरूको देशमा धेरै मेहनत गरिसकेपछि ब्याक टु नेपाल चाहिँ ओ अब त आफ्नो परिवारसँग रम्नुपर्छ भन्दाखेरि परिवारसँग बचेको समयमा उनीहरूले काम आफ्नै देशमा रमाएर खुसीले गरिराख्नु भएको छ, बाहिरको अनुभव पनि कतिजना विदेश जानेहरूलाई चाहिँ जस्तो एज अ स्टुडेन्टहरू बाहिर जानको लागि पढ्न आउनुहुन्छ, यो हाम्रो सिपहरू लिएर चाहिँ पढ्न जानको लागि पार्ट टाइम जब हुन्छ, हामीले सिकेर गयो भने यो चिजहरू सिक्छु भन्दाखेरि मसँग अनुभवी टिचरहरू भएको कारणले गर्दा विदेशमा यस्तो यस्तो हुन्छ है भनेर उहाँहरूले क्लास पनि लिइदिनुहुन्छ, त्यो गर्दाखेरि चाहिँ धेरैभन्दा धेरै विदेश जानलाई नै क्लास लिनको लागि स्टुडेन्टहरू आइदिनुहुन्छ।
0: जस्तो तपाईँ धेरै व्यस्त हुन्छ, कहिले काहीँ चाहिँ फुर्सद पनि लिनुपर्छ, लिनुहुन्छ होला, फुर्सदको समयमा चाहिँ तपाईँ के गर्नुहुन्छ त?
1: फुर्सदको समय चाहिँ मेरो श्रीमान र मेरो छोरासँग बिताउन चाहन्छु म।
0: हजुर, अनि सुषमा मलाई एउटा कुरा सोध्नै मैले बिर्सेँ होइन, सोध्नु थियो, सोध्छु भन्दा भन्दा कुरा अगाडि बढिरहेको छ। जस्तो तपाईँ जस्तो मेहनती छोरी जन्माउने बुवा आमाको नाम चाहिँ के होला?
1: मेरो बाबाको नाम श्रीकृष्ण श्रेष्ठ, मेरो मामुको नाम चाहिँ दयालक्ष्मी श्रेष्ठ।
0: हजुर, अनि छोराको नाम चाहिँ के होला?
1: मेरो छोराको ग्रीवान महारा।
0: अब हामी फेरि एउटा गीत सुनौ है रेडियो नेपालबाट है।

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। अब हामी कार्यक्रमको तेस्रो खण्डमा आइपुगेका छौँ। यस खण्डमा यहाँसँग हामी विषय वस्तुमा आधारित कुराकानीहरू गर्नेछौँ। जस्तो तपाईँ चाहिँ नि सौन्दर्यविद हुनुहुन्छ, होइन? यो क्षेत्रलाई चाहिँ नि आम मानिसले चाहिँ नि कसरी बुझ्ने त स्पष्ट पारिदिनुहोस् न।
1: पहिलाको र अहिलेको फरक छ। पहिलाको टाइममा चाहिँ नराम्रो नेगेटिभली नै लिन्थ्यो, अहिले चाहिँ अब यस्तो भइसकेको छ नि, धेरैजनाले बुझिसकेको छ। 21 औं शताब्दीमा हामी छौँ र कुनै पनि व्यापार बिजनेस गर्दाखेरि चाहिँ फर्स्टमा हामीले चाहिँ मार्केटिङ गर्नको लागि चाहिँ मोडल खडा गर्नुपर्ने हुन्छ। मानव एउटा गाडी नयाँ आएको छ, गाडीको लागि चाहिँ पुरै गाडी चाहिँ बेलम सेलम लगाएर फुलहरू लगाएर सजधजके राखेको छ भने त्यसको साइटमा एउटा मोडल भएन भने काम हुँदैन। त्यही भएर चाहिँ त्यो मोडलको लागि सजाउनको लागि फर्स्ट कसको काम हुन्छ त, हामी ब्युटिसियनकै काम हुन्छ। त्यो अवस्थामा त्यो बुझेर चाहिँ अहिलेको दृष्टिकोणमा चाहिँ हामीलाई हेर्ने नजरिया अलिक फरक बनिसकेको छ। यो चाइनिज चिज रहेछ भनेर बुझिसक्नु भएको छ। पहिला पार्लर गएर आएको भन्ने बित्तिकै मान्छेले नराम्रो पार्लर आएको भनेर नाक खुम्चाउँदै नि, अहिले पार्लरमा मम्मी बाबाले नै छोराछोरीलाई लिएर आउने बानी गराउने, स्किनमा यस्तो भयो, यसको हेर कति लामो बनाएको, एउटा राम्रो स्टाइल दिनुहोस् भन्ने एउटा हिसाबले नै लिएर आउने यो किसिम भइसकेको छ। छोराछोरी पनि यति एजुकेटेड, मेरो मामा केही गर्दैन, अलिअलि ए उहाँको व्हाइट कपाललाई कभरेज हुने कलरहरू गरिदिनु न, अलिकति उहाँलाई पनि फेसियलहरू राम्ररी एन्टी रिङ्कलको फेसियलहरू गरिदिनु न भनेर पनि छोराछोरीले पनि ल्याउन थालिसकेको छ। त्यही भएर फेसियल हाउसमा चाहिँ मैले लेडिज एन्ड जेन्ट्स मात्रै नभनेर फुल फ्यामिली प्याकेज पनि भन्छु मेरो फेसियल हाउसलाई, सम्पूर्णलाई हामीले सेवा सुविधा दिइरहेको हुन्छ। अहिलेको समय जुन किसिमले हेर्ने नजरिया फरक दृष्टिकोणले हामीहरूलाई पनि सम्मानको हिसाबले हेर्दाखेरि खुसी लाग्छ।
0: हजुर, सौन्दर्य क्षेत्रको महत्त्व चाहिँ के छ त?
1: हाम्रो जीवनको नभई नहुने विलासितामा परिसकेको छ यो चिज पनि। जस्तो पहिला खाना भनिन्थ्यो भने अहिले खाना सँगसँगै हामीले त्यो खाना खानाको लागि कतै काम गर्न जान्छौँ भने राम्री हुन जरुरी छ, राम्रो हुन जरुरी छ। अनि त्यो अवस्थामा त नभई नहुने पाठ भइसकेको छ जीवनको।
0: मानिस चाहिँ नि स्वभावले नै आकर्षक देखिन चाहन्छ, होइन? आकर्षित एकदम चाहिँ नि आकर्षक देखिन चाहनालाई चाहिँ नि, होइन, यो क्षेत्रले पुरा गर्छ त
1: एकदमै। किनभने पढाइको रूपमा हामीले कुनै पनि सर्टिफिकेट लिएर गयौँ, मास्टर्स गरेको सर्टिफिकेट लिएर गयो, कहाँ इन्टरभ्यूमा गयौँ भने फर्स्टमा नै इन्टरभ्यू रुममा छिर्दाखेरि त फर्स्ट लुक लाइकै हेर्छ त। पहिला सुरुमा फेसहरू हेर्छ, उसले कस्तो स्मार्ट छ, त्यसमाथि उसको ड्रेसअप हेर्छ, अनि त्यस पछाडि बल्ल उसको सर्टिफिकेट हेरेर उसको बोलीमा कति कन्फिडेन्ट छ भन्ने कुराहरू त्यो हेर्दै जान्छ। यो त निड नै हुन्छ।
0: हजुर, जस्तो यो सौन्दर्य कला भएका व्यक्तिलाई चाहिँ नि ब्युटिसियन पनि भनिन्छ, होइन?
1: हजुर,
0: यो क्षेत्रको नेपालमा अहिले कस्तो अवस्था छ त?
1: अहिले धेरै राम्रो अवस्था छ। पहिलाको दाजुमा चाहिँ अलिकति छोरी मान्छेहरू पढ्न बिचमा रोकियो, पढ्नलाई अलिकति कमजोर छ भनिसकेपछि यो पेसा अँगालिदिन्थ्यो र यो पेसा अँगाल्छु भन्दाखेरि ठिक छ, यो गर्छ, अलिअलि राम्री भन्न सिक्छ, कता कता मेकअप गर्न जान्छ, पैसा कमाउँछ भन्ने एउटा हिसाबले मात्रै हेर्थ्यो भने अहिलेको समयमा कत्रो कत्रो ठुल्ठुलो कम्पनीले चाहिँ बिजनेसको रूपमा पनि यो पेसालाई अँगालिसकेको र विदेशहरूमा पनि त यो पेसाको लागि चाहिँ एकदम राम्रो स्थानहरू पाउने। ब्युटिसियन भनेपछि त त्यहाँ त यति राम्रो स्थान पाउँछ र ब्युटिसियन काम गर्नेहरूले राम्रो इन्कम पनि गरिरहेको हुन्छ। त्यो अवस्थाले गर्दाखेरि अहिलेको समय चाहिँ झन् राम्रो भइरहेको छ क्या, अनि पढाइमा पनि लगिदिएको छ, होइन? झन् यो पढ्नको लागि त विदेशमा त कति राम्रो राम्रो स्कलरसिप पनि पाइन्छ। पढाइको हिसाबले जाँदाखेरि कतिवटा चिजमा स्कलरसिप राम्रो पाउँदैन भने यो कोर्स लिनेहरूलाई त यति राम्रो राम्रो स्कलरसिप पनि छ विदेशमा। त्यो भएको भएर चाहिँ अहिलेको समयमा चाहिँ पढेर आउनुहोस् है भन्छु हाम्रो फिल्डमा।
0: हजुर हजुर, यो अत्यधिक कस्मेटिक सामग्रीहरू चाहिँ नि प्रयोग गर्दा चाहिँ नि अनुहार र शरीर बिग्रन्छ पनि भनेर चाहिँ नि आलोचना गरेका छन्, होइन?
1: हजुर,
0: यो कुरा कतिको तथ्यपरक छ त?
1: यो प्राय जसोले चाहिँ धेरै मेकअप गर्दाखेरि त्यही कुरा भनौँ न, होइन, जुन युज गर्ने भनेको त आफ्नो फेसमै बढी युज गरिन्छ, अझ बडीमा भन्दा पनि धेरै प्रयोग गर्दाखेरि बिग्रिन्छ भनेको यो कुरा धेरै हदसम्म सत्य पनि हो। किन सत्य हो भने जब हामीले मेकअप गरिसके पछाडि मेकअप गर्न चाहिँ हामी आधा घन्टा 45 मिनट 1 घन्टा 1.5 घन्टा लाएर मजाले कुन ठाउँमा के लाउने, लिपस्टिक कसरी लाउने, कुन कलर लगाउने, हाइलाइटर कहाँ लगाउने, गाजल कहाँ लाउने, यी सबै चिज गर्छौँ भने जब बेलुका सुत्ने बेलामा यी रिमुभ गर्न 5-6 मिनट दिनलाई जसले अल्छी गर्छ नि तब मात्रै यो लागु हुन्छ।
0: अनि सुषमाजी, एउटा कुरा, जस्तो यो आर्थिक अवस्था कमजोर भएका मान्छेहरू राम्रो त सबैलाई हुनु मन लाग्छ, होइन भनेदेखि चाहिँ नि त्यस्ता मान्छेहरूको लागि यो जस्तो घरैमा उत्पादन भएका होइन घरैमै हामीले बनाउन सकिने सामग्रीहरू पनि होला नि हाम्रा घरका जडीबुटीहरूबाट पनि बन्छन् हाम्रै नेपालमा पाइने जडीबुटीबाट पनि बन्छन् होइन एउटा सानो टिप्स दिउँ न उनीहरूको लागि
1: यस्तो छ अहिलेको समयमा आइपुग्दाखेरि चाहिँ जुन किसिमले घरेलु चिजहरूले चाहिँ स्किन बन्छ भनेर मैले भन्नको लागि चाहिँ म अलिकति चाहिँ 21 औं शताब्दीमा भइसके पछाडि चाहिँ रेडिमेड नै प्रयोग गर्न र डक्टर सर्टिफाइड प्रडक्ट नै प्रयोग गर्नलाई चाहिँ बढी चाहिँ उहाँहरूलाई चाहिँ प्रोत्साहन गर्छु घरेलु चिज गर्न पनि त्यो घरेलु चिजमा पनि केरा मानु उत्पादन गर्नु पर्यो स्याउ मानु उत्पादन गर्नु पर्यो सुन्तलाको बोक्राले लगाउँछ कतिजनाले सुकाएर त्यो सुन्तला पनि किन्नै पर्यो ती चिजहरू फलाउनु पर्यो कि किन्नु पर्यो खर्च त लागि नै हाल्छ त्यो त फ्रीमा त हुँदै हुँदैन हो रोपिसकेपछि कति वर्षसम्म फल्छ भन्ने एउटा कुरा हो तर पनि ती चिजहरू उत्पादन हुनुको त्यसलाई पनि मलजल गर्नुपर्छ सबै चिज गर्नुपर्छ ती चिज फ्रीमा आउँदै आउँदैन यी गरिसके पछाडि अब त्यो लगाउनु र रेडिमेडमा लगाउनुमा के फरक छ भने ती लगाउँदाखेरि भनेको अलिकति स्किनलाई चाहिँ हामीले चलाउँदै नचलाउनु र कुनै चिज लगाएर चलाउँदाखेरि फेर हुनु भनेको अवश्य पनि हुन्छ हुन्छ गर्दै नगर्नु र गर्नुमा फरक हुन्छ तिनीहरू लगाउँदाखेरि चाहिँ स्किन फेर त पाइन्छ तर डल हुन्छ स्किनको त्यो मुलायमपन हराउँदै जान्छ किनभने म्याक्सिमम ड्राइनेस हुन्छ अलिकति ड्राइनेस नहोस् भन्दाखेरि दही चलाउँछ तर चलाउँछ जुन दुधमा बस्ने तर चलाउँछ तर जुन किसिमको चाम चाहिन्छ त्यो आउँदैन जब हामीले चाहिँ अहिलेको समयमा चाहिँ हामीले बजारमा धेरै सस्तोमा पाउँछौँ हामीले कस्मेटिक भन्दा डक्टर सर्टिफाइड प्रडक्टहरू जुन चाहिँ डक्टरहरूले सर्टिफाइड गरेर चाहिँ मेडिकलहरूमा बेच्नुहुन्छ राम्रो खाले सनब्लक लाउने राम्रो खाले मोइस्चराइजर लाउने अनि जुन किसिमको हामीलाई अझै बढी राम्रो मर्न मन लाग्यो भने फाउन्डेसन लिपस्टिक कस्मेटिकमा जान्छ अलिक महँगो हुन्छ तर जुन आफ्नो स्किनलाई नभई नहुने तत्त्वमा त पहिला सनब्लक र मोइस्चराइजरै पर्छ यो दुइटा डक्टर सर्टिफाइडहरू कति राम्रो राम्रो कम्पनीलाई राम्रो सस्तो दाममा
0: बनाउन सक्दैनौँ त यो
1: घरमा बनाउँदाखेरि त्यो चिजहरू मिल्दैन जुन लङ टर्म राख्न सकिँदैन जुन बेला इमिडिएटली लगाउने
0: त्यति एलोभेराहरू पनि छ नि
1: एलोभेरा लगाउँदाखेरि डाइरेक्टली जो कोहीलाई पनि डाइरेक्टली आफ्नो घरमा फलेको एलोभेरा लगाउँदाखेरि जसलाई पनि इचिङ हुन्छ कोही कोहीलाई हुँदैन जसको स्किन अलिअलि ओइली छ भने हुँदैन जसको स्किन ड्राई छ भने उसलाई झन् बढी इचिङ हुन्छ तर त्यो एलोभेरा लगाउनको लागि अब हामीले के गर्नुपर्ने हुन्छ त एलोभेरा बोटबाट टिपेर बाहिरको बोक्रा तासेर भित्रको जेली झिकेर त्यसमाथि भिटामिनको क्याप्सुल 2-3 थोपा राखेर मजाले फिटेर वान नाइट फ्रिजमा राखेर अनि लगाउँदा हुन्छ भनेपछि त्यो मेहनत कति जान्छ त त्योसँग त त्यो निम्न दामको डाइरेक्टली लगाउँदा बेटर हुन्छ कि
0: अलिअलि त मलाई पनि थाहा भयो अब एलोभेरा फलिरहेछ अलिकति राख्ने होइन अलिकति भिटामिन डी राखेर फ्रिजमा राख्ने होइन
1: हजुर
0: हजुर अनि जस्तो यो सौन्दर्य ज्ञानको लागि चाहिँ अहिलेसम्म तालिम र केही विशेष कोर्स पुरा गरी होइन यो क्षेत्रमा आउने चलन छ होइन
1: हजुर
0: पाठ्यक्रममै यो विषय चाहिँ नि समावेश गर्नुपर्ने आवश्यकता चाहिँ नि कतिको महसुस गर्नुभएको छ त यहाँले
1: धेरै नै महसुस गरेको छु मैले अघि नै पनि भनिसकेको छु जुन किसिमले सरकारले अहिले चाहिँ आवाज सुनेर चाहिँ फेरि रिपिट पहिला पनि थियो नि त नभएको त होइन नि सिलाइ बुनाइ ब्युटी ब्युटिसियनको ऊहरू सबै थियो तर जुन सरकारले चाहिँ यो काम नसिकाउँ भन्ने टाइपले चाहिँ त्यसलाई तुच्छ मानेर हटाइदिएको थियो अहिले फेरि ब्युटिसियनहरूको आवाज सुनेर चाहिँ क्लास 8 जुन किसिमले चाहिँ लगिसक्नु भएको छ सरकारले क्लास 8-10 चाहिँ सरकारले लगिसके पछाडि मैले चाहिँ क्लास 11-12 पढ्नेहरूलाई पढाउनको लागि मैले गोल्डन गेट कलेजसँग चाहिँ हातेमालो गरेको थिएँ तर एउटा कुरा के भयो भने क्लास 8 पास हुँदै आउनेहरू चाहिँ आउँछन् कि तर सुरुमै 11-12 पढ्न चाहिँ आएन किनभने बेसबाट सिक्नुपर्ने हुन्छ हामीहरूको पनि बेसिक लेभल अनि त्यहाँबाट स्पेसल मास्टर लेभल यो सबै चिजहरू हुन्छ
0: तपाईँले बाहिर कोर्स गरेर आउनुको
1: मैले धेरै चिजहरू बाहिर कोर्स गरेर आएको छु जुन चिजहरू नेपालमा पहिला थिएन
0: कता गर्नुभयो तपाईँ
1: मैले मलेसिया गरेँ ब्याङ्कक गरेँ चाइना गरेँ इन्डिया गरेँ अनि त्यस पछाडि हङकङ गरेँ
0: हजुर हजुर अब फेरि एउटा गीत सुनौँ है त हामी रेडियो नेपालबाट

0: रेडियो नेपालबाट अहिले यहाँहरू सुनिरहनु भएको छ जीवन यात्रा कार्यक्रम र म कुराकानी गरिरहेकी छु एकजना संघर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। फेरि हामी कुराकानीलाई निरन्तरता दिन्छौ, जस्तो एउटा सफल महिला उद्यमीको रूपमा आफूलाई उभ्याउनु भएको छ, होइन? सौन्दर्य क्षेत्रमा चाहिँ अगाडि बढ्न कतिको सहज छ त?
1: पहिला को टाममा गाह्रो थियो, अहिले त सहज छ, अहिले त परिवर्तन छ। मैले भने म त त्यो के भन्छु भने नसोची म यो फिल्डमा आएर चाहिँ आज ब्युटिसियन पनि त्यो पाली पनि वरिष्ठ ब्युटिसियन भनेर चिनिने बने। तर अहिलेको समयमा चाहिँ कति प्यारेन्ट्सहरूले चाहिँ मेरो बच्चाहरूलाई चाहिँ यो क्षेत्रमा चाहिँ लगाउन मन छ। म पहिला एकदम इन्ट्रेस्ट राख्थेँ, मेरो बाबुआमाले मेरो हबी पुरा गर्दैन, मेरो ऊ गरेन, मेरो छोराछोरीले चाहिँ गरोस्, यसलाई अलिकति इन्ट्रेस्ट पनि छ, मैले मेकअप गर्दाखेरि हेरिरहेको छ, उसलाई पनि गर्न इच्छा लाग्छ, त्यो भएर चाहिँ सिकाउन मन छ भन्ने एउटा हिसाबले चाहिँ अहिलेको प्यारेन्ट्सहरूले चाहिँ सिकाउन थाल्नु भएको छ है। त्यसरी
0: तपाईँले थुप्रै तालिम दिनुहुन्छ है त्यहाँ?
1: एकदमै
0: थुप्रै छ तालिम लिएकाहरू,
1: अहिलेसम्म नपुगेको देशै छैन होला मेरो स्टुडेन्टहरूले। त्यही भएर म भन्ने गर्छु जहिले पनि, मैले चाहिँ आशीर्वाद पाएको रहेछु सन्तानले डाँडा काँडा ढाकुन् भनेर। मेरा जति पनि स्टुडेन्ट होस्, मेरा जति पनि स्टाफहरूले होस्, मलाई जहिले पनि आमाकै सम्बोधन गर्छ र आमा भनेरै बोलाउँछ। त्यो हिसाबले गर्दाखेरि चाहिँ आशीर्वाद पाएको छु मैले।
0: अनि सुषमाजी, जब म तपाईँको फेसियल हाउसमा गएँ नि होइन, जाँदाखेरि तपाईँ क्लास लिइरहनु भएको थियो, त्यो स्किन सम्बन्धी थुप्रै थिए, के तपाईँको त्यहाँ कलेज पनि छ कि केही?
1: कलेज त छैन,
0: ट्रेनिङ सेन्टर।
1: ट्रेनिङ सेन्टर हजुर,
0: ए दिइरहनु भएको थियो, कति व्यस्त हुनुहुन्थ्यो कि, तपाईँसँग टाइम लिँदैन, कति गाह्रो भयो है त्यहाँ बसेर। म कुरी नै रहेँ, त्यही पनि अब आफूलाई त तपाईँको बारेमा जानकारी लिनु थियो होइन।
1: हजुर,
0: जस्तो सिपमूलक शिक्षाको अभावमा चाहिँ नि विद्यार्थी विदेश जाने बाध्यता परिस्थिति छ भन्ने गरिन्छ होइन, यसलाई कसरी हेर्नुहुन्छ त यहाँ?
1: अब सिपमूलककै अभाव गरेर विदेश जानु भनेको त, विदेशिनु भनेको त मूर्खता हो भन्छु।
0: जस्तो कति ठाउँमा गएर फर्किनु पर्ने अवस्था,
1: हामीले त्यहाँनिरको कतिजना आउनुहुन्छ कि मलाई सिक्नको लागि, मेरो त भिसा आइसकेको छ, मेरो बाबा छ, मेरो फलानो छ, मेरो चाहिँ तुरन्त आइहाल्यो, नसोचेको, मैले अस्ति अप्लाई गरेको थिएँ आइहाल्यो भन्नेहरू आउनुहुन्छ र मलाई मसँग समय कम छ, मलाई चाहिँ तुरन्त कुन क्लास हुन्छ सिकाइदिनु न भनेर चाहिँ यस्तो किसिमले आउनुहुन्छ। अनि मैले भन्छु, ए बाबा, सकेसम्म त तपाईँहरू कति सिपहरू सिकेर बस्नु भएको है, अहिले विदेश जाँदाखेरि एउटा नपाए अर्को पाउँथ्यो, अर्को नपाए अर्को पाउँथ्यो, तपाईँले एउटा त्यो पनि छिट्टो सिकेर जाँदाखेरि तपाईँले प्र्याक्टिकल गर्ने ठाउँ पाउनु भएन भने त्यहाँ गएर त प्र्याक्टिस गर्ने होइन नि त, त्यहाँ गएर त तपाईँले इन्टर्न दिने होइन, त्यहाँ गएर त तपाईँ जब गरेर स्यालेरी खाने हो। अनि त्यो अवस्थाले गर्दाखेरि तपाईँहरूसँग समय निकालेर सिक्नुहोस् न, यस्तो गरेर सिक्दाखेरि तपाईँलाई विदेशमा नराम्रो हुन्छ, भोलि अर्काको देशमा केही भइदियो भने कहाँ रुने, कहाँ कराउने, होइन? धेरै भिडियोहरू आइरहेको हुन्छ नि त, यो भयो त्यो भयो मलाई चाहिँ दलालले फसायो, त्यो भन्नु पर्दैन नि। आफूसँग सिप छ भने त काहीँ न काहीँ हामी एडजस्ट हुन सक्छौँ। त्यो अवस्थाले गर्दाखेरि कुनै पनि कन्ट्री, आफ्नो देश छोडेर चाहिँ कुनै पनि विदेशी चाहिँ हुनुहुन्छ भने चाहिँ आफ्नो साथमा चाहिँ लट अफ शिक्षा सँगसँगै सिप पनि लिएर जानुहोस्, जसले गर्दाखेरि तपाईँले काहीँ न काहीँ एडजस्ट हुन सजिलो हुन्छ, हात खाली बस्नु पर्दैन र ब्याक टु नेपाल फर्किनु हुँदाखेरि पनि ती सिपलाई अझै निखारेर आउनुहोस् र आफ्नो देशमा बुढेसकालमा आफ्नै परिवारसँग रमाएर अझ निखारेर गर्न सकिन्छ, जुन चाहिँ अहिलेको जेनेरेसनमा धेरै देखिएको छ। विदेश गएर लामो समय बसेर ब्याक आफ्नो देशमा फर्केर चाहिँ कति व्यापार बिजनेसहरू स्टार्ट गर्नु भएको छ, त्यो युवाहरू देखेर खुसी लाग्छ। गाउँ गाउँमा गएर विदेशमा गएर के गर्नु, कृषि काम गर्नु पर्यो, घरमा त्यही खेतीपाती गर्नु अल्छी लाग्थ्यो, अहिले मैले यस्तो यस्तो सिकेर आएँ नयाँ नयाँ टेक्नोलोजी भनेर चाहिँ बाँझो खेत अहिले हराभरा गराउनु भएको छ, कृषिको कामहरू गर्नुभएको छ, तरकारी खेतीहरू यति मजाले गर्नुभएको छ, एकदमै प्राउड लाग्छ त्यो देख्दा।
0: हजुर, तपाईँले देशका विभिन्न भागहरूमा चाहिँ नि आफ्नो फेसियल हाउस क्रमिक रूपमा चाहिँ नि अगाडि बढाइरहनु भएको छ होइन, यो पेसा अँगाल्न चाहने बेरोजगार युवाहरूलाई चाहिँ कतिको समेट्नु भएको छ, उनीहरूको धारणा चाहिँ यहाँले कस्तो पाउनु भएको छ त?
1: अहिलेको समयमा चाहिँ अब कस्तो हुन्छ भने फाइनेन्सियली कारणले गर्दाखेरि पनि इच्छा कति मारिरहेको हुन्छौँ, तर सरकारले कति चिजहरूमा राम्रो पनि गरिदिएको छ नि त, सिटिभिटी माध्यमबाट पनि कति ट्रेनिङहरू दिएको छ, तर सरकारलाई चाहिँ यो कुरा सिटिभिटीको उत्पादनको कुरामा चाहिँ म कहिले काहीँ चाहिँ घसघचाइरहेको हुन्छु। किन घसघचाइरहेको हुन्छु, उहाँले ट्रेनिङ दिनुहुन्छ, उहाँलाई चाहिँ सबै चिजहरू सिकाउनुहुन्छ, सिकाएपछि उहाँलाई काम पनि दिनु पर्यो क्या, सरकारले त्यो उहाँलाई काम पनि दिनु पर्यो क्या, सरकारले त्यो गरिरहेको छैन क्या, काम दिनै सकिरहेको छैन। सरकारबाट बनेका कति कल कारखानाहरू अहिले जीर्ण छन् होइन, अनि यही हामीले गरेका बरु कामहरूले चाहिँ उनीहरूलाई चाहिँ सरकारले दिएका ट्रेनिङहरूमा केही पुगेन कि हामी देश विदेश गएर सिकेर आए भनेर प्लस सिकाएर हामीले काम दिइरहेको छौँ। यो काम त सरकारले पनि गर्नु पर्थ्यो नि त।
0: तपाईँको कामको मूल्याङ्कन सरकारले गरिराखेको छ, तपाईँले त कतिचोटि पुरस्कार पनि पाइसक्नु भयो नि होइन र?
1: त्यो त पाइएको छ,
0: ठुलो पुरस्कार पनि पाउनु भएको छ नि। फेरि कुन चाहिँ हो रे तपाईँले एउटा पाउनु भएको छ नि?
1: अब मलाई त सबै उहाँहरूले दिनुभएको सबै ठुलो लाग्छ मलाई त, किनभने एउटा स्पेसली यो भन्ने नै लाग्दैन,
0: एउटा बेस्ट अवार्ड पनि पाउनु भएको।
1: बेस्ट अवार्ड भनेको चाहिँ त्यही हो, सबैजनाले मन पराएर चाहिँ मेरो कम्पनीलाई चाहिँ नेपालको नम्बर वान ब्युटी पार्लर भनेर चाहिँ अवार्ड दिनुभयो, त्यो नै जस्तो लाग्छ मलाई चाहिँ ठुलो आफ्नो लागि, किनभने आफ्नो कामले नेपालमै आफ्नो देशमै एउटा ब्रान्ड बनाएर नम्बर वानको दर्जा पायो।
0: कति युवाहरूलाई चाहिँ तपाईँले रोजगारी दिनुभएको छ संख्यात्मक रूपमा?
1: अहिलेको समयमा मसँग 180 जना छ
0: है, अझै बढ्दै जाओस् है,
1: एकदम हजुरको आशीर्वाद लाग्यो।
0: हजुर अति व्यस्तताको बावजुद पनि यहाँ हाम्रो कार्यक्रममा सहभागी भइदिनु भयो, हाम्रो रेडियो नेपालको स्टुडियोमा आइदिनु भयो होइन, यसको लागि रेडियो नेपालको तर्फबाट यहाँलाई धेरै धेरै धन्यवाद। र रेडियो नेपाल सुनिरहनु भएका हाम्रा श्रोतालाई यहाँ केही भन्न चाहनुहुन्छ?
1: सबैको जीवनमा केही न केही भोगाईहरू छ, त्यो भोगाईले हामीले पाठ सिक्नु पर्दो रहेछ। म पनि मेरो पहिलो श्रीमान बितिसके पछाडि चाहिँ ला मलाई चाहिँ अब कसले कमाएर खानदिने, के गर्ने होला, मसँग सिप छैन भने अरे आज म पनि त्यही एउटा विचारामा गनिन्थेँ, तर मैले चाहिँ त्यसलाई आफ्नो सिप थियो त्यो सिपलाई निखार्दै जाँदाखेरि आज मलाई परिचय नै यही सिपले गरायो। त्यही भएको कारणले गर्दाखेरि के भन्न चाहन्छु भने जो कोही पनि सबैभन्दा मेन कुरा भनेको महिला दिदीबहिनीलाई अझ बढी के भन्छु, हामीलाई त हाम्रो घरबाटै भान्साबाट नै हामी धेरै सिपहरू सिकिसकेको हुन्छौँ, हामीलाई खाना बनाउन आउँछ त्यो हामीले

0: रेस्टुरेन्ट चलाउँदाखेरि पनि चल्छ, हामीलाई दुनाटा परी बुन्न आउँछ त्यो बेच्दा पनि चल्छ, धुपबत्ती काट्न आउँछ त्यो बेच्दा पनि चल्छ। त्यही भएर चाहिँ आफ्नो सिप जे छ त्यसलाई निखारेर हामीले इन्कम गर्न सक्छौँ। हामीलाई केही आउँदैन भनेर भन्नु पर्दैन, बरु पुरुषले भन्दा ठिक हुन्छ, उनीहरूलाई केही आउँदैन है मलाई भन्दा, तर हामी महिलाले केही आउँदैन भन्नु बेकार हो। हामीलाई केही न केही काम हाम्रो जन्मेदेखि नै हाम्रो घरबाटै सुरु भइसकेको हुन्छ, त्यही कामलाई निखार्दा पनि हामीले सक्सेस पाउन सक्छौँ। ठुलो लगानीमा काम गर्दा मात्रै सक्सेस भन्ने हुँदैन, सानो सानो लगानीबाट पनि हामी नसोचेको सक्सेस पाउन सक्छौँ। त्यो भएको कारणले सबैलाई चाहिँ सिप सिक्न जरुरी छ है भनेर चाहिँ भन्न चाहन्छु।
1: अन्त्यमा यहाँले सौन्दर्य व्यवसायको माध्यमबाट आर्थिक आर्जन गरी बेरोजगार युवाहरूलाई पुर्याउनु भएको योगदानको सम्मान गर्दै यहाँको सौन्दर्य व्यवसाय अझै फस्टाउँदै जाओस्, सफलता मिल्दै जाओस्, यहाँको भावी जीवन सुखमय रहोस्, जीवन यात्राको तर्फबाट यही नै शुभकामना।
0: धेरै धेरै धन्यवाद।
1: अहिले हामी कुराकानी गर्दै थियौं एकजना संघर्षशील महिला सौन्दर्यविद फेसियल हाउसकी संस्थापक तथा अध्यक्ष सुषमा महरासँग। आजलाई जीवन यात्रा कार्यक्रमको समय सकिएको छ। अर्को हप्तासम्मका लागि प्राविधिक मित्रहरू प्रज्वल खड्का, मिनर्वा बज्राचार्यका साथै कार्यक्रम सञ्चालिका उषा लोहनी विदा माग्छौ। रेडियो नेपाल सुनिरहनु होला। हवस्त, नमस्कार।

जय नेपाल, यो रेडियो नेपाल हो। हाम्रो प्रसारण मिडियम वेब 684 किलोहर्जमा पोखरा, 792 किलोहर्जमा काठमाडौँ र 1143 किलोहर्जमा बर्दिवासबाट सुन्दै हुनुहुन्छ। यसका साथै एफएम 98.1 र 103 मेगाहर्ज तथा www.radionepal.gov.np www.radionepalonline.com र रेडियो नेपाल मोबाइल एपमा हाम्रो प्रसारण सुन्न सक्नुहुनेछ। आज मिति 2083 साल असोज महिनाको 18 गते आइतबार, आश्विन कृष्ण पक्ष अष्टमी तिथि, तदनुसार अक्टोबर 4 तारिक सन् 2026, नेपाल सम्बत 1146, यलागा अष्टमी जितिया पर्व। यस बेला बिहानको 5 बजिसकेको छ। बिहानीको प्रसारणमा हार्दिक स्वागत तथा अभिवादन। प्राविधिक साथी शंकर भण्डारी, सहकर्मी प्रमिला गजुरेल अनि म नरहरि नेउपाने। सदाझै आजको प्रसारण आरम्भ हुन्छ आराध्य देव श्री पशुपतिनाथको आरती गायनबाट।

भर्खरै सुन्नुभयो आराध्य देव श्री पशुपतिनाथको आरती गायन। अब प्रस्तुत छ आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी।

0: अबको केहीबेरमा नै यहाँले सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम 5:25 सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। 5:50 सुन्नुहुनेछ संस्कृतमा समाचार, 6 बजे नेपालीमा समाचार। नेपालीमा समाचार पछि विभिन्न पत्र पत्रिकाको सँगालो अखबार कार्यक्रम सुन्न सक्नुहुनेछ। 6:30 समय हो कार्यक्रम अन्तरसंवादको। 7 बजे समाचार, समाचार पछि स्वदेश गानहरू सुन्न सक्नुहुनेछ। 8 बजे अङ्ग्रेजीमा समाचार, अङ्ग्रेजीमा समाचार पछि जितिया पर्व विशेष कार्यक्रम सुन्न सक्नुहुनेछ। 8:40-9 बजेको समयमा केही जागरण गीतहरू सुनाउँछौ। 9 बजे नेपालीमा समाचार, नेपालीमा समाचार पछि सदाझै सुन्नुहुनेछ नेपाल भाषामा समाचार। 9:20 सुन्न सक्नुहुनेछ कार्यक्रम ज्येष्ठ नागरिक। 9:45-10 बजेको समयमा केही नेपाली चलचित्रका गीतहरू सुनाएर यहाँलाई मनोरञ्जन गराउँछौ। 10 बजे समाचार, समाचार पछि नेपाल भाषाको कार्यक्रम युपा हगु नुग स सुन्न सक्नुहुनेछ। 11 बजे समाचार, 11 बजेको समाचार पछि पनि हाम्रो प्रसारण निरन्तर सुन्न सक्नुहुनेछ। यो थियो आज बिहान 11 बजेसम्म सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट प्रसारण हुने कार्यक्रमहरूबारे जानकारी। अब सुन्नुहुनेछ जीवन विज्ञान कार्यक्रम र यसपछिको प्रस्तुतिमा सुनाउँछौ कार्यक्रम अध्यात्म सन्देश। रेडियो नेपाल सुन्दै रहनुहोला।
1: हरिओम, जीवन विज्ञानको प्रस्तुति कार्यक्रम जीवन विज्ञान सुनिरहनु भएका सबै श्रोताहरूमा शुभ प्रभात। आज हामी प्रस्तुत गर्दैछौँ जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्माज्यूले जीवन विज्ञान केन्द्रमा श्रीमद् भगवद् गीतामाथि दिनुभएको प्रवचन।
2: श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 31 भगवान श्री कृष्ण भन्नुहुन्छ, या धर्मम अधर्मम च कार्यम चा कार्यमेव च अयथावत् प्रजानाति बुद्धि सा पार्थ राजसी। हे पार्थ, मनुष्य जुन बुद्धि द्वारा धर्म अधर्म तथा कर्तव्य अकर्तव्य को बोध यथारूपमा गर्न सक्दैन त्यो बुद्धि राजसी हो। बुद्धिको विषयमा जुन प्रसङ्ग छ, यो प्रसङ्गले के भन्छ भने बुद्धि पनि 3 प्रकारका हुन्छन्। एउटा बुद्धि छ जसले सबै कुरा स्पष्ट देख्छ, अर्को बुद्धि छ जसले सबै कुरा बरो धमिलो धमिलो देख्छ, र अर्को तेस्रो बुद्धि छ जुन मोहयुक्त बुद्धि जसले केही देख्दै देख्दैन, केही पनि देख्दैन, धमिलोसम्म पनि देख्दैन। जस्तो कि तपाईँ रातभरि निदाउनुभयो, बिहान तपाईँ बिम्झिनुभयो, ओछ्यानमा बिम्झिनु मात्रै भएको छ, कहीँ कतै बाहिर कोही बोले जस्तो लागेको छ, घरमा केटाकेटीहरू बच्चा बच्चीहरू हल्ला गरे जस्तो केही लागिरहेको छ, कुकुर भुकेको आवाज आएको छ, तर कहीँ स्पष्ट केही पनि छैन। भित्र त्यो निन्द्रा, भित्रको त्यो तन्द्राले तपाईँलाई घेरेको छ, एकदम कहीँ थोरै थोरै हो कि भन्ने झल्को मात्रै छ बाहिरको। यो अवस्था तमसको अवस्था हो। त्यसपछि बिस्तारै अलि आँखा खुले वरपर गर्नुभयो र पनि धेरै कुराहरू तपाईँलाई अझ स्पष्ट भइसकेका छैनन्, किनभने तपाईँ भित्रैको निद्रामा हुनुहुन्छ। यो अवस्था चेतनाको हिसाबले रजसको अवस्था हो, जहाँ अलि बढी स्पष्टता छ, तर त्यसले धेरै ठुलो दुविधा पनि खडा गरेको छ स्पष्टताले। त तेस्रो अवस्था छ जहाँ सबै कुरो स्पष्ट भयो, देख्नुभयो, बुझ्नुभयो, सबै कुरो जान्नुभयो, तपाईँलाई सबै कुरो कहाँ के हो के होइन सबै थाहा छ। यो सत्वको अवस्था हो। बुद्धिको माध्यमबाट हामी निर्णय गर्छौँ, र निर्णय गर्दा यदि मेरो बुद्धि नै धमिलो छ भने मेरो निर्णय कस्तो होला? यदि पानी धमिलो छ भने त्यो धमिलो पानीले जे गरे पनि त्यसको त्यो धमिलोपन छिर्छ। यसै गरी मेरो बुद्धिमा रजसको धमिलोपन प्रवेश गरेको छ भने जे गरे पनि मेरो बुद्धिले एकदमै बिगार्दै बिगार्दै लैजान्छ। अब यो बुद्धि धमिलो किन हुन्छ? हामी सच्चिदानन्दबाट कुन दिन अलग हुन थाल्यौँ? परमात्म तत्त्वबाट हामी कुन दिन अलग हुन थाल्यौँ? जुन दिन हाम्रो मनमा कुनै राग जन्मियो, कुनै इच्छा जन्मियो, छुट्टै अलग्गै व्यक्तिगत रूपमा केही गरौँ भने इच्छा जन्मियो, त्यस दिन हामी त्यो परमब्रह्मबाट अथवा त्यो परमात्म तत्त्वबाट अलग अलग हुन थाल्यौँ। त्यसबाट अलग हुन सक्ने क्षमता त कसैसँग छैन, तर म अलग छु भन्ने भ्रम पाल्न थाल्यौँ। अब त्यो इच्छा र त्यो जुन राग छ, संसारलाई पकड्ने राग, त्यो आसक्ति यति धेरै भयो कि मैले ठिक ठिक देख्न छोडेँ। म परमात्मा तत्त्वको एउटा अङ्ग हुँ, म उही वृक्षको एउटा पात हुँ भन्ने कुरा बिर्सेर संसार वृक्षसँग मैले आफ्नो नाता जोड्दै गएँ। त्यो नाता जोड्ने क्रममा मैले जे छ त्यो कुरो जान्न छोडेँ भने त्यो रजसको अवस्था हो। त्यही भएर यो सूत्रले के भन्छ? धर्म र अधर्म ठिकसँग नजान्ने अयथावत प्रजानाति। धर्म के हो, अधर्म के हो? धर्म के हो? जीवन जिउने बाटो हो धर्म, जीवन जिउने मार्ग हो धर्म। कसरी जीवन जिउँदाखेरि जीवनमा आनन्द फलित हुन्छ, जीवनमा परम शान्ति आउँछ, प्रेम आउँछ, त्यो धर्म हो। धर्म यानि बाटो। अब बाटो स्पष्ट देख्दैन किनभने उसलाई संसारसँग राग छ। संसारसँग राग भनेको के हो कि यो संसारले जुन भौतिक पदार्थहरू दिन्छ नि, संसारले जुन सुख दिन्छ, यहाँ भोग्य वस्तुहरू छन्, यहाँ चाहिँ आफ्नो अहङ्कारको खेल छ, यो खेलमै उसले आनन्द देख्छ। र यो खेलमा आनन्द देख्ने क्रममा उसले धर्मको स्पष्ट पहिचान गर्न सक्दैन। जब धर्म पहिचान गर्न सक्दैन भने अधर्म के हो कसरी थाहा पाउँछ त? अघिल्लो श्लोकमा आएको थियो नि कि भय अभय पनि पहिचान गर्न सक्दैन, बन्ध मोक्ष पनि पहिचान गर्न सक्दैन। सात्विकले सक्छ, राजसले सक्दैन, राजसी बुद्धिले सक्दैन, किनभने धर्मको बाटोमा हिँड्नु सारा डरबाट मुक्त हुनु हो, अभयको बाटो हो। जुन दिन धर्म छुट्यो त्यस दिन जीवनमा भय प्रवेश गर्छ, डर प्रवेश गर्छ, किनभने मैले बाटो बिराएँ नि त, बाटो बिराएपछि डराउनु त स्वाभाविक हो। त्यसै गरी म धर्मको बाटोमा हिँडेँ भने जीवन मुक्त हुन थाल्छ, मोक्षको अनुभव हुन थाल्छ। यदि म धर्मको बाटोमा छैन भने मैले बन्धन अनुभव गर्छु। सात्विकले यी बन्धनहरू अनुभव गर्दैन, स्पष्ट देख्छ, तर राजस बुद्धिले बन्धन अनुभव गर्छ, धर्म अधर्मलाई राम्रोसँग जान्दैन। त्यसै गरी कार्यम च अकार्यम मेव च, यो सूत्र भन्छ। कार्य भनेको कर्तव्य के हो त मेरो? जब मलाई धर्म थाहा छ भने बल्ल मेरो कर्तव्य थाहा हुन्छ मलाई। श्रीमद् भगवद् गीता अध्याय 18 मोक्ष सन्यास योग श्लोक 32 मा भगवान श्री कृष्ण भन्नुहुन्छ, अधर्मम धर्ममिति वा मन्यते तमसा वृता, सर्वार्थान विपरीतास्य बुद्धि सा पार्थ तामसी। हे अर्जुन, जुन तमोगुणले भरिएको बुद्धिले अधर्मलाई पनि यो धर्म हो भनेर मान्दछ, र यसै गरी अन्य सम्पूर्ण पदार्थहरूलाई पनि विपरीत मान्दछ, त्यो बुद्धि तामसी हो। अघिल्लो श्लोकमा हामी जुन विषयको चर्चा गरिरहेका थियौँ त्यो विषयलाई निरन्तरता दियौँ। कार्यालयमा तपाईँ भर्ना आउनुभयो तर काम के गर्ने भन्ने थाहा छैन, अरू कसैले पनि काम के गरे तपाईँलाई त्यो पनि थाहा छैन, कसैलाई आफ्नो काम थाहा छैन, त त्यतिखेर तपाईँलाई कुनै पनि कुराको बोध रत्ती पनि छैन, के गर्ने हो भन्ने पनि थाहा छैन, कतिखेर जाने हो भन्ने पनि थाहा छैन, लक्ष्य के हो पनि थाहा छैन भने तपाईँ के गर्नुहुन्छ? जे गरे पनि उल्टो हुन्छ, यो तमसको अवस्था हो। अब तपाईँलाई अलिअलि थाहा भयो के काम हो, तपाईँको पद के हो, कहिलेकाहीँ कसैले आएर भनिदियो वा तपाईँको मनमा कुनै कुरा आयो, अलिअलि अलिअलि स्पष्ट हुन थाल्यो, त्यो स्पष्टता रजस बुद्धि हो। र कुनै दिन तपाईँलाई सबै कुरा स्पष्ट भयो, तपाईँले के गर्ने त्यो पनि तपाईँलाई थाहा भयो, संस्थाको लक्ष्य के हो त्यो पनि थाहा भयो, तपाईँ बिहानदेखि बेलुकीसम्म गर्ने कामको प्रक्रिया पनि तपाईँलाई थाहा भयो, विधि पनि थाहा भयो भने जुन स्पष्टता आउँछ नि, जुन प्रकाश आउँछ, जुन उज्यालोपन आउँछ जीवनमा, त्यो उज्यालोपन सत्व गुणको उज्यालोपन हो, त्यो सात्विक बुद्धि हो। यदि बुद्धि उज्यालो छ भने सबै कुरो देखेको छ, एकदम छर्लङ्ग छ, बादल बिनाको आकाश जस्तो एकदम छर्लङ्ग छ, त्यो सात्विक बुद्धि हो। जहाँ अलिअलि थाहा छ, अलिअलि थाहा छैन, त्यो रजस बुद्धि हो। जहाँ कति पनि थाहा छैन, त्यो तमस बुद्धि हो। त यो सूत्रले के भन्छ? मन्यते तमसा वृता अधर्मम धर्ममिति वा। अब तमस बुद्धिले के देख्छ भने नि, उल्टो उल्टो देख्छ। यसले धर्मलाई अधर्म भन्ठान्छ, अधर्मलाई धर्म भन्ठान्छ। जस्तो हामी देख्छौँ नि कि मान्छे भित्र मनमा एउटा कुरा चलिरहेको छ, भित्र मन एकदम कहाँ कहाँ दौडिएको छ, तर पूजा गर्न बसेको छ। शरीरले त पूजा गरेको छ, हात पूजामा छन्, वा आरती उतारिरहेको छ, वा भगवान्को कुनै सेवा गरिरहेको होला, भोग लगाइरहेको होला, तर मन चाहिँ कहाँ छ, कहाँ छ, कहाँ छ मन थाहै छैन। यो बिल्कुल तमसको अवस्था हो, विपरीत भयो। हुनुपर्ने मन हो, मेरो मनमा परमात्माको छवि छ, परमात्माको तस्विर छ, मनमा परमलाई मैले धारण गरेको छु भने बाहिर शरीरले जे गरे पनि फरक पर्दैन। मैले भित्र ईश्वरलाई धारण गरेको छु भने जे गरे पनि फरक पर्दैन। तर मनमा चाहिँ त्यो परमात्मा भाव छैन, त्यो ईश्वर छैन, हात खुट्टाले त्यही काम गरिरहेको छ। यो बिल्कुल विपरीत बुद्धि हो, यो तमस बुद्धि हो। त्यसै गरी हामी देख्छौँ नि जताततै हाम्रो जीवनमा उदाहरणहरू छन् कि मान्छे केही नगरिकन बस्नुलाई बिना पाप बसेको भन्ठान्छन्, आलस्यलाई महान भन्ठान्छन्, निद्रालाई महान भन्ठान्छन्, र भोग नै खाऊ पिऊ मोज गर, यो भोग गर, यो भोग नै महान भन्ठान्छन्। यो अवस्था तमसको। अब तपाईँ अधिकांश व्यक्तिहरू तमसमा बाँचिरहेको भेट्नुहुनेछ। तपाईँले मात्रै यो भोग जुन छ, यो जीवन खाऊ पिऊ मोज गर, मृत्युपछि त कसले के देखेको छ र भन्ने तपाईँको मात्रै भाव होइन, सबैले त्यही भनिरहेका छन्। तपाईँले आज लोकतान्त्रिक प्रणाली अन्तर्गत ल खाऊ पियो मोज गर, मृत्युपछि कुनै पनि लोक छैन, यसमा चाहिँ मतदान पर्छ कि पर्दैन, तपाईँले यसमा भोट गर्नुहोस् मत गर्नुहोस् भनेर भन्यो भने 99% व्यक्तिको मत यसैमा जान्छ। अब के भयो त, तपाईँ मात्रै होइन, तपाईँको वरिपरि सबैले यही गरिरहेका छन्। तपाईँ पुरै त्यो भिड तन्त्रले प्रभावित हुनुहुन्छ, किनभने नि आफ्नो जीवनमा स्पष्टता छैन, यो निद्रामा केही पनि छैन, आलस्यले जीवनलाई कहीँ पनि पुर्याउँदैन, र मैले जे गर्ने हो, मैले गर्ने काम नगरेर अरू अरू केही गरिरहेको छु, म गर्नुपर्ने आनन्दतिरको, प्रेमतिरको, शान्तितिरको यात्रा हो, अर्को यात्रा गरिरहेको छु भन्ने पनि मलाई थाहा हुँदैन, मलाई बोध हुँदैन, किनभने म तमसमा छु। यसरी सबै कुरा विपरीत हुन थाल्छ र पुरै जमात त्यही प्रकारको छ। सबैले तपाईँलाई तपाईँकै जय जय भन्छन्, सबैले धन सम्पत्ति कमाउनु नै महान भन्छन्, सबैले कुनै पद पाउनु नै महान भन्छन्, तपाईँले मात्रै होइन अरूले पनि त्यही भनिरहेका छन्, पत्र पत्रिकाले सञ्चार माध्यमले त्यही भनिरहेका छन्, ज्ञानी भलाद्मी सज्जनहरू जसलाई हामी भन्दछौँ तिनले पनि त्यही भनिरहेका छन्। म यो भनिरहेको छैन कि उनीहरूले गलत नियतले भनिरहेका छन्, यी पत्र पत्रिकाहरू, सञ्चार माध्यमहरू, यी ज्ञानी पुरुषहरू, समाजका भलाद्मीहरू, अगुवाहरू, यी नेताहरूले पनि त्यही भनिरहेका छन्, जाऊ दौड कुद केही आर्जन गर केही कमाऊ भनिरहेका छन्। अब तपाईँले पनि त्यही गरिराख्नु भएको छ भने तपाईँभित्र सुदृढ हुनुहुन्छ कि हो म त ठिक गरिरहेको छु, बिल्कुल ठिक गरिरहेको छु, किनभने सारा जमात त मेरै पक्षमा छ। तर सबैले गरे पनि असत्य असत्य हो, गलत गलतै।
1: उहाँ हुनुहुन्थ्यो जीवन विज्ञानका संस्थापक एवं जीवन विकास विशेषज्ञ श्री एलपी भानु शर्मा ज्यू। हौस् त भोलिको शुभ बिहानीमा यही फ्रिक्वेन्सी मार्फत जीवन विज्ञानको अर्को प्रस्तुति लिएर हामी आउनेछौ। यहाँहरूको आनन्दित जीवनको कामना गर्दै म अस्मिता नेपाल बिदा हुन्छु। हरि ओम।
3: झण्डु आयुर्वेद,
4: सबै रोगको आयुर्वेदिक पद्धतिबाट उपचार गरिने झण्डु नेपाल प्राली तथा विशेषज्ञ डाक्टर क्लिनिक पुतली सडक काठमाडौँ।
3: प्रेसर, सुगर, बाथ, डिप्रेसन, मोटोपन, युरिक एसिड, ग्यास्ट्रिक, पायल्स, दम, अनिद्रा लगायत यौनजन्य समस्याको उपचार गरिन्छ।
4: क्यान्सरका रोगीहरूको लागि पनि विशेष प्रकारको उपचार पद्धति उपलब्ध छ।
3: विशेषज्ञ डाक्टरको सल्लाह बमोजिम औषधि पठाउने र टेलिमेडिसियनको समेत सुविधा छ।
4: झण्डु नेपाल प्राली पुतली सडक काठमाडौँ, पद्मोदय स्कुलको पूर्वपट्टि, फोन नम्बर 01 45 30 418।

युगल सरकार श्री राधा गोविन्द चरणारविन्दमा कोटि कोटि प्रणाम गर्दै कार्यक्रम अध्यात्म सन्देशको प्रतीक्षामा रहनुभएका हाम्रा आदरणीय श्रोताहरू, कार्यक्रममा यहाँहरूलाई हार्दिक स्वागत एवं राधे राधे। नाम मेहे सर्वशक्ति गोविन्द राधे, दुर्दैव वश विश्वास ना बता दे। राधा गोविन्द गीत। भगवान नामको महात्म्य बताउँदै चैतन्य देव गौराङ्ग महाप्रभु आफ्नो शिक्षाष्टकममा भन्नुहुन्छ, हे श्री कृष्ण, तिमीले आफ्नो नाममा नै सम्पूर्ण शक्ति भरिदिएका छौ। साथै नाम उच्चारणको लागि यो बेला नै गर्नुपर्छ भनेर नियम एवं शर्त आदि पनि राखिदिएका छैनौ। तैपनि मेरो दुर्भाग्य, तिम्रो यो सुमधुर नाममा मेरो अनुराग हुँदैन। आदरणीय श्रोताहरू, जगद्गुरु श्री कृपालुजी महाराजले राधा गोविन्द गीत नामको अनमोल ग्रन्थमा श्री चैतन्य देव गौराङ्ग महाप्रभुको शिक्षाष्टकमलाई यस प्रकार प्रस्तुत गरिदिनु भएको छ। आउनुहोस्, भगवान नाममा अनुराग प्राप्त होस् भनी प्रार्थना गर्दै श्रवण गरौँ यो सुमधुर।

0: आदरणीय श्रोताहरू, तत्त्वज्ञान साथमा भइरहे साधक कदापि विचलित हुँदैन। कसैबाट पनि गल्ती हुन जान्छ भने त्यसमा प्रमुख भूमिका अज्ञान नै रहन्छ। चैतन्य देव श्री गौराङ्ग महाप्रभु, जो 500 वर्ष पूर्व बङ्गालको नदिया ग्राममा प्रकट हुनुभयो, उहाँ सदैव आफ्ना अनुयायीहरूलाई तत्त्वज्ञान श्रवण गर्न अल्छी नगर है भन्ने गर्नुहुन्थ्यो। उनैको आज्ञालाई शिरोधार्य गर्दै आउनुहोस्, अब श्रवण गरौँ आदरणीय स्वामी श्री हरिदासजीको समन्वयात्मक दार्शनिक प्रवचन।
1: युधिष्ठिर महाराज सहरबाट बाहिर गएका थिए। बेलुका फर्केर आउँछन् त सब सहरमा उत्सव मनाइँदैछ, सब भोज खाँदैछन्, दीपावली छ, पटाखा पड्काइरहेछन्। युधिष्ठिरले सोधे व्यक्तिहरूलाई, नै के हुँदैछ? खै थाहा छैन के हुँदैछ, तर हुँदैछ। युधिष्ठिरले भने कि आज जन्माष्टमी पनि होइन, रामनवमी पनि होइन, क्रिसमस पनि होइन, न लोसार हो। त यो के खुसीमा यो भइरहेछ? गए दरबार, कसैलाई थाहा छैन। बोलाए प्राइम मिनिस्टरलाई, हे कसले आज्ञा दिएको यो सब गर्नु? सरकार मैले, कसले भनेर? भीमसेनजी महाराजले। के खुसीमा? थाहा छैन। अब राजालाई हुकुमलाई जवाब गर्ने त कुरा आएन, जे आज्ञा छ त्यो गर्नु पर्यो। त फेरि बोलाए भीमसेनलाई, हे भीमसेन, यो के हो? आज के को उत्सव मनाइँदैछ यहाँ सब? के तिमीले आज्ञा दियौ रे?
2: हो दाई,
1: आज त भयानक खुसी।